0: जनरल सर रोली वाकरले विश्व मामिलाको दिशा गलत देखिएको पनि स्मरण गराउनु भएको छ। क्याट्रिक ग्यारिजनको सम्बोधनमा जनरल सर वाकर,
1: So they need to understand what we do for them. They need to consent to allow us to do that, which means sacrifices by them. And ultimately, we're going to need them to back us, to back you, to do the one thing that you do that nobody else gets to do, and that is to take the fight to the enemy.
0: बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनलाई भइरहेको सहयोग निरन्तर रहने जानकारी सम्मुलुकका राष्ट्रपतिलाई दिनुभएको छ। बर्नहम र युक्रेनका राष्ट्रपति जेलेन्स्की बीच डाउनिङ स्ट्रिटमा भेट भएको छ। अमेरिकासँगको सम्बन्ध चिसिएपछि जेलेन्स्की बेलायत जानुभएको हो। बर्नहमले किएवलाई थप फौजी सहायता दिने पनि बताउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गऱ्यौँ। गोपी भुषालको गीत तिम्रै बारेमा बाट कार्यक्रमको यो दोस्रो घण्टामा अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु। अनि दोस्रो घण्टामा आज हामीलाई रिक्वेस्ट एन्ड डेडिकेसन प्राप्त भएको छ। यो बिएफएस बिग सल्युटमा हामीलाई सपोर्ट गर्नुहुने सहयोगी हातहरू हुन् क्याप्टेन एकराज राई, 68 गोर्खा फिल्ड स्क्वाड्रन क्युजिई, अनि लान्स कोप्रल महेश श्रेष्ठ, उहाँ पनि क्युजिईकै सदस्य हुनुहुन्छ, 68 गोर्खा फिल्ड सपोर्ट स्क्वाड्रनको। यहाँहरू दुईजनाको अनुरोधका गीतहरू हामी कार्यक्रमको यो दोस्रो घण्टामा सुनाउनेछौँ। अनि दोस्रो घण्टामा आजको डेली सप्लिमेन्ट हुनेछ टेक्नोलोजी ट्रेन्ड्स। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफल, आजको राशिफल सुरु गरौँ मेष राशिबाट। अवसरका लागि केही त्याग गर्नुपर्ने समय छ। तत्काल ठूलो लाभ नदेखिए पनि भविष्यका लागि गरिएको श्रमले राम्रो प्रतिफल दिनेछ। वृष राशि, प्रयत्न गर्दा व्यापार र व्यवसायमा सोचे जस्तै लाभ मिल्नेछ, अनि आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् भने भौतिक साधन जुट्नाले आमदानीमा वृद्धि हुनेछ। मिथुन राशि, स्वास्थ्यले पूर्ण साथ दिनेछ र काम गर्ने ऊर्जा तथा उत्साह जाग्नेछ, अनि आफ्नो पुरुषार्थ र क्षमताले समाजमा विशिष्ट पहिचान बनाउन सकिएला। कर्कट राशि, शुभचिन्तकहरूको निरन्तर साथ र सहयोग प्राप्त हुनेछ, अनि तपाईँको लगनशीलताले काममा ठूलो उपलब्धि दिलाउनेछ भने पढाइ लेखाइमा पनि प्रगति हुनेछ। सिंह राशि, हतारमा गरिएका निर्णयहरूले समस्या निम्त्याउने हुँदा व्यवहारमा विशेष सजगता अपनाउनु पर्ने देखिन्छ, अनि अनावश्यक व्यक्तिहरूसँगको सङ्गतबाट टाढै रहनुहोला। कन्या राशि, विभिन्न किसिमका उपहारहरू प्राप्त हुने र सहयोगीहरूको गतिलो साथ मिल्नेछ, अनि रोकिएका सम्पूर्ण कामहरू बन्नका साथै नयाँ कामको थालनी गर्ने समय आएको छ। तुला राशि, आत्तिने बानीले बन्दै गरेका कामहरू पनि बिग्रन सक्छन् र हातमा आएको अवसर गुम्ने खतरा छ, अनि बोलीको गलत अर्थ लगाइन सक्ने समय भएकाले आफ्ना कुरा राख्दा विशेष विचार पुर्याउनुहोला। वृश्चिक राशि, पहिलेका सफलताहरूले तपाईँमा थप महत्वाकांक्षा र ठूला अवसरहरू ल्याउनेछन्, अनि बदलिँदो परिस्थिति अनुसार चल्न नसक्दा केही पछि परिहाला। धनुराशि, आकस्मिक कामहरूले गर्दा अनावश्यक खर्च बढ्न सक्छ र सञ्चित रकम समेत अरूलाई दिनुपर्ने अवस्था आउन सक्छ, अनि परिवारजनबाट केही समय टाढिनुपर्ने बाध्यता आउन सक्छ। मकर राशि, तपाईँको कडा मेहनतको उच्च र सकारात्मक परिणाम प्राप्त हुनेछ, अनि तारिफ योग्य काम गर्दै मनज्ञ धन आर्जन गर्न सकिएला। कुम्भ राशि, नयाँ कामहरूको बलियो जग बसाल्ने यो उत्कृष्ट समय हो। कामको सिलसिलामा उच्च पदस्थ तथा प्रतिष्ठित व्यक्तिहरूसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ कुम्भ राशि हुनेहरूको। मीन राशि, सामाजिक तथा लोकहितका काममा विशेष रुचि बढ्नेछ र समाजमा तपाईँको तारिफ हुनेछ, अनि प्रतिष्ठित र भलाद्मी व्यक्तिहरूको सहयोगले सहजै आफ्नो लक्ष्य हासिल गर्न सकिएला। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पुरा भयो। अब पहिलो अनुरोध गीततर्फ लाग्छु। हामीलाई लान्स कोप्रल महेश श्रेष्ठ, जो 68 गोर्खा फिल्ड सपोर्ट स्क्वाड्रनका एक सक्रिय सदस्य हुनुहुन्छ र हाल ब्रुनाईमा आउनुभएको छ एउटा प्रोजेक्ट लिएर, र उहाँको अनुरोधको गीततर्फ म लाग्छु। र उहाँले सुन्न चाहनुभएको गीत दसैँको बेलामा अत्यधिक मात्रामा बज्ने गीत हो कोदो फुल्यो बारीमा, अथवा दसैँ आयो। र उहाँले यो गीत आफ्नो परिवार, साथीभाइहरू अनि इन्टेक 21 परिवारलाई समर्पित गर्नुभएको छ र भन्नुहुन्छ उहाँकै शब्दमा, आई वुड लाइक टु से ह्याप्पी दसैँ, स्टे हेल्थी
ह्याप्पी एन्ड स्ट्रङ. अब उहाँको गीत म सुनाइहाल्छु.

0: TVS गोर्खा रेडियो।
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
1: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

अनमोल गुरुङको आज भोलि। अब कार्यक्रममा पालो भएको छ टेक्नोलोजी ट्रेन्ड्सको। हुन त टेक्नोलोजीको कुरा पनि कति गर्नु दिनदिनै हरेक दिन हरेक महिना हरेक वर्ष नयाँ नयाँ कुराहरू आइरहेका छन् र त्यसलाई आत्मसात गर्न बडो गाह्रो भइरहेको छ हामीलाई। र अहिले एकदमै ट्रेन्डिङ टेक्नोलोजीमा एआई एजेन्ट्स एकदमै पावरफुल हुन थालेको छ यो एआई एजेन्ट्स, अनि साथसाथमा त्यसले जोखिम पनि निम्त्याएको छ, एकदमै रिस्की भन्दैछ एआई एजेन्ट्स। सुरुका दिनहरूमा एआई प्रयोग गर्न के का लागि भन्दा सिम्पली क्वेसन आन्सर गर्नका लागि, तर ती दिन गए किनभने अहिले आर्टिफिसियल इन्टेलिजेन्स एजेन्टहरूले एकदमै इन्डिपेन्डेन्टली काम गर्न थालेका छन्, आफ्नै खुसीले काम गर्न थालेका छन् इन्डिपेन्डेन्टली। तर यो गरिरहँदाखेरि रिसेन्ट एक दुईवटा त्यस्तै घटनाहरू भएका छन् एआई एजेन्ट्स र अनअथोराइज कम्प

आफ्नै डिसिजन गर्न दिएमा हुन्छ, दिनु राम्रो हो, ह्युमन अप्रुभल दिने हो एआईलाई भन्ने कुरा छ, तर यसमा कतिको राय बाजिएको छ। किनभने जब एआई गोज रोग अर्थात् पुरा यसले तलमाथि गर्न थाल्यो अथवा एकदमै रिस्क बढायो भने हामीले आर्टिफिसियल इन्टेलिजेन्सलाई ट्रस्ट गर्न सक्छौँ त, रियल वर्ल्ड डिसिजनहरू एकदमै महत्त्वपूर्ण निर्णयहरू गर्नको लागि के हामीले एआई एजेन्टलाई विश्वास गर्न सकिन्छ? यो अझै पनि प्रश्नचिन्हका रूपमा हामी सामु आएको छ। अब यसलाई अलिकति ब्रेकडाउन गरौँ, के एआई असिस्टेन्टलाई तपाईँको ब्याङ्क अकाउन्ट अथवा ट्राभल बुकिङ चेक गर्न अथवा केही त्यस्तो काम गर्न दिनको लागि तपाईँ विश्वास गर्नुहुन्छ? अझै पनि त्यो विश्वास गरिहाल्ने अवस्था बनेको छैन। अनि एआई सिस्टमले ठुलो हानि गर्यो भने, एकदमै सिरियस खालको हार्म गर्यो भने को रेस्पोन्सिबल हुने? यसको डेभलपर रेस्पोन्सिबल हुने कि यसको ओनर रेस्पोन्सिबल हुने कि जसले त्यो प्रयोग गरिराखेको छ त्यो रेस्पोन्सिबल हुने? अहिले यस्तो अप्ठ्यारो अवस्थामा आएको छ यो। अहिले एआईको डेभलपमेन्ट यति द्रुत गतिमा अगाडि बढिरहेको छ कि सरकारहरू पनि एकदम देश विभिन्न देशका विशेष गरी पश्चिमा देशका सरकारहरू पनि अहिले ओहो होइन अब त अलिकति यसमा लगाम लगाउनु पर्छ अथवा ब्रेक लगाउनु पर्छ भन्नेतिर पनि गएका छन्। अलिकति स्लो डाउन नगरिकन यसले एकदमै उग्र रूप लिन थाल्यो भने पछि झनै जोखिमपूर्ण हुनसक्छ भन्ने उनीहरूको राय छ। त्यसैले होला हिजो मात्रै गुगलका डिप माइन्ड चिफले वार्निङ पनि गरेका छन्, वार्निङ पनि दिएका छन्, अलिकति जोगिनु होला भनेर भनेका छन् उनले। हजुर, ट्रेन्डिङ टेक्नोलोजी यही नै हो, किनभने अब हामी टेक्नोलोजीको विषयमा प्रवेश गर्ने बित्तिकै यो एकदमै अथाह छ। हामी सबै सेक्टरमा प्रवेश गर्न सक्दैनौँ, हामी कहाँ समय पनि हुँदैन, र अहिले एकदमै ट्रेन्डिङमा आएका विषयवस्तुहरूमध्ये एक एआई एजेन्ट्स हो, र यसको साथमा फाइदा बेफाइदा दुइटै छन् भन्ने कुरो हामीले औल्यायौँ, र जोखिम पनि बढ्दै गएको भन्ने कुरा आएको छ, र त्यसका अलावा तपाईँले एउटा प्रयोगकर्ताको रूपमा एआई एजेन्टलाई त्यत्तिकै विश्वास गरिहाल्न सक्नुहुन्छ भन्ने कुरा पनि हो, र यो समयले बताउला। आजको लागि टेक्नोलोजी ट्रेन्ड्स यति नै। अब म अनुरोध गीततर्फ लाग्छु अर्को। यतिखेर हामीलाई बिएफएस बिग सल्युट लाई सपोर्ट गर्नका लागि आउनुभएको छ हामी हाम्रो सामु क्याप्टेन एकराज राई, जो 68 गोर्खा फिल्ड स्क्वाड्रनका एक सक्रिय सदस्य हुनुहुन्छ। यहाँ ब्रुनाईमा प्रोजेक्ट लिएर आउनुभएको छ र उहाँको टिम अहिले ब्रुनाईमा छ, अनि 667 स्क्वाड्रन आर्मी एयर कोरलाई मद्दत गरिरहेको अवस्था हो उहाँहरूको टिमले, र त्यसै सिलसिलामा बिएफएस कार्यालयमा पनि आउनुभएको थियो र बिएफएस बिग सल्युटलाई सहयोग गर्नुभएको छ एउटा गीत रिक्वेस्ट गरेर, र उहाँको डेडिकेसन यस्तो छ: हेलो टु माई वाइफ हेमा, डटर्स एलिया एन्ड इभानी, ह्याप्पी दसैँ एन्ड तिहार, आई लभ यु एन्ड मिसिङ यु अल, भनेर भन्नुभएको छ क्याप्टन एकराज राईले

आफ्नो श्रीमती प्यारी श्रीमती र दुई छोरीहरूलाई दसैँको बेलामा उहाँहरू यता ब्रुनाईमा आउनु भएको छ र उहाँहरूको उहाँको परिवार अहिले युकेमा भएका कारण यो मेसेज पठाउनको लागि हामीलाई अनुरोध गर्नुभएको हो र उहाँले डेडिकेट गर्नुभएको गीत छ 1974 AD ब्यान्डको गीत जसो गर जे भन जतासुकै लैजाऊ मलाई

0: यो PFBS गोर्खा रेडियो हो।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्ड को लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो MOD तथा अफिस फर भेटरन्स ले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई NHS, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवार सदस्य रहिसक्नु भएको छ र तपाईँले

डम्फुको तालैमा विकास थापालाई सुन्दै हुनुहुन्थ्यो मिठो तामाङ सेलो। ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी फेरि आउँदैछ आउँदो 19 अक्टोबरदेखि 1 नोभेम्बरसम्म र बन्दार सेरी सेन्डायान भन्ने ठाउँमा हो ब्रुनाईमा। र यसभन्दा पहिला जेरुडोङ पार्कमा यो सर्कस देखाइएको थियो र ब्रुनाईमा पहिलोपल्ट आएको हो, हुन त केही महिना अगाडि 1-2 महिना अगाडि मात्रै आएको हो र यसपालि फेरि त्यही सर्कस ग्रेट ब्रिटिस सर्कस लेजेन्ड अफ द सी ब्रुनाईमा आउँदैछ। यदि तपाईँ आफ्नो बच्चाहरूको साथमा परिवारको साथमा सर्कस हेर्न जानुहुन्छ भने एकदमै यो राम्रो मौका छ। एडल्ट्स चिल्ड्रन सबैको लागि मनोरञ्जन यसमा समावेश गरिएको छ। एक्रोबेटिक्स स्टन्ट्स कमेडी फ्लाइङ ट्रपेज एरियल एक्ट्स आदि आदि हुनेछन् र नछुटाउनु होला। यदि टिकट खरिद गर्न चाहनुहुन्छ भने www.greatbritishcircus.com

वाङदेन शेर्पाको महारानी, त्यसभन्दा अगाडि B8 फिचरिङ सुरक्षा मल्लको बेकाबु, ब्याक टु ब्याक गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो. आज ब्रिटिस फोर्सेस बनाईमा दसैँ एक्सटर्नल गेस्ट पार्टी आयोजना गरिएको छ र त्यही भएको कारणले कुक हाउसमा आज मिल टाइमिङ बिहान 9:30 बजेदेखि 11 बजेसम्म मात्रै हो. त्यसपछि 12 बजेदेखि दसैँ एक्सटर्नल गेस्ट पार्टी त्यहाँ हुने भएकाले यो नयाँ टाइमिङ आजको लागि मात्रै राखिएको हो. र विशेष गरी सर्भिस पर्सनलले विचार गर्नुहोला, आज मिल टाइमिङ सेन्ट्रल कुक हाउसमा बिहान 9:30 बजेदेखि 11 बजेसम्म मात्रै हो.

सुन्निमाको झरी निकै जोसिलो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। समय बिहानको 9 बज्नको लागि अब 4 मिनट मात्रै बाँकी छ। मैले अब यहाँसँग कार्यक्रमको दोस्रो घन्टाबाट बिदा लिने बेला भयो र दोस्रो घन्टाको अन्तिमको शैली म टक्र्याउँछु बुद्ध लामाको स्वरमा रहेको यो गीत मेरो लागि माया। यो गीतपछि 9 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी कार्यक्रमको तेस्रो घन्टामा भेट्नेछौँ। तेस्रो घन्टामा आज एउटा अन्तर्वार्ता राखिएको छ आरएसएम साहेब 2RJR W1 यादेश राईसँग। हाम्रा सहकर्मी धनराज राईले कुराकानी गर्नुभएको छ। त्यो कुराकानी म कार्यक्रमको तेस्रो घन्टामा सुनाउनेछु। BFPS गोर्खा रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि स्वीकार्नुहोस् बुद्ध लामाको यो गीत मेरो लागि माया।

0: सरकारले सुरुङ उद्धारका लागि पहिलो पटक योजना बनाउने भएको छ।
1: विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले सुरुङ उद्धारको अवस्था जानकारी दिनुभएको छ।
2: कुनै पनि हाइटोको टनेलबाट चाहिँ मान्छेलाई रेस्क्यु गर्नु पर्यो भनेपछि अहिले चाहिँ हामीसँग चाहिँ त्यो रेस्क्युको चाहिँ त्यो इन्फ्रास्ट्रक्चर बनेको रहेनछ। यस्तो खालको इभेन्ट कहाँ हुन्छ भने नदी किनारमा हुन्छ, हाइटोको टनेल कहाँ हुन्छ, नदीमै हुन्छ। भनेपछि त यसको एक्जिट इमर्जेन्सी एक्जिट पनि बनाउनु पर्दो रहेछ भनेर अब बन्ने चाहिँ हाम्रो एउटा टनेलको रेस्पोन्स प्लान पनि हामी ड्राफ्ट गर्न गइराखेका छौँ। भनेपछि अर्को चाहिँ ठुलो होप हामी त्यहाँबाट ल्याउँदैछौँ।
1: राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्र अब प्राधिकरण मार्फत ल्याएर कार्यान्वयनमा जाने चरणमा रहेको उहाँको भनाइ छ।
2: नेसनल डिजास्टर रिस्क रिडक्सन म्यानेजमेन्ट अथोरिटी 24 आवर्स हुन्छ। भन्नुको अर्थ हामी चाहिँ कनेक्ट कहाँ हुन्छौँ भने 77 जिल्लासँग चाहिँ हामी कनेक्ट हुन्छौँ। हाम्रो डिडिएमसी भनेर चाहिँ जुन हामी डिस्ट्रिक्ट डिजास्टर म्यानेजमेन्ट कमिटी, त्यसलाई हामी एक्सटेन्डेड डिजास्टर कमान्ड पोस्ट भनेर भन्छौँ, र सेन्ट्रल कमान्ड पोस्टमा हामी केही रिभिजिट गर्दैछौँ।
1: भोटेको सिपाडीबाट प्रभावितलाई 6 महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गर्ने उहाँको भनाइ छ। बाढी प्रभावित रसुवा, नुवाकोट, गोर्खा र तादिङका 5116 परिवारलाई स्थायी बसोबासको व्यवस्था गर्नुअघि अस्थायी आवास निर्माण गरिने उहाँले बताउनु भएको छ।
0: तनहुँको घिरिङ र धेड गाउँ जोड्ने पक्की पुल 18 दिनपछि सञ्चालनमा आएको छ।
1: तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौद्धी काली गाउँपालिकाको डेड गाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक असोज 11 गतिको बाढीले बगाएको थियो। दुवैतर्फको पहुँच सडक निर्माण भएपछि कालीगण्डकी पुलबाट सवारी साधन सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिनुभएको छ। पुलको घिरिङतर्फको पहुँच सडक मरम्मत कार्य सडक डिभिजन कार्यालय तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्ध बाबु निर्माण सेवा स्याङ्जाले युनिट रेट सम्झौता अन्तर्गत काम गरेको थियो। 12 वर्ष अघि निर्माण गरिएको फलामे पुल गैंडाकोट पिपल डाँडा जाने कालीगण्डकी करिडोर नजिक पर्छ। पोखरा, गैंडाकोट र रामपुर क्षेत्र ओहोरदोहोर गर्ने मुख्य नाका मानिने यो पुलको पहुँच मार्ग नबन्दा दैनिक हजारौँ यात्रु तथा स्वयं सवारी साधन अलपत्र परेका थिए।
0: दाङमा सखियाना जोगाउन अभियान सुरु गरिएको छ। पाण्डवहरूको वनवास, शकुनी मामाको छालछाम, पासाखेलको पासो र रानी दौड, द्रौपदीको शङ्कर जस्ता विषयमा गाइने गीतको परम्परा हराएको भन्दै अभियान थालिएको हो। थारु अगुवा तथा नमुना भुयार थान तुलसीपुरका अध्यक्ष रामशरण चौधरी
3: यसको प्रचार प्रसार होस् भन्ने उद्देश्यले पनि हामीले यसको चाहिँ संरक्षणको लागि, संवर्धनको लागि यो सत्यनाशको शुभकामना आदान प्रदान कार्यक्रम राखिएको हो। कार्यक्रम चाहिँ हुन्थ्यो तर अब यसको चाहिँ अलिकति पहिलो एकदमै प्रत्येक गाउँ गाउँमा थालु गाउँमा चाहिँ नाचिन्थ्यो सत्यनाश, तर अहिले गएर चाहिँ धेरै कम हुँदै गएको अवस्था छ, लो हुँदै गएको अवस्था छ।
0: बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनलाई भइरहेको सहयोग निरन्तर रहने जानकारी सोमोलोकका राष्ट्रपतिलाई दिनुभएको छ। बर्नहम र युक्रेनका राष्ट्रपति जेलेन्स्की बीच डाउनिङ स्ट्रिटमा भेट भएको छ। अमेरिकासँगको सम्बन्ध चिसिएपछि जेलेन्स्की बेलायत जानुभएको हो। बर्नहमले किवलाई थप फौजी सहायता दिने बताउनु भएको छ।
4: In this conflict. However, in these moments, Britain will continue to provide you with whatever support that we can. And today, I'm announcing that we are accelerating the delivery of British-made air defences for you.
0: बेलायतका सेनाध्यक्षले प्रतिरक्षा र सुरक्षा मामिलामा विश्वभर भइरहेको विकासबारे मुलुकले राम्रोसँग अध्ययन गर्नुपर्ने बताउनु भएको छ। जनरल सर रोली वाकरले विश्व मामिलाको दिशा गलत देखिएको पनि स्मरण गराउनु भएको छ। क्याट्रिक ग्यारिजनको सम्बोधनमा जनरल सर वाकर
5: to back you to do the one thing that you do that nobody else gets to do, and that is to take the fight to the enemy.
0: यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत हिजो यस वर्षको मनसुन नेपालको सबै विभागबाट बाहिरिएको जानकारी दिएको हो। महाशाखाले यही असोज 17 गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको थियो। हवस् त, खबर यति नै। नमस्कार।
6: BFBS Gurkha Radio.

नमस्ते, स्वागत छ फेरि पनि आजको प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा पदार्पण गऱ्यौँ सुरज पासाखलको गीत तिम्रै खुसीबाट। कार्यक्रमको यो तेस्रो घण्टामा केही समयपछि म अन्तर्वार्ता सुनाउनेछु। हाम्रा सहकर्मी धनराज राईले 2RGRका रेजिमेन्टल सार्जन मेजर RSM W1 यादेश राईसँग गर्नुभएको कुराकानी एकैछिनपछि सुनाउनेछु, प्रतीक्षा साँच्दै गर्नुहोला। कार्यक्रममा तपाईँ हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव सेयर गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला। बिएफएस रेडियो सुन्दै आउनुभएको पनि वर्षौँ भइसक्यो, तर कहिले तपाईँले बिएफएस रेडियोको अनलाइन सर्भेमा भाग लिएर आफ्नो राय सल्लाह दिनुभएको छ? यदि त्यसो गर्नुभएको छैन भने bfps.com/survey जानुहोस्, त्यहाँ केही प्रश्नहरू सोधिएका छन्, तिनको जवाफ दिनुहोस्। त्यति गर्ने बित्तिकै तपाईँको नाम अटोमेटिकली दर्ता भइहाल्छ 200 sterling pound सपिङ भाउचरका लागि। बिएफएस रेडियोले हरेक 3-3 महिनामा एक भाग्यशाली श्रोतालाई प्रदान गर्दै आएको कुरा हो 200 sterling pound सपिङ भाउचर। के थाहा त्यो भाग्यशाली श्रोता तपाईँ पनि भन्न सक्नुहुन्छ, त्यसैले प्रयास जारी राख्नुहोला। बिएफएस रेडियोको यो अनलाइन सर्वे सर्भिस पर्सनल एन्ड पार्टनर्स, एमओडी सिभिल सर्भेन्ट्स एन्ड पार्टनर्स र एमओडी कन्ट्राक्टर्स एन्ड पार्टनर्सका लागि खुला गरिएको छ।

Debes Raiko Maya. आज ग्लोबल ह्यान्ड वासिङ डे. हुन त ह्यान्ड वासिङ कुनै ठुलो कुरो भएन. सबभन्दा चिपेस्ट एन्ड सिङ्गल मोस्ट इफेक्टिभ वे टु प्रिभेन्ट द स्प्रेड अफ जर्म्स. हात धोयो भने साबुन पानीले ठिकठाक भइहाल्छ. हुन त हामी कति अल्छी गर्छौँ. ह्यान्ड वास अब पहिले कोभिड 19 को बेलामा हो भने एकछिनमा दिनमा 20-25 पल्ट सायद हात धोइन्थ्यो होला. अनि के लगाइन्थ्यो, स्प्रेहरू लगाइन्थ्यो. तर अहिले बिस्तारै हाम्रो बानी फेरि हट्दै गएको छ. हुन त यो अब हाइजिनको एउटा डिसिप्लिन हो. तपाईँलाई भनिरहन पनि पर्दैन. तपाईँ अब टोइलेट भिजिट गर्नुहुन्छ भने अवश्य पनि ह्यान्ड वास गर्नुहुन्छ. तर अल्छी गर्दै गर्दै गयो भने चाहिँ टोइलेट भिजिट पछि हात धोइएन भने त्यसले तपाईँलाई असर पार्न सक्छ. होसियार रहनुहोला. आज ग्लोबल ह्यान्ड वासिङ डे. अब गीत सुनाउँ स्मृति राईको सपनाको सहारा. निकै जोसिलो गीत छ.

0: यो BFBS गोर्खा रेडियो हो।
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।

0: लाई लाई लाई सन्जु मोक्तानको मिठो गीत। अब प्रस्तुत छ टु आरजीआरका आरएसएम साहेब W1 यादेश राईसँग हाम्रा सहकर्मी धनराज राईले गर्नुभएको कुराकानी।
1: टु आरजीआर पल्टनले केही समय अगाडि नयाँ रेजिमेन्टल साज मेजर पाएको छ। W1 यादेश राईले अभिभारा लिइसक्नु भएको छ र आज हामीसँग कुराकानी गर्नका लागि बिएबिएस गोर्खा रेडियोको स्टुडियो ब्रुनाईमा आइपुगिसक्नु भएको छ। आरएसएम साहब स्वागत छ बिएबिएस गोर्खा रेडियोको स्टुडियोमा।
2: सबैभन्दा पहिला सम्पूर्ण हाम्रो श्रोताहरूलाई नमस्कार अनि धन दाई थ्याङ्क यू सो मच फर ह्याभिङ मी टुडे हियर। एकदमै खुसी लाग्यो तपाईँले मलाई बोलाइदिनु भएको।
1: यो पद सम्हालिसकेपछिको सुरुवाती अनुभव चाहिँ कस्तो रह्यो?
2: थ्याङ्क यू पहिला सबैभन्दा जे होस् एज अ पर्सनल एक्सपिरियन्स एकदमै सुखद रह्यो किनभने मैले आरएसएम पोस्ट लिनु बित्तिकै फ्यु सिग्निफिकेन्ट इभेन्ट बटालियनमा चाहिँ डेलिभर गर्ने मौका पाइयो। सुल्तान कपबाट चाहिँ मेरो डी डे सुरु भएको थियो। इमिडिएटली तपाईँको च्याम्पियन कम्पनी फलोड बाई चाहिँ RI-25 पनि भेट्ने मौका पाएँ। विदिन 10 डेजमा चाहिँ क्वाइट बिजी सेड्युल थियो त्यसरी सुरु भएपछि अनि आफ्टर समर लिभ अनि अहिले आइ एम फर्मली इम्बेडेड अन द रोल भन्नुपर्छ। दाइ
1: सिएसएम को जुत्ता खोलेर आरएसएम को नयाँ जुत्ता लगाउनु भएको छ। जुत्ताका साथमा डन्डा पनि परिवर्तन भएको छ। जुत्ताका तुनाहरू जुत्ताको साइज वा अन्य कुनै कुराहरूमा अप्ठ्यारो त महसुस गर्नु भएको छैन नि अहिलेसम्म?
2: A very interesting question. तर फ्याक्टमा मैले सबैभन्दा प्रिपेयर भएको पोस्ट मैले अहिले फिल गर्दा यही पोस्ट हो किनभने मेरो 20 वर्षको सर्भिस अनि आरएसएम टेक ओभर गर्नुभन्दा पहिला पनि मैले आरएसएम कन्भेन्सन अनि त्यसपछि तपाईँको आरएसएम डेज कोर्स गर्ने मौका पाएको थिएँ। त्यसले गर्दा आई वाज वेल इन लुप अनि इनसाइट पनि अनि ब्रिटिस आर्मीले चाहिँ वाट डु दे एक्सपेक्ट स्पेसल्ली फाइटिङ बटालियनबाट अनि फेरि कपल अफ मन्थ मैले पहिला आरएसएम डेज पनि गरिसकेँ सकेकोले चाहिँ मलाई अहिलेसम्म गरेको पोस्टहरूमा कम्फर्टेबली आई थिङ्क ट्रान्जिसन भएको पोस्ट चाहिँ यो पोस्ट पनि लागेको छ। त्यसले गर्दा अहिले म कम्फर्टेबल पोजिसनमा नै छु। हजुर
1: अघिल्लो आरएसएम टु आरजीआरका W1 अहिले त क्याप्टेन साहब भइसक्नु भएको छ प्रवीण किशोर राय साहेबबाट। तपाईँले टेक ओभर गर्दै गर्दा यो पोस्टको लागि के कस्ता सुझावहरू प्राप्त गर्नुभयो?
2: सबैभन्दा पहिला त उहाँबाट मैले टेक ओभर गर्ने मौका पाउनु नै मेरो लागि अहोभाग्य हो। उहाँ आफैमा एकदमै फोरसाइटेड इन्डिभिजुअल अनि एउटा चाहिँ तपाईँको ब्रिलियन्ट लिडर लाग्छ मलाई अनि उहाँले जति पनि सिकेर जानुभएको उहाँको 2 इयर्स टुरमा त्यो एक्सपिरियन्स सेयर गर्नुभयो। तर त्योभन्दा अल्टिमेटली मलाई त्यो रेस्पोन्सिबिलिटी दिँदै गर्दा चाहिँ मैले भन्दा अझ राम्रो गरेर लानुहोस् पल्टनलाई भन्नुभएको छ। मेरो तर्फबाट भरपूर कोसिस हुनेछ तर उहाँको एक्सपेक्टेसनलाई मैले मिट गर्छु कि गर्दिनँ त्यो मेरो लागि च्यालेन्ज अवश्य हुनेछ। हजुर
1: तपाईँको भूमिका बटालियनमा निकै महत्त्वपूर्ण हुन्छ। कतिपय सन्दर्भहरूमा चाहिँ मध्यस्थकर्ताका रूपमा पनि हुन्छ। पल्टनका सैनिक दाजुभाइहरूले चाहिँ यसलाई कसरी बुझ्नुपर्छ जस्तो लाग्छ तपाईँलाई?
2: प्राय जसो हाम्रो दाजुभाइहरूको बुझाइमा आरएसएम भनेको चाहिँ डिसिप्लिन र स्ट्यान्डर्डलाई हेर्ने मान्छे हो भन्ने बुझाइ छ। तर आरएसएम त्योभन्दा डिफ्रेन्ट हो मेरो अन्डरस्ट्यान्डिङमा। उसको अब रोल भनेको हि इज द भोइस अफ सोल्जर। आरएसएम भनेको सिनियर सोल्जर हो अनि हि रेज द भोइस अन बिहाफ अफ अदर सोल्जर्स अनि हि इज द ब्रिज इन बिट्विन कमान्ड अनि त्यसपछि हाम्रो मुनिको फर्मेसनसँग। सो अन प्रिन्सिपल एडभाइजर फर द कमान्डिङ अफिसर एज अ सिनियर सोल्जर अनि त्यसपछि आरएसएम चाहिँ मेन्टोर पनि हो किनभने सबैभन्दा सिनियर मेन्टोर पल्टनमा छ भने आरएसएम हो। हि मेन्टोर्स एनसिओज अनि यङ अफिसर्सहरू अनि हि इज द कस्टोडियन अफ द बटालियनको कल्चर हाम्रो हेरिटेजको पनि त्यो उसले चाहिँ भूमिका निर्वाह गरिराखेको हुन्छ। अनि सजिलो पक्ष भनेको बटालियनमा कमान्डर अफिसरले कमान्ड गर्नुहुन्छ। बटालियन ट्वाइस हिसाबले विदिन द्याट कमान्ड कन्ट्रोल गर्नुहुन्छ अनि मेरो पार्ट भनेको आई च्यालेन्ज किनभने कुनै कुराहरू यदि स्ट्यान्डर्ड अप टु दि पारमा छैन भने आई क्यान च्यालेन्ज अथोरिटी चाहिँ छ। हजुर
1: आरएसएमको पोस्टमा आउनुभएको छ भर्खरै अब बेडेड इन भइसक्नु भएको मैले बुझिसकेँ। टु आरजीआरका सैनिक दाजुभाइहरूको मनोबल र प्रोफेसनल स्ट्यान्डर्डलाई अझै सुदृढ बनाउन चाहिँ तपाईँको प्राथमिकताहरू केही छन् नै? के राख्नुभएको छ प्राथमिकतामा?
2: सबैभन्दा पहिला त टु आरजीआरको मनोबल र स्ट्यान्डर्ड अहिलेको कन्टेक्स्टमा पनि ब्रिटिस आर्मीको एकदमै फाइनेस्ट बटालियनको रूपमा चिनिन्छ अनि एकदमै हाई छ. तर मैले यो पोस्ट लिइसकेपछि मेरो पनि दुई तिनवटा कुराहरू चाहिँ भिजनहरू छ. त्यो चाहिँ मैले अब कसरी एचिभ गर्छु भन्ने हो. सबैभन्दा पहिला त एज अ सिनियर सोल्जर आई विल अलवेज लिड बाई एक्जाम्पल, पर्सनल एक्जाम्पल. आई विल इम्पावर माई एनसिओज, सिनियर एनसिओज एन्ड दोज हु वर्क अन्डर मी. वेयर पोसिबल आई विल बी भिजिबल एन्ड एक्सेसिबल फर अल र्याङ्क्स. त्यसपछि I will recognize the good performance and I will instill the pride in battalion so that every single individual in this battalion feels that they are valued for whatever things they are doing within their role.
1: अघि तपाईँले अलिकति छुवाइहाल्नुभयो डिसिप्लिन स्ट्यान्डर्ड र सैनिकहरूको मोराल कायम गर्न चाहिँ महत्त्वपूर्ण भूमिका तपाईँको हुन्छ. तपाईँका लागि एउटा राम्रो आरएसएमको सबैभन्दा महत्त्वपूर्ण गुणहरू के हुन सक्छन्?

0: पर्ने हुन्छ, कसरी सन्तुलनमा राख्ने प्रयास रहन्छ तपाईँको?
1: अवश्य अब अहिलेको हाम्रो पर्पोज चेन्ज भएको छैन, किनभने वी आर स्टिल वार फाइटिङ बटालियन अनि हाम्रो पर्पोज सेम नै छ, तर वाट वी पर्फर्म मेक्स द डिफरेन्स, अथवा फ्युचरमा गएर चाहिँ हामीलाई कुन चाहिँ मिसन आउँछ, त्यसमा हामीले कसरी प्रोफेसनल डेलिभर गर्छौँ, त्यसले चाहिँ हाम्रो स्ट्यान्डर्डलाई डिटरमाइन गर्छ। सेइङ द्याट हाम्रो युनिक टु आरजेआरको जुन कल्चर ट्रेडिसनहरू छ त्यसलाई हामीले कम्प्रोमाइज गर्नु हुँदैन, द्याट इज द रिजन वाइ टु आरजेआर अथवा गर्खा इज द बेस्ट। त्यो सँगसँगै वी मस्ट एडाप्ट द चेन्जेस द्याट वी आर सिइङ अन द ब्याटल फिल्ड। सो मेनली हामीले चाहिँ फिल्ड क्राफ्ट र टेक क्राफ्टलाई चाहिँ हाम्रो डे टु डे लाइफमा हामीले गर्ने ट्रेनिङमा कसरी इन्क्लुड गरिन्छ, अनि त्यसले पनि हाम्रो वार फाइटिङ र रेडिनेसलाई चाहिँ जो डिटरमाइन गर्छ होला, विच इज द अल्टिमेट डिफाइनिङ लाइन, हामी ठिकमा छौँ कि छैनौँ भन्ने कुरा
2: सुन्दै हुनुहुन्थ्यो। टु आरजेआरका आरएसएम साहेब W1 यादेश राईसँग हाम्रा सहकर्मी धनराज राईको कुराकानी, र यो कुराकानीको बाँकी अंश एकैछिनपछि सुनाउनेछु। अहिलेको लागि स्वीकार्नुहोस् यो गीत स्मिता प्रधानको एउटा सपना।

0: एउटा सपना स्मिता प्रधानको अब प्रस्तुत छ टु आरजीआरका RSMW1 यादेश राईसँग हाम्रा सहकर्मी धनराज राईको कुराकानीको बाँकी अंश।
1: भर्खरै टेकक्राफ्टको कुरा गर्नुभयो र यो प्रश्न जोड्न मन लाग्यो आरएसएम सर, पल्टन घरमा नयाँ पुस्ता भनौँ, अझै स्पेसिफिक रूपमा भन्दा जेनजी पुस्ताका भाइहरू उल्लेख मात्रामा हुन्छन्। अब जेनजीको आगमनसँगै कम्युनिकेसन स्टाइल अनि काम गर्ने तरिका पनि अघिल्ला पुस्ताभन्दा फरक छ, तपाईँले त्यो पक्कै अनुभूति गर्नुभएको छ। अब तपाईँको अपोइन्टमेन्ट आरएसएमका रूपमा उनीहरूसँग नेतृत्व र संवाद गर्ने तपाईँको अप्रोच चाहिँ कस्तो रहन्छ?
2: एकदमै राम्रो क्वेसन गर्नुभयो। आजभन्दा 20 वर्ष अगाडि मैले जोइन गर्दै गर्दाको आरएसएमको रोल र मैले

0: अहिले आरएसएम टेक ओभर गर्दाको रोल इज कम्प्लिटली डिफ्रेन्ट अनि अवश्य अलिकति लिडरसिप स्टाइलमा चेन्ज हुनुपर्छ. हाम्रो जेनजी भाइहरू दे आर भेरी ब्रिलियन्ट, उनीहरू कम्प्लिटली डिफ्रेन्ट सोचको पनि छ, तर उहाँहरूलाई चाहिँ हामीले इन्फोर्स गर्ने अथवा एजुकेट गर्ने कुरा भनेको यस जेनेरेसन चेन्ज भएको हो तर फन्डामेन्टल अफ सोल्जरिङ रिमाइन्स सेम. त्यसमा चाहिँ अहिलेको भाइहरूलाई चाहिँ कम्युनिकेसनमा चाहिँ रिजन वाइ एक्सप्लानेसन राम्ररी दियो भने दे विल इजिली अन्डरस्ट्यान्ड. अनि त्यसपछि भएसम्म मोर भिजिबल एन्ड मोर अथेन्टिक भयो भने दे विल एप्रिसिएट. अवश्य एज अ सिनियर सोल्जर आई विल बी फर्म अन द स्ट्यान्डर्ड बट आई विल बी भेरी फ्लेक्सिबल अन द मेथड द्याट वी डु आवर डेली बिजनेस. त्यसले गर्दा त्यसले पनि अलिकति फ्लेक्सिबिलिटी उनीहरूलाई स्पेसली कोप गर्नुको लागि चाहिँ हेल्प गर्छ भन्ने मलाई लागेको छ. अनि फ्रिक्वेन्टली उनीहरूलाई उनीहरूको एचिभमेन्टहरूलाई चाहिँ रेकग्नाइज गर्यो भने अलिकति धेरै कोचिङ तर अलिकति लेक्चर चाहिँ लेस दियो भने भाइहरूले अहिलेको जेनेरेसनले मोर एप्रिसिएसन गरेको मैले एक्सपिरियन्स गरेको छु. हजुर,
1: जेनजीसँग डिल गर्ने स्टेजमा आरएसएमको पद लिएर बस्नु भएको छ, त्यो अब तपाईँले आफैले भोग्दै पनि आउनु भएको, अघि जोडिहाल्नुभयो तपाईँले 20 वर्ष अगाडिको आरएसएम साहेब र अहिलेको तपाईँको स्टेजको आरएसएममा हामीले फरक पक्कै देखेका छौँ. ब्रुनाईमा हुनुहुन्छ तपाईँहरू पल्टन, ट्रेनिङ मात्र होइन ब्रुनाईको हरेक क्षेत्रका सेयर होल्डर भनौँ न साझेदारहरूसँग सम्बन्ध पनि महत्त्वपूर्ण हुन्छ र ब्रुनाई गारिजनले त्यो गरिरहेको हामी देख्छौँ. ब्रुनाई आर्म फोर्सेस होस् वा लोकल कम्युनिटी, यहाँको कम्युनिटी इन्गेजमेन्टलाई चाहिँ तपाईँले कुन रूपमा हेर्नुहुन्छ?
0: हजुरले भन्नुभयो जस्तो कम्युनिटी भनेको चाहिँ हाम्रो अर्गनाइजेसनको लागि लाइफ ब्लड हो अनि दे आर द भाइटल कम्पोनेन्ट फर द बटालियन सक्सेस. त्यसले गर्दा हामीले हाम्रो रिलेसनसिप कम्युनिटीसँग स्ट्रेन्थन गर्नु सकिएन भने हाम्रो एक्जिस्टेन्स भएको र नभएको मतलब छैन. त्यसले गर्दा अवश्य एज अ सिनियर सोल्जर वेयर पोसिबल हाम्रो कम्युनिटी इङ्गेजमेन्ट जति छ त्यसलाई अझ हुन्छ भने सुदृढ गर्दै लाने, अझै बढाउँदै लाने हाम्रो एम हो. हजुर,
1: रेजिमेन्टल साज मेजरको अपोइन्टमेन्ट लिइसकेपछि त्यस्तो कन्फ्लिक्टमा पर्नुभएको छ अहिलेसम्म जहाँ चाहिँ तपाईँको इन्ट्रेस्ट र अरू पार्टीको इन्ट्रेस्ट चाहिँ क्लास भएको अवस्था होस्?
0: अनेस्टली एन्सर गर्दा छैन, तर आई फोर्स त्यो इभेन्ट त्यस्तो सिचुएसन नआउला म भन्न सक्दिनँ. तर इट इज भेरी क्लियर मेरो लागि डिफाइनिङ लाइन भनेको प्रोफेसनल स्ट्यान्डर्ड अनि अर्गनाइजेसनको आइडेन्टिटी अनि हाम्रो भ्यालुज एन्ड ट्रेडिसनलाई कम्प्रोमाइज गर्ने खालको कुनै पनि कुरा छ भने चाहिँ द्याट विल बी द डिफाइनिङ लाइन. हजुर,
1: त्यो त भयो तपाईँले आरएसएमको पदभार ग्रहण गर्नुभएपछिको कुरा. तपाईँले 20 वर्षको जागिर गरे भन्नुभयो, यो जागिरको दौरानमा कुनै त्यस्तो व्यक्ति घटना वा पोस्टिङ छ जहाँ तपाईँको लिडरसिप स्टाइललाई सबैभन्दा बढी प्रभावित पारेको छ?
0: अनेस्टली भन्नुपर्दा म एकदमै फर्चुनेट इन्डिभिजुअल भन्छु म आफैलाई. मैले अहिलेसम्म जति पनि सर्भ गरेँ मैले एकदमै फाइनेस्ट लिडरहरूको अन्डरमा काम गर्ने मौका पाएँ. सो अन घटनाहरूको कन्टेक्स्टमा अपरेसनल एक्सपोजर भेरी यङ एज अथवा भेरी यङ राइफलम्यान हुँदा नै मैले एक्सपिरियन्स गर्ने मौका पाएँ. अनि सो अन पोस्टिङहरू चाहिँ मैले एकदमै राम्रो ठाउँहरूमा पाएँ. त्यसले गर्दा व्यक्ति परिवेश घटना र पोस्टिङको कुरा गर्ने हो भने मैले त्यो एउटा सिक्काको सर्कल बोथ पार्ट्सलाई एक्सप्लोर गर्ने मौका पाएको छु. अनि त्यसले गर्दा पनि म चाहिँ जो लिडरसिप वेमा अलिकति सिक्ने मौका र एक्सपिरियन्स गर्ने मौका पाएको छु. त्यसले गर्दा प्राग्मेटिक स्टाइल नै छ मेरो लिडरसिप इन्डिभिजुअल्ली.
1: भर्खर मात्रै आरएसएमको अभिभारा लिनुभएको छ, हुन त यो सोध्नु तपाईँलाई अलिकति टु अर्ली होला, तर पनि अब आरएसएमको टेन्युर पुरा हुँदासम्म 2RGR पल्टनमा अनि ब्रिगेड अफ गोर्खाजमा यी कुराहरूमा चाहिँ उपलब्धि हासिल गर्छु अथवा गराउँछु भनेर लिस्ट बनाउनु परे, के पर्न सक्छन् त्यो तपाईँको लिस्टमा?
0: मेरो लिस्टहरू धेरै छ तर अल्टिमेटली त्यो लिस्टले एउटा निचोडमा नै ल्याउँछ. अनि मेरो एउटा अल्टिमेट गोल भनेको ब्रिड लिडर्स हु विल कन्टिन्यू टु ड्राइभ द बटालियन फरवर्ड लङ आफ्टर माई टुर अर लङ आफ्टर आइ एम गन. त्यसले गर्दा भएसम्म क्यापेबल लिडर्स बेटर देन मी उहाँहरूलाई चाहिँ अलिकति कोचिङ मेन्टोरिङ गरेर सेपिङ गर्न सक्यो भने प्रोभाब्ली मेरो सबैभन्दा ठुलो सफलता त्यही नै हुन्छ जस्तो लाग्छ. हजुर,
1: अब हामी अन्त्यमा आइपुग्यौँ. आरएसएम साहब, 2RGRका सकल दर्जालाई आरएसएमका रूपमा तपाईँको मुख्य सन्देश चाहिँ के छ?
0: मेरो मुख्य सन्देश भन्नुपर्दा 2RGR-को जुन चाहिँ हाम्रो आइडेन्टिटी हाम्रो रेपुटेसन छ त्यो हामीले बनाएको भन्दा पनि हामीभन्दा धेरै वर्ष अगाडि पुस्तौँ पुस्ता लगाएर बनाएको एउटा रेपुटेसन हो अनि त्यो रेपुटेसनलाई कायम गर्ने मात्रै होइन अझ त्यसलाई स्ट्रेन्थन गर्ने रेस्पोन्सिबिलिटी चाहिँ हाम्रो जेनेरेसनलाई आइपुगेको छ यस वी आर प्राउड अफ आवर हेरिटेज अनि वी आर कन्फिडेन्ट अन आवर सोल्जर एन्ड डिटरमाइन्ड टु द पर्पज But we must be ready as a battalion, we must be credible, and we must be professional every day. Yo bhanna chahanchu.
1: RSM साहेब आज समय निकालेर बिएफबिएसको स्टुडियोमा तपाईँ स्वयं पाल्नुभयो र त्यसका लागि आभारी छौँ तपाईँले केही कुरा राखिदिनु भयो पल्टनका लागि ब्रिगेड अफ गोर्खाजका लागि आइदिनु भएकोमा पनि धेरै धेरै धन्यवाद
0: धन्दाई धेरै धेरै धन्यवाद मलाई बोलाइदिनु भयो BFBS is very close to my heart. 2007 ma maile 9 month ITC catering ma training garda BFBS sunera ni bitathe. Tespachi ko dui wada heric operational tour BFBS sunera ni bitayo. Tesle garda yesko value maile ekdamai bujhaya chu. Ani tapai harule teslai maintain garera ajhai pani hamro srota माझ चाहिँ हाम्रो भोइसहरू हाम्रो एक्सपिरियन्सहरू पुऱ्याइराख्नु भएको छ मेसेजहरू पुऱ्याइराख्नु भएको छ थ्याङ्क यू सो मच तपाईँहरूको कन्ट्रिब्युसनको लागि हामी कम्युनिटीले तपाईँहरूको जो कन्ट्रिब्युसनलाई एप्रिसिएट गरेका छौँ मलाई बोलाइदिनु भयो त्यसको लागि पनि धेरै धेरै

0: गोरखा रेडियो भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militaryco-working.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

मधुरो फोटो स्नेहाको गीत सुन्दै हुनुहुन्थ्यो। ब्रिटिस फोर्सेस बनाईवासीका लागि जरुरी सूचना, आउँदो 19 अक्टोबरदेखि सोमबार 19 अक्टोबरदेखि शुक्रबार 22 अक्टोबरसम्म आर्मी वेलफेयर सर्भिसद्वारा सञ्चालित कम्युनिटी सपोर्ट सेसन अनि क्लबहरू कुनै पनि नहुने भएका छन्। दसैँको यो मेसो परेकोले बन्द हुनेछ। कुनै पनि कम्युनिटी सर्भिसका सेसनहरू अनि क्लबहरू नहुने भएका छन् आउँदो 19 22 तारिकसम्म ब्रिटिस फोर्सेस ब्रुनाईमा। कुखुरे बैसाले आँखा देखेन हजुर, यो केही पुरानो गीत हो, नरेन्द्र मोहन छेत्री र साथीहरू मिलेर गाउनु भएको, कुनै समयको ब्यान्ड सेकेन्ड गर्खा राइफल्सको ब्यान्ड थियो चेकर्स भन्ने, र चेकर्स ब्यान्डको गीत हो यो, र नरेन्द्र मोहन छेत्री लिड सिङ्गर हुनुहुन्थ्यो त्यति बेला, अनि त्यति बेला लेट 70s तिरको यो गीत हो, कुखुरे बैसले आँखा देखेन।

कुखुरे पैसाले आँखा देखेन, निरेन्द्र मोहन छेत्रीले गाउनुभएको गीत, द चेकर्स ब्यान्डको गीत हो, लेट सेभेन्टिजको गीत, एकदमै पुरानो गीत मध्येको एक मैले भर्खरै सुनाएँ। र यो गीतको साथमा आज प्रभातकालीन आवाज कार्यक्रमको अन्ततिर हामी आइपुगिसकेका छौँ र मैले अब यहाँसँग बिदा लिने बेला हुनै आँट्यो। जाँदा जाँदै रचना दाहालको यो गीत असम्भव यहाँहरूलाई सुम्पन्छु अनि कार्यक्रमबाट बिदा हुने अनुमति पनि चाहन्छु। र भोलि भने म मझेरी कार्यक्रम लिएर आउनेछु, बिहानको प्रभातकालीन आवाज कार्यक्रम धनराज राईजीले सञ्चालन गर्नुहुनेछ। भोलि मझेरी कार्यक्रमको समयमा भेटौँला, बिहानको 10 बजे ब्रुनाई समय। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाई बाई।

0: उपत्यकामा चिसो बढ्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जीव अधिकारीका अनुसार आज बिहान पाउने 6 बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 14 डिग्री सेल्सियस देखिएको हो। यसरी हिजो उपत्यकाको न्यूनतम तापक्रम 14.5 डिग्री सेल्सियस थियो भने अस्ति मङ्गलबार 15 डिग्री सेल्सियस थियो। मनसुन हटेर त्यसपर पश्चिमी वायु फैलिएसँगै तापक्रम घट्दो र चिसो बढ्न थालेको छ। यस वर्षको मनसुन पनि नेपालबाट हिजो पाइरहेको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत हिजो यस वर्षको मनसुन नेपालको सबै भूभागबाट पाइरहेको जानकारी दिएको हो। यसअघि महाशाखाले यही असोज 17 गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम मनसुन पाइरहेको जानकारी गराएको थियो। यस वर्ष औसत मितिभन्दा 12 दिन ढिला गरी मनसुन पाइरहेको छ। सामान्यतया नेपालमा 13 जुनदेखि मनसुन सुरु भई 2 अक्टोबरमा बाहिरिन्छ, तर यस वर्ष 19 जुन अर्थात् असार 5 मा मनसुन भित्रिएको थियो भने सरदर मितिभन्दा 12 दिनपछि मनसुन बाहिरिएको छ। तेह्रथुमका विभिन्न ठाउँमा चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यी यात्रु सहायता कक्षले यात्राका क्रममा हुने समस्या समाधान गर्न, यात्रुको गुनासो सम्बोधन गर्न र सुरक्षित आवागमन सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। बबिता राईको यो रिपोर्ट।
1: चाडबाडको समयमा घर फर्किने यात्रु तथा किनमेलका लागि बजार आउने नागरिकको चहल पहल बढेसँगै तेह्रथुमका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यात्रालाई सुरक्षित, सहज र व्यवस्थित बनाउने उद्देश्यले सवारी आवागमन बढ़ी हुने जिल्लाका 4 स्थानमा सहायता कक्ष स्थापना गरिएको हो। जिल्ला प्रहरी कार्यालय तेह्रथुमले म्याङलुङ बस पार्क, लालीगुनास नगरपालिकाको बसन्तपुर बजार, छतर गाउँपालिकाको शुक्रबारे बजार र आठराई क्षेत्रको सक्रान्ति बजारमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लक्ष्मण ओली,
2: आफूले जाने ठाउँ कहाँ हो, त्यहाँको लागि सहरी साधन कहाँ पाउँछ, त्यसको टिकट काउन्टर कहाँ हो भन्ने कुरा अलमलमा पर्न सक्ने हुन सक्छ, त्यसको पनि सहजीकरण गर्छौँ। त्यो भइसकेपछि उहाँले प्रोपरली सिट पाउनु भएको छ कि छैन, जस्तो महिलाको छुट्टै सिट हुन सक्ला, वृद्धहरूको लागि र उहाँहरूले पाउने अन्य सुविधाको कुराहरू होला, त्यो पाइराख्नु भएको छ कि छैन, र कहीँ डबल टिकट पर्ने सम्भावना हुन्छ अथवा बढी भाडा हुन सक्ने सम्भावना हुन्छ, यात्रुको झोलाकुण्डाहरू हराउने अथवा चाहिँ मिसप्लेस हुने, कहीँ छुट्ने त्यस्तो सम्भावनाहरू हुन्छ, त्यस्तो भयो भने चाहिँ तुरन्त प्रहरलाई सम्पर्क गर्न सक्ने गरेर अथवा प्रहरले सहजीकरण गर्ने खोज्ने गरेर चाहिँ हामीले त्यहाँ व्यवस्थापन गरेका हुन्छौँ।
1: चाडबाडमा सवारी साधनमा यात्रुको चाप बढ्ने र यात्राका क्रममा विभिन्न समस्या आउन सक्ने भएकाले सहायता कक्षले यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ। चाडबाड मनाउन म्याङलुङ घर आउनुभएकी टिना लिम्बु,
3: म चाहिँ भर्खरै अघि चाड पर्वको उपलक्ष्यमा चाहिँ यही काठमाडौँदेखि चाहिँ यहाँ म्याङलुङ तेह्रथुमसम्म आएको, मेरो घर यहीँ भएर, अनि जुन अब यो प्रहरीहरूले राख्नु भएको छ ठाउँ ठाउँमा, त्यो देखेर चाहिँ एकदमै सेफ फिल भयो मलाई चाहिँ, किनभने अब चाड पर्वले गर्दाखेरि चाहिँ ड्राइभरहरू हुन्छ नि त ओभर स्पिडिङ गर्ने, एकदमै प्याक प्याक राख्ने त्यस्तोहरू, त्यो चेकिङहरू चाहिँ मजाले हुन्छ होइन, त्यसो गर्दाखेरि चाहिँ एकदमै सेफ फिल भयो मलाई चाहिँ।
1: चाडबाडमा गाउँ गाउँबाट खाद्यान्न तथा अन्य आवश्यक सामग्री खरिद गर्न बजार आउने नागरिकलाई पनि सहायता कक्षले सहयोग पुग्ने विश्वास गरिएको छ। फेदाप गाउँपालिका 2 ओयाकजुङका दुर्गा प्रसाद दुलाल,
4: अब सबै मान्छेहरू सुझबुझ भएका हुँदैनन्, सबैलाई कहाँदेखि कहाँ जाने, म कहाँ छु, कतिखेर कहाँ कतिखेर रिसिभ गर्ने, कुन गाडी कतिखेर लाग्छ भन्ने कुरा सबै बजार आउने मान्छेहरूलाई, ग्राहकहरूलाई, जति पनि नागरिकहरूलाई यो सबै कुरा थाहा हुँदैन। अब यात्रु सहायता कक्ष त्यहाँ गएर सम्पर्क गरेपछि यो गाडी यतिखेर जान्छ, तपाईँ यहाँदेखि यहाँसम्म जाने हो भने यसमा जानुहोस् भनेर त्यसरी चाहिँ सर्भिस दिएको खण्डमा अत्यन्त राम्रो।
0: युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफूलाई डोनाल्ड ट्रम्पले व्यक्तिगत रूपमा धोका दिएको महसुस गरेको बताउनु भएको छ। अमेरिकी राष्ट्रपतिले हालै रुसी डिजलमाथिको प्रतिबन्ध हटाउने र ऊर्जा सम्बन्धी युद्धविरामको घोषणा गर्ने कदम चालेपछि उहाँको यस्तो प्रतिक्रिया आएको हो।
5: It's a pity that we are losing strong partner. It's not about business for us. It's just our life and this is our country, it's our body. So our home, our children. That's why it's painful when President Trump chooses one side, not our side, but we are okay that he's in the middle, but if you're in the middle, you have to stay in the middle.
0: YY Under 19 पुरुष एक दिवसीय सुदूरपश्चिम प्रदेशिक 6 नौट क्रिकेट प्रतियोगितामा कैलालीलाई 5 रनले पराजित गर्दै कञ्चनपुर फाइनलमा पुगेको छ। कैलालीको फाप्ला खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कञ्चनपुरले 26 ओभरमा अल आउट हुँदै 88 रन बनाएको थियो। 89 रनको सामान्य लक्ष्य पछ्याएको कैलाली 30 ओभरकोमा 5 विकेट गुमाउँदै 83 रनमा सिद्धिएको।
6: BFBS Gorkha Radio Ho.

नमस्ते VFBS गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरी सुरु भयो। आदरणीय श्रोता, म धनराज राईले यो कार्यक्रमलाई सदा जस्तै लिएर आइपुगेको छु। आजको बसाइ पनि हाम्रो 3 घन्टाको नै हुनेछ र ती तिन घन्टामा हामी सदा जस्तै मिठा मिठा गफ गर्दै र मिठा मिठा गीत सङ्गीत सुन्दै सुनाउँदै अन्त्य गर्ने योजनासहित उपस्थित भइसकेको छु। श्रोता हजुर, आज बिहिबार 15 अक्टोबर 2026 साल तदनुसार असोज 29 गते विक्रम सम्बत 2083 साल। हजुर, अनि आज आश्विन शुक्ल पञ्चमी तिथि भनेपछि अब दसैँको 10 दिनको अब 5औं दिनमा प्रवेश गरिसकेका छौँ ब्रुनाईमा श्रोता। र आज देवी स्कन्द माताको पूजा चाहिँ अर्चना गरेर मनाउने गरिन्छ हिन्दू धर्मावलम्बीहरू ले। र भगवान कार्तिकेय कि माता भएकी हुनाले चाहिँ उनलाई स्कन्द माता भनिएको रहेछ। कार्तिकेयलाई चाहिँ स्कन्द पनि भनेर भनिन्छ, अब स्कन्द पुराण त्यतिकै भनिएको होइन, यो चाहिँ कार्तिकेयको महिमा गाइएको चाहिँ एउटा किताब हो। सिंहवाहिनी स्कन्द माताको 4 हात हुना रहेछन् र उनले चाहिँ काखमा बालक स्कन्दलाई राखेकी हो चाहिँ हामीले देख्न सक्छौँ। नवरात्रिको 5औं दिनको आज स्कन्द माताको आराधना गर्दा सुख शान्ति र समृद्धि र सन्तान सुख प्राप्त हुने धार्मिक विश्वास रहेको छ श्रोता। र तपाईँहरू पनि सम्पूर्ण जो जसले चाहिँ दसैँ तिहार मान्नुहुन्छ, हिन्दू धर्ममा आस्था राख्नुहुन्छ, तपाईँहरूलाई सम्पूर्णलाई आजको 5औं दिनको चाहिँ हार्दिक शुभकामना। हजुर, हामीले कार्यक्रम सुरु गऱ्यौँ आयो दसैँ आयो तिहार। थुप्रै कलाकारहरू हुनुहुन्थ्यो, को हुनुहुन्थ्यो, ज्वाला राई, सुरज तामाङ, विषम आचार्य, दावा लामा, प्रशान्त शिवाकोटी, इन्द्रकला राई अझै लामै छ, सङ्गीता राणा पाइली र मोनिका राई, हजुर यति कलाकारले गाउनुभएको गीत दसैँ आयो तिहार आयो भन्ने गीतबाट सुरु गऱ्यौँ श्रोता। हामीले मौसम चाडबाडकै छ र हामी पनि यो मौसमलाई किन छुटाउने होइन, आजको दिन पनि हामी यसरी नै सुरुवात गऱ्यौँ। हजुर, गीत सङ्गीतलाई नै अगाडि बढाउँदै बढाउँदै हामी आजको कार्यक्रम सुरु गरौँ श्रोता। फ्यान्सी भन्ने गीत छ, योद्धा फिचरिङ सुशान्त केसी, अनि त्यस पछाडि हामी फेरि भेटेर अन्य कुराकानी गरौँला है त।

हजुर, योद्धा फिचरिङ सुशान्त केसी फ्यान्सी कान्छी धेरै भाव नखोज टाइपको गीत थियो श्रोता यहाँ हृदयमा। अहिले बिहानको 10:15 गयो, 16 मिनट जाने आँट्यो श्रोता। 25 डिग्री सेल्सियस आज निकै न्यानो छ ब्रुनाई सेरिया। ब्रुनाई श्रोता 31 डिग्री सेल्सियससम्मको अधिकतम तापक्रम अनुमान गरिएको छ र आज दिनभरि जसो नै मेघगर्जन वर्षा हुने र मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ। अहिले सेरिया खुल्ला नै छ श्रोता, पानी पर्ने सङ्केतहरू अलिकति कम नै छ, तर मौसमी विवरण भने यस्तो रहेको छ। नेपालमा बिहानको 8:01 गयो, 13 डिग्री सेल्सियस काठमाडौँ उपत्यकाको तापक्रम। अहिलेको भने 26 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम हुने अनुमान गरिएको छ र आज काठमाडौँ उपत्यका रमाइलो घमाइलो हुनेछ भनेर प्रक्षेपण गरिएको छ। बदली भई मध्याह्नतिर भने हल्का वर्षा हुने, पातलो वर्षा हुने सङ्केतहरू देखाइएको छ काठमाडौँ नेपालमा। बेलायतमा बिहानको 3:16 गयो श्रोता र अहिले लन्डनमा 15 डिग्री सेल्सियस तापक्रम रहेको छ। आकाशलाई अहिले हल्का बादलले ढाकिराखेको अवस्था छ र मन्द गतिमा हावा चलिरहेको छ भने आज दिनभरिमा 13 डिग्री सेल्सियस न्यूनतम तापक्रम र 21 डिग्री सेल्सियस अधिकतम तापक्रम अनुमान गरिएको छ लन्डनको लागि। र आज दिनभरि जसो नै लन्डन सुक्खा रहनेछ र हल्का बादलले नै ढाकिरहेको अवस्था नै रहनेछ, मध्यम गतिमा हावा चल्नेछ आज लन्डनमा। अन्य स्थानका श्रोता तपाईँहरूले पनि यसो आफ्नो स्थानीय मौसम के कस्तो छ सुनिराख्नु भएको छ भने यसो फुर्सद मिल्छ लेख्न अथवा कल गर्न मिल्छ भने हामीलाई अवश्य पनि पठाउन सक्नुहुनेछ। कल गर्नुहोस्, अब टेलिफोनबाट वाट्सएपबाट कल गर्नुहोस्, म्यासेज पठाउनुहोस्, इमेल गर्नुहोस्, होइन भने फेसबुक म्यासेन्जरमा लेखेर पठाउने त छँदै नै छ। अब नवीन खड्का र साथीहरूले गाउनुभएको अहिलेको टिकटक र रिल्समा ट्रेन्डिङ भइरहेको गीत, केही समय भयो यो गीत ट्रेन्डिङ रहेको, मलाई पनि मजा लाग्छ यो गीत सुन्दाखेरि, लाग्यो रिङ्गटा। अब रिङ्गटा लाग्ने सिजन त हुँदै हो अहिले नेपालीहरूको यो चाडको बेलामा, तर त्यति साह्रै रिङ्गटा लाग्ने गरी नै नखान अनि नपिउन मैले अनुरोध गर्दै यो गीत सुनाएँ है त।

0: BFBS गोर्खा रेडियो
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछुडौ।
2: यो BFBS गोर्खा रेडियो हो।

हजुर, दीपक लिम्बू अनि रजिना रिमालले गाउनुभयो किन हो तिम्रो बातै मन पर्यो भन्ने किसिमको थियो यो गीत। मझेरी कार्यक्रममा हुनुहुन्छ, पहिलो घन्टामा छौँ श्रोता हामी र ब्रुनाईमा बिहानको 10:27 जाने आँटेको छ। यो समयमा मझेरी साप्ताहिक प्रश्नोत्तर, प्रश्न मेरो उत्तर तपाईँको सेगमेन्टतर्फ प्रवेश गरौँ अब श्रोता। र यो हप्ता मैले सजिलो प्रश्न सोधेको छु र तपाईँले त्यसमा अन्य केही पनि दिनु पर्दैन, यसको मिति हामीले खोजेका छैनौँ, पुरा नाम भन्ने केही पनि छैन, एउटा निकनेम मात्रै खोजेका छौँ। टुकर लायन्स क्याम्पको नाम सर फ्रान्सिस टुकरको सम्मान स्वरूप राखिएको हो, उनको उपनाम निकनेम के थियो यो लेखेर पठाउनुहोस्। तपाईँले जुनै माध्यममा लेखेर पठाउनु भए पनि हुन्छ, कल गर्नुभए पनि हुन्छ, वाट्सएपमा टेक्स्ट गरेर कल गरेर पनि भन्न सक्नुहुन्छ, इमेलमा पठाउनुहोस्, फेसबुक मेसेन्जरमा त प्रायः सबैले नै पठाइराख्नु भएको छ। र यसपालिको प्राइज रहेको छ ब्रुनाई $30 बिग फुटको भाउचर रहेको छ। र यो भाउचरको प्रकृतिले गर्दाखेरि ब्रुनाई बाहिरका श्रोतालाई हामीले लकी ड्रमा इन्क्लुड गर्न नसकेको ले गर्दाखेरि क्षमा याचना गरिरहेका छौँ। तर उत्तर भने तपाईँहरूले अप्रतियोगिताको रूपमा पठाइराख्नु भएको छ र पठाउनु हुने श्रोताको उत्तर मिली पनि रहेको छ। आभार व्यक्त गर्दछौँ, धन्यवाद ज्ञापन गर्दछौँ तपाईँहरूले यसरी सहभागिता जनाउनुहुन्छ र उत्तर मिलेको तपाईँहरूलाई बधाई पनि छ। हजुर, एउटा छोटो जानकारी यो ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताका लागि र विशेष गरी यो दसैँ क्रिएटिभ कम्पिटिसन हाम्रा छोराछोरी भान्जा भान्जीहरूका लागि टार्गेट गरेर राखिएको कम्पिटिसनको अलिकति अपडेट आएको छ। के अरे, यो 16 अक्टोबर डेडलाइन तोकिएको थियो, त्यो अब परिवर्तन भएर 20 अक्टोबरसम्म पुर्याइएको छ। अब नानीहरूको लागि अलिकति समय उब्रेको छ अझै राम्रो बनाउने, उनीहरूले बनाइसकेका होलान् कतिले, अब त्यसलाई चाहिँ निकै मजाले बनाउने, अब चङ्गा बनाउने, कार्ड बनाउने, म्यासेज लेख्नेहरू विभिन्न एक्टिभिटीहरू छ त्यहाँ। र अब 20 अक्टोबरमा मात्रै यो बुझाउनु पर्ने हुन्छ। यो बुझाउने समय चाहिँ यो बिएफपी स्टोरी टेलिङ सेसन राखिएको छ। बिएफपी स्टोरी भने दसैँ स्टोरी टेलिङ सेसन विथ रचना, जो चाहिँ BFSWSमा कार्यरत हुनुहुन्छ, उहाँले चाहिँ यो कार्यक्रम गर्नुहुने दिनै यो त्यही कथा सुन्नु जाँदा नानी केटाकेटीहरूले आफ्नो रचना चाहिँ बोकेर गएर त्यहाँ लाइब्रेरीमा बुझाउनु पर्ने हुन्छ। यसको छिनोफानो चाहिँ डेट अलिकति पेन्डिङ भइरहेको छ, तर लाइकली 26 अक्टोबरमा हुन्छ भनेर चाहिँ हाम्रै लाइब्रेरियन बहिनी प्रभा गुरुङले अपडेट गराउनु भएको छ। तर डेट फिक्स भएपछि हामी अवश्य नै तपाईँहरूलाई चाहिँ जानकारी गराउनेछौँ।

हजुर पान बत्तीचा उजन साक्यले गाउनु भयो श्रोता. मैले यो अस्ति पनि सोधेको थिएँ, फेरि पनि तपाईँहरूले मलाई उत्तरै दिनुभएन श्रोता. उजन साक्य भन्छु म, फेरि युजन साक्य हो जस्तो पनि लाग्छ. लु यसको छिनोफानो अब गर्न मलाई सघाउनु पर्ने भयो तपाईँहरूले, मैले सही उच्चारण गरेको छु वा छैन तपाईँहरूले भनिदिनु पर्यो. छैन भने यसरी हो भनेर यसो भनिदिनुहोस् है. ब्लाइन्ड डेट विथ अ बुक, यो इभेन्ट आउँदैछ, भइरहेको छ श्रोता. मन्डे टु थर्सडे हुँदो रहेछ यो चाहिँ. यो लाइब्रेरीमा जाने अनि आफ्नो बुकहरू हेर्ने, कुन बुक मनपर्छ त्यो चाहिँ टिपेर पढ्ने, यो चाहिँ अब विशेष गरी ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताका लागि इङ्गित गरिएको हो. बिहान 8 बजेदेखि मध्याहको 2 बजेसम्म खुल्छ र मध्याहको 12 बजेदेखि 1 बजेसम्म चाहिँ 1 घन्टाका लागि लन्च आवर हुन्छ. ले गर्दाखेरि यो एडल्ट लाइब्रेरी हो, यो टुकर लाइन्समा एजुकेसन सेन्टर अवस्थित छ यो. र तपाईँहरू जानुहोस्, यसो फुर्सदमा किताब त्यहीँ बसेर पढ्नुहोस् होइन. अनि मन पर्यो भने त्यो बुक सक्नुभयो नि हुन्छ, परेन भने त्यो ब्लाइन्डेड जाँदाखेरि मान्छेले मन पर्यो मन परेन भन्ने हुन्छ नि. त्यस्तै तपाईँहरूले चाहिँ बुकसँग माया प्रेम गरोस् भन्ने हेतुले यो इभेन्ट आयोजना गरिएको. भन्दा पनि आउनुहोस् लाइब्रेरीमा बसेर बुक हेरौँ यो समयदेखि यो समयसम्म भन्ने जानकारी हो. बिहानको 8 बजेदेखि 2 बजेसम्म प्रत्येक सोमबारदेखि बिहिबारसम्म हजुर. यति दिन चाहिँ तपाईँहरू फुर्सदिलो हुनुहुन्छ, किताब पढ्नु मन छ भने तपाईँ अवश्य नै जान सक्नुहुन्छ.

0: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
1: यो BFBS गोरखा रेडियो हो।

प्रजिना गुरुङको मिठो सपना सुन्ने श्रोता र तपाईँ हुनुहुन्छ कार्यक्रम मझेरीमा, मझेरीको पहिलो घण्टाको बसाइमा, र म धनराज राईले यो कार्यक्रम सञ्चालन गरिरहेको छु। ब्रुनाईमा अब 11 बज्नको लागि करिब करिब 13 मिनट बाँकी रहेको छ श्रोता। हामीले मिठाईको प्याकेट खोल्दा सबैभन्दा पहिले रातो रङको मिठाई रोज्छौँ होला, होइन? प्राय म पनि यसो हेर्दाखेरि रातो आकर्षक लाग्छ, अनि मिठाईको त्यो कलरफुल छ भने के चाहिँ स्वादको रहेछ भनेर रातो रङतिर नै आँखा जान्छ। हजुर, यो सम्बन्धमा एउटा अध्ययन गरिएको रहेछ। त्यो अध्ययनले चाहिँ रातो रङका मिठाई मानिसलाई सबैभन्दा मनपर्ने, बढी मनपर्ने देखाएको रहेछ। यो अनुसन्धान चाहिँ भारतमा भएको रहेछ श्रोता, र ती भारतीय अनुसन्धानकर्ताहरूले धेरै, कति 100 बढी मानिसमा गरेको अध्ययनमा 43% रातो, 26% निलो रङका मिठाई रोजे, पहेँलो रङको मिठाई चाहिँ सबैभन्दा कम लोकप्रिय देखिएको रहेछ। उनीहरूका अनुसार रातो रङलाई पाकेको फल वा गुलियो स्वादसँग जोडेर हेर्ने हाम्रो यो प्रवृत्तिले गर्दा यस्तो रोजाइमा प्रभाव पार्न सक्छ भनेका छन्। यसलाई चाहिँ पर्सेप्चुअल फ्लुएन्सी भनिँदो रहेछ, अर्थात् मस्तिष्कले कुनै रङलाई परिचित अनुभवसँग सजिलै जोड्न सक्ने। हजुर, पर्पेचुअल फ्लुएन्सी, अब दिमागले चाहिँ अब फलफुलहरू पाक्यो भने रातो हुने, होइन, त्यस्तो हुने हुँदाखेरि अनि दिमागमा बसिसकेपछि ए यही पो होला भन्ने हुन्छ नि, हो त्यो चाहिँ हाम्रो दिमागले गर्ने कार्यलाई चाहिँ पर्सेप्चुअल फ्लुएन्सी भन्दो रहेछ। प्रिकन्सिप्ड आइडियाहरूले गर्दाखेरि अलरेडी त्यो सेट भइसकेकोलाई चाहिँ हामीले टिप्दाखेरि सुरुमा त्यो जुन धेर बसेको छ दिमागमा त्यही टिप्न पुगिँदो रहेछ भन्ने कुरा देखाएको रहेछ। हजुर, ओके छ त, यस्तो हुन्छ सबैलाई। अब तपाईँलाई कस्तो रङको मिठाई चाहिँ तान्न मन लाग्छ सुरुमा, होइन? औ ओके छ त, गीत सुन्दैछौँ अमृत खाती र जुना प्रसाईको।

हजुर, रोग के छ त सँगै बाँचौँला, सँगै घुमौँला, सँगै मरौँला। अमृत खाती र जुना प्रसाईले गाउनुभएको रमाइलो गीत सुन्यो श्रोता हामीले। एनपी परदेशीले केही समय अगाडि, झन्डै 20 मिनट जति अगाडि हामीलाई सम्पर्क गर्नुभएको थियो ब्रेक टाइममा। गाडीभित्र पलेठी कसेर सुन्दैछु है हजुर भन्नुभएको छ। कति रमाइलो ब्रेक टाइममा यसो चिया कफी पप्पी हुँदै हुनुहुन्छ होला भनेर सोचिन्छ नि, हामी पिउँछौँ होला, तर तपाईँले गाडीभित्र पलेटी मारेर सुन्दै हुनुहुँदो रहेछ, खुसी लाग्यो पाखरिनजी। यसरी नै सुनिराख्नु होला, तपाईँको फुर्सद भए यसो गीत सङ्गीत अनुरोध गर्न मन छ भने सो पनि गरिहाल्नुहोला। हजुर, बिएफबी रङ्गोली भर्चुअल कम्पिटिसन यो आयोजना हुने भएको छ 8 नोभेम्बर 2026 सालको लागि, र तपाईँहरूले चाहिँ यो सिग्नल च्याट ग्रुपमा अथवा यो उमा के अरे हाइबमा चाहिँ फर्दर डिटेलहरू दिइएको छ, क्युआर कोड उपलब्ध गराएको छ, त्यहाँ दर्ता गर्नुपर्ने हुन्छ, कम्पिटिसनमा भाग लिनुहुन्छ भने 31 अक्टोबरभित्रमा चाहिँ तपाईँले दर्ता गरिसक्नु पर्नेछ यो कम्पिटिसनमा। र यो चाहिँ के भन्छ भने एउटा फोटो अथवा भिडियो चाहिँ, फोटो वा भिडियो जुनै भए पनि चाहियो। फोटोको लागि तपाईँले चाहिँ एरियल भ्यू भएको राख्नु पर्यो, क्लोज अप भ्यू भएको राख्नु पर्यो, साइड भ्यू र फ्रन्ट भ्यू भएको राख्नु पर्यो। अनि भिडियोको लागि चाहिँ 1-2 मिनटसम्मको भिडियो चाहिँ तपाईँले हाल्नुपर्ने हुन्छ, र यसमा चाहिँ तपाईँले बिएफबी हाइक डेका दिनमा 21 नोभेम्बरमा यसको छिनोफानो हुन्छ, सबै सहभागी कम्पिटिटरहरूलाई शुभकामना दिइएको छ, गुड लक, र राम्रो रङ्गोली बनाएर पठाउनुहोला। हजुर, अब एउटा गीत कुमार कान्छा र आशा भोसले गाउनुभएको बतासेले उडाइ लग्यो भन्ने गीत सुन्दै सुन्दै हामी कार्यक्रमको पहिलो घन्टालाई भेट मारौँ श्रोता। यस पछाडि समाचार, समाचार पछाडि दोस्रो घन्टामा भेटौँ है त।

0: संसदीय सुनवाई समितिले विभिन्न मुलुकका लागि प्रस्तावित 13 जना राजदूतमध्ये 10 जनाको नाम अनुमोदन गरेको छ। भारतका लागि राजदूत भारतका लागि प्रस्तावित निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याणराज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरञ्जन थापा, बेलायतका लागि प्रस्तावित गौरव शमशेरलाई अनुमोदन गरेको हो। यसै गरी इजरायलका लागि प्रस्तावित सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरजन, जर्मनीका लागि सरू जोशी, ओमनका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्रस्तावित संगम श्रेष्ठ, श्रीलङ्काका लागि मञ्चला झाको नाम समितिले अनुमोदन गरेको हो। समितिले साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ। गत असोज 2 गते सरकारले 13 देशमा राजदूत सिफारिस गरेको थियो। जाजरकोटको जुनी चाँदी गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ, 3 जना घाइते भएका छन्। आज बिहान करिब 2 बजे जुनी चाँदी गाउँपालिका 2 गैरी गुवा भित्री सडक खण्डमा सुर्खेतबाट जुनी चाँदेतर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटनामा परेको हो। अनियन्त्रित भएको जीप सडकबाट करिब 300 मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा जीप चालक जुनी चाँदे गाउँपालिका 9 कल्लीस्यालाका 20 वर्षीय सन्तोष बहादुर बस्नेत र 30 वर्षीय विपना भण्डारीको घटनास्थलमै मृत्यु भएको छ। घाइते 3 जनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार जारी छ। कर्णाली राजमार्गमा गुडिरहेको फोर्स गाडीमा अचानक आग लागेको छ। हिजो अपराह करिब 4 बजे कालीकोटको खाडा चक्र नगरपालिका 1 मानमको जिल्ला अस्पतालको उकालोमा दुर्घटना भएको हो। सुर्खेतबाट नागमका लागि छुटेको गाडीमा इन्जिन तातिएपछि आग लागि भएको बताइएको छ। गाडीमा धुवा देखिए लगतै चालकले यात्रुलाई भने बाहिर निकालेका थिए। आगोले गाडी र यात्रुका सामान पूर्ण रूपमा नष्ट भएका छन्। गाडीमा सवार 3 बालबालिका सहित 21 जना यात्रु थिए। शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 1098 जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 130 टोलीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 41 हिमाल आरोहणका लागि 31 हिमाल आरोहणका लागि 833 पुरुष र 265 महिलाले आरोहणको अनुमति लिएको जानकारी दिनुभएको छ। अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 28,24,14,056 रोयल्टी सङ्कलन गरेको छ। सबैभन्दा धेरै मनास्लो आरोहणका लागि 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। त्यसमा 373 पुरुष र 127 महिला छन्। ती आरोहीबाट विभागले 22,58,57,000 रोयल्टी सङ्कलन गरेको छ। धौलागिरी 1 आरोहणका लागि 6 टोलीका 37 जनाले अनुमति लिएका छन्। ती आरोहीबाट विभागले 84,73,000 राजस्व सङ्कलन गरेको छ। यस्तै मकालु हिमाल आरोहणका लागि 1 टोलीका 3 जनाले अनुमति लिएका छन्। उनीहरूबाट विभागले 688,050 राजस्व सङ्कलन गरेको छ। यसै गरी हेमलुङ हिमालका लागि 9 टोलीका 94 आरोहीले अनुमति लिएका छन्। यसबाट 57,88,000 रोयल्टी सङ्कलन भएको छ। यस्तै आमा डब्लम हिमाल आरोहणका लागि 16 टोलीका 178 जनाले आरोहण अनुमति लिँदा उनीहरूबाट विभागले 2,73,00,000 राजस्व सङ्कलन गरेको छ। यसै गरी पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुडसे हिमाल, मखालु, गङ्गापूर्णा पश्चिम, थोरोङ पिक, नोर्बुखाङ, अन्नपूर्ण फो, चामलाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक, पोखराखाङ, आर्दाङ, पेरी लगायत हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ। ती हिमाल आरोहण गर्नका लागि 71 देशका 1,098 आरोहीले आरोहण अनुमति लिएका छन्। सरकारले सुरुङ उद्धारका लागि पहिलो पटक योजना बनाउने भएको छ।
1: विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज प्रतिले सुरुङ उद्धारको अवस्था जानकारी दिनुभएको छ।
2: कुनै पनि हाइटोको टनेलबाट चाहिँ मान्छेलाई रेस्क्यु गर्नु पर्यो भनेपछि अहिले चाहिँ हामीसँग चाहिँ त्यो रेस्क्युको चाहिँ त्यो इन्फ्रास्ट्रक्चर बनेको रहेनछ। यस्तो खालको इभेन्ट कहाँ हुन्छ भने नदी किनारमा हुन्छ, हाइटोको टनेल कहाँ हुन्छ, नदीमै हुन्छ। भनेपछि त यसको एक्जिट इमर्जेन्सी एक्जिट पनि बनाउनु पर्दो रहेछ भनेर अब बन्ने चाहिँ हाम्रो एउटा टनेलको रेस्पोन्स प्लान पनि हामी ड्राफ्ट गर्न गइराखेका छौँ। भनेपछि अर्को चाहिँ ठुलो होप हामी त्यहाँबाट ल्याउँदैछौँ।
1: राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्र अब प्राधिकरण मार्फत ल्याएर कार्यान्वयनमा जाने चरणमा रहेको उहाँको भनाइ छ।
2: नेसनल डिजास्टर रिस्क रिडक्सन म्यानेजमेन्ट अथोरिटी 24 आवर्स हुन्छ भन्नुको अर्थ हामी चाहिँ
0: खबर यति नै नमस्कार।
3: यो BFBS गोर्खा रेडियो हो।

हाय झिलिमिली झिलिमिली हजुर, चाडपाडको मौसम छ। हिन्दू धर्म मान्ने हामी नेपालीहरूले मनाउने चाड दसैँको मौसममा छौँ श्रोता, र गीत पनि त्यस्तै त्यस्तै खालका सुनिरहेका छौँ। तृष्णा गुरुङको पालो परेको थियो दसैँ तिहार। यो दसैँ तिहार गीत भर्खरै मात्रै यो युट्युबमा रिलिज भएको रहेछ, हिजो जस्तो लाग्यो मलाई यो गीत रिलिज भएको श्रोता, र निकै राम्रो गीत निकाल्नु भएको रहेछ। 15 आवर्स अगाडि रिलिज भएको गीत हामीले सुन्यौँ आज बिहान। यसो श्रोतालाई के नयाँ नौलो सुनाऊ भनेर यसो युट्युबतिर खोतली हेरेको थिएँ, यो दसैँ तिहार गीत निस्केको रहेछ, र मैले पनि मौकामा चौका हानिहालेँ, डाउनलोड पनि भइहाल्यो, र तपाईँहरूले सुन्ने मौका पाउनुभयो, मैले पनि सुन्ने मौका पाएँ, र पक्कै पनि रमाइलो गर्नुभयो होला यो गीत सुनेर। भिडियो पनि हेर्ने मौका पाउनु होला कतिले, मैले पनि छोटो भिडियो हेरेको थिएँ, यसो गाउँघरको परिवेशहरू देखाइएको छ, एउटा सानो सुखी परिवारको दसैँको टिका टालो गरेको घर लिपपोत गरेको क्लिपहरू राखिएको छ। मलाई चाहिँ नेपाल पुर्यायो यो भिडियोले। तपाईँहरूलाई पनि हेर्ने मौका पाउनु भएको छ भने त्यस्तै महसुस भयो होला। र लिङ्गेपिङ रोटेपिङका कुराहरू अब हामी नगरौँ, ती पनि यहाँ समावेश गरिएका छन्, सामेल गरिएका छन्, र एक किसिमले हाम्रो गाउँठाउँ नै पुगेको अनुभूति गरायो यो गीतले मलाई चाहिँ। हजुर, यही गीतसँगै हाम्रो कार्यक्रम मझेरीको दोस्रो घन्टा सुरुवात भयो श्रोता। पहिलो पाइला स्वरूप हामीले यो गीत सुन्यौँ, अब एकैछिनमा अर्को एउटा गीत सुनाउने छु, र यो गीतका लागि भने अनुरोध प्राप्त भएको छ हाम्रा के अरे परदेशी एनपी परदेशी परदेशी घिमिरे माइलोज्यू र एनपी परदेशी हुनुहुन्छ, उहाँहरू मिज्यू मिज्यू हुन्छ, जहिले कन्फ्युज भइन्छ भन्ने बेलामा निमा पाखरिन जी आउनु भएको छ नर्थ क्यारोलाइनाबाट, र उहाँले चाहिँ अर्को जन्ममा भन्ने गीत स्वप्निल शर्मा, रोहित साक्य र गौतम तुलाधर जस्तो लाग्यो उहाँको तण्डुकार हुनुहुँदो रहेछ, तिनजनाले गाउनुभएको छ। यसमा यो गीत सुन्ने अनि सुनाउने अभिरुचि राख्नुभएको छ एनपी परदेशीजीले। अब हामी यो गीत सुन्दै सुन्दै अगाडि बढौँ, इन्जोय गर्नुहोला एनपी परदेशीजी तपाईँको अनुरोधको यो गीत।

हजुर, स्वप्निल शर्मा, रोहित साक्य र गौतम तन्दुकारले गाउनु भएको गीत सुन्यो अर्को जन्ममा। र यो गीतलाई अनुरोध गर्ने श्रोता हुनुहुन्थ्यो एनपी परदेशीजी, नर्थ क्यारोलाइनाबाट। ब्रिटिस फोर्सेस ब्रुनाईका लागि एउटा अर्को जानकारी, आउँदो शुक्रबार भनेको भोलि हो श्रोता, र भोलि चाहिँ बिङ्गो एन्ड बबल्स हुँदैछ द प्याटियो बार, मुमङ कम्युनिटी सेन्टरमा हो यो द प्याटियो बार। भोलि 16 अक्टोबरका दिन ढोका खोलिन्छ साँझको 7 बजे, र यो चाहिँ आइस डाउन भनेको खेल सुरु चाहिँ 7:30 बजे, साँझको 7:30 बजेदेखि चाहिँ खेला सुरु हुन्छ। $10 प्रति बुक चाहिँ तोकिएको छ, र त्यसका साथमा तपाईँले ग्लास अफ बबल्स भने चाहिँ वाइनहरू, स्प्रिङ्कल्ड वाटरहरू के पाउनुहुनेछ, तपाईँको इच्छाको पेय पदार्थ पाउनुहुनेछ त्यो $10 साथमा। फुर्सद छ भने तपाईँहरू जानुहोस्। हुन त अब पल्टन घरमा दसैँको माहौल पसिसकेको छ, तपाईँहरूको पार्टी होला के होला, भ्याउनुहुन्न भने त ठिकै छ, तर भ्याउनु भएको छ, खाली छ, फुर्सद छ, परिवारसहित साथीभाइहरू सहित यसो शुक्रबारी बसाइलाई रमाइलो गरी बिताउने इच्छा छ भने अवश्य पनि जान सक्नुहुनेछ। अब मेलिना राई र राजन राज शिवाकोटीको आवाजमा रहेको काफल पाक्यो सुन्छौँ श्रोता।

0: रेडियो
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ सिभिल सर्भिस जब्स डट गभ डट युके
2: बीएफबीएस गोर्खा रेडियो हो

हजुर, सानो पौडेलले गाउनु भयो दैव हे, मिठो गीत सुन्यो। मझेरी कार्यक्रममा हुनुहुन्छ श्रोता, म धनराज राईको साथमा दोस्रो घण्टामा कार्यक्रम सुचारु भइरहेको छ। र अब भने एकैछिन एजुकेसन, फ्यासन, डिजाइन र इनोभेसन सम्बन्धी कुरा गर्नेछौँ, र आज चाहिँ विशेष गरी एथिक्स अफ इनोभेसनको बारेमा छोटो चर्चा गर्नेछौँ। अब यो ट्रेन्डिङको कुरा आउँछ, अब अहिलेको पुस्ता भनेकै त्यही, समय भनेकै त्यस्तै छ, र ट्रेन्ड, जे पनि ट्रेन्डको कुरा आउँछ। अब ट्रेन्डको दबाब अनि मानसिक स्वास्थ्यको के चाहिँ सम्बन्ध छ भन्ने छोटो चर्चा गरौँ। बजारमा नयाँ फोन आयो, नयाँ फ्यासन ट्रेन्ड भाइरल भयो, अनि सामाजिक सञ्जालमा सबैले त्यसैको चर्चा गर्न थाले। हामी यो कल्पना गरौँ त, अब हामीलाई पनि तपाईँलाई पनि त्यो फोन किन्न वा त्यही फ्यासन अपनाउन मन लाग्छ। तर प्रश्न उठ्छ, हामीले यी कुरा आफ्नै इच्छाले गरिरहेका छौँ कि अरूको पछाडि, अरूभन्दा पछाडि परिएला भन्ने डरले? आजको विषय हो यो एथिक्स अफ इनोभेसन, अर्थात् नवीनताको नैतिकता, ट्रेन्डको दबाव र मानसिक स्वास्थ्य। नवीनता भनेको नयाँ विचार, प्रविधि वा डिजाइन विकास गर्नु मात्र होइन, त्यसले मानिसको जीवन, समाज र मानसिक स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने बारे जिम्मेवार भएर सोच्नु पनि हो रहेछ श्रोता। आज फ्यासनदेखि प्रविधि र शिक्षासम्म हरेक क्षेत्रमा नयाँ कुरा छिटो छिटो परिवर्तन भइरहेका छन्। फ्यासन उद्योगमा नयाँ डिजाइन र कलेक्सन आउँछन्, प्रविधिमा नयाँ एप र उपकरण सार्वजनिक हुन्छन्, अनि विद्यार्थी र कामदारलाई पनि नयाँ सिप सिकिरहनुपर्ने दबाव हुन्छ। यस्तो प्रतिस्पर्धाले जीवनमा सृजनशीलता र प्रगति बढाउन सक्छ, तर हरेक समय नयाँ हुनुपर्ने बाध्यताले तनाव पनि बढाउन सक्छ। सामाजिक सञ्जालमा अरूको जीवनसँग आफ्नो तुलना गर्नु, नयाँ ट्रेन्ड छुट्ला कि भनेर पछि डर लाग्नु, वा आफूले गरेको कामले पर्याप्त प्रशंसा नपाउँदा निराश हुनु चाहिँ यसका साधारण उदाहरणहरू हुन्। यससँग सम्बन्धित एउटा रोचक शब्द रहेछ, हुन त तपाईँहरूले कतिले यो शब्द प्रयोग पनि गर्नुहुन्छ होला, सुन्नुभएको होला, अथवा काहीँ न काहीँ देख्नुभएको होला, फोमो, अर्थात् फियर अफ मिसिङ आउट। हजुर, कति मिठो शब्द होइन, फोमो, फियर अफ मिसिङ आउट। यसको अर्थ अरूले नयाँ अवसर वा अनुभव पाइरहेका छन् तर आफू छुटिरहेको छु भन्ने डर हो। यही डरले कहिलेकाहीँ आवश्यक नभए पनि नयाँ सामान किन्न, अनलाइनमा धेरै समय बिताउन, वा अब अरूको अपेक्षा पुरा गर्न आफूलाई अनावश्यक दबाब दिन सक्छ। अत्यधिक कामको बोझ, सहयोगको अभाव र काममाथि कम नियन्त्रण जस्ता कारणले मानसिक स्वास्थ्यमा जोखिम बढाउन सक्छन्। त्यसैले नवीनता ल्याउने कम्पनी, फ्यासन डिजाइनर, शैक्षिक संस्था वा प्रविधि विकासकर्ताले नयाँ उत्पादन कति आकर्षक छ भन्ने मात्र होइन, त्यसले मानिसको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने तर्फ पनि सोच्नु जरुरी छ श्रोता। फ्यासनमा क्षणिक ट्रेन्ड मात्र पछ्याउनु भन्दा टिकाउ र पुनः प्रयोग गर्न मिल्ने कपडालाई प्राथमिकता दिनु पनि नैतिक नवीनताको उदाहरण हो। नवीनता आफैमा राम्रो वा नराम्रो पक्कै होइन, त्यसलाई कसरी विकास र प्रयोग गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। नयाँ कुरा सिक्न, सृजना गर्न र समयअनुसार परिवर्तन हुनु आवश्यक छ, तर त्यसका लागि आफ्नो मानसिक शान्ति र आत्मसम्मान गुमाउन आवश्यक भने छैन। अरूले के प्रयोग गरिरहेका छन् वा कति सफल देखिन्छन् भन्ने आधारमा होइन, आफूलाई वास्तवमै के आवश्यक छ भन्ने आधारमा निर्णय गर्न चाहिँ हामीले सिक्नुपर्छ, तपाईँले पनि सिक्नुपर्छ, मैले

राख्नुपर्ने हुन्छ विद्यार्थीले, होइन हामीले, कामदारहरूले नयाँ नयाँ त्यो तरिकाहरू स्किल्सहरू सिक्नुपर्ने हुन्छ, त्यसले हामीलाई कति तनाव दिन्छ। तर तनाव लिँदै पनि अलिक कतिपय अवस्थामा त काम गर्नुपर्ने नै हुन्छ। र हामी त्यसरी नेपाली, विशेष गरी हामी नेपाली रगत चाहिँ त्यस्तोमा अलिक खप्न सक्ने छौँ कि जस्तो चाहिँ मलाई लाग्छ।

माया के हित बोलन मिङमा लामा फिचरिङ सोनम लामाले गाउनु भएको गीत सुन्यो यो श्रोता। र यो समयमा एउटा प्रश्न राख्नु पर्यो श्रोता, मझेरी कार्यक्रमको साप्ताहिक प्रश्नोत्तर, प्रश्न मेरो उत्तर तपाईँको। सजिलो प्रश्न छ, टुकर लायन्स क्याम्पको नाम सर फ्रान्सिस टुकरको सम्मान स्वरूप राखिएको हो, उनको उपनाम दिनुपर्नेछ तपाईँले, निक नेम के थियो अथवा के हो? तपाईँले थुप्रोले उत्तर पठाउनु भएको छ, उत्तर मिल्नेहरूको नाम हामीले टिपिसकेका छौँ, लकी ड्रका लागि तयारी भइसकेका छन्, भोलि लकी ड्र हुन्छ, पठाउँदै गर्नुहोस्, अझै पनि समय छ। नमिल्ने श्रोताहरूलाई हामीले फेरि पनि लेखी पठाउनुहोस् है भनेर भनिराखेका छौँ। अहिलेसम्म 9 श्रोताको उत्तर मिलेको चाहिँ प्राप्त भएको छ, नमिल्नेहरू 2-4 अझै हुनुहुन्छ, अझै कोसिस गर्नुहोस्, हरेस नखानुहोस्। अन्तिममा मिल्यो भने बा तपाईँकै नाम पाउन सक्छ, आउन पनि सक्छ, तर भन्न सकिँदैन। अहिले हामीले डिजिटल लकी ड्र विल चलाउन थालेका छौँ। पहिला चाहिँ हामीले बास्केट चलाउने गर्दथ्यौँ, बकेट यत्रो सानो खेती खेती

एकैचोटि आवाज सुन्नुहुन्थ्यो, अब चाहिँ डिजिटलले गर्दाखेरि स्क्रिनमा नै हुन्छ ले गर्दाखेरि तपाईँहरूले अब त्यो खेटा खेटाक आवाज चाहिँ सुन्नु हुने छैन। अब एउटा अनुरोधको गीत सुन्न जाउँ। शम्भु राई र देशु सुहाङले गाउनु भएको गीतको अनुरोध आएको छ। गीतको बोल छ हाँस खेल गर्दै, र रेडिङ बेलायतबाट चाहिँ लोकसुब्बा दाजुले नमस्कार सेवा र धनराज भाइ भन्नुभएको छ। नमस्कार सेवा लोक दाजु, तपाईँलाई पनि लौ हाजिर जनाउँदै अनि समय मिले यो गीत तपाईँ लगायत सम्पूर्ण मित्र अनि देश विदेशमा रहेका नेपालीहरूमा अग्रिम दसैँको शुभकामना भन्दै सुनाइदिन आग्रह गर्दछु भनेर धन्यवाद भन्दै उहाँ बिदा हुनुभएको छ। अब हामी यो अनुरोधको गीत सुन्दै कार्यक्रममा अगाडि बढौँ। लोकदाई तपाईँले सुन्दै हुनुहुन्छ भने इन्जोय गर्नुहोला, तपाईँले पनि हामी पनि गरौँ श्रोता।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, हेम्पसेयर, इसेक्स तथा चेसेयरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

हजुर, माया माया माया गर न भनिका प्रधान अनि प्रवेश राईले गाउनुभयो यो मिठो गीतलाई। तपाईँहरूले पनि यो गीतलाई पक्कै पनि मन पराइदिनु भयो। अब अर्को गीत सुनाउँछु भियोमा फिचरिङ गोकुल, डुबेको ढुङ्गा। त्योभन्दा अगाडि एउटा छोटो जानकारी, र यो जानकारी चाहिँ ब्रिटिस फोर्सेस ब्रुनेका साना साना हाम्रा छोराछोरीहरूलाई लागु हुन्छ र आमा बुवालाई पनि लागु हुन्छ, किनभने आमा बुवाले पुर्याउनु पर्यो। र कार्यक्रम हो चिल्ड्रेन्स लाइब्रेरी दसैँ स्टोरी सेसन, दसैँको बारेमा कथा सुन्न पठाउनु होला, केही ज्ञान गुणका कुराहरू उनीहरूले पक्कै बुझ्नेछन्। र यो कार्यक्रम चिल्ड्रेन्स लाइब्रेरीमा हुन्छ, चिटचाट कम्युनिटी सेन्टरमा। र यो कार्यक्रमलाई चाहिँ कथा भन्ने बाचिका हुनुहुन्छ रचना निरौलाजी, बिएफएस डब्ल्युएसमा कार्यरत हुनुहुन्छ उहाँ। र उहाँले चाहिँ भोलि यहाँ बिएफएसमा पनि आएर के कसो हो भनेर उहाँले साङ्गीतिक तरङ्ग कार्यक्रममा बिना बहिनीसँग चाहिँ उहाँले भलाकुसारी गर्नुहुनेछ। 2:20 चाहिँ उहाँहरूको कुराकानी लाइभ इन्टरभ्यू सुन्न सक्नुहुनेछ। तपाईँहरूले यसो कान थापेर बस्नु होला के कस्तो हुँदो रहेछ र कसरी सञ्चालन हुन्छ भनेर। र यो कार्यक्रमलाई चाहिँ बिएफबी लाइब्रेरियन, चिल्ड्रेन्स लाइब्रेरियन प्रभा गुरुङ बहिनीको संयोजकमा भएको कार्यक्रम हो। उहाँहरू दुवैजना प्रभा गुरुङ र रचना निरौलाजीलाई हामी धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। बिएपी का नानी केटाकेटीहरूका लागि यो समय निकालेर यस्तो गर्नु निकै चाहिँ साहसीपूर्ण काम हो र निकै एरेन्जमेन्टहरू गर्नुपर्दछ। र धन्यवाद छ तपाईँहरूलाई।

0: नेचु तिमी हाँस्दा पहिले जस्तै कि उसले माया गर्दो होला तिमीलाई मैले जस्तै म पनि हाँस्दिनेछु तिमी हाँस्दा पहिले जस्तै न डाँटी पस्किनेछु खुला मनले गुलाबसँगै डुबेको ढुङ्गा
1: हजुर भियोमा फिचरिङ गोकुल डुबेको ढुङ्गा सुन्यो श्रोता बिएफबी ब्रिटिस फोर्सेस ब्रुनेमा मुभी डे हुन आँटेको छ श्रोता कहिले भन्नुहुन्छ भने भोलि र भोलि मध्याहको 3 बजेदेखि यो कार्यक्रम सुरु हुन्छ र यो कार्यक्रम चाहिँ यो सिनेमा चाहिँ कहाँ लाग्दैछ भने यो प्याराडाइस चलचित्र भवन मुमोङ कम्युनिटी सेन्टरमा लाग्छ मौवाना चलचित्र लाग्दैछ 30 वटा मात्रै सिट अभाइलेबल छ फर्स्ट कम फर्स्ट सर्भ बेसिसमा चाहिँ इन्ट्री पाउनुहुनेछ त्यही भएर हेर्न मन छ भने अलिक छिटै चाँडै जानुहोला अनि त्यहाँ चाहिँ के अनुरोध पनि गरिएको छ भने रिफ्रेसमेन्ट अनि यसो न्यानो ब्ल्याङ्केट ज्याकेटहरू चाहिँ लगेर जानुहोला भित्र निकै चिसो रहेको छ एसीको चिसो धेरै छ ले गर्दाखेरि तपाईँहरू आफ्नो तयारी गरेर जानुहोला नानीहरू 8 वर्षभन्दा मुनिका छन् भने बाबुआमाले एकम्पनी गर्नुपर्ने हुन्छ उहाँहरू उनीहरूसँगै बस्नुपर्ने हुन्छ अब कार्यक्रम मझेरीको दोस्रो घन्टालाई समापन गर्ने बेला भएको छ श्रोता हावा सर र बमबहादुर कार्की देवा घरती अनि लक्ष्मी न्यौपानेले गाउनुभएको यो दोहोरी लोकदोहोरी गीत सँगसँगै कार्यक्रमको दोस्रो घन्टालाई समापन गर्ने आज्ञा चाहन्छु श्रोता यस पछाडि तपाईँहरूले चाहिँ नेपालबाट प्राप्त भएको ताजा समाचार सुन्नुहुनेछ अनि त्यस पछाडि तेस्रो यानि कि अन्तिम घन्टामा हामी फेरि भेटौँ है त

0: अब नेपाल टेलिकमको सिम कार्ड घरबाटै पाइने भएको छ। सरकारले नागरिकले चाहेकै ठाउँमा सिम कार्ड पुर्याउने गरी हुलाक सिम सेवाको शुभारम्भ गरेको हो। सञ्चार मन्त्री डाक्टर विक्रम तमालसेनाले हिजो मन्त्रालयबाट यो सेवाको सुरुवात गर्नुभएको छ। नयाँ सेवा अनुसार ग्राहकले टेलिकमको वेबसाइटमा गएर पोस्टल सिम पोर्टल मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। कागजात छानबिनपछि अनलाइनबाटै सिमको 90 रुपियाँ र हुलाक डेलिभरीको 70 रुपियाँ गरी जम्मा 160 रुपियाँ भुक्तान गर्नुपर्नेछ। भुक्तान भएपछि नजिकैको हुलाकका कर्मचारीले सिम कार्ड घरमै पुर्याइदिनेछन्। सरकारले सहरी क्षेत्रमा भुक्तानी भएको 2 घण्टाभित्र र ग्रामीण क्षेत्रमा 3 घण्टाभित्र सिम कार्ड पुर्याउने लक्ष्य राखेको छ। जाजरकोटको जुनी चाँदी गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ, 3 जना घाइते भएका छन्। आज बिहान करिब 2 बजे जुनी चाँदी गाउँपालिका 2 गैरी गुवा भित्री सडक खण्डमा सुर्खेतबाट जुनी चाँदीतर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटनामा परेको हो। अनियन्त्रित भएको जीप सडकबाट करिब 300 मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा जीप चालक जुनी चाँदी गाउँपालिका 9 कल्ली स्यालाका 20 वर्षीय सन्त बहादुर बस्नेत र 30 वर्षीय विपना भण्डारीको घटनास्थलमा मृत्यु भएको छ। घाइते 3 जनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार जारी छ। संसदीय सुनवाई समितिले विभिन्न मुलुकका लागि प्रस्तावित 13 जना राजदूतमध्ये 10 जनाको नाम अनुमोदन गरेको छ। भारतका लागि राजदूत प्रस्तावित राजदूत निश्चलनाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेरलाई अनुमोदन गरिएको छ। यसै गरी इजरायलका लागि प्रस्तावित राजदूत सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनका लागि सरु जोशी, ओमनका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, श्रीलङ्काका लागि प्रस्तावित मञ्चला झाको नाम समितिले अनुमोदन गरेको हो। समितिले साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुना र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम सर्वसम्मतिले अस्वीकृत पनि गरेको छ। गत असोज 2 गते सरकारले 13 देशमा राजदूत सिफारिस गरेको थियो। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफूलाई डोनाल्ड ट्रम्पले व्यक्तिगत रूपमा धोका दिएको महसुस गरेको बताउनु भएको छ। अमेरिकी राष्ट्रपतिले हालै रुसी डिजलमाथिको प्रतिबन्ध हटाउने र ऊर्जा सम्बन्धी युद्धविरामको घोषणा गर्ने कदम चालेपछि यस्तो प्रतिक्रिया आएको हो।
1: It's a pity that we are losing strong partner. It's not about business for us. It's just our life and this is our country, it's our body. So our home, our children. That's why it's painful. When President Trump chooses one side, not our side, but we are okay that he's in the middle, but if you're in the middle, you have to stay in the middle.
0: ICC Cricket Vishwa Cup League 2-ma aaj Oman ra Canada khelde chhan. Oman ko Al Merriat Cricket Maidan ma khel Nepali samay anusar bihan 11 baje shuru hune cha. Yo ek divasiya antarrashtriya cricket pratiyogita antargat League 2 ko 137 khel ho. Nepal ka lagi pani Oman ra Canada beech ko khel mahatwapurna cha. Nepal le yasagi League 2 ma Canada lai 24 run le ra Oman lai 113 run le parajit garisakeko cha. Nepal le yo jit sangai mahatwapurna anka banayeko cha. Pratiyogita antargat Nepal le parsi Canada ra aaudo ma sombar Oman sanga khelne तालिका छ। तनहुँको घिरिङ र ढेड गाउँ जोड्ने पक्की पुल 18 दिनपछि सञ्चालनमा आएको छ।
2: तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौद्धी काली गाउँपालिकाको ढेड गाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक यही असोज 11 गतिको बाढीले बगाएको थियो। दुवैतर्फको पहुँच सडक निर्माण भएपछि कालीगण्डकी पुलबाट सवारी साधन सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिनुभएको छ। पुलको घिरिङतर्फको पहुँच सडक मर्मत कार्य सडक डिभिजन कार्यालय तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्ध बाबा निर्माण सेवा स्याङ्जाले युनिट रेट सम्झौता अन्तर्गत काम गरेको थियो। 12 वर्ष अघि निर्माण गरिएको फलामे पुल गैंडाकोट पिपल डाँडा जाने कालीगण्डकी करिडोर नजिक पर्छ। पोखरा गैंडाकोट र रामपुर क्षेत्र ओरतोर गर्ने मुख्य नाका मानिने यो पुलको पहुँच मार्ग नबन्दा दैनिक हजारौँ यात्रु तथा सयौँ सवारी साधन अलपत्र परेका थिए।
0: सरकारले सुरुङ उद्धारका लागि पहिलो पटक योजना बनाउने भएको छ।
2: विपद व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज प्रतिले सुरुङ उद्धारको अवस्था जानकारी दिनुभएको छ।
3: कुनै पनि हाइडोको टनेलबाट चाहिँ मान्छेलाई रेस्क्यु गर्नु पर्यो भनेपछि अहिले चाहिँ हामीसँग चाहिँ त्यो रेस्क्युको चाहिँ त्यो इन्फ्रास्ट्रक्चर बनेको रहेनछ। यस्तो खालको इभेन्ट कहाँ हुन्छ भने नदी किनारमा हुन्छ, हाइडोको टनेल कहाँ हुन्छ, नदीमै हुन्छ। भनेपछि त यसको एक्जिट इमर्जेन्सी एक्जिट पनि बनाउनु पर्दो रहेछ भनेर अब बन्ने चाहिँ हाम्रो एउटा टनेलको रेस्पोन्स प्लान पनि हामी ड्राफ्ट गर्न गइराखेका छौँ भनेपछि अर्को चाहिँ ठुलो होप हामी त्यहाँबाट ल्याउँदैछौँ।
2: राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्र अब प्राधिकरण मार्फत ल्याएर कार्यान्वयनमा जाने चरणमा रहेको उहाँको भनाइ छ।
0: हवस् त खबर यति नै।
4: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio. Gorkha Radio.
1: BFBS गोर्खा रेडियो नै हो श्रोतायो र तपाईँ हुनुहुन्छ BFBS गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा र मझेरीमा हामी तेस्रो घण्टामा पाइला टेकिसकेका छौँ। इन्द्रकला राई र कुमार प्रयासले गाउनुभएको मारेको छ नि हौ मिठो भाकामा रहेको यो गीतसँगै कार्यक्रमको तेस्रो घन्टे बसाई सुरु भयो। श्रोता तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार अनि स्वागत छ आजको तेस्रो घन्टे बसाईमा। म तपाईँको साथमा छु धनराज राई र अघिल्लो दुई घन्टादेखि नै तपाईँको साथमा बसिरहेको छु विभिन्न कुराकानीहरू गर्दै जानकारीहरू दिँदै लिँदै गानाहरू सुन्दै गानाहरू भन्दा पनि गीत सङ्गीतहरू सुन्दै सुनाउँदै यहाँसम्म आइपुगेका छौँ। समाचार सुन्नुभयो मिश्रित खालका समाचारहरू पाउनुभयो तपाईँले र अब त्यस्तै छ अब हुने कुरालाई हामीले केही पनि टार्न सकिँदैन। बेलायतमा बिहानको 5:12 गयो अब तपाईँहरू उठ्ने तर्खरमा हुनुहुन्छ। कति त उठेर ड्युटीतिर हिँडि पनि सक्नुभयो अघि उठेर खाजा चिया खाजा खाएर आजको दैनिकीमा लाग्नुभयो। कोही ड्युटी सकेर फर्किने क्रममा हुनुहुन्छ फर्किसक्नुभयो फर्केर यसो चिया पानी गरेर नुहाइ धुवाई गरेर आराम गर्ने तर्खरमा हुनुहुन्छ होला। नेपालमा बिहानको 10 बज्नको लागि 3 मिनट बाँकी रहेको छ र तपाईँ पनि अब नेपालमा त नास्ता खाने बेला भइसक्यो खाना नै भनौँ न दिउँसोको खाना बिहान छिटै खाइन्छ नेपालमा त त्यस्तै अन्य ठाउँमा तपाईँहरूले आफ्नो समयमा सुनिराख्नु भएको छ र जे जसरी सुन्नुभएको छ तपाईँहरू सम्पूर्णलाई हार्दिक नमस्कार स्वागत र आभार पनि व्यक्त गर्दछु। सुनेर साथ दिनुहुन्छ कति जोडिनुहुन्छ र यस्तै छ हामी 24 घन्टा तपाईँको सेवामा BFBS गोर्खा रेडियो को तरङ्ग मार्फत ब्रुनाई नेपाल र बेलायत 3 ठाउँबाट चाहिँ हामीले तपाईँलाई साथ दिइरहेका हुन्छौँ। र भन्नै पर्दाखेरि श्रोता BFBS गोर्खा रेडियो संसारभरमा नेपालीहरू जहाँ जहाँ हुनुहुन्छ त्यहाँ त्यहाँ चाहिँ सुन्ने गर्नुहुन्छ। कतै ठाउँ अलि धेरै होला कतै ठाउँ अलि थोरै हुनुहुन्छ होला श्रोता तर सुनिराख्नु भएको हुन्छ विभिन्न माध्यमबाट सुन्ने गर्नुहुन्छ। मेन गरेर BFBS एप मार्फत सुन्नुहुन्छ कतिले स्मार्ट स्पिकर मार्फत पनि सुन्ने गर्नुहुन्छ भने कतिले चाहिँ इन्टरनेटमा ब्राउज गरेर इन्टरनेटको माध्यमद्वारा पनि सुन्ने गर्नुहुन्छ र जे जसरी सुन्नुहुन्छ BFBS तपाईँको हरपलको साथी रहिआएको छ।

सन्तोष लामा अनि इन्दिरा जोशीको आवाजमा यो गीत सुन्यो बेहुली श्रोता, तिमी मेरो बेहुली। हजुर, मिठो गीत रहेछ। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरू, तपाईँहरू भर्खर आइपुग्नु भएको छ मुमङ, के अरे मुमङ भन्दा नि ब्रुनाईमा, अथवा तपाईँ ब्रुनाईमै बसेर पनि यो मुमङको पुल चलाउन पाउनु भएको छैन भने अब मौका छ, तर तपाईँले चाहिँ इन्डक्सन गर्नुपर्ने हुन्छ। इन्डक्सन चाहिँ यो न्यू एन्ट्री एक्सेस सिस्टम भएका कारणले यो इन्डक्सन कार्यक्रम आयोजना गर्ने गरिन्छ। र अब चाहिँ अर्को इन्डक्सन सेसन हुँदैछ 27 अक्टोबरका दिन मङ्गलबार पर्छ श्रोता, र तपाईँहरू मुमङ पुल चलाउने योजनामा हुनुहुन्छ निकट भविष्यमा भने चाहिँ यो इन्डक्सनमा सहभागिता जनाउनुहोला। ओपन इन्डक्सन हो, रजिस्टर गर्नु पर्दैन, कतै पनि अपोइन्टमेन्ट लिन पनि पर्दैन, 1 घन्टाका लागि हुन्छ। र तपाईँहरूले चाहिँ यो गरिसकेपछि मात्रै के अरे यो त्यहाँको की पाउनुहुन्छ, एक्सेस कोड पाउनुहुन्छ, अनि चाहिँ निष्ठुक्क भएर चाहिँ तपाईँले यो पुल चलाउन पाउनुहुनेछ। अब फेरि सन्तोष, ओहो सन्तोषै सन्तोष परेछ अघि सन्तोष लामा, अब सन्तोष आचार्यले गाउनुभएको शीतलु छाया भन्ने सुनौ।

0: यो BFPS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

काली प्रसाद बास्कोटाले गाउनु भयो श्रोता थाक खोला। अब आउन आँटेको छ नेपाली चलचित्र कबड्डी 5 को गीत रहेको थियो यो शीर्षक गीत जस्तो लाग्यो यो, र यो गीत युट्युबमा निकै चलि पनि रहेको छ। 28.5 लाख भ्युज भइसकेको छ। करिब 8-9 दिन अगाडि रिलिज भएको थियो यो गीत, र यो गीतले यसरी मार्केट लिएको देख्दाखेरि चलचित्र पनि निकै चल्ने अनुमान चाहिँ मेरो रहेको छ है श्रोता। अप्टोजेनेटिक्स भन्ने तपाईँले सुन्नुभएको छ, यो अन्धोपनको उपचारमा नयाँ आशा ल्याउने प्रविधि रहेछ, र अन्धोपन भएका केही बिरामीले फेरि आंशिक रूपमा देख्न सक्ने सम्भावना बढाएको छ यो अप्टोजेनेटिक्सले। र वैज्ञानिकहरूले अप्टोजेनेटिक्स नामक प्रविधिबाट दृष्टि फर्काउने प्रयासमा महत्त्वपूर्ण सफलता चाहिँ हासिल गरेका रहेछन् श्रोता। न्यू इङ्ल्यान्ड जर्नल अफ मेडिसिनमा अक्टोबर 26 प्रकाशित अध्ययनमा वंशानुगत आँखाको रोग रेटिनिटिस पिगमेन्टोसा का कारण दृष्टि गुमाएका 10 बिरामी मध्ये 7 प्रकाशप्रतिको संवेदनशीलता लाइट सेन्सिटिभिटी भनौँ श्रोता बढेको पाइयो। उपचारमा आँखाभित्र विशेष जिन पुर्याउने इन्जेक्सन र प्रकाश सङ्केत दिने विशेष चस्मा प्रयोग गरिएको थियो। केही बिरामीले वस्तु पहिचान गर्न र ढोका पत्ता लगाउन समेत लगाउनेमा समेत सुधार देखाएका थिए। यद्यपि यो उपचारले पूर्ण दृष्टि फर्काउँदैन र यसको प्रभावकारिता तथा सुरक्षाबारे थप अनुसन्धान भने आवश्यकता रहेको पनि बताइएको छ। हजुर, अब अन्धोपन भएका मानिसहरूले आंशिक रूपमा देख्न सक्नुभयो भने पनि कति रमाइलो हुन्थ्यो होला उहाँहरूको जिन्दगी, होइन? हुन त अब फेरि आंशिक रूपमा देख्ने भएपछि अप्ठ्याराहरू त आफ्नै ठाउँमा छन्, तर देख्दै नदेख्नु भन्दा त पार्सियल्ली देख्न सक्नु पनि आफ्नो एउटा दैनिकीमा धेरै सजिलो महसुस गर्नुहुन्थ्यो होला जो यो अन्धोपनको शिकार हुनुहुन्छ। र जेनेटिक्स चाहिँ अब त्यसको नयाँ अल्टरनेटिभ रूपमा चाहिँ आउँदै गरेको रहेछ। अब हामी जस्ता सर्वसाधारणले कतिको पहुँचमा पाइन्छ यो भने प्रश्न चाहिँ पक्कै पनि उठ्छ। हजुर, टेक्नोलोजीको विकास इनोभेसन भनेको यस्तै हो श्रोता।

लुकी लुकी महेश खड्का अनि जुनु विश्वकर्माले गाउनुभएको गीत सुन्यौ श्रोता मचेरीको बसाइका क्रममा। ब्रिटिस फोर्सेस ब्रुनाईमा आर्मी वेलफेयर सर्भिस र बिएफबी को तत्वावधानमा चाहिँ चिल्ड्रेन्स लाइब्रेरी हालोविन स्पुक्टेकुलर इभेन्ट हुने भएको छ बुधबार 23 अक्टोबरका दिन बिहानको 10 बजेदेखि मध्याहको 12 बजेसम्म हुन्छ यो चिटच्याट कम्युनिटी सेन्टरमा। टिकटहरू $10 प्रति बच्चा तोकिएको छ र तपाईँहरूलाई जानकारी चाहिँ केही पनि दिन चाहन्छु भने टिकटहरू सम्पूर्ण बिक्री भइसकेका छन् र तपाईँहरूले अब रहलपहल टिकटहरू के कसो छन् यसो लाइब्रेरीको बहिनी प्रभा बहिनी अथवा आर्मी वेलफेयर सर्भिसको स्टाफलाई यसो भेटेर सोध्नुभयो भने बा कतै पाइहाल्नुहुन्छ कि तर सोल्ड भनेर चाहिँ हामीलाई जानकारी प्राप्त भएको छ र तपाईँको फेभरेट हेलोविन ड्रेसमा चाहिँ नानी केटाकेटीहरूलाई पठाउनु होला सजाएर र बेस्ट ड्रेसले चाहिँ प्राइज पनि जित्ने रहेछ उक्त दिन। हजुर बुधबारको दिन हो श्रोता 23 अक्टोबर बिहानको 10 बजेदेखि मध्याहको 12 बजेसम्म। अब एउटा अनुरोधको गीत सुन्न जान्छौँ श्रोता। यो अनुरोध चाहिँ हिजो प्राप्त भएको थियो हाम्रो खर्क गुरुङ मामाले चाहिँ अनुरोध गर्नुभएको थियो यो गीत हिजो खोज्दा गरेर नि नभेटेर मैले मामालाई म कार्यक्रम सकेपछि फेरि एकपल्ट खोज्छु भेटेको खण्डमा डाउनलोड गरेर अर्को बसाइमा सुनाउँछु है मामा भनेको थिएँ। उहाँले नो वरिज भन्छ अब भेट्नु भएन भने ठिकै छ भन्नुभएको थियो। कार्यक्रम सकेर हिजो र निकै खोजियो बल्ल बल्ल भेटियो अलि पुरानो रहेछ फेरि अलि के अरे डाउनलोड हुन मानिरहेको थिएन जुक्ति लगाएर डाउनलोड गरेर मामाको अनुरोधलाई आज चाहिँ पूर्णता दिने कोसिस गर्दैछु। उहाँले चाहिँ आज मेरो गाई हेर्ने पालो भन्ने गीत अनुरोध गर्नुभएको छ सम्झनामा चाहिँ म लगायत सम्पूर्ण नेपाली मनमुटु संसारको झैँ किन्सम्यान भएर नि धेरै धेरै सम्झना गर्न चाहन्छु भन्नुभएको छ र आउँदै गरेको दसैँको मङ्गलमय शुभ कामना पनि भन्नुभएको छ। अब हामी खर्क गुरुङ मामाले अनुरोध गर्नुभएको गीत सुन्न जाउँ सबैले र खर्क गुरुङ मामा आज भने यो गीत तपाईँका लागि नै विशेष रूपमा मैले बजाइदिँदैछु है त आज मेरो गाई हेर्ने पालो हो।

0: Urca Radio. Urca Radio.
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो PFBS गोर्खा रेडियो हो।

द येल्लो ह्यामरले गाउनुभएको गीत सुन्यो श्रोता, र किन किन भन्ने थियो बोल गीतको बोल। ब्रिटिस फोर्सेस ब्रुनेमा जब निस्केको छ श्रोता, की पर्सन क्वालिफाइड र रुम लिडरका लागि, यो ट्रिट अप्स नर्सरीका लागि हो। तपाईँहरू यी दुईवटा मा क्वालिफाइड हुनुहुन्छ भने, एउटा रहेको छ की पर्सन, त्यो तपाईँ क्वालिफाइड हुनुहुन्छ भने, र अर्को रुम लिडर, त्यो पनि तपाईँको क्वालिफिकेसन छ भने अप्लाई अवश्य नै गर्न सक्नुहुनेछ। यो अर्ली इयर्स फाउन्डेसन स्टेजका लागि हो इवाइएफएस भनेर पनि भनिन्छ, र तपाईँहरूले मैले चाहिँ यस कामका लागि सक्षम छु, क्वालिफिकेसन पुग्छ भन्ने लाग्छ भने brunaigar-sipsec-lppo-group@mod.gov.uk चाहिँ आफ्नो सिभीहरू कभर लेटरहरू पठाउन सक्नुहुनेछ, अथवा अन्य केही थप जानकारीहरू चाहिएको खण्डमा चाहिँ तपाईँले त्यसमा पनि इमेल गर्न सक्नुहुनेछ। रुम लिडर र की वर्करको लागि हो यो। हजुर, अब हामी एउटा अनुरोधको गीत सुन्छौँ, र अनुरोधकर्ता श्रोता हुनुहुन्छ शेर्पा छुल्टिम भाइ साउथ कोरियाबाट। उहाँले चाहिँ भोइस म्यासेज पठाउने गर्नुहुन्छ फेसबुक म्यासेन्जरमा प्राय जसो, र उहाँले आज पनि त्यसै गर्नुभएको छ। बडा दसैँ 2083 सालको मङ्गलमय शुभकामना सबै श्रोता, बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने श्रोतालाई उहाँले शुभकामना दिन चाहनुभएको छ। तासी दलेक पनि भन्नुभएको छ, तासी दलेक भनेको चाहिँ नमस्कार होला सायद, नमस्कार छ तपाईँलाई पनि, तासी दलेक छ, र उहाँ चाहिँ मेरो जिल्लावासी पनि हुनुहुँदो रहेछ, के भन्छ, ओखलढुङ्गा जिल्लावासी हुनुहुन्छ भनेर त मैले अस्ति कहिले धेरै समय अगाडि नै चाल पाएको थिएँ, तर कहाँको निवासी हुनुहुन्छ त्यो पनि यसो भनिदिनुहोस् है, बा नजिकतिरकै पाउँ कि हामी, बा तल्लो गाउँ माथिल्लो गाउँ त होइन नै पक्कै, तल्लो गाउँ माथिल्लो गाउँ हो भने त मैले तपाईँलाई चिन्नुपर्ने, तपाईँले मलाई पनि मजाले चिन्नुपर्ने। जिल्लावासी भनेपछि जस एक किसिमको के भन्छ नजिकपन चाहिँ आउँदो रहेछ। र छुल्टिम शेर्पा भाइले चाहिँ राजेश पाल राईले गाउनुभएको दिक्तेल बजार चाहिँ अहिले रेडियो सुनेर बस्नुहुने, बिएबिएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोतालाई समर्पित गर्दै आफू पनि सुन्न चाहनुभएको छ। अब हामी ढिला नगरी यो गीत सुन्नतर्फ लागिहालौँ।

हजुर, दिक्तेल बजाएर हितैको मायालाई छड्के नजर, राजेश पाल राईले गाउनु भएको यो गीत हामीले सुन्यौँ शेर्पा छुलटिम भाइको अनुरोधमा। पक्कै पनि तपाईँहरूले यो गीतलाई सुनेर रमाइलो गर्नुभयो होला। हजुर, आज हामीसँग धेरैजना श्रोताहरू सम्पर्क आउनुभयो। नूतन भुषालजीले पनि केही समय अगाडि नमस्ते भन्नुभएको थियो, तपाईँको दिन शुभ रहोस् भनेर उहाँले सन्देश छोड्नु भएको थियो, तपाईँलाई धन्यवाद जोडिनुभयो। वीरबहादुर पुनजीले पनि हामीलाई सम्पर्क गर्नुभएको थियो, थम्स अप पठाउनु भएको छ, तपाईँलाई पनि स्वागत छ। अलि ढिलै भए पनि मजेरीको बसाइ सकिने आँटेको छ। खर्क गुरुङ मामाले पनि त्यसमा हामीसँग जोडिनु भएको छ। लोकसुब्बा दाजुले पनि हामीलाई सुन्नु भएर चाहिँ अनुरोध पनि गर्नुभएको थियो गीत। एनपी परदेशीजी, परदेशी घिमिरे माइलीजी अलिक तनावमा हुनुहुन्थ्यो र आशा छ आजको हाम्रो बसाइले उहाँको तनाव केही कम भयो पक्कै पनि। र यसरी नै हामीसँग जोडिनुहुने अन्य धेरै श्रोताहरू हुनुहुन्छ। उत्तर चाहिँ आज प्राप्त भएको छैन यो साप्ताहिक प्रश्नोत्तरको, भोलि एक दिन छ श्रोता, जसरी पनि तपाईँले पठाउन चाहनुहुन्छ भने भोलिभित्रमा पठाउनुहोला। भोलिको मझेरी कार्यक्रमको अन्तिममा, तेस्रो घन्टामा अन्तिमतिर चाहिँ यसको छिनोफानो हुनेछ। हजुर, अब हामी भूपु पाण्डेले गाउनुभएको बड्डा यो दङ्गाली गीत सुन्दै कार्यक्रम मझेरीको बसाइलाई समापन गर्छौँ श्रोता। अब आज बिदा भएपछि म भोलि प्रभातकालीन आवाज कार्यक्रममा आउनेछु र मझेरी कार्यक्रम लाल साई दाजुले सञ्चालन गर्नुहुनेछ। मेरो चाहिँ अलिकति यो नानीको स्कुलमा जानुपर्ने काम भएकोले नभ्याउने भएले दाइ र मैले चाहिँ सट्टापट्टा गरेका छौँ। त्यस पछाडि भोलिको प्रश्नोत्तरको छिनोफानो लाल साई दाजुले गर्नुहुनेछ मझेरी कार्यक्रमको। सही उत्तरहरू प्राप्त भएमा अझै पनि थपिने हुनेछ, होइन भने 9 जनाले सही उत्तर दिनुभएको छ, 9 जनाबाट तपाईँहरूको चाहिँ छिनोफानो हुनेछ लक्की ड्रका लागि। हजुर, अब गन्थन यति नै गरौँ श्रोता, मलाई बिदा दिनुहोस्, तपाईँको दिन शुभ रहोस्। आज दसैँको 5औँ दिन र 5औँ दिन नै हो श्रोता, र तपाईँहरूको आजको दिन पनि शुभ रहोस्। ह्याप्पी दसैँ एकपल्ट फेरि पनि। हामी भोलि प्रभातकालीन आवाज कार्यक्रममा भेटौँ, यस पछाडि साङ्गीतिक तरङ्ग कार्यक्रममा बिना गुरुङ बहिनीलाई पाउनुहुनेछ ब्रुनेका श्रोताले, अन्य श्रोताले चाहिँ बेलायतबाट प्रसारण हुने नमस्ते युकेसँग जोडिनुहुनेछ। मलाई बिदा दिनुहोस्, नमस्ते।

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: बडा दशैंको पाँचौं दिन आज नवदुर्गा भवानी स्कन्द माताको पूजा आराधना गरिँदैछ। भगवान शिव र माता पार्वतीका ज्येष्ठ पुत्र कार्तिकेयकी माता भएकाले उहाँको नाम स्कन्द माता रहन गएको हो। देवी स्कन्द माताको स्वरूप अत्यन्तै ममतामय र शान्त मानिन्छ। कमलको आसनमा बस्ने भएकाले उहाँलाई पद्मासना पनि देवी पनि भनिन्छ। स्कन्द माताको पूजा गर्दा भक्तका सबै इच्छा पूरा हुने र परम शान्ति मिल्ने विश्वास छ। देवीको काखमा बालक स्कन्द विराजमान हुने भएकाले सन्तान सुख नभएका दम्पतिले उहाँको पूजा गर्दा सन्तान प्राप्ति हुने धार्मिक मान्यता छ। गुल्मीको मालिका गाउँपालिका दुई खोला खर्कमा ड्राइभरको कुटाइबाट गम्भीर घाइते भएकी एक महिलाको तीन दिनपछि मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीम किरण बोगटीका अनुसार खोला खर्ककी 42 वर्षीय लीला खत्रीको मृत्यु भएको हो। प्रहरीका अनुसार असोज 25 गते साँझ मादक पदार्थ सेवन गरी बलबहादुरले आफ्नै भाउजू लीलामाथि कुटपिट गरेका थिए। कुटपिटबाट लीलाको टाउकोमा चोट लागेको थियो। गम्भीर घाइते लीलाको पालपालु मिनी मेडिकल कलेज प्रभासमा उपचार जारी थियो। हिजो बिहान करिब 11 बजे उहाँका छोरा हिराबहादुर खत्रीले लीलालाई अस्पतालबाट फर्काउँदै गर्दा बाटोमै मृत्यु भएको हो। घटनापछि प्रहरीले कुटपिटमा संलग्न बलबहादुर र उनका 76 वर्षीय बुबा भक्तबहादुर खत्रीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा कुटपिटमा बलबहादुर मात्र संलग्न रहेको खुलेपछि उनका बुबा बहादुरलाई भने छाडिएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीम किरण बगटीका अनुसार बलबहादुर खत्री विरुद्ध ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासनले विमानस्थल परिसर सुधार गर्न निर्देशन दिएको छ। विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाई नभएको जस्ता गुनासो आएपछि अनुगमन गरिएको थियो। गुनासो अनुसार सरसफाई र व्यवस्थापनमा कमजोरी देखेपछि कार्यालय प्रमुख दीपक बिकालाई तत्काल सुधार गर्न भनिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनु भएको छ। समग्र पूर्वाधार सरसफाई र कार्यालयका कर्मचारी नभेटिने जटिल समस्या आफूहरूले पाएको उहाँले बताउनु भएको छ। तेह्रथुमका विभिन्न ठाउँमा चाडबाड लक्षित यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यी यात्रु सहायता कक्षले यात्राका क्रममा हुने समस्या समाधान गर्न, यात्रुको गुनासो सम्बोधन गर्न र सुरक्षित आवागमन सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। बबिता राईको रिपोर्ट।
4: चाडबाडको समयमा घर फर्किने यात्रु तथा किनमेलका लागि बजार आउने नागरिकको चहल पहल बढेसँगै तेह्रथुमका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यात्रालाई सुरक्षित, सहज र व्यवस्थित बनाउने उद्देश्यले सवारी आवागमन बढी हुने जिल्लाका 4 स्थानमा सहायता कक्ष स्थापना गरिएको हो। जिल्ला प्रहरी कार्यालय तेह्रथुमले म्याङलुङ बस पार्क, लालीगुनास नगरपालिकाको बसन्तपुर बजार, छतर गाउँपालिकाको शुक्रबारे बजार र आठराई क्षेत्रको सक्रान्ति बजारमा यात्रु सहायता कक्ष स्थापना गरेको छ। जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी नायब उपरीक्षक लक्ष्मण ओली,
5: आफूले जाने ठाउँ कहाँ हो, त्यहाँको लागि सवारी साधन कहाँ पाउँछ, त्यसको टिकट काउन्टर कहाँ हो भन्ने कुरा अलमलमा पर्न सक्ने हुन सक्छ, त्यसको पनि सहजीकरण गर्छौँ। त्यो भइसकेपछि उहाँले प्रोपरली सिट पाउनु भएको छ कि छैन, जस्तो महिलाको छुट्टै सिट हुन सक्ला, वृद्धहरूको लागि र उहाँहरूले पाउने अन्य सुविधाको कुराहरू होला, त्यो पाइराख्नु भएको छ कि छैन, र कहीँ डबल टिकट पर्ने सम्भावना हुन्छ अथवा बढी भाडा हुन सक्ने सम्भावना हुन्छ, यात्रुको झोलागुण्डाहरू हराउने अथवा चाहिँ मिसप्लेस हुने, कहीँ छुट्ने त्यस्तो सम्भावनाहरू हुन्छ, त्यस्तो भयो भने चाहिँ तुरन्त प्रहरलाई सम्पर्क गर्न सक्ने गरेर अथवा प्रहरले सहजी गर्ने खोज्ने गरेर चाहिँ हामीले त्यहाँ व्यवस्थापन गरेका हुन्छौँ।
4: चाडबाडमा सवारी साधनमा यात्रुको चाप बढ्ने र यात्राका क्रममा विभिन्न समस्या आउन सक्ने भएकाले सहायता कक्षले यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ। चाडबाड मनाउन म्याङलुङ घर आउनुभएकी टिना लिम्बु,
6: म चाहिँ भर्खरै अघि चाड पर्वको उपलक्ष्यमा चाहिँ यही काठमाडौँदेखि चाहिँ यहाँ म्याङलुङ तेह्रथुमसम्म आएको, मेरो घर यहीँ भएर, अनि जुन अब यो प्रहरीहरूले राख्नु भएको छ ठाउँ ठाउँमा, त्यो देखेर चाहिँ एकदमै सेफ फिल भयो मलाई चाहिँ, किनभने अब चाड पर्वले गर्दाखेरि चाहिँ ड्राइभरहरू हुन्छ नि त ओभर स्पिडिङ गर्ने, एकदमै प्याक राख्ने त्यस्तोहरू, त्यो चेकिङहरू चाहिँ मजाले हुन्छ होइन, त्यसो गर्दाखेरि चाहिँ एकदमै सेफ फिल भयो मलाई चाहिँ।
4: चाडबाडमा गाउँ गाउँबाट खाद्यान्न तथा अन्य आवश्यक सामग्री खरिद गर्न बजार आउने नागरिकलाई पनि सहायता कक्षले सहयोग पुग्ने विश्वास गरिएको छ। फेदाप गाउँपालिका दुई ओयाकजुङका दुर्गा प्रसाद दुलाल,
7: अब सबै मान्छेहरू सुझबुझ भएका हुँदैनन्, सबैलाई कहाँदेखि कहाँ जाने, म कहाँ छु, कतिखेर कहाँ कतिखेर रिसिभ गर्ने, कुन गाडी कतिखेर लाग्छ भन्ने कुरा सबै बजार आउने मान्छेहरूलाई, ग्राहकहरूलाई, जति पनि नागरिकहरूलाई यो सबै कुरा थाहा हुँदैन। अब यात्रु सहायता कक्ष त्यहाँ गएर सम्पर्क गरेपछि यो गाडी यतिखेर जान्छ, तपाईँ यहाँदेखि यहाँसम्म जाने हो भने यसमा जानुहोस् भनेर त्यसरी चाहिँ सर्भिस दिएको खण्डमा अत्यन्त राम्रो।
3: आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत आज ओमन र क्यानाडा खेल्दैछन्। ओमनको अल अराट क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसार बिहान 11:15 सुरु हुँदैछ। यो

बिहा बिहास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बिहा बिहास गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिहा बिहास गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बिहिबार हो आदरणीय श्रोता, बिहिबार हामी भगवान विष्णुका विविध स्वरूपहरूको उपासना गर्ने गर्दछौँ। बृहस्पति जो देवगुरु हुनुहुन्छ उहाँको पनि बिहिबारका दिन विशेष रूपमा उपासना गर्ने गरिन्छ। शक्ति स्वरूपिणी देवीको पनि बिहिबारका दिन उपासना गर्ने गरिन्छ र विशेष गरेर पहेँलो रङसँग सम्बन्धित रहेर आफ्नो धार्मिक कृत्यहरूलाई शुभाशुभ फलको दृष्टिका आधारमा हामी मान्ने गर्दछौँ। त्यसैले हामीद्वारा उपासित बिहिबारका देवी देवताहरू हाम्रो उपासनाबाट प्रसन्न भएर हामीलाई आशीर्वाद दिनुहोस्, मनोकाङ्क्षित फल दिनुहोस् र हाम्रो सत्मार्गमा हिँड्ने जो कर्तव्य छ त्यसको दृष्टिगोचर गराउनुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी नवरात्रको क्रममा छौँ र हामी विविध किसिमका कृत्यहरूको बिचमा छौँ। हामी बडा दशैँ मनाइरहेका छौँ र यसका विभिन्न स्वरूपहरूको हामी एउटा अनुभव गरिरहेका छौँ र वास्तवमा यो 9 दिनलाई शक्तिको आराधना गर्ने दिनका रूपमा व्याख्या गरिएको छ, मानिएको छ र त्यसै आधारमा आफ्ना कृत्यहरूलाई अगाडि बढाउने परम्परालाई स्वीकार गर्दै अगाडि बढिएको छ। यसै स्थितिमा हामी पनि आखिर शक्तिको उपासनाबाट किन यति विघ्न लालायित छ समाज, त्यसको केही चर्चा गरौँ। किनभने सृष्टिमा नै हामी छौँ र हामी हुनकै लागि सृष्टि भएको हो, तर निरन्तर हामी जस्तैको लागि सृष्टि भए पनि सृष्टि हुनुको तात्पर्य फरक छ। तर यस सृष्टिमा रहेका विभिन्न भोग सामग्रीहरूको उपलब्धताका लागि शक्तिको आराधना अर्थात् देवी देवताहरूको आराधना आवश्यक छ र खासमा शक्तिको उपासनाबाट शक्ति प्राप्त हुन्छ, ऐश्वर्य प्राप्त हुन्छ र संसारमा आफ्नो प्रभुत्व राख्न सकिन्छ भन्ने नै मान्यता छ। त्यसैले शक्तिको उपासना गर्ने यो विशेष किसिमको 9 दिन हो र शक्तिको मूल स्रोत भनेको माता दुर्गा अर्थात् चण्डी अर्थात् शक्ति स्वरूपिणी देवी, जो भगवानको भक्तिको एउटा निरन्तर रूपमा आस्वादन गराउने एउटा शक्ति हो र वास्तवमा भक्ति नै देवीले अनेक रूप धारण गरेर आफूलाई प्रस्तुत गर्ने एउटा स्वरूप हो र त्यही भक्तिको स्वरूपलाई प्रस्तुत गर्ने देवी नै आवश्यकता अनुसार शक्तिको रूपमा र मातृशक्तिको रूपमा पनि उहाँ पूजित हुनुहुन्छ। त्यसैले यो किन पूजा गरिन्छ, के त्यस्तो सामर्थ्य छ उहाँमा, कसरी उहाँले शक्ति प्रदान गर्नुहुन्छ भन्ने कुराको पनि हामी चर्चा गर्न सक्छौँ र त्यस कुरालाई दुर्गा सप्तशती चण्डी जो देवी भागवत अन्तर्गतको एउटा ग्रन्थ हो र त्यसैबाट नै देवीको यहाँ महिमालाई गाइएको छ र त्यसको हामी पनि संक्षिप्तमा चर्चा गरौँ। किनभने देवी शक्तिको स्वरूप हो र उहाँबाटै यो शक्तिहरू संसारमा वितरित हुन्छन् विभिन्न क्रम हुँदै, किनभने प्रकृति नै वास्तवमा त्यो देवी हो, त्यो शक्ति हो जो भगवानको मायाको रूपमा पनि उहाँलाई यहाँ हामी यो लोकमा जान्ने गर्दछौँ। तर त्यो मायाको जो शक्तिको सामर्थ्य छ त्यो अत्यन्त तुच्छ छ र यो लोकमा त्यसरी भनिए पनि वास्तवमा भगवानको आलादिनी शक्तिको रूपमा नै शक्ति स्वरूपिणी देवी मातालाई मानिएको छ। त्यसैले उहाँमा भगवानकै कृपाको कारणले शक्ति आएको हो र त्यो शक्ति भगवानको इच्छा अनुसार नै जीवलाई प्रदान गर्ने हुनाले र उहाँको विशेष आराधनाबाट प्राप्त हुने भएकाले नै देवीको उपासना गर्ने व्यवस्था भएको हो र त्यसैमा हाम्रो समाज सनातनी परम्परा रहेको छ र वास्तवमा जहाँसुकै पनि शक्तिको उपासना गरिन्छ, जुनसुकै धर्म सम्प्रदायमा पनि शक्तिको उपासना गरिन्छ। विद्वानहरू आफ्नो विद्याका लागि शक्तिकै उपासना गर्छन्, किनभने शक्तिकै एउटा स्वरूप हुनुहुन्छ सरस्वती माता जो विद्याका अधिष्ठात्री देवीको रूपमा मानिनुहुन्छ। त्यसै गरी लक्ष्मी माता धन ऐश्वर्यको मा हुनुहुन्छ र त्यसै गरी काली माता जो भनिन्छ उहाँ दुष्टहरूको दमनका लागि आफूलाई त्यो रूपमा प्रस्तुत गर्ने गर्नुहुन्छ। दुर्गा माताले दुष्टहरूलाई नाश गर्ने स्वरूप धारण गरिनु भएको हुनाले नै उहाँको चण्डी अर्थात् दुर्गा नाम रहेको हो र त्यस्तै किसिमको एउटा व्यवस्था भएको हुनाले त्यतैतर्फ मनुष्यहरूको आकर्षण भएको हो भनेर पनि भनिएको छ। आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यो शक्तिको उपासनाको क्रममा छौँ र शक्तिकै विषयमा चर्चा गर्न गइरहेका छौँ र हामी आज माता दुर्गा अर्थात् चण्डीको उपासना किन र कसरी गरिएको छ त्यसको हामी चर्चा गर्दैछौँ।
के सामर्थ्य छ उहाँमा र किन भक्तहरू यसरी उहाँको पछि लाग्छन्, शक्ति उपासकहरू किन उहाँकै पछि लागिरहेका हुन्छन्, उहाँकै उपासना गरिरहेका हुन्छन् भन्ने कुराको पनि हामीले चर्चा गरिरहेका छौँ। र यो चण्डीमा भनिन्छ ओम नमस् चण्डिका, यही भनेर चण्डिका देवीलाई नमस्कार छ। किनभने चण्डिका देवीलाई किन नमस्कार गरिन्छ भनेर भन्दा मार्कण्डेयजीले भन्नुहुन्छ, जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुराक्षमा शिवा धात्री स्वाहा स्वधा नमस्तुते भनेर देवीको नमस्कार गरिएको छ। यसमा हे देवी चामुण्डे तिम्रो जय होस्, सम्पूर्ण प्राणीहरूको पीडा हरण गर्ने हे देवी तिम्रो जय होस्। वास्तवमा पीडाले नै दुखी हुने हो र त्यो दुःखलाई हरण गर्ने भएको हुनाले नै देवीलाई यो चण्डिका भनिएको हो, दुर्गा भनिएको हो। किनभने दुर्गा रूपी अत्यन्तै क्लिष्ट जो दुःख छ त्यसलाई हरण गर्ने भएको हुनाले नि उहाँलाई चण्डिका देवी भनिएको हो भनेर त्यसरी माता चण्डिकालाई नमस्कार गर्दै मार्कण्डेय ऋषिले यो माताको जो नाम महिमा अथवा उहाँको गुणहरूको उल्लेख छ त्यसलाई यहाँ गाउनु भएको छ। र त्यसमा भनिन्छ ओम जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा सुवा शिवा धात्री सुवा स्वधा नमस्तुते भनेर नमस्कार गर्नुहुन्छ। किनभने सबैमा व्याप्त रहने हे देवी हे कालरात्री तिमीलाई नमस्कार छ भन्दै सबैभन्दा उत्कृष्ट र विजयशालिनी भएको हुनाले नै उहाँको नाम जयन्ती अर्थात् जय गर्ने भएको हुनाले जयन्ती भनियो। किनभने सबैभन्दा उत्कृष्ट र विजयशालिनी शक्ति बिना विजय प्राप्त हुन सक्दैन, त्यसैले विजयको प्रतीकको रूपमा रहनुभएकी माता दुर्गा भएको हुनाले नै उहाँको नाम जयन्ती रहेको हो। त्यसै गरी जन्म मरणको बन्धन काटेर मोक्ष दिने भएको हुनाले मङ्गला भनेर मङ्गलकारिणी भएको हुनाले उहाँको नाम मङ्गला जयन्ती मङ्गला। प्रलयकालमा सृष्टिलाई निल्ने भएको हुनाले उहाँको नाम काली रहेको हो, अर्थात् प्रलयमा उहाँले नै प्रकृति हो माता, त्यस कारण प्रकृतिमा नै यो सम्पूर्ण जगत लिन हुन्छ र त्यो प्रकृति ब्रह्माजी सहित लिन भएपछि भगवान्मा गएर लिन हुन्छ भनिएको छ। त्यसैले शक्तिलाई काली भनिएको हो। त्यसै गरी आफ्ना भक्तलाई दिन भद्र सुख वा मङ्गल स्वीकार गर्ने भएको हुनाले नै उहाँको नाम भद्रकाली रहेको हो भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी माता दुर्गालाई जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शुभाधात्री सुहा सोधा नमस्तुते भनेर जो भनिएको छ, उहाँका नाम गाइएको छ, त्यो किन र कस्तो प्रकारले भनिएको हो त्यसैको हामी चर्चा गर्दैछौँ र हामीले जयन्ती मङ्गला काली भद्रकालीको चर्चा गरेका छौँ। अब हामी कपालिनी किन भनेको भन्ने कुराको चर्चा गरौँ। हातमा माला र घाँटीमा मुन्नमाला धारण गर्ने कपालिनी अर्थात् हातमा माला लिएर भगवानको नाम जपिरहनुहुन्छ र घाँटीमा मुन्डमाला धारण गर्नुहुन्छ, किनभने दुष्टहरूको दलन गरेर उहाँ चाहिँ अत्यन्तै उफ्रिँदै एकदम भावमा आएर मुन्डमालाहरू ती दुष्टहरूका टाउकाहरूको माला लगाएर किटका चाडेर हाँस्नुहुन्छ, त्यसैले कपालिनी उहाँको नाम रहेको हो। त्यसै गरी जो अष्टाङ्ग योग र कर्मोपासना रूप कठोर साधनले प्राप्त हुने हुनुहुन्छ त्यसै हुनाले नै उहाँको नाम दुर्गा रहेको भनेर उल्लेख गरिएको छ, किनभने दुर्गा नाम गरेको राक्षसलाई नाश गर्नु भएको हुनाले पनि उहाँको नाम दुर्गा रहेको भनेर पनि यस प्रसङ्गमा भन्ने गरिन्छ। त्यसै गरी सम्पूर्ण जगतकी जननी हुनाले जो आफ्ना भक्त वा अन्यको पनि सबै अपराध क्षमा गर्नुहुन्छ त्यस्तो क्षमा गर्ने भएको हुनाले नै उहाँको नाम क्षमा रहेको हो। सबै दुष्टहरूको संहार गरेर अथवा दुष्ट सज्जन सबैमाथि नै कृपा गर्ने भएको हुनाले उहाँको नाम क्षमा रहेको हो। त्यसै गरी सबैको कल्याण गर्ने जगदम्बालाई शिव भनिन्छ, कल्याण नै शिवको अर्थ हो र स्त्री अर्थात् शक्तिको रूपमा शिव भनिएको हो। त्यसै गरी सबै प्रपञ्चलाई धारण गर्ने भगवतीको नाम धात्री हो, सृष्टिलाई धारण गर्नुहुन्छ, सृष्टि नै मायाको एउटा प्रपञ्च हो। त्यसै गरी स्वाहा रूपले यज्ञ भाग ग्रहण गरेर देवताहरूको पोषण गर्ने देवीको नाम भएको हुनाले नै स्वाहा भनिएको हो। स्वधा रूपले श्राद्ध र तर्पण स्वीकार गरेर पितृहरूलाई तृप्त पार्ने भगवतीको नाम भएको हुनाले नै स्वधा भनिएको हो। यसरी विभिन्न कामका आधारमा, कर्मका आधारमा, भक्तमाथि कृपा गर्ने आधारमा नै देवीका विभिन्न नामहरू भएका हुन् र जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री सोहा सोधा नमस्तुते भनेर माङ्गलिक कार्यहरूमा यो पद्यको उच्चारण गरिन्छ, किनभने शक्तिको नाम हो, भगवानकै नाम हुन्, भगवानका भक्तहरूको नाम हो, त्यसैले यसमा सदैव शुभ प्रसङ्ग रहन्छ। त्यसैले यस्ता नामहरू लिइरहने हाम्रो व्यवहारमा पनि देखिन्छ, त्यसैले यतातर्फ हाम्रो पनि प्रवृत्ति बढ्न सकोस् यही माता शक्ति स्वरूपिणी देवी दुर्गासँग प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवा धात्री स्वाहा सोधा नमस्तुते नमस्कार।

नमस्ते, गुड मर्निङ बेलायतवासीलाई अनि युरोपवासीलाई पनि शुभ बिहानीको कामना गर्दै र अन्य ठाउँमा न्यानो न्यानो नमस्कार टक्राउँदै फेरि पनि आइपुगे म आशा स्लास फुलमाया यहाँहरूको छेउमा अर्थात् यहाँहरूसँगै रहनको लागि 9 बजेसम्म नमस्ते युके लिएर आज बिहिबारको कार्यक्रमलाई हामीले कुमार सानुले गाउनुभएको गीतबाट आरम्भ गरेका छौँ र अगाडि बढाउँछौँ शिव परियार अनिल अधिकारी साथीहरूले गाउनुभएको अर्को एउटा गीत सँगसँगै

दशैंको शुभकामना पनि फेरि टक्राउँ। दशैंको नवरथा सुरु भइसकेको छ, त्यसैले विजयादशमी 2026 सालको यहाँहरू सबै सबैमा शुभकामना भन्न चाहन्छु, शुभकामना टक्राउन चाहन्छु। तपाईँको शुभकामना सन्देशहरू पनि हामीले धेरै प्राप्त गरेका छौँ र यस्तै गरी यहाँहरूले फेरि आफ्ना आफन्तजनहरूलाई, तपाईँको श्रोता साथीलाई, रेडियो साथीलाई शुभकामना पठाउन चाहनुहुन्छ भने अवश्य लेख्दै गर्नुहोला, क्वेसनको आन्सर पनि पठाउँदै गर्नुहोला। यो साता आज बिहिबार हो, भोलि बिहान 8 बजेसम्म समय छ र आज बिहिबारको दिन बिहान अहिले 7 बजेर 24 मिनट जाँदा मात्रै सूर्योदयको टाइम छ आज। र 7 बजेर 24 मिनट जाँदा सूर्योदय हुन्छ भने लन्डन एरियाबाट अहिले साँझ 6 बजेर 8 मिनट जाँदा सूर्यास्तको टाइम छ आज। अब अक्टोबर महिनाको लास्ट सन्डेबाट त फेरि टाइम चेन्ज हुन्छ, यहाँहरूलाई विदितै छ होइन। र अक्टोबर महिनाको लास्ट सन्डे, अन्तिम सन्डे भनेको 25 तारिक हो, हजुर 25 तारिक, र आज चाहिँ जम्मा 15 तारिक भयो, धेरै समय बाँकी छैन, याद गर्नुहोला। तपाईँहरू कतै विशेष गरिकन काममा जानुहुन्छ भने चाहिँ तपाईँहरूलाई यसले असर गर्छ। आजको कार्यक्रम नमस्ते युकेमा एज युजल नियमित सरसामग्री लिएर उपस्थित भइसकेको छु। आशा गर्छु यहाँहरूले साथ दिनुहुनेछ, लेख्दै गर्नुहुनेछ, साथ दिनुभएको प्रमाण चाहिँ लेख्दै गर्नुहुनेछ। हजुर, हुन त लेख्नै पर्छ भन्ने पनि केही छैन होइन, तपाईँको इच्छा हो, जबरजस्ती त केही छैन, तर पनि यहाँहरूले यसो थम्सअप गर्नुहुन्छ र हौसला जगाउने गर्नुहुन्छ। सो बिहानको समयमा यसो त्यो मेसेन्जरमा चाहिँ हेरिरहेको हुन्छु र मेसेन्जरमा हामीलाई BFBS गोर्खा रेडियो गरेर खोज्नुभयो भने त्यहाँ भेट्नुहुन्छ र त्यसमा यसो थम्सअप पठाउनु भयो भने हामी कहाँ आइहाल्छ, अटोमेटिक रिप्लाई पनि पाउनुहुन्छ यहाँहरूले। र अब चाहिँ चाँडै इन्स्टाग्राममा पनि हामी एभाइलेबल हुन्छौँ, तपाईँले त्यताबाट पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। इन्स्टाग्राममा पनि हाम्रा पोस्टहरू आउँछन् भन्न खोजेको, र सम्पर्कको कुरा चाहिँ ओके लेट्स सी। अब यो मङ्गल धुनलाई एकैछिन रोकेर गीत सुनाउनतर्फ लैजान्छु। गीत यहाँ गाउने कलाकार ओके, यहाँनिर गीतहरू चाहिँ छन्, दसैँको गीत पनि छ तर शिव परियारले गाउनुभएको गीत पनि छ, अहिले चाहिँ माया मारेर भने धर्मेन्द्र सेवानले गाउनुभएको एउटा गीत भन्दै थिएँ, हेरौँ यो गीत। यहाँनिर धर्मेन्द्र सेवान लेखिएको छ, स्वर कसको आउँछ एकचोटि हेरौँ है त, हामीलाई कहिले काहीँ झुक्क्याउँछ कि यो हाम्रो सिस्टमले।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

बडा दशैं यस्तै यस्तै होस्, रमाइलो होस् भन्ने कलाकारहरू शिव परियार, अनिल अधिकारी, दीपक साथीहरू हुनुहुन्थ्यो। बिहानको 6:52 गइसकेको छ यो समयमा यहाँ बेलायतको टाइम। नेपालमा चाहिँ बिहानको 11:37 गएको छ, त्यहाँनिर लेट आफ्टरनुन छ भन्नु पर्यो। अनि ब्रुनाईको टाइम दिउँसोको 1:52 गएको छ। अहिले अब हामीले फेरि अर्को गीत रामचन्द्र काफ्लेले गाउनुभएको सुन्दै सुन्दै अगाडि बढ्छौँ एकैछिनमा। तर यतिखेर प्रश्न एकचोटि राख्ने बेला भएको छ। यो साताको लागि राखिएको प्रश्नमा एउटा गीत छ, दसैँकै गीत हो, शुभकामना व्यक्त गरिएको छ गीतमा। हजुर, यो गीत कसले गाउनुभएको हो? बस आवाज मात्र तपाईँले चिन्नुपर्नेछ। म गीत राखौँ।

हजुर, यो गीत कसले गाउनु भएको हो? यो आवाज, बस आवाज मात्र चिन्नुहोस्, खोज्नुभयो भने भेटिहाल्नुहुन्छ। अब कहाँ खोज्ने त्यो तपाईँकै हातमा छोड्छु। हजुर, कतिलाई त्यो गीत थाहा पनि छ, सुन्नु पनि भएको छ। र यो गीत गाउने कलाकारको आर्टिस्टको नाम मात्र बताउनुहोस्, त्यति नै हो। एउटा कलाकारको नाम भन्नुभए पुग्छ। मैले मेल कलाकारको आवाजमा यो गीत सुनाएको छु र उहाँकै नाम बताउनुहोस्। अब यो शुक्रबार भनेपछि भोलि नै हो, भोलि शुक्रबार बिहान 8 बजेसम्म चाहिँ उत्तर पठाइदिन नभुल्नु होला है त। 9 बजेभन्दा अगाडि त हामी लकी विनर को हुनुहुन्छ यो साताको, उहाँको नाम एनाउन्स गरि नै हाल्नेछौँ। र यो भयो यो साताको प्रश्न। हजुर, अब एकचोटि क्यालेन्डर हेर्ने हो कि, सधैँ हामी बिहानको समयमा हेर्ने गर्छौँ। आज विक्रम सम्बत 2083 साल असोज महिनाको 29 गते बिहिबारको दिन हो आज। तदनुसार 15 अक्टोबर सन् 2026 दिन। र आज यहाँ पात्रमा हेर्दाखेरि हात धुने दिवस परेको छ, ग्रामीण महिला दिवस पनि छ आज, पञ्चली भैरव जात्रा पनि छ। हजुर, आज निकै नै रहेछ यहाँ क्यालेन्डरमा आजको दिन हेर्दाखेरि। भोलि चाहिँ विश्व खाद्य दिवस परेको छ, पर्सि फुलपाती परिहाल्यो होइन, पर्सि फुलपाती, अनि त्यसपछि दसैँको टिकाको दिन चाहिँ बुधबार हो, 21 अक्टोबर, यो आउने अब बुधबारको दिनमा पर्छ। यहाँहरू यसको लागि तयारीमा हुनुहुन्छ पक्कै पनि। हजुर, ओके, अब अगाडि बढौँ, गीत सुनाऊ यहाँहरूलाई। गीत अघि भनेको थिएँ, रामचन्द्र काफले गाउँदै हुनुहुन्छ भनेर, यो गीत सुन्दै हामी समाचारतिर लाग्छौँ। समाचारपछि मौसमको चर्चा हामी गर्नेछौँ डिटेलमा। अब आजसम्म त न्यानो छ, आज त निकै न्यानो छ है, बिहान तपाईँले याद गर्नुभएको छ, बिहान यहाँ न्यानो छ। अब दिउँसो पनि निकै न्यानो हुन्छ, 20-21 डिग्री सेल्सियस यहाँ त इङ्ल्यान्डमा पुग्छ, माथि स्कटल्यान्डतिर त्यति साह्रो होइन, उत्तरी हावा बिस्तारै आउँछ। र भोलिदेखि चाहिँ उत्तरी हावा पुरै ठाउँमा आउने कारणले गर्दाखेरि फेरि टेम्परेचर एकदमै ड्रप हुन्छ र 16 डिग्री सेल्सियससम्म म्याक्सिमम्, त्यसपछि शनिबार त झन् 15 डिग्री सेल्सियस हो। अब जाडो बिस्तारै आउँदैछ। गीत सुनाऊ अब, गीत सुन, यो रामचन्द्र काफले अनि साथीहरूले गाउनुभएको हो।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट 1,000 बढी नागरिकको हेलिकप्टर मार्फत उद्धार भएको छ। बाढी गएको दिनदेखि बिहिबारसम्म 1,044 जनाको उद्धार भएको सहायक प्रमुख जिल्लाधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिनुभएको छ। यसमध्ये 70 जना विदेशी नागरिक रहेको उहाँले जानकारी दिनुभएको छ। बाढीले उत्तरी गोर्खा जाने पदमार्ग र पुलमा क्षति पुर्याएसँगै सो क्षेत्रमा रहेका नागरिक फँसेका थिए। नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्धार गरिएको हो। उहाँका अनुसार बाढी गएको पहिलो दिन आइतबार प्रभावित क्षेत्रका 96 जनाको उद्धार भएको थियो। सोमबार 321 र मङ्गलबार 186 जनाको उद्धार भएको हो। हिजो भने 441 जनाको उद्धार भएको सहायक प्रमुख जिल्लाधिकारी शर्माको भनाइ छ। उद्धारसँगै राहत र वितरणको काम पनि तीव्र पारिएको उल्लेख छ। बाढीले सडक सञ्जालसँगै पदमार्ग कटान गरेपछि उद्धार र राहतमा हेलिकप्टर प्रयोग गरेको प्रजिया शर्माको भनाइ छ। संसदीय सुनवाई समितिले विभिन्न मुलुकका लागि प्रस्तावित 13 जना राजदूतमध्ये 10 जनाको नाम अनुमोदन गरेको छ। भारतका लागि राजदूत प्रस्तावित निश्चलनाथ पाण्डे, चीनका लागि कर्णन राज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेरलाई अनुमोदन गरेको हो। यसै गरी इजरायलका लागि प्रस्तावित सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरु जोशी, ओमनका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, श्रीलङ्काका लागि मञ्चला झाको नाम समितिले अनुमोदन गरेको छ। समितिले साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चिरामणि खरेलको नाम सर्वसम्मतिले अस्वीकृत गरेको छ। गत असोज 2 गते सरकारले 13 देशमा राजदूत सिफारिस गरेको थियो। नेपाली बजारमा आज सुनको मूल्य 1,100 रुपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला 2,88,400 कायम छ। हिजो सुन प्रतितोला 2,79,500 थियो। चाँदी पनि आज 220 रुपियाँले घटेको छ। आज चाँदीको मूल्य 4,035 कायम छ। स्कटल्यान्डको रोयल रेजिमेन्टका सङ्गीतकारहरूले साइप्रसमा आफ्नो वार्षिक बिटिङ रिट्रिटको तयारी गरिरहेका छन्। विल हेलिसको रिपोर्ट।
4: Highlander Alistair Fraser-Burton has only been playing the bagpipes for 1/2 a year, but now he's about to perform in front of the whole battalion.
5: I think it's going to be amazing once it's finished, but I mean, the work up towards it, it's loads of hard work.
4: Away from daily duties, 4 Scots pipes and drums are sharpening their skills in the Trudos Mountains ahead of beating retreat. World-renowned pipe instructor Stuart Liddell is leading the workshop, his first time working with the British Army.
6: The guys are there and they're listening to every word, and they're there for one purpose only, and that is to get better. And you can really feel that when you're teaching.
4: No matter how good it sounds, beating retreat is more than just music.
7: Beagles, make sure you're looking left and right. You're dipping there.
4: Pipe Major Grant Roberts.
8: The things that the sergeant's mess and the officer's mess, the corporal's mess, they're all going to be looking at is drill, making sure that everyone's in step, everyone's in line. So it's very important that we show that our marching discipline is to the highest standard.
4: Beating retreat is a highlight in the battalion's calendar, with bands from 6 and 7 Scots joining the performance in Cyprus. Will Hollis, BFBS Forces News, Trudos.
3: तनहुँको घिरिङ र ढेडगाउँ जोड्ने पक्की पुल 18 दिनपछि सञ्चालनमा आएको छ।
9: तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौद्धी काली गाउँपालिकाको ढेडगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवै तर्फको पहुँच सडक यही असोज 11 गतिको बाढीले बगाएको थियो। दुवैतर्फको पहुँच सडक निर्माण भएपछि कालीगण्डकी पुलबाट सवारी साधन सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिनुभएको छ। पुलको घिरिङतर्फको पहुँच सडक मरम्मत कार्य सडक डिभिजन कार्यालय तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्धबाबु निर्माण सेवा स्याङ्जाले युनिट रेट सम्झौता अन्तर्गत काम गरेको थियो। 12 वर्ष अघि निर्माण गरिएको फलामे पुल गैंडाकोट पिपल डाँडा जाने कालीगण्डकी करिडोर नजिक पर्छ। पोखरा गैंडाकोट र रामपुर क्षेत्र ओरतोर गर्ने मुख्य नाका मानिने यो पुलको पहुँच मार्ग नबन्दा दैनिक 1,000 यात्रु तथा सयौं सवारी साधन अलपत्र परेका थिए।
3: बडा दशैंको पाँचौं दिन आज नवदुर्गा भवानी स्कन्द माताको पूजा आराधना गरिँदैछ। भगवान शिव र माता पार्वतीका ज्येष्ठ पुत्र कार्तिकेयकी माता भएकाले उहाँको नाम स्कन्द माता रहन गएको हो। देवी स्कन्द माताको स्वरूप अत्यन्तै ममतामयी र शान्त मानिन्छ। कमलको आसनमा बस्ने भएकाले उहाँलाई पद्मासिनी देवी पनि भनिन्छ। स्कन्द माताको पूजा गर्दा भक्तका सबै इच्छा पूरा हुने र परम शान्ति मिल्ने विश्वास छ। देवीको काखमा बालक स्कन्द विराजमान हुने भएकाले सन्तान सुख नभएका दम्पतिले उहाँको पूजा गर्दा सन्तान प्राप्ति हुने धार्मिक मान्यता छ। हवस् त अहिलेसम्मका
2: यो PFBS गोर्खा रेडियो हो।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। बिहानको 7 बजेर अहिले 12 मिनट जानै लागेछ। हामीले एसडी योगी अनि रेश्मा पुनले गाउनुभएको गीत सुन्दै सुन्दै कार्यक्रमको दोस्रो घन्टामा प्रवेश गरिसकेका छौँ। समाचार पनि तपाईँले सुनिसक्नु भएको छ। अब नेक्स्ट आवरको समाचार सुन्नको लागि अझै केही क्षण प्रतीक्षा गर्नु पर्यो, अर्थात् 8 बजे आउनेछ यहाँ स्थानीय समय बेलायतको 8 बजे। अहिले नेपालमा चाहिँ 12 बज्न लागेको छ, दिउँसोको 12 बज्नको लागि करिब करिब झन्डै 3 मिनटभन्दा पनि कम समय बाँकी रह्यो। आजको यो नमस्ते युके कार्यक्रम लिएर म आशा अर्थात् फुलमाया यहाँहरूले नै दिनुभएको नाम हो उपस्थित भएको छु। 9 बजीसम्म यहाँहरूसँगै रहनेछु, आशा गर्छु यहाँहरू पनि रहनुहुनेछ र लेख्दै गर्नुहुनेछ। अब मौसमको चर्चा गर्छौँ हामी बिहान 7 बजेको समाचारपछि सधैँ जस्तो। त्यसैले यहाँ मौसमको चर्चा गर्नेपट्टि लाग्दै गर्दाखेरि मैले एउटा ग्रिन स्टारको कुरा देखेको छु कि यहाँ हरियो ताराको पत्ता लागेको छ अरे अहिले भनेर यहाँ अनुसन्धानकर्ताहरूले भनेको कुरा देखिरहेको छु। त्यसैले गर्दाखेरि तपाईँसँग पनि यो कुरो सेयर गरिहालौँ भन्ने लाग्यो। तपाईँलाई हुन त यसले हो र भन्ने पनि गराउन सक्छ, अथवा अहिले गुगल गरेर पनि हेर्न सक्नुहुन्छ होला कतिले है इन्ट्रेस्ट भएर, कतिले चाहिँ ए भन्नुहुन्छ होला, कतिलाई इन्ट्रेस्टै हुँदैन होला। एनिवे जे भए पनि पृथ्वी हाम्रो सोलर सिस्टमबाट 284 लाइट इयर्स पर चाहिँ यो एउटा तारा भेटिएको छ र यो चाहिँ वारिक युनिभर्सिटीले डिस्कभर गरेको हो, पत्ता लगाएको। यो युनिक, यसको नाम चाहिँ यति लामो कि WDJ13306435। हजुर, यो चाहिँ यो लिभिङ स्टार पनि हुनसक्छ अथवा डेड पनि हुनसक्छ, यो जीवित पनि हुनसक्छ अथवा मृत पनि हुनसक्छ, तर पनि यो भेटिएको छ र ग्रिन कलरको देखिएको छ कि यो घरी हरियो रङको देखिएको छ स्टार, पहिलोचोटि यो भेटिएको हो। र अन्तरिक्ष यात्रीहरू खुब यस्तो कुरा भेट्यो भने चाहिँ एकदमै एक्साइटेड हुन्छन् कि, त्यसैले गर्दाखेरि एक्साइटेड भएर यसको न्युज पनि आएको छ अनि उनीहरूले यस बारेमा अझै अध्ययन बढी पनि गर्दैछन्। एनिवे, यो वेदरको चर्चा गर्दै थिएँ, अब मौसमको कुरा गर्दै गर्दाखेरि यो कुरा पनि आइहाल्यो। अब यहाँ बेलायतको मौसम चाहिँ के छ त यसो हेरिहालौँ। आज त न्यानो छ, आज चाहिँ न्यानो छ, तर अब विकेन्ड भोलिदेखि फेरि उता चिसो हुन्छ, चिसो बढ्न थाल्छ भनौँ, तापक्रम घट्छ किन भन्दा उत्तरी हावा चल्छ। विकेन्डमा यसो हेर्दाखेरि चाहिँ मोस्टली तपाईँहरूको कार्यक्रमहरू त छ ड्राई हुन्छ, हजुर सुक्खा हुन्छ, घाम पनि लाग्छ विकेन्डमा, तर चिल्ली हुन्छ है, चिसो हुन्छ। र इभन उत्तरी इलाकातिर चाहिँ नर्थ अर्थात् उत्तरी इलाका भनेपछि स्कटल्यान्डतिर पऱ्यो होइन, अनि अलिअलि नर्दर्न आयरल्यान्डतिर, त्यतातिर चाहिँ यो तुसारो पनि जम्ने सम्भावना चाहिँ छ है यो विकेन्डमा हेर्दाखेरि चाहिँ। र अब आज हेर्दाखेरि चाहिँ आज नर्दर्न आयरल्यान्डतिर पानी परिरहेको, त्योबाट पानी पर्दै त्यो पानी चाहिँ उता पूर्वीय भेगतिर सर्दै पनि गएको छ, तर नर्दर्न आयरल्यान्डबाट क्लियर हुन्छ अहिले बिहान पख यो पानी। तर वेल्स अनि दक्षिण स्कटल्यान्ड र उत्तरी स्कटल्यान्ड उत्तरी इङ्ल्यान्डमा चाहिँ पानी पर्छ, फेरि फैलिन्छ भनौँ, त्यतातिर सर्छ पानी। र बाँकी ठाउँमा चाहिँ स्कटल्यान्ड इङ्ल्यान्डमा भयो पछि नर्दर्न आयरल्यान्डमा पनि एकदमै घमाइलो हुन्छ आज दिनभरि, न्यानो पनि हुन्छ। न्यानो कति डिग्रीको हुन्छ भन्दाखेरि लन्डनमा 21 डिग्री सेल्सियस हुन्छ आज म्याक्सिमम्, नर्वेस्टतिर 22 डिग्री सेल्सियस, कार्डिफ बर्मिङहामतिर 20 डिग्री सेल्सियस हुन्छ आज, र बेलफास्टतिर 15, माथि स्कटल्यान्डतिर 12-14 डिग्री सेल्सियसको तापक्रम हुन्छ म्याक्सिमम आज। र आज अलि न्यानो हुन्छ इङ्ल्यान्डमा भने भोलि शुक्रबार चाहिँ बिहान फर्स्ट थिङ इन द मर्निङ चाहिँ इस्ट एङ्ग्लिया र इस्ट यो साउथ इस्ट इङ्ल्यान्डमा पानी परिरहेको पाउँछौँ हामीले, तर त्यो पानी चाँडै नै हटिहाल्छ, रोकिन्छ, र यो त्यहाँ ठाउँमा घमाइलो हुन्छ। यतिमा यो ठाउँमा मात्रै होइन कि दिनभरि घमाइलो हुन्छ जताततै भोलि बिहानैदेखि, तर चिसो चाहिँ बढ्छ है उत्तरी हावा आउने कारणले गर्दाखेरि। र वेल्स अनि इङ्ल्यान्डको पश्चिमी इलाकातिर चाहिँ अलिअलि कहीँ कतै पानी पर्न सक्छ, अन्यथा दिनभरि नै घमाइलो हुन्छ प्रायः यो ठाउँमा पनि, र सबैतिर घमाइलो भोलि। घमाइलो भए पनि तापक्रम चाहिँ घट्छ उत्तरी हावाको कारणले गर्दाखेरि, लन्डनतिर अनि कार्डिफतिर नर्विचतिर 16 डिग्री सेल्सियस पुग्छ म्याक्सिमम्, बेलफास्टतिर 13, माथि स्कटल्यान्डतिर अझै घट्छ 11-13 डिग्री सेल्सियसको तापक्रम हुन्छ यो भोलि शुक्रबार भयो। अब शनिबार चाहिँ पुरै घमाइलो हुन्छ तर उत्तरी हावा चाहिँ चलिरहन्छ, विशेष इङ्ल्यान्डको पूर्वीय भेगतिर उत्तरी हावा चल्छ, पुरै ठाउँमा घमाइलो अनि सुक्खा पनि हुन्छ, अलिअलि बादल पनि लाग्दो रहेछ,
अलिअलि हुस्सु बादल इङ्ल्यान्डको पूर्वीय इलाकातिर, उत्तरी इलाकातिर अलिअलि होइन, तर तापक्रम चाहिँ घटेर लन्डनमा 15 डिग्री सेल्सियस हुन्छ, कार्डिफतिर 13, अनि यो बेलफास्टतिर पनि 13, माथि स्कटल्यान्डमा झन् 11 देखि 12 डिग्री सेल्सियस हुन्छ, घटेर चिसो बढ्छ। यो शनिबारको दिन पुरै घमाइलो भए पनि र विकेन्ड अलि सुक्खा नै हुन्छ, घमाइलो हुन्छ भनिहाल्यो, आइतबारको दिन पनि नर्मली त्यस्तै छ। आइतबार चाहिँ अलिअलि साउथ इस्ट इलाकामा पानी पर्ने रहेछ, अरू ठाउँमा पुरै घमाइलो नै हुन्छ, तापक्रमको हिसाबले हेर्ने हो भने चाहिँ त्यस्तै त्यस्तै चिसो चिसो नै हुन्छ। र अब आजको लागि मौसमको जानकारी यति नै, अब गीत सुन्नुपर्छ, तिमी मलाई छोडी नजाऊ है भन्ने गीत छ, फ्रोजन ब्यान्ड एन्ड दार्जिलिङको, यो गीत सुनाउ आउनु सबै एकैछिन।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

अब यो देउसुरे देउसुरे भनेर त्यो देउसुरे गाउने प्र्याक्टिस गर्ने पनि बेला भइसकेछ. हजुर, देउसुरे यो दस यो दसैँपछि आउने तिहारमा हो. देउसुरे भनेर भैलो खेल्ने चलन छ, होइन, भैलेनी पनि भन्ने चलन छ दिदीबहिनीहरूले, के अनि दाजुभाइहरूले, पुरुष किशोर किशोरहरूले चाहिँ देउसुरे भनेर जाने चलन छ. सो यो भैलो खेल्ने चलन, अब यो तिहारको कुरा भयो, प्र्याक्टिस बिस्तारै बिस्तारै गर्नुपर्ने अथवा तपाईँहरूको ग्रुप ग्याङहरू जोड्नुपर्ने, होइन, को कसरी जाने, कसले के बजाउने आदि इत्यादि त्यो कुरा भइसकेको छ. को नाच्ने, कसले गाउने, कसले बजाउने, त्यो सबै हुँदैछ होला प्र्याक्टिसहरू अहिले. अब आजको यो समय चेक गरौँ. यतिखेर बिहानको 7:28 गइसकेको छ. हामीले दसैँ गीत सुन्दै थियौँ, प्रशान्त पौडेल अनि सबिना सुवेदी साथीहरूले गाउनुभएको, सबिन सुवेदी साथीहरूले गाउनुभएको. अब आजको वैदेशिक विनिमय दरतिर एकैछिन ध्यान दिउँ. आजको पात्रो हेर्दै, आज विक्रम सम्बत 2083 असोज महिनाको आज, ओके, हजुर, असोज महिना अब धेरै छैन बाँकी सकिनको लागि. आज असोज महिनाको 29 जम्मा 2 मात्रै बाँकी रह्यो असोज महिना. अब 30 अनि 31 भोलि र पर्सिको दिन मात्रै बाँकी रह्यो. यो शनिबारको अन्तिम दिन हो असोज महिनाको. आज असोज 29 बिहिबारको दिन पर्यो र 15 अक्टोबर 2026 दिन अक्टोबर महिनाको आज. आज ग्रामीण महिला दिवस, विश्व हात धुने दिवस, पञ्चली भैरव जात्रा सबै परेको छ हाम्रो क्यालेन्डरमा. र दसैँ नेक्स्ट विक बुधबारको दिन पर्छ भनेर हामीले धेरैचोटि भनि पनि सकेका छौँ, होइन, सो तयारी भइसकेको होला दसैँको टिकाको दिनको लागि. 21 अक्टोबर हो. अनि भाइटिकाको दिन पनि तपाईँ यसो जान्न चाहनुहुन्छ भने, भाइटिका चाहिँ 25 पर्छ, अर्थात् नोभेम्बर महिनाको 11 हो. 27 बाँकी रहेको छ भाइटिकाको दिन आउनको लागि चाहिँ. अब आजको वैदेशिक विनिमय दर हेरौँ. पाउन्ड स्टर्लिङको भाव आज 1 खरिद दर 201.57 छ, बिक्री दर 202.37. पाउन्ड स्टर्लिङ फेरि एकचोटि, आज पाउन्ड स्टर्लिङ 1 खरिद दर 201.57, बिक्री दर 202.37. अनि आज सुन र चाँदीको मूल्य, यो नेपाल सुन चाँदी व्यवसायी महासङ्घले तोकेको आजको यो प्राइस के छ नेपाली बजारको कुरा गर्नुपर्दाखेरि, हिजो निकै घटेको थियो, होइन, हामीले हिजो हेर्दाखेरि, र आज झन घटेको रहेछ. 288,400 पुगेको छ. हजुर, हिजोभन्दा आज अझै घटेको छ. हिजो 2,89,000 समथिङ भनेको थिएँ, आज 288,400 पुगेको छ भने, यो प्रति तोला सुनको मूल्य 288,400 छ भने, चाँदी प्रति तोलाको मूल्य चाहिँ 4,035 पुगेको रहेछ. हजुर, यो घट्दैछ, यो घट्दै गएको छ. युकेको इकोनोमीको यहाँनिर अहिले ग्रोथ रेट, अर्थतन्त्रको विकास कत्तिको भयो त भन्ने कुराको पनि आज यहाँ आँकडा आइरहेको छ. 0.1% रहेछ अगस्त महिनाको हेर्दाखेरि. है, जुलाईसम्मको ग्रोथ अर्थात् यसको वृद्धि चाहिँ, यहाँको अर्थतन्त्रको वृद्धि चाहिँ 0.4% थियो भने, अगस्तसम्म आइपुग्दाखेरि 0.1% झरेको छ. तर यो नेगेटिभ चाहिँ भएको छैन, अर्थात् माइनस चाहिँ भएको छैन, यो पोजिटिभ नै छ भन्नु पर्यो. यो ब्रिटेनको इकोनोमी अगस्त महिनासम्मको हेर्दाखेरि, त्यतिखेर चाहिँ किन यो यतिको भयो त भन्दाखेरि चाहिँ प्रडक्सनहरू, उत्पादनहरू राम्रो भएको कारणले गर्दाखेरि, अनि यसमा चाहिँ ग्यास र इनर्जीको सप्लाई पनि राम्रो नै थियो त्यतिखेर. अलि पछाडि त भयो नि त, होइन, अहिले अगाडि यो मिडल इस्टको युद्ध सुरु हुने बेलामा चाहिँ एकदम टाइट भयो, त्यसपछि अलिक खुला भयो, त्यसपछि त्यसले गर्दाखेरि यो राम्रै रह्यो भन्ने छ. तर अब फेरि नेक्स्ट के हुन्छ त्यो पनि हेर्न बाँकी रहेको छ. एनिवे, अब गीत सुन्नुपर्छ. अब गीत रमेश थानेटले गाउनुभएको गीत रहेछ यहाँ. कसरी भन्दै हुनुहुन्छ उहाँ?

रमेश थानेटको कसरी भन्ने गीत हामीले सुनिरहेका थियौँ यतिन्जेल। अब चाहिँ राशिफलको पालो छ। हामीले तपाईँहरूले अनुरोध गर्नुभएका गीतहरू पनि राखेका छौँ। हिजो यहाँहरूले भन्नुभएका गीतहरू छन्, अब बिस्तारै बिस्तारै म राख्दै जान्छु। बिछोडको पीडा भयो होइन, हाम्रो कृष्ण चामलिङ दाजुले रोज्नुभएको गीत अब एकैछिनमा आउँछ। हाम्रो केबी तामाङज्यूले पनि दसैँ तिहार आइसक्यो भन्ने गीत रोज्नु भएको छ। गङ्गा थापा आमाले पनि प्रकाश सपुतको गीत भन्नुभएको छ। खड्क गुरुङ मामाले पनि भन्नुभएको छ लाउरे आए भन्ने गीत होइन। बोम गुरुङज्यूको पनि छ ग्रिनफोर्डबाट। यहाँहरूको गीत छ है, अब लहरै आउँछ बिस्तारै बिस्तारै नेक्स्ट आवरसम्ममा, नेक्स्ट आवरसम्म नै आउँछ। सो सुन्दै गर्नुहोला। अहिले चाहिँ राशिफलको पालो छ, यसपछि लगत्तै बिछोडको पीडा हामी सुन्नेछौँ। मेष राशि सबभन्दा पहिले कार्यक्षेत्रमा परिस्थिति अनुसार निर्णय लिनुहोला। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। मेहनतले गर्दा गुमाएको अवसर पनि पुनः प्राप्त हुनेछन्। वृष राशि, नोकरी वा पेसामा साहसिक कार्य गर्ने समय रहेको छ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। विद्यार्थीहरूको पठन पाठनमा मन लाग्नेछ। मिथुन राशिको भने व्यवसायबाट राम्रो उपलब्धि हासिल हुनेछ। कार्य गर्ने अवसर रहेको छ। आफन्तहरूको बीचमा रमाइलो समय बित्ला रमाइलो गरिकन। कर्कट राशिको भने मान सम्मानमा वृद्धि हुनेछ। आँटेको काम पुरा गर्न सकिएला। भविष्यलाई लिएर निर्णयहरू बन्नेछन् र व्यापार व्यवसायमा लाभ पनि हुनेछ। सिंह राशि, परिवारको आवश्यकता पूर्तिको लागि धन खर्च हुनेछ। वैदेशिक रोजगारमा सफलता मिल्ला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। कन्या राशिको भने कार्यक्षेत्रमा बाध्यताले गर्दा काम समयमा सम्पादन नहुन सक्छ। नोकरी वा पेसामा प्रभाव बढ्नेछ। शुभचिन्तकहरूको सहयोगले रोकिएको काम पुनः प्रारम्भ हुनेछ। तुला राशिलाई आफ्नो काम र सोचमा आत्मविश्वास बलियो रहनेछ। कार्यक्षेत्रमा नयाँ योजना बनाउने अवसर मिल्ला। स्वास्थ्य सामान्य भन्दा राम्रो रहला। विशेष व्यक्तिसँगको भेटघाटले मन प्रसन्न रहनेछ। वृश्चिक राशि, आज यहाँहरूको लागि खर्च नियन्त्रणमा राख्नु आवश्यक छ। विवादास्पद कार्यबाट जोगिनुहोला। सामाजिक प्रतिष्ठा र घर परिवारसँगको सम्बन्धमा ध्यान दिनु लाभदायी रहनेछ। धनु राशि, साथी वा सहकर्मीको सहयोग लाभदायी हुनेछ। कार्यक्षेत्रमा लगनशीलताले काम सफल हुनेछ। स्वास्थ्य सबल रहे तापनि खानपानमा ध्यान दिनुहोला र घर परिवारसँग समय बिताउँदा मन हलुका हुनेछ। मकर राशि, जिम्मेवारी पूरा गर्दा मान सम्मान बढ्नेछ। कार्यक्षेत्रमा स्थिरता र प्रगति देखिने दिन पनि छ। शिष्टता अपनाउने बानीले पारिवारिक वातावरण अनुकूल रहनेछ। कुम्भ राशिको भने कार्यक्षेत्रमा सुनौलो अवसर आउने प्राप्त हुनेछ। नोकरी वा पेसामा सकारात्मक परिणाम र पदोन्नतिको योग बनेको छ। मित्रहरूसँग सहकार्य गर्नु लाभदायी रहनेछ।

अन्तमा मीन राशि, आज यहाँहरूको लागि स्वास्थ्य र मानसिक शान्तिमा ध्यान दिनु आवश्यक छ। आज अनावश्यक यात्रा नगर्नुहोला, सामाजिक प्रतिष्ठा र प्रभुत्व सम्हालेर राख्नुहोला आज मीन राशि हुनेले। यति नै आजको लागि राशिफल हाम्रो पात्रबाट राखिसक्यौँ। अब गीत सुन्नुपर्छ, बिछोडको पीडा। यो गीत हुन त ओरिजिनली नारायण गोपाल को गीत हो यो, तर सूरज कुमार विष्ट र शीला विष्टले गाउनु भएको छ पछिल्लो समयमा यो गीत। त्यसैले यही गीत हाम्रो कृष्ण चामलिङज्यूले सुनाइदिनु होला। हाई सबैलाई दसैँको शुभकामना सहित पनि भन्नुभएको छ, सुनौ अब।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

वाङदेन शेर्पाले भन्नुभएको हो महारानी महारानी भनेर हजुर उहाँले गाउनुभएको गीत पनि यो छोटो मिठो हामीले सुनिहाल्यौँ। बिहानको 7:45 गएछ, 7:45 भयो। अब 8 समाचार सुन्नुहुनेछ यहाँहरूले। समाचारपछि न्युजपेपरका हेडलाइनहरू म राख्नेछु एज युजल। तपाईँहरूको निकै मेसेजहरू आइसकेको छ। हाम्रो कृष्ण चामलिङ दाजुले अघि यो बिछोडको पीडा गीत उहाँले भन्नुभएको सुनाएका थियौँ र उहाँले लेख्नु पनि भएको छ, यो बिछोडको पीडा नसकी खप्न भन्ने दसैँको गीत सुन्दाखेरि चाहिँ हङकङमा यो 2042 सालतिर सेकङ टिडिबिडीमा तालिम गर्दाको याद आउँछ बहिनी भनेर लेख्नु भएको छ उहाँले। भर्खर नेपाल साथीभाइ सोल्टिनीहरू छोडेर आउँदा त्यतिखेर दसैँमा यो गीत खुबै बस्थ्यो दसैँ आउँदाखेरि, र त्यति बेला गाउँघरको यादले रुइन्जेल भइन्थ्यो भन्नुहुन्छ उहाँले त्यतिखेरको कुरा सम्झना गर्नुपर्दाखेरि। र यो गीत सुन्दाखेरि ती दिनहरूको याद आउँछ र दसैँ आएको भान पनि हुन्छ। मलाई सायद उति बेलाका श्रोताहरूमा पनि यस्तै मलाई जस्तै नै हुन्थ्यो होला है भनेर उहाँले भन्नुभएको छ। हजुर, अवश्य पनि हुन्थ्यो होला। तपाईँहरूको समयमा यो गीत निकै चर्चित, अझैसम्म पनि गीत चर्चित नै छ, तर पछिल्लो समयमा धेरै थरीका गीतहरू आइसके होइन। धेरै यो कस्तो भने धेरै रमाइलो गर्नुपर्छ, दसैँ आयो खानु पिउनुपर्छ लाउनु पिउँछ, यस्तो यस्तो खालको गीतहरू चाहिँ आजभोलि धेरै नै छन्। तर यो पुरानो गीत जस्तो जुन दसैँको बेलामा हुने कतिलाई पीडा हुन्छ नि, त्यो त्यस्तो प्रकारको जुन भावना छ, त्यो फिलिङ, त्यो मर्म चाहिँ यो गीतले बोकेको छ, यो गीतले बोकेको छ। त्यसैले सबैको प्यारो पनि छ यो गीत, टाइम टाइममा यहाँहरूले सुनाउनको लागि माग पनि गर्नुहुन्छ। हाम्रो यो अघि सुन्यौँ, अब एकछिनमा फेरि दसैँ तिहार आइसक्यो, झल्को लागिसक्यो भन्नेदेखि लिएर लाउरे आयो भन्ने गीतहरू छन् है यहाँहरूले भन्नुभएका, सुन्दै गर्नुहोला। अर्को अरू पनि छन् तपाईँहरूले पठाउनु भएको गीतहरू, सुनाउन चाहनु भएको गीतहरू। अब अहिले चाहिँ मैले प्रश्न राख्ने बेला भएको छ। प्रश्न यस्तो छ, यो साताको लागि राखिएको, एकचोटि सुनाउँ त।

कस्तै हो यो भन्नुभएको यो कुरा हजुर. आयो दसैँ आयो भन्दै हुनुहुन्छ एकजना कलाकार. उहाँ को हुनुहुन्छ बस उहाँको नाम मात्र पठाउनुहोस् हामीलाई. यति हो प्रश्न मेरो सदा यो साताको लागि राखिएको. हजुर धेरै एकदम तपाईँले यसको लागि सिम्पल खोज्नुभयो भने भेट्नु पर्ने हो हजुर. कोसिस त गर्नुभएको छ यहाँहरूले तर सबैको ठ्याक्कै ठाउँमा लागिसकेको छैन है आन्सर चाहिँ. एनिवे यस्तै छ, तपाईँहरूले अझै ट्राई गर्दै गर्नुहोला. भोलि बिहान 8 बजीसम्म समय छ भन्नु पऱ्यो. प्रश्न यही नै हो अब कलाकारको नाम मात्रै भन्नुपर्छ यहाँहरूले. अब दसैँ तिहार आइसक्यो झल्क लाइसक्यो भनेर चाहिँ हाम्रो केबी तामाङजीले यो गीत सबैलाई सुनाउन चाहनु भएको थियो. आशा दिदी मलाई पनि दसैँ गीत सुनाइदिनु होला है भनेर उहाँले पुरा लिङ्क पठाइदिनु भएको छ कि. त्यसैले यो गीत अब हामी सुन्छौँ, उहाँले नै हो सुनाइदिनुहोस् भन्नुभएको गीत. विष्णु बाजीको स्वरमा सुन्दरमणि अधिकारीले लेख्नुभएको सङ्गीत पनि सुन्दरमणि अधिकारीकै.

दसैँ तिहार आइसक्यो, झल्को लाइसक्यो। यो गीत थियो विष्णुबाजीले गाउनु भएको, सुन्दरमणि अधिकारी उहाँकै जीवनसाथी हुनुहुन्छ, उहाँले लेख्नु भएको, सङ्गीतले सजाउनु भएको गीत हो। हाम्रो केबी तामाङज्यूले हो उहाँले अनुरोध गर्नुभएको गीत हो, सुनाइदिनुहोस् भनेर मलाई पनि हजुर लन्डन ह्यारोबाट भन्नुभएको गीत। अब चाहिँ फेरि लाउरे आयो भन्ने गीत सुन्छौँ है हामी। खर्कमामा रेडी हुनुहुन्छ हजुर, तपाईँले भन्नुभएको गीत पनि अब म सुनाउँदै छुट्टिन्छु आजको छुट्टिन्छु त होइन, एकछिनलाई ओझेलिन्छु, न्युज सुनाउनुपर्छ तपाईँलाई, न्युजबाट हामी ब्रेक लिन्छौँ। र यो गीत चाहिँ लाउरे आयो भन्ने गीत चाहिँ कसले गाउनु भएको, राजन कार्कीले गाउनु भएको छ है यो गीत चाहिँ हजुर। र हाम्रो खर्क गुरुङ मामाले रोज्नु भएको गीत सबैको लागि छ यो। तपाईँहरूको कार्यक्रमहरूको चर्चा म अलिकति गर्न चाहन्छु यहाँनिर। र यो कार्यक्रम चाहिँ विशेष गरिकन दसैँको कार्यक्रमहरू छ, यहाँहरूले निकैले पठाउनु भएको छ दसैँको कार्यक्रमहरू। यो टिथ बर्थ नेपाली कम्युनिटीको दसैँ इभेन्ट यही शनिबार सिभिक सेन्टरमा छ है, तपाईँहरूको टिथ बर्थमा दिउँसो 3 बजेदेखि। यस्तै गरिकन ब्रिटिस गोर्खाने प्लिज कम्युनिटी क्याट्रिक एन्ड डार्लिङटनको पनि दसैँको कार्यक्रम छ, यही शनिबार ली काट्यू प्राइमेरी स्कुलमा साँझ 6 बजेदेखि छ। अनि तमुदी आजीवन सदस्यहरूको रात्रिभोज पनि यही शनिबार 17 अक्टोबरमा साँझ 4 बजेदेखि एम्पायर हलमा रहेको छ। अर्को चाहिँ हिलिङडन गोर्खा नेपाली कम्युनिटीको पनि दसैँको कार्यक्रम छ, यही 17 अक्टोबरमा शनिबार छ, तपाईँहरूको पनि बटुल एन्ड हेजमा। गोर्खा सेन्टरको दसैँ सेलिब्रेसन पनि छ है, हेज वर्किङ मेन्स क्लबमा छ तपाईँहरूको, 18 अक्टोबरमा छ, दिउँसो 3 बजे अनवर्ड। र यही आइतबारको दिनमा गलकोट समाज युकेको भेटघाट दसैँ तिहारको कार्यक्रम पनि छ, दसैँ तिहारको शुभ अवसरमा शुभकामना आदान प्रदान गर्नको लागि यो कार्यक्रम आयोजना गरिएको छ, जहाँ विष्णु खत्रीजीले तपाईँहरूलाई भरपूर मनोरञ्जन गराउनुहुन्छ 18 अक्टोबर एम्पायर हलमा। यो छ अर्को एउटा कार्यक्रम भने हजुर, यो विकेन्डसम्मको कार्यक्रमहरू यिनै नै छन् तपाईँहरूको, त्यसपछिका अरू छन्, अरूको चर्चा हामी अरू कार्यक्रमको अलिक पछि नै गरौँ होला, अहिलेलाई यति नै गरेँ है। अनि गीत सुनाएँ हाम्रो खर्क गुरुङ मामाले हो, राजन कार्कीले गाउनु भएको गीत सुनाइदिनुहोस् है भनेर भन्नुभएको सबैजनालाई। हजुर सुन्दै हुनुहुन्छ होला मामा, ल स्वीकार्नुहोस् तपाईँले रोज्नु भएको गीत सबैको लागि छ। अब यो गीत सुन्दै समाचारतिर लाग्छ।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरिएका 25 बाल बालिकाको भारतीय सीमा क्षेत्र बनबासाबाट उद्धार गरिएको छ। तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादून लैजाँदै गरिएका 10 वर्ष मुनिका 25 बालबालिकालाई बनबासाको चेकपोस्टले नेपाल फर्काएको हो। हुम्लाको सिमकोट 8 शेराका ती बालबालिकालाई पञ्चपवीर बुढाले कञ्चनपुरको गड्डा चौकी नाका हुँदै भारत लगेका थिए। बनबासाको चेकपोस्टमा पुगेपछि भारतीय पक्षले उनीहरूलाई रोकेर नेपाल फर्काएको हो। फर्काइएका बालबालिकालाई कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ। प्रहरीले बालबालिकालाई भारत लैजानुको उद्देश्यबारे अनुसन्धान गरिएको छ। 10 वर्ष मुनिका 25 बालबालिकालाई तिब्बती भाषा अध्ययनका लागि देहरादून लैजान लागिएको भनिए पनि उनीहरूलाई त्यहाँको कुनै शैक्षिक संस्थामा भर्ना गराउने तयारी थियो भन्ने खुलेको छैन। बालबालिकालाई भारत लैजान अभिभावकले सहमति लिएको थियो वा थिएन भन्ने पनि प्रश्न हुन बाँकी छ। गुल्मी अर्घाखाँची र पाल्पा जिल्लाका कोटघर तथा शक्तिपीठ बस 2224 राज्यका युद्धसँग जोडिएका इतिहास हुन्। हरेक वर्ष यिनै कोट तथा शक्तिपीठमा दसैँको घटस्थापनासँगै भव्य तरिकाले पूजा हुन्छ। तर केही वर्ष यता भने बसाइसराईको कारण यी ऐतिहासिक कोटघर र शक्तिपीठमा दसैँ पूजाको रौनक घट्दै गएको छ। बुटवलबाट छवि पाण्डे।
4: पहिले जस्तो छैन, यो जनरेसनको कारण पनि हो सर। पहिले जस्तो हाम्रो बुवा अर्का पाला जस्तो हुने भएन, फेरि हाम्रो पाला जस्तो छोरा नाजिया पाला हुन्न। यस्तै गर्दै गर्दै परिवारले आस्था गरून् आस्था राखुन् मान्छे चाहिँ कम माइग्रेसन हुन् भन्ने त छ, तर भनेर त भएन। फेरि
5: गुल्मी अर्जाईका माधव खनाल, पहिलेको जस्तो गरी कोटघरका शक्तिपीठमा घटस्थापनादेखि 9 दिन हुने पूजाको रौनक हराउँदै गएको बताउँदै अर्जाईको कोटघरमा पहिले धेरै रमाइलो हुन्थ्यो, तर अहिले बसाइसराईकै समस्याले पूजाकै रमाइलो घट्दै गएको उहाँको भनाइ छ। अर्जाईमा मात्रै होइन, अर्घाखाँचीको छत्रकोटको कोटघरमा पनि पहिले जस्तो रमाइलो हुन छाडेको अर्घाखाँचीका टिकाराम पाण्डेको गुनासो छ।
6: अब हामी पनि कयौँ वर्ष भयो कोटा गइयो, कोटातिर त अब निर्माण कार्य गाउँ अलिकति गरिरहेको, अब मान्छे त अब यस्तै छ, मान्छे नयाँ जनशक्ति विदेशतिर कता कता अम्ती गर्छ, अब बुढौली पनि छ गाउँमा, छैन भन्नाले ठ्याक्कै हराइ भन्दा घट्दै गएको छ, अब मान्छे पनि छैन गाउँमा।
5: बसाइसराईको समस्या नभएको भए अहिले गुल्मी अर्घाखाँची र पाल्पाका ऐतिहासिक कोटघरमा यति बेला ठूलो चहलफहल हुन्थ्यो, तर पहाड़बाट धेरै मानिसहरू बसाइसराई गरी शहर झरेको कारण पहाड़का कोटघरमा दशैंमा पनि रमाइलो हुन छाडेको स्थानीयको गुनासो छ। तर गुल्मीको धुरकोटमा रहेको रजस्थलको कोटघरमा भने बसाइसराईले कुनै प्रभाव नपरेको स्थानीय धुरकोट छ रजस्थलका वडा अध्यक्ष कृष्ण बहादुर नेपाली दावी गर्नुहुन्छ। उहाँका अनुसार गुल्मीको धुरकोट रजस्थलको कोट गुल्मी जिल्लाकै सबैभन्दा धेरै भक्तजन आउने र पूजा गर्ने कोट हो। यहाँ पूर्णिमाको दिनमा ठूलो मेला लाग्ने गर्दछ।
7: बसाइसराईले कोटलाई प्रभाव पारेको छैन, कोट जाने अलिक चर्चित ठाउँ भएको भएर बसाइसराई त गएका पनि यहाँ आउनुहुन्छ, अनि पूर्णिमाका दिन त भिड भाडै हुन्छ, बसाइसराईको पनि आउनुहुन्छ। त्यहाँ हाम्रो ठुलो मेला लाग्छ धुरकोट कोटमा, बसाइसराईको अरू युवा बुढाबुढी भन्ने त्यो पुस्तौली केही छैन, त्यहाँ चाहिँ युवा पनि साइड हुनुहुन्छ, सबै युवाहरूको भेला हुन्छ, महिलाहरूको दिदी बहिनीको सबैको जाने भेला हुन्छ, धेरै राम्रो सराय कोट पूजा पनि हुन्छ।
5: ऐतिहासिक कोटघर तथा विभिन्न शक्तिपीठमा घटस्थापनासँगै दशैं विशेष पूजा शुरू हुने गर्दछ। तत्कालीन 2224 राज्यका इस्मा, मुसिकोट, धुरकोट, चन्द्रकोट, चारपाला, घमिर, अर्जाई, रेसुङ्गा, मरभुङ, अर्खाबाङ, वामी, छत्रकोट लगायतका शक्तिपीठमा परम्परागत रूपमा पूजा हुँदै आएको छ, तर बसाइसराईले भन्ने प्रभाव पारेकोमा स्थानीयको चिन्ता छ।
3: कर्णाली राजमार्गमा गुडिरहेको फोर्स गाडीमा अचानक आगो लागेको छ। हिजो अपराह करिब 4 बजे कालीकोटको खडाचक्र नगरपालिका 1 मानमाको जिल्ला अस्पतालको उकालोमा दुर्घटना भएको हो। सुर्खेतबाट नागमाका लागि छुटेको गाडीमा इन्जिन तातेपछि आग लागि भएको बताइएको छ। गाडीमा धुवाँ देखिए लगत्तै चालकले यात्रुलाई भने बाहिर निकालेका थिए। आगोले गाडी र यात्रुका सामान पूर्ण रूपमा नष्ट भएका छन्। गाडीमा सवार 3 बालबालिका सहित 21 यात्रु बाँचेका छन्। जाजरकोटको जुनी चाँदैमा बोलेरो जीप दुर्घटना हुँदा 2 मृत्यु भएको छ, 3 घाइते भएका छन्। आज बिहान करिब 2 बजे जुनी चाँदे 2 गैरी गुवा भित्री सडकमा सुर्खेतबाट जुनी चाँदे जाँदै गरेको बोलेरो जीप दुर्घटनामा परेको हो। अनियन्त्रित भएको जीप सडकबाट करिब 300 मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा जीप चालक जुनी चाँदे 9 कल्ली स्यालाका 20 सन्त बहादुर बस्नेत र 30 विपना भण्डारीको घटनास्थलमै मृत्यु भएको छ। घाइते 3 जनाको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। संसदीय सुनवाई समितिले विभिन्न मुलुकका लागि प्रस्तावित 13 जना राजदूतमध्ये 10 जनाको नाम अनुमोदन गरेको छ। भारतका लागि राजदूत प्रस्तावित निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जन थापा, बेलायतका लागि गौरव शमशेरलाई अनुमोदन गरेको हो। हवस् त, खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

हामीले एउटा अर्को राम्रो गीत सुन्दै थियौँ, राम्रो मान्नेवाला पक्कै पनि हाम्रो बम गुरुङज्यूले रोजिदिनु भएको गीत थियो, किरण बाबु पुन अनि टिका पुनले गाउनु भएको, उहाँले सबैलाई सुनाउन चाहनु भएको गीत हो, दसैँको शुभकामना व्यक्त गर्दै हजुर उहाँले थ्याङ्क यू भनेर लेख्नु पनि भएको रहेछ, सुन्नुभएछ, बम गुरुङज्यूले थम्सअप गर्नुभएको छ हजुर, उहाँले सुनाउन चाहनुभएको गीत हामीले अहिले सुन्यौँ। अब समय चेक गरौँ, बिहानको 8:10 पनि गइसक्यो। अब आजको पत्रपत्रिकाका हेडलाइनहरू हेर्नुपर्छ, आज पत्रपत्रिकामा के छन् तिनको चर्चा एकचोटि हामी गर्दैछौँ। र यसमा आज सबभन्दा धेरै तस्विर चाहिँ हामीले रसेल ब्रान्डको देखिरहेका छौँ हजुर, टिभी स्टार एक सेलिब्रिटी हुनु नि, र उनको हामीले आज धेरै पत्रपत्रिकामा चाहिँ उनकै कुरा देखिरहेका छौँ, र उनलाई चाहिँ के आरोप लागेको छ भन्ने कुरा हिजो आज पत्रपत्रिका भरि नै छ। हिजो नै उहाँ उता साउथ वर्क क्राउन कोर्टमा उपस्थित हुनुभएको हो, र उनलाई चाहिँ यो महिलाहरूलाई 1999 सालदेखि 2009 सालसम्म चाहिँ 6 यस्ता यौन सम्बन्धी केसहरू उनलाई छन् भन्नु पर्यो, र उनलाई यौनीकरण सम्बन्धी आरोप लागेको विभिन्न 6 महिलाले चाहिँ उनलाई चाहिँ यो आरोप लगाएका छन्, र कतिले उनलाई चाहिँ यौन हिंस्रक पनि भनेर भनेका रहेछन्, त्यही चाहिँ आज पत्रपत्रिकाले लेखेका पनि छन् होइन, यो वर्ड युज गरेका छन् भन्नु पर्यो उनलाई होइन। र उनले पहिले चाहिँ अहिले 51 भए उनी, र उनको तपाईँले धेरै हेर्नु पनि भएको छ होइन, युट्युबतिर पनि आइरहन्छ, अब टेलिभिजन रेडियो सबै उहाँ आइरहनुहुन्छ, र उहाँको चाहिँ अहिले त्यो काण्ड छ, त्यो काण्डको कुरा नै आएर पत्रपत्रिकामा धेरै उनको तस्विर आज धेरै छ, एकदमै सबै पत्रपत्रिकाले उनकै बारेमा उल्लेख गरिरहेका छन्, आज धेरैको चाहिँ अघिल्लो पेजमा उनकै तस्विर छ, र कहिले एक जमानामा चाहिँ उनले आफ्नो साथीहरूसँग यत्तिकै पनि भनेका थिए अरे कि म चाहिँ 5,000 महिलालाई चाहिँ अब बेडमा लैजान चाहन्छु भनेर उनले भनेका रहेछन् कुनै समय होइन, त्यो कुराहरू पनि आइरहेका, अब उनले जोक गरेर भने या के भने होइन त्यतिकै साथीहरूसँग, अब त्यो यङ हुँदाखेरि त्यो कुराहरूदेखि लिएर आएर उनलाई चाहिँ अब अहिले कोर्टमा धेरै वर्षपछि उनी आएका छन् होइन, पहिलाको कुराहरू नै अहिले आएको छ, सो यही कारणले उनको तस्विर धेरै छ आज। अब अगाडि के हुन्छ उनको त्यो हेर्न बाँकी नै रहेको छ, अब आगामी दिनहरूमा पनि अगाडि आइरहन्छन् पक्कै पनि। यसबाहेक अर्को चाहिँ एकजना महिलाको पनि आज हामीले कुरा सुनिरहेका छौँ, स्याली रुनी, उनी चाहिँ नर्मल पिपल भन्ने एउटा किताब उनले लेखे अहिले, र यसको उनी लेखिका, र उनको किताब चाहिँ फेभर एन्ड फेभरले चाहिँ पब्लिस गर्यो, प्रकाशित गर्यो, र यो पुस्तक जुन उनले प्रकाशित गरे यसले चाहिँ यो पुस्तक चाहिँ अहिले युकेमा चाहिँ बेच्न नपाइने भनेर भनिएको रहेछ, र पब्लिसर फेभरले चाहिँ अनाउन्स गरेको छ हिजो बुधबारको दिनमा कि अब युकेमा चाहिँ यो बेच्नलाई रोकिएको छ भनेर, र कतिपय चाहिँ युकेबाट हामीले इबुक अडियो बुकहरूमा पनि सुन्न पाइँदैन, र अब बुक सेलरहरूमा चाहिँ छ, कन्टिन्यू सेल गरिनेछ, जबसम्म चाहिँ यो सकिँदैन तबसम्म कतिपय ठाउँमा, र अब रिसप्लाई चाहिँ गरिने छैन भनेर फेभरले भनेको छ, र किन भन्दाखेरि चाहिँ यी लेखिका स्याली रुनी उनी भर्खरकी यङ लेखिका हुन्, र उनले चाहिँ उनी चाहिँ आयरल्यान्डको हुन् हजुर, र उनले चाहिँ यो 35 यी आइरिस लेखिकाले चाहिँ पहिले उनले यो किताब बेचेर चाहिँ यसबाट चाहिँ डोनेट गर्छु म यो एउटा एक्सन ग्रुपलाई डाइरेक्ट भनेर भनेका थिए, र प्यालेस्टाइन एक्सन ग्रुप हो यो एउटा, र उनलाई चाहिँ उनले सपोर्ट गर्नेछन्, किताबबाट पैसा डोनेट गर्नेछन् आएको पैसाहरू भनेर उनले भनेकी थिइन्, र 2025 चाहिँ यो प्यालेस्टाइन एक्सन यो प्रोटेस्ट ग्रुप हो यो, यसलाई चाहिँ युकेमा टेरिस्ट अर्गनाइजेसन भनेर घोषणा गरिएको थियो 2025 जुलाईमा
र त्यसपछि केही महिनामा लगत्तै चाहिँ उनले चाहिँ यी लेखिकाले चाहिँ म चाहिँ प्यालेस्टाइन एक्सन ग्रुपलाई सपोर्ट गर्छु मेरो सपोर्ट छ भनेर उनले भनेकी हुन्। त्यतिखेर रिपब्लिक अफ आयरल्यान्डमा चाहिँ यो ग्रुपलाई यो यसरी युकेमा जस्तो भनेको पनि थिएन र पछि चाहिँ उनले सपोर्ट गरेको भनेर यो यसको नतिजा चाहिँ उनले अब उनको किताब चाहिँ यहाँ युकेमा बेच्न नपाइने भनेर भनेको छ र मैले कि लेखिकाले चाहिँ मैले चाहिँ एकदमै आफ्नो अनेस्ट त्यहाँनिर ओपिनियन दिएको छु होइन मैले जे विश्वास गरेँ जे मेरो सोचाइ थियो अनेस्टली मैले त्यहाँ लेखेको छु किताबमा र यसको लागि अब मैले अनेस्ट भएकोमा चाहिँ यसको रिजल्ट पनि म भोग्न तयार छु भनेर उहाँले भन्नुभएको रहेछ। सो अब उनलाई यहाँ युकेमा आउन जान पनि गाह्रो हुने जस्तो छ मलाई भनेर उहाँले भन्नुभएको रहेछ। सो यो प्रसङ्ग आज पत्रिकामा रहेको छ र अर्को विषय भनेको आज बाल बालिकाहरू जो युकेमा छन् बेनिफिट लिने बालबालिकाहरूको सङ्ख्या बढ्दैछ अरे। 50 वर्षदेखि माथिका भन्दा पनि धेरै छ। 7 वर्षदेखि अलिकति बढी भएका बालबालिकाहरूको यो बेनिफिट क्लेम विशेष गरिकन लर्निङ डिफिकल्टी क्लेम गरिरहेका छन् रे के उनीहरूले चाहिँ डिसेबिलिटी लिभिङ अलाउन्स लिएका यी 7 वर्षदेखि अलिकति माथिका 7 वर्षका बालबालिकाहरूको सङ्ख्या एकदमै धेरै यहाँ भएछ 50 वर्षदेखि माथिकाको भन्दा। जस्तो 50 वर्षदेखि माथिकाहरूको चाहिँ यो वेलफेयर सपोर्ट यस्तै यस्तै वेलफेयर सपोर्ट लिइरहनु भएको सङ्ख्या चाहिँ 86,670 जना छन् भने 50 वर्षका उमेरकाको भने 7 वर्षकाको उमेरको चाहिँ 69,779 जनाले चाहिँ यस्तो प्रकारको डिसेबिलिटी लिभिङ एलाउन्स लिइरहेका छन् रे अहिले बेलायतमा। कतिको एडिएसडी कतिको अरू होइन र यस्तो प्रकारको यो अहिले चाहिँ फिगर सरकारी फि यो आँकडा हो यो बाहिर आएको छ गभर्मेन्टकै आँकडा हो यो र यसले चाहिँ अब ब्रिटेनमा वेलफेयर क्राइसिस सृजना भइरहेको छ र अब यो आउने बजेटमा वेलफेयर क्राइसिसलाई चाहिँ अहिलेका अर्थमन्त्रीले कसरी चाहिँ यसलाई हेर्नुहुन्छ कसरी यसलाई सम्बोधन गर्नुहुन्छ भन्ने कुरा चाहिँ अब हेर्न बाँकी नै छ होइन। तर पनि अहिले चाहिँ यहाँ बेलायतको अर्थतन्त्रलाई वर्षको अर्थतन्त्रमा हेर्ने हो भने चाहिँ बेनिफिट पेमेन्ट बेनिफिट पे आउटहरू मात्रै एक वर्षमा 333 बिलियन पाउन्ड बराबरको छ अरे। बेलायतले यसरी बेनिफिट पे आउट गरिरहेको छ सो यो अझै बढ्नेवाला छ भनिन्छ। यसरी बच्चाहरूको लाइफ टाइम बेनिफिटहरू लिँदाखेरि यो नम्बरहरू अझै बढिरहेको छ त्यसले गर्दाखेरि अझै बढ्न सक्ने सम्भावनाको कुरा गरिएको छ। सो यो छ एउटा प्रसङ्ग र अर्को प्रसङ्ग चाहिँ फेरि अहिलेका प्रधानमन्त्रीले के गर्दै हुनुहुन्छ भन्ने कुरा हो। अब प्रधानमन्त्री चाहिँ नेक्स्ट मन्थ उहाँहरूको मिटिङ छ भन्नु पऱ्यो होइन र यो मिटिङले के भन्छ त्यो त थाहा छैन तर पनि अब अहिलेका प्रधानमन्त्री एन्डी बर्नमले चाहिँ ईयु माइग्रेसन डिललाई चाहिँ अलिक सहज गर्नको लागि र यो स्मल बोटलाई ट्याकल गर्नको लागि स्मल बोट क्रसिङलाई यहाँ बेलायतमा ट्याकल गर्नको लागि चाहिँ उहाँले चाहिँ यो बोर्डर कर्पोरेसन बोर्डरमा जुन ईयु र यहाँको काम छ त्यो कामलाई अझै सहज बनाउनको लागि र त्यसलाई अझै सजिलो बनाउनको लागि चाहिँ अर्को महिनाको युके ईयु समिट हुनभन्दा अगाडि नै उहाँले चाहिँ ब्रसेल्सलाई यहाँको क्रिमिनल अनि असाइलम डाटाबेसमा चाहिँ एक्सेस दिने भनेर भन्नुभएको छ कि उहाँले हजुर त्यो पनि त्यहाँ ल्याउँदै हुनुहुन्छ त्यो डिल पनि गर्ने कुरा गर्नुभएको रहेछ। अर्थात् यो डिलमा चाहिँ ईयु युरोपियन जजहरूलाई चाहिँ यहाँको कतिपय नयाँ पावरहरू हस्तान्तरण गर्ने जसमा चाहिँ यो असाइलम शरणार्थीहरूको डाटाबेस अनि क्रिमिनलहरूको जुन ब्लकहरू छ डाटाबेसहरू त्यसमा चाहिँ एक्सेस पाउने गरिकन त्यताका जजहरूले चाहिँ अब फैसला गर्ने बेलामा अथवा त्यता चाहिएको बेलामा चाहिँ हो त्यो एक्स त्यसमा चाहिँ प्रवेश पाउने गरिकन यो हेरिँदैछ हजुर। युरोपियन कोर्ट अफ जस्टिसमा फेरि ब्रिटेनले साइन गर्ने भन्ने कुरा आएको छ जसमा चाहिँ अब युले फेरि एन्युअल फी पनि तिर्नुपर्छ यसको लागि होइन यो सिस्टमलाई प्रयोग गर्नको लागि भन्ने कुराहरू छन्। अब यो हुने नहुने नेक्स्ट मन्थ अझै हामी थाहा पाउँछ तर यो कुरा चाहिँ आइरहेको छ जसलाई चाहिँ पहिलेको प्रधानमन्त्री बोरिस जोन्सन हुँदाखेरि चाहिँ यो ईयुको जुन जजहरूको जुन पावर छ यहाँनिर हाम्रो
डाटामा एक्सेस गर्ने, त्यसलाई हटाउनु भएको थियो पहिलेको प्रधानमन्त्रीले, अहिलेको प्रधानमन्त्रीले फेरि जोड्ने कोसिस गर्नुभएको छ। यो पनि प्रसङ्ग छ आज। र अर्को चाहिँ फेरि यतातिर स्पेस एक्स का इलन मस्कले के भन्नुभएको छ, हजुर उहाँले चाहिँ स्टारलिङ्क पनि उहाँको नै हो होइन, र इलन मस्कले चाहिँ सायद युएस गभर्मेन्ट या अमेरिकन सरकारले चाहिँ यो अलिकति स्पिडलाई रेस्ट्रिक्सन गरे क्या अरे स्पेस एक्सको स्टारलिङ्क इन्टरनेट जुन नेटवर्क छ हो त्यसलाई स्पिड कम गर्यो होला गर्यो क्या अरे भनेर उहाँले भन्नुभएको रहेछ। यो चाहिँ उता युक्रेनमा प्रयोग हुने ड्रोनहरू यसले चाहिँ के गर्यो भने स्पिड लिमिट गरिदिँदाखेरि चाहिँ युक्रेनमा प्रयोग भइरहेको जुन ड्रोनहरू छ लडाइँको लागि हो त्यो ड्रोनहरूको स्पिड नै कम हुन गयो। र स्पिड कम भएपछि के हुँदो रहेछ भने जस्तो अलिक बढी स्पिड थियो पहिले र स्पिडलाई कम गरेर 100 माइल प्रति घन्टाको गतिमा कुद्ने स्पिड बनाउँदाखेरि घटाएर त्यतिमा रेस्ट्रिक्ट गर्दाखेरि चाहिँ के भयो भने त्योभन्दा बढी स्पिड गर्दाखेरि चाहिँ त्यो ड्रोनहरूले कामै गरेन अरे कि नेटवर्क कनेक्टिभिटी नै भएन अरे त्यसरी त्यो चाहिँ काम भएन र फास्टर नभएको कारणले गर्दाखेरि नै कति त्यहाँनिर चाहिँ ब्याटल फिल्डमा समस्याहरू भइरहेको डिस्टर्बहरू भइरहेको रहेछ। सो यो चाहिँ अब अमेरिकाको यता उता युक्रेनका राष्ट्रपतिका एडभाइजरले चाहिँ यो कुरा भन्नुभएको छ, यो यस्तो यस्तो भयो त्यसले गर्दाखेरि हामीले यहाँ गाह्रो भयो काम गर्न भनेर यो रिस्टोर भएको कुरा पनि उल्लेख त गरिएको छ। तर एनिवे यो स्टारलिङ्कको स्पिडलाई यसरी कम भएको कारणले गर्दाखेरि त्यहाँ अलिक गडबडी भएको उल्लेख गरिएको छ। हजुर यिनै छन् आज पत्र पत्रिकाको मेन मेन खबरहरू। यस बाहेक अब अरू विषयहरू यहाँ हेर्दाखेरि चाहिँ कतिपय यहाँनिर चाहिँ असाइलम एपिलहरू शरणार्थीहरूको जुन एपिलहरू छन् त्यसलाई हेर्ने सिभिल सर्भेन्टहरू चाहिँ कर्मचारीहरू चाहिँ अनक्वालिफाइड छन् कि अयोग्य, उनीहरूलाई तालिम पनि पुरा पुगेको छैन, कति चाहिँ यसको लागि योग्य नभएका सर्भेन्टहरूले कर्मचारीहरूले हेरिरहेका छन् रे यो अपिलको कुराहरू। सो यसको लागि यो पनि आज प्रसङ्ग आएको रहेछ। यति नै गरौँ आजको लागि अनि गीत सुनौ आउनुहोस् अब कान्छीको नाकमा फुली अरे रवि ओडले गाउनु भएको यो गीत मैले सुरु गरेको छु। अब गीत सुन्दै अगाडि बढौँ आउनुहोस् अनि फुलमाया फुल यो सकम्बरी टाइटल गीत पनि सुन्छौँ है। प्रकाश सपुत र साथीहरूले गाउनु भएको गीत छ। यो गीत चाहिँ हाम्रो गङ्गा थापा आमाले अनुरोध गर्नुभएको छ जुन गीत एकैछिनमा सुन्नेछौँ।

0: BFBS Gorkha Radio.
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

प्रकाश सपूत र साथीहरूले गाउनुभएको यो गीत थियो वार्ता गन्धर्व. हजुर, उहाँको पनि यसमा सहभागिता रहेको छ. यो गीत अनुरोध गर्नुभएको हो हाम्रो गङ्गा थापा आमाले. गीत सुनाइदिनुहोस् न है भनेर भन्नुभएको थियो. सुन्नुभयो होला पक्कै पनि भन्ने सोचे.

प्रश्नको लागि राखिएको गीत हो यो, किन यति धेरै सुनाइरहनु भएको छ यो गीत भन्दै हुनुहुन्छ होला कतिले हजुर. प्रश्नको गीत हो यो, त्यसैले हामीले सुनाइरहन्छौँ. एटलिस्ट घन्टामा एकचोटि त सुनाउँछु म हजुर. र अब यो आवरको लागि यही नै भइहाल्यो प्रश्न. भोलि बिहान 8 बजीसम्म उत्तर पठाइदिनु होला है त. प्रश्न चाहिँ मैले के भने, गाउने कलाकार को हुनुहुन्छ, यति नै हो. आवाज कसको हो यो, यो गीत दसैँको गीत हो, दसैँको माहौलमा दसैँकै गीत राखेका छौँ प्रश्नको स्वरूपमा होइन. त्यसैले दसैँ यो गीत चाहिँ कसले गाउनु भएको हो, त्यति नै हो मैले सोधाएँ, मेरो सोधाएँ प्रश्न. अब भोलि बिहान 8 बजीसम्म उत्तर पठाइदिनु होला. कतिले उत्तर पठाइदिनु भएको छ, निकैले उत्तर पठाउनु भएको छ. आधा उदीको मिलेको छ, आधा उदीको मिलेको छैन भन्नु पऱ्यो. कतिले त एकदमै नयाँ ब्रान्ड न्यू नाम पनि पठाइदिनु भएको छ, मैले नसुनेको सुन्दै नसुनेको नामहरू होइन. कतिपय कलाकारहरू तपाईँले सुन्नुभएको, मैले सुनेको हुन्न होइन, मैले चिनेको हुन्न, तपाईँले चिन्नुभएको कलाकारहरू. सो कतिपय त एकदम नयाँ नयाँ नाम पनि लागिरहेको छ कि मलाई. एनिवे, धेरै नयाँ एकदमै ब्रान्ड न्यू कलाकार त हुनुहुन्न उहाँ, पहिलेदेखि गीत गाउनु भएको छ उहाँले, निकै भयो, निकै चर्चामा आएका गीतहरू पनि छन् उहाँको. तपाईँलाई सजिलो बनाउनको लागि सुनाउनु पर्छ कि जस्तो पनि लाग्छ, तर तपाईँहरू निकैले पठाउनु भएको छ. एनिवे ट्राई गर्दै गर्नुहोस्, गीत यहाँ यसो खोज्नुभयो भने भेटिहाल्नुहुन्छ कि उहाँलाई. दसैँको गीत त हो यो है, बिचबिचमा यसो बोलहरू हेर्दै टाइप गर्दै यसो खोज्नुभयो भने भेट्नुहुन्छ होला पक्कै पनि. प्रश्न यही नै हो यो साताको लागि राखिएको. अब भोलि त फाइनल डे, 9 बजीभन्दा अगाडि लकी विनरको नाम एनाउन्स हुन्छ, तर त्यसभन्दा अगाडि तपाईँले पठाउनु पऱ्यो. ज जसको नाम उत्तर मिलेको हुन्छ उहाँहरूको नाम मात्रै जान्छ ड्रमा, र यो भोलिको हो. भोलि अब आज रातभरि पनि छ तपाईँले पठाउनको लागि उत्तर, भोलि बिहान 8 बजीसम्म पठाइदिनु होला भनेर फेरि एकचोटि अनुरोध गर्दै अब सुनाएँ मोनिका लिम्बूले गाउनु भएको यो गीत.

0: रेडियो
1: गोर्खा रेडियो
0: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेन को खोजी गर्न सक्नुहुन्छ।
1: BFPS गोर्खा रेडियो।

दशहरा तिहार मनाऊ है, जो जहाँ छौँ त्यहीँ नै भनेर भन्दै हुनुहुन्छ। जो जहाँ जहाँ छौँ दसैँ, अब घर देशमा हुनेले घर देशमै, परदेशमा हुनेले परदेशमै भन्ने भावनाको गीत दौलत राई मनुपुरी उहाँहरूले गाउँदै हुनुहुन्थ्यो र यो एउटा जोसिलो गीत थियो दसैँ तिहारको लागि। अब यस्तै अरू पनि छन् थुप्रै गीतहरू, हामी सुन्दै जान्छौँ दसैँको माहौलमा। दसैँको गीत नसुनेर कहिले सुन्ने होइन? हजुर, त्यसैले अब यो गीत एउटा भयो, अब अरू पनि छन् हामी सुनौ। एकछिनमा चाहिँ शशी रावलले गाउनु भएको फेरि भिन्दै शैलीको भिन्दै स्वादको गीतहरू पनि त सुन्नुपर्छ नि होइन? एकै नासिक गीत बजाइरहँदा यहाँहरूलाई कतिलाई फेरि अलिक बढी पनि हुनसक्छ, चिनी धेरै खायो भने तितो हुन्छ भन्ने जस्तो हिसाबले। त्यसरी विभिन्न थरीका गीतहरू हामी सुनाइरहन्छौँ। यहाँहरूको धेरै मेसेज प्राप्त भएको छ, धेरै धेरै धन्यवाद भन्न चाहन्छु यहाँहरूलाई। थ्याङ्क यू। कतिले हामीलाई यो मेसेज चाहिँ थरी थरीको कि यो भोइस मेसेज पनि पठाउनु भएको छ। किताबी सारु होइन, उता हाँसबोर्डबाट, अनि हन्सलोबाट हाम्रो प्रेम बान्तवाजी, यहाँहरूको भोइस मेसेज पनि मैले पाइसकेको छु। अनि थुप्रै श्रोता यहाँ बिहानदेखि आउनु भएको छ, यहाँहरूको नाम सरस्वती लिन चाहन्छु म। अघिदेखि नै तारा प्रसाद चेमजुङजी ननिटनबाट, लगेनजी बार्सिलोनाबाट होइन, अनि ओम गुरुङ आउनु भएको छ। उता माथि उहाँ चाहिँ अलिक माथि उत्तरी भेगतिरबाट आउने गर्नुहुन्छ, मिल्टन किन्सतिरबाट। अनि गोपाल रसाइली भयो एन्डेभरबाट, बोम गुरुङ यता ग्रिनफोर्डतिरबाट आउनुहुन्छ, टिका पूर्जा इस्लीतिरबाट आउनुहुन्छ होइन, धनु गुरुङ बहिनी उता फान्डोबाट आउनुहुन्छ। हजुर, उहाँहरू आइसक्नु भएको छ। धनु गुरुङ बहिनीको मेसेज चाहिँ आज त उहाँ चाहिँ एकदमै हजुर आज त रोल कल सुरु हुनु अघि नै भिआइपी विद्यार्थी चाहिँ हाजिर भइसके है गुरुआमा भनेर अघि लेख्नु भएको छ उहाँले, नत्र फेरि एब्सेन्ट किन भनेर आन्दोलन गर्न बेर्छैन गुरुआमाले, सुन्दैछु हजुर भनेर अघि नै लेख्नु भएको हो। अनि आउनु भएको छ युगमाया पुन पनि, उषा गुरुङ, नूतन भूषाल, कृष्ण गुरुङ, यहाँहरू अघि नै बिहानै हो आइसक्नु भएको हजुर, र हाम्रो खिमबहादुर गुरुङज्यू पनि आउनु भएको छ। यस्तै गरिकन शोभा गुरुङ, अनि निता राई, तुलपुन, केबी तामाङ गीत सुन्नुभयो अघि नै, उहाँले भन्नुभएको गीतहरू होइन, हामीले कतिले यहाँहरूले हिजो भन्नुभएको गीतहरू आज राखेका थियौँ, सुनिसक्नु भएको छ। तुलपुन पनि आउनुभयो, माइकल लामा, अनि विष्णु कुमारी विश्वकर्मा, वीरबहादुर पुन, हाम्रो कृष्ण चामलिङ दाजु, मेघ मल्ल, ओम प्रसाद थापा काउसा दाई उहाँ आउनु भएको छ अघि नै, उहाँले एउटा जानकारी पनि पठाइदिनु भएको थियो। यहाँहरूको जानकारी चाहिँ अब नोभेम्बर महिनामा हुने कार्यक्रमको रहेछ र नोभेम्बर 8 तारिक हुने रिमेम्बरेन्स सन्डे हामीले मनाउँदैछौँ भनेर उहाँले लेख्नु भएको छ, र यो चाहिँ हजुर उहाँले सूचना सुनाइदिनु होला भनेर भन्नुभएको छ। यो रिमेम्बरेन्स सन्डे 8 तारिकको लागि चाहिँ ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीका मेम्बरहरूले चाहिँ नाम फरवर्ड गर्नु होला है भनेर लेख्नु भएको छ। हजुर, रिमेम्बरेन्स सन्डे परेड चाहिँ लन्डनमा मनाउने, अनि अल्डर सर्टमा चाहिँ उहाँहरूको रिफ्रेस गर्ने समय, यो गोर्खा भवनमा चाहिँ रिफ्रेस गर्ने गर्नु हुँदो रहेछ उहाँहरूले उताबाट फर्किसकेपछि चाहिँ। यस्तै विष्णु गुरुङ पनि आउनु भएको छ, बमबहादुर गुरुङ, टङ्क शेरचन्दज्यू, अनि यस्तै ललिता मल्ल, खर्क गुरुङ मामा, अनि दिनाकर मल्ल, शेर्पा चुल्टिम, अनि शान्ति मल्ल, र पार्वती नेपाली पनि आउनु भएको छ, र दिपेन्द्र प्रजापतिजी चाहिँ भर्खरै आउनुभयो, उहाँ म त ढिलो भएँ गुरुआमा भनेर भन्नुभएको छ। हजुर, ढिलो भए केही छैन, कार्यक्रम सकिसकेको छैन, ढिलो भए पनि आउनुभयो नि त, छुट्याउनु भएको छैन, छुट्नु भएको छैन नाम यसो भन्दाखेरि चाहिँ खुसी लाग्यो, थ्याङ्क यू। अब गीत सुनाउ आउनुहोस् एकैछिन, यहाँहरू सबैको मेसेज त मैले राखेँ, यहाँहरू सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। धेरैले दसैँको शुभकामना भन्नुभएको छ, कतिले उत्तर पनि पठाउनु भएको छ, कतिले भर्खरै भनिहालेँ होइन म त ढिलो भएँ गुरुआमा फुलमाया दिदी भन्दै आउनु भएको छ, जे जसरी भए पनि आउनुभयो, लेख्नुभयो, समय मिलाउनु भयो, यसको लागि धन्यवाद। अब गीत सुनौ, शशी रावलले गाउनु भएको गीत छ यो।

अहिले गाउँदै हुनुहुन्थ्यो शशि रावल साथीहरूको साथमा. अब चाहिँ छुट्टिने बेला भएको छ आजको नमस्ते युके कार्यक्रमबाट. नरेन्द्र खुलुङ अनि पेमा गुरुङले गाउनुभएको गीत सुनाउँदै म छुट्टिन्छु आजको कार्यक्रम नमस्ते युकेबाट. अब भोलि बिहानै हामी भेट्नेछौँ, नबिर्सनुहोस् आफ्नो यो प्रश्नको उत्तर पठाउनको लागि. हजुर, भोलि बिहान 8 बजेसम्म छ समय. यहाँहरूको मेसेजहरू मैले सबैको हेरिसकेको छु, धेरै धन्यवाद छ. धनु गुरुङ भर्खर फेरि आउनुभएको छ है. अघि दिपेन्द्रजीले म त ढिलो भएँ गुरुआमा भन्दाखेरि चाहिँ आज त म त तपाईँको दिपेन्द्र स्टुडेन्ट दिपेन्द्र प्रजापतिजी भन्दा पनि अघि नै आएको है. आज एटेन्डेन्स मेरो चाँडै नै भएको है गुरुआमा, अघि नै गरिदिनुहोस् भनेर भन्नुभएको छ. हजुर, नोटेड. अघि नै हो तपाईँहरू सबजनाको हाजिरी मैले अघि नै लिइसकेको, खालि यहाँनिर नाम लिँदाखेरि मात्रै अलिक पछाडि आएको हो होइन. तर 9 बज्नुभन्दा अगाडि चाहिँ अब यी सबै हामी गर्ने गर्छौँ प्राय. कहिलेकाहीँ चाहिँ समयले साथ दिँदैन, कहिलेकाहीँ समयले साथ दिँदाखेरि तपाईँहरूसँग मजाले गफ गर्न पाइन्छ, खुसी लाग्छ. अब चाहिँ छुट्यौँ. नरेन्द्र कुलुङ र पेमु गुरुङले गाउनुभएको गीत राखेको छु अन्तमा. यही गीत सुन्दै आजको कार्यक्रमबाट हवस् त, भोलि बिहानै भेटौँला है त. नमस्ते, बाबाई.

0: सर्वोच्च अदालतका पूर्व न्यायाधीश रणबहादुर बमका हत्यारा बाबु थापालाई सर्लाहीबाट हतियारसहित पक्राउ गरिएको छ। न्यायाधीश बमको 2069 जेठ 18 गते ललितपुर शङ्खमलमा गोली हानेर हत्या गरिएको थियो। हत्याकाण्डमा संलग्न थापालाई 2071 सालमा पक्राउ गरिएको थियो। हत्यामा दोषी ठहर थापा जेएनजी विद्रोहको मौकामा सुन्धारा कारागारबाट भागेका थिए। सर्लाही प्रहरीले थापालाई आज बिहान बागमती नगरपालिका एकको आफ्नै घरमा सुतिरहेका बेला फेला पारेको हो। थापाको साथबाट मेड इन युएस लेखिएका दुईवटा पिस्तोल, 3 म्यागजिन र 15 राउन्ड गोली बरामद भएको सर्लाहीका एसपी रविन्द्रनाथ पौडेलले जानकारी दिनुभएको छ। चितवनको नारायणी किनारमा खुट्टा धुन गएका मछोरा डुबेर बेपत्ता भएका छन्। भरतपुर महानगर एक पशुपति मन्दिर पछाडि खुट्टा धुन भन्दै गएका खैरहने एकका 32 सृजना शर्मा र उहाँका 6 छोरा प्रसिद्ध पौडेल बेपत्ता हुनुभएको हो। आमा र भाइसँगै गएकी 11 प्रसिद्धि पौडेललाई पनि उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ। बेपत्ता आमा छोराको खोजी भइरहेको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना जारी छ। सदस्य सचिव राजु कटुवालका अनुसार केन्द्रीय कार्य समितिका सबै पदको मतपरिणाम आज बेलुकासम्म सार्वजनिक गर्ने तयारी छ। सभापतिमा गगन कुमार थापा 6584 मतसहित निर्वाचित भइसक्नु भएको छ। यस्तै विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भुषाल महिला उपसभापतिमा निर्विरोध हुनुभएको छ। खुल्ला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोद कुमार चौधरी विजयी हुनुभएको छ। महिला महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा तथा महिला महामन्त्रीमा ढिला संग्रौला निर्वाचित हुनुभएको छ। सहमहामन्त्रीका विभिन्न समूहमा पनि केही उम्मेद्वार विजयी भइसकेका छन्। गत असोज 23 गते मतदान भएको महाधिवेशनमा सभापतिको नतिजा 24 गते सार्वजनिक भए पनि अन्य पदको मतगणनामा ढिलाइ भएको थियो। निर्वाचन समितिले बाँकी मतगणना तीव्र पार्दै आजै सबै परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ। पछिल्ला 3 ठूला विपदका कारण 134 पुलमा क्षति पुगेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार ती विपदले पक्की चोरुङ्गे र क्यान्टिलिभर अर्थात् भित्तामा खोपिएका समेत गरी 134 पुलमा हानि पुर्याएको छ। गत भदौ 10 गते आएको भोटेको सिपाडीले 31 पक्की पुल तथा 64 चोरुङ्गे पुलमा क्षति गरेको छ। 64 मध्ये 53 बगेका छन् भने 11 आंशिक क्षति पुगेको छ। यसै गरी यही असोज 9 11 गतेसम्म परेको वर्षाले कालीगण्डकी करिडोरमा ठूलो क्षति पुर्याएको छ। अविरल वर्षापछि पहिरो आउँदा 27 झोलुङ्गे पुलमा क्षति पुगेको सस्पेन्सन डिभिजन ब्रिज कार्यालयले जनाएको छ। कार्यालयका अनुसार 27 पुलमध्ये 8 पुल क्षतिग्रस्त भएका छन् भने बाँकी सबै बगेका छन्। असोज 25 गते बिहान बुढी गण्डकी नदीमा आएको बाढीले 2 पक्की पुल तथा 9 झोलुङ्गे पुल बगाएको छ। सडक विभागका अनुसार बुढी गण्डकी बाढीले आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सोतीमा फलामे मोटर टेबल पक्की पुल तथा आरूघाट 9 आरूघाटबाट धादिङ जोड्ने पक्की पुल बगाएको छ। स्थानीय पूर्वाधार विकास मातहतका सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख शङ्कर बुढाथोकीका अनुसार बुढी गण्डकी बाढीले 9 झोलुङ्गे पुल बगाएको छ। बुढी गण्डकी बाढीले गोर्खामा बुढी गण्डकीको किनारमा बनाइएको करिब 500 लामो क्यान्टिलेभर अर्थात् नदी छेउमा भित्ता काटेर हिँड्न बनाइएको पुल समेत बगाएको छ। स्कटल्याण्डको रोयल रेजिमेन्टका सङ्गीतकारहरूले साइप्रसमा आफ्नो वार्षिक बीटिङ रिट्रिटको तयारी गरिरहेका छन्। विल होलिसको यो रिपोर्ट।
1: Highlander Alistair Fraser-Burton has only been playing the bagpipes for half a year, but now he's about to perform in front of the whole battalion.
2: I think it's going to be amazing once it's finished, but I mean, the work up towards it, it's loads of hard work.
1: Away from daily duties, 4 Scots pipes and drums are sharpening their skills in the Trudos Mountains ahead of beating retreat. World-renowned pipe instructor Stuart Liddell is leading the workshop, his first time working with the British Army.
3: The guys are there and they're listening to every word and they're there for one purpose only, and that is to get better. And you can really feel that when you're teaching.
1: No matter how good it sounds, beating retreat is more than just music.
4: Beagles, make sure you're looking left and right. You're dipping there.
1: Pipe Major Grant Roberts.
5: The things that the sergeant's mess and the officer's mess, the corporal's mess, they're all going to be looking at is drill, making sure that everyone's in step, everyone's in line. So it's very important that we show that our marching discipline is to the highest standard.
1: Beating retreat is a highlight in the battalion's calendar, with bands from 6 and 7 Scots joining the performance in Cyprus. Will Hollis, BFBS Forces News, Trudos.

पैत्रछे हो मनै धमिलो समीक्षा अधिकारीसँग हुनुहुन्थ्यो नवीस। यही गीतबाट आजको काठमाडौँको सौगातको कार्यक्रमको सुरुवात भयो। सञ्चालक विनोद खड्का हजुरहरूलाई नमस्कार भन्दै कार्यक्रममा स्वागत गर्न चाहन्छु। आज हामी बिहिबारको कार्यक्रम गर्दैछौँ। बिहिबार भन्नाले अब दसैँ छेका भन्नुपर्छ। असोज महिनाको 29 गते आज को दिनको कार्यक्रममा यहाँलाई स्वागत छ। भर्खरै बेलायतको कार्यक्रम सुन्नुभयो यहाँहरूले, विभिन्न सामग्री प्रस्तुत गर्दै हुनुहुन्थ्यो बहिनीहरूले। र अब भने आजको दिनको कुरा गरिहालौँ, समयको कुरा गरौँ, दिनको कुरा गरौँ। श्रोताहरू, आज विश्व हात धुने दिवस, यो बारेमा छोटो चर्चा गर्छु। र आज नै अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस पनि हो श्रोताहरू। अब गाउँ गाउँले भरेको देश हो। पहिला त 3500 गाउँ भन्थे, आज बढ्यो कि घट्यो थाहा भएन, किनभने हाम्रो संरचना परिवर्तन भयो। पहिला हामीले 14 अञ्चल 75 जिल्ला भन्थ्यौँ, त्यो पनि फेरि बढेर 76 जिल्ला भयो, होइन, अनि 77 जिल्ला भयो, र अहिले चाहिँ हामी 7 प्रदेशमा छौँ। गाउँ चाहिँ कति भयो मलाई थाहा छ, तर जे होस् आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस हो। समयको कुरा गरौँ श्रोताहरू, आजको यो बसाइमा यहाँहरूले नेपालको समयमा हामीलाई सुन्दै हुनुहुन्छ। दिनको 1:56 जाँदैछ भने बेलायतमा हुनुहुन्छ बिहानको 9:11 गयो, यहाँलाई गुड मर्निङ कार्यक्रममा स्वागत छ। जापानतिर हुनुहुन्छ भने बेलुकीको समय सुन्दै हुनुहुन्छ। ब्रुनाईका श्रोताहरूले हामीलाई दिउँसोको समय सुन्दै हुनुहुन्छ। 4:11 गयो, दसैँको तयारी होला, मानसरी गाउँदै हुनुहुन्छ होला, किनभने त्यहाँको मन्दिरमा हाम्रो पण्डेजी विष्णु निरोलाजी गर्खा मेजर साहेबदेखि लिएर सबै उपस्थित हुनुहुन्छ नवरथाभरि। र दशमीको दिन टिका लगाएवरि दसैँ सकिन्छ, त्यसपछि घर घर जाने, आफन्तजनका जाने, मान्यजनका जाने, पल्टनको आफ्नो तरिकाको भनौँ न यो कार्यक्रम हुन्छ। कालरात्रि मनाइन्छ। यहाँ चाहिँ कालरात्रि यसपालिको पार्टी नभए पनि हामीले दसैँको पार्टी चाहिँ भोलि 16 तारिक इन्जोय गर्दैछौँ। ब्रिटिस गोर्खा नेपालमा हामी पनि डटी डटाउ भएर सजी सजाउ भएर जान्छौँ, इन्जोय गर्छौँ। तपाईँलाई केही फोटोहरू राखौँला, सेयर गरौँला है त। ओके, विभिन्न देशमा हुनुहुन्छ, यही त्यही देशको समयअनुसार गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भन्न चाहन्छु यहाँलाई कार्यक्रममा स्वागतको साथमा। अब आजको दिनको कुरा गर्दा, विश्व हात धुने दिवस हो। कोभिडको बेलामा खुब हात धोयौँ हामीले, त्यो सम्झना छ। अमिताभ बच्चनदेखि लिएर देशका विभिन्न देशका भनौँ न मान्यजनहरूले हात धुनुपर्छ भनेर भनिरहेको मलाई सम्झना आयो। आजको दिनको कुरा गर्दाखेरि विश्वभरि नै हात सफा नभएका कारणले नै विभिन्न रोग अनि सङ्क्रमणहरूका कारण लाखौँको मृत्यु भोगिसकेको तथ्याङ्कले भन्छ। र स्मरण हामी गरौँ, अहिले पनि प्रतिवर्ष विश्वभरि करिब 1,80,00,000 बाल बालिकाको मृत्यु गराउने एक प्रमुख कारण अथवा मुख्य कारण झाडा पखाला हो। सुन्दासम्म लाग्न सक्छ, हात धुने चलन र व्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करोडौँको सङ्ख्यामा जीवन बचाउन सकिने अवस्था छ। श्रोताहरू, हामीले नोट गरौँ यसलाई। खाना खानु अघि हात धुनु, खाएपछि शौचालय प्रयोग गरेपछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चेदेखि बसाल्न जरुरी छ। यसरी हात धुँदा साबुन पानीले मजाले मिची मिची धुनु जरुरी छ। यसको पनि तरिका रहेछ, नङलाई पनि मजाले साफ गर्नुपर्ने रहेछ, किनभने किटाणुहरू त्यहाँ लुकेका हुन्छन्, होइन, त्यसले गर्दाखेरि त्यहाँतिर ध्यान दिनु पर्यो। विश्वमा हरेक 3 मध्ये 1 नवजात बाल बालिका झाडा पखालाले औसतमा सङ्क्रमण हुने तथ्याङ्क छ। राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडा पखाला लाग्दैन। अनि सुरु सुरुमा माटोले हात धुने या खरानी पानीले हात धुने नेपाली समाजमा रहेको थियो, तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारिता धेरै रहेको एक्सपर्टहरू भन्दछन्। श्रोताहरू, डाक्टर साहबलाई सोध्यो भने साबुनले धुनुहोस् भन्नुहुन्छ। हुन त नभएको ठाउँमा हामीले अनेक गऱ्यौँ, रिठाले कपाल धोयौँ, होइन, खरानीले चाहिँ हात धोयौँ र गोलले दाँत माझेको मलाई सम्झना छ, तर त्यो परिवर्तन भयो। इन्फर्मेसन र एजुकेसनले परिवर्तन गराएको छ, त्यस कारणले हामीले त्यसतर्फ ध्यान दिउँ श्रोताहरू। अब अलिकति अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस बारे पनि कुराकानी गरिहालौँ, पृष्ठभूमिमा जाउँ। घरभित्रको काममा सीमित ग्रामीण महिलाहरूलाई परिवार र समाजको महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्थानमा पुर्याउने पवित्र भावनाले ग्रामीण महिला दिवस मनाइने गरिन्छ। ग्रामीण महिलाहरूलाई घरको काम बाहेक आय आर्जनमूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा पुर्याउनु यो दिवस मनाउनुको अर्को ठुलो उद्देश्य हो। संयुक्त राष्ट्रसङ्घको आह्वानमा 18 डिसेम्बर 2007 यो दिवस मनाउने निर्णय भएअनुसार 15 अक्टोबर जुन आज हो,
2008 विश्वव्यापी रूपमा यो दिवस मनाउने क्रम सुरु भएको जानकारी यहाँलाई गराउँदै अब हामी अन्य जानकारी गरौँ नेपालबाट। अघि हाम्रो समाचार सुन्नुभयो, नेपाल मौसम विज्ञान विभागले जानकारी दिए अनुसार मनसुन बहिर्गमनको दोस्रो बुलेटिन पनि सम्प्रेषित छ। आज मिति 2023 असोज 28 गते, यानि कि हिजोको कुरा हो, 14 तारिकको कुरा हो। त्यस दिन यस वर्षको मौसम नेपालको सम्पूर्ण भूभागबाट बहिर्गमन भएको जानकारी मौसम विज्ञान विभाग गराउँदछ। तैपनि छिटपुट वर्षा त कहीँकहीँ भइरहेको छ भने काठमाडौँलाई हेरौँ, आज 26 डिग्री सेल्सियस तापक्रम छ। आंशिक रूपमा बदली दक्षिण पश्चिमी हावा छ 9 किलोमिटर प्रति घन्टाको वेगमा, हावा चल्दैछ काठमाडौँ भ्यालीमा। अनि पोखरा 87.7 MHz सुनेर बस्नुहुने हाम्रा पोखरेली श्रोतालाई गुड आफ्टरनुन भन्न चाहन्छु। आज तपाईँहरूको मौसम यदि सुन्दै हुनुहुन्छ भने अधिकांश दिन आज घमाइलो छ, छिटपिट रूपमा बादल कतै कतै लागिरहेको छ भने अधिकतम 29 न्यूनतम 19। अब दसैँको मौसम चङ्गा उडाउने मौसम छ, धरान्तबाट जाउँ, अलिक गर्मी छ, 34 डिग्री सेल्सियस अधिकतम सर्द रूपमा र अधिकतम भने 38 हुने र न्यूनतम 27। भोलि शुक्रबारको दिन पनि यही यस्तै यस्तै खाली मौसम छ। यो त भयो मौसम सम्बन्धी केही जानकारी भने, अब यहाँहरूलाई म नेपालतिरका केही खबरहरू राखौँ, विश्वका केही टप न्युजहरू राखौँ भने नेपालका खबरहरूमा आजका केही प्रमुख समाचारमा बुढी गण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार जारी भएको कुरा छ। पहिलो नम्बरमा यही छ, उत्तरी गोर्खाको बुढी गण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हेलिकप्टर मार्फत 1000 बढी नागरिकको उद्धार गरेको समाचार छ। 53 विदेशी पर्यटक सहित ठूलो संख्यामा मानिसलाई सुरक्षित स्थानमा सारेको छ। बाढीले पुल, घर, जलविद्युत आयोजना र विद्युत आपूर्तिमा क्षति पुर्याएको समाचार मैले लिएँ। जाजरकोटमा जीप दुर्घटना भयो र 2 जनाको मृत्यु भएको अर्को तातो खबर छ। सोधार राष्ट्रिय सन्देश लेख्छ यसलाई, जाजरकोटमा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 3 जना घाइते भएका छन्। दुर्घटनाको विस्तृत कारण र घाइतेहरूको अवस्थाबारे थप विवरण अझै आउन बाँकी छ भने, अन्य खबरहरूमा राजदूत नियुक्तिमा संसदीय सुनवाई समितिको निर्णय, संसदीय सुनवाई समितिले भारत, चीन, अमेरिका, बेलायत लगायत 10 देशका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ। मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम अस्वीकृत गरिएको छ भने जापानका लागि प्रस्तावित जिज्ञान कुमार थापाको नाम सम्बन्धी निर्णय स्थगित गरिएको समाचार द इन्डियन एक्सप्रेस लेख्छ। श्रोताहरू, इन्डियामा पनि यो कुराको चर्चा रहेछ। अनि नेपाली कङ्ग्रेसको केन्द्रीय नेतृत्व चयन, नेपाली कङ्ग्रेसको महाधिवेशन अन्तर्गत केन्द्रीय पदाधिकारी तथा सदस्य चयनको प्रक्रियाले जारी छ। दलित सहमहामन्त्रीमा प्रकाश रोसाले निर्वाचित भएका छन् भने बागलुङका 2 नेता केन्द्रीय सदस्यमा निर्वाचित भएको समाचार छ भने, अब हामी गृहमन्त्रीको भारत भ्रमणको पनि कुरा राखिहालौँ। गृहमन्त्रीको भारत भ्रमण, द्विपक्षीय छलफल, गृहमन्त्री सुदन गुरुङले भारत भ्रमणका क्रममा भारतीय विदेश मन्त्री एस जयशङ्करसँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल भारत सम्बन्ध तथा क्षेत्रीय सहकार्यका विषयमा छलफल भएको छ। भ्रमणका क्रममा बिम्स्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको बैठक सम्बन्धी विषय पनि प्राथमिकतामा रहेको उल्लेख गरेको छ समाचारमा। श्रोताहरू भने अन्तर्राष्ट्रियगतका केही समाचार राखौँ श्रोताहरू, र मुख्य गरेर म कन्डेन्स रूपमा समाचार राख्छु। यमनका हुती विद्रोहीले साउदी अरबमा थप आक्रमण गर्ने चेतावनी दिएका छन्। रियाद विमानस्थलमा भएको आक्रमणमा कम्तीमा 13 जनाको मृत्यु र 300 बढी घाइते भएको समाचार छ। यसैबीच होर्मुज जल डमरू मध्य आसपासको समुद्री सुरक्षामा बढेको जोखिमले विश्वव्यापी तेल आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढाएको छ। श्रोताहरू, पहिलो यो खबर हो भने अन्य खबरमा थाइल्यान्डको ब्याङ्ककमा अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व ब्याङ्कको बैठक जारी छ। विश्वव्यापी गरिबी, आर्थिक असमानता, बढ्दो ऋण र जलवायु परिवर्तनका चुनौतीबारे अहिले छलफल भइरहेको समाचार यो चाहिँ नोटेड समाचार हो। श्रोताहरू भने अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल घटेसँगै डलर कमजोर बन्न पुगेको समाचार छ। युक्रेन स्थित चेर्नोबिल आणविक केन्द्रको मरम्मतका लागि बेलायतले 1.7 करोड पाउन्ड सहयोग गर्ने घोषणा पनि गरेको छ। श्रोताहरू अहिले यति गरौँ देश विदेशका समाचार। अब एउटा मिठो गीत सुन्ने पालो भयो र यहाँलाई हेमन्त राणाको आवाजको यो गीत राख्दै म कार्यक्रम अगाडि बढाउँछु। त्यसपछि आज दसैँको माहौलमा हामी खसी बोका हामीले खरिद गर्छौँ होइन, तर बिरामी खसी बोका च्याङ्रा बेच्न पूर्ण रूपमा रोक लगाएको कुरा परीक्षण गर्न मुख्य बजारमा चिकित्सकहरू बिहान र बेलुकी लागि परेका छन् परीक्षणको लागि। यो बारेमा आज हामी
पशु सेवा विभागका भेटनरी डाक्टर अधिकृत पनि हुनुहुन्छ हरिसिंह भाटसँग हामी कुराकानी गर्छौँ केही क्षणमा। अहिलेलाई यो गीत सुन्नुहोस् हेमन्त राणाको आवाजमा।

0: भोजको निम्तलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तलाई बिर्सनुभयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तलाई चाहिँ के, यो निम्तलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्नुहोस्।
1: यो VFBS कुलकर्म रेडियो हो।

0: ओके विभिन्न गीतहरू सुन्ने क्रममा यो गीत विवेक श्रेष्ठको थियो, पोखरेली गायक हुनुहुन्छ, अहिले कतातिर अमेरिकातिर सोमा गएको देखेको थिएँ, बेलातिर पनि जानुभएको थियो होला। विवेकजी राम्रो गायक हुनुहुन्छ भने अब हामी कुराकानी गरौँ। दसैँको बेलामा भेडा च्याङ्ग्राको बिक्री वितरण भइरहेको छ, तर सरकारले भनौँ न अब जनस्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य प्रकारका अब मासुजन्य भनौँ न जनावरहरूको हेल्थ चेक गरेर मात्रै बिक्री वितरण गर्छ। यो बारेमा कुराकानी गर्न हाम्रो लाइनमा हुनुहुन्छ पशु सेवा विभाग भेटनरी डाक्टर अधिकृत हरि सिंह भाटजी। उहाँ हाम्रो कार्यक्रममा आइसक्नु भएको छ लाइनमा, उहाँलाई स्वागत गरिहालौँ। डाक्टर साहब नमस्ते, स्वागत छ यहाँलाई। नमस्कार नमस्कार डाक्टर साहब, सरी हजुरको अलिकति टेलिफोन क्लियर आएन, सायद हजुरले ह्यान्ड फ्रीमा राख्नु भएको छ कि कतै? ह्यान्ड फ्री नगर्नु होला यदि गर्नुभएको छ भने, हगि अलिक क्लियर आएन, अहिले क्लियर आयो किनभने अहिले एकदम लाउड एन्ड क्लियर भनिन्छ है डाक्टर साहब।
1: नमस्कार, मेरो तर्फबाट पनि यहाँहरू यहाँको मिडिया लगायत सम्पूर्ण नेपालभरि अथवा नेपालभन्दा बाहिर पनि विश्वभरि रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई मेरो तर्फबाट हार्दिक नमस्कार।
0: डाक्टर साहब अब तपाईँ पशु सेवा विभागमा होला कति वर्ष भयो डाक्टर साहब?
1: मलाई अब कार्य गर्दा त म चाहिँ लगभग अब हाम्रो त पेन्सन हुने बेला पनि
0: भइसक्यो,
1: प्राक्टिस काम गर्दा करिब करिब आठ दस वर्ष लगभग विभागमा भइसक्यो मलाई काम गर्दा।
0: अनि हजुरको घर कहाँ नि, काठमाडौँ हो कि अन्य ठाउँमा हो?
1: म सुदूरपश्चिम बैतडी हो सर, अब घर चाहिँ जन्म घर पनि अहिले काठमाडौँमा त अस्थायी रूपमा मात्रै हो।
0: अब डाक्टर साहब यहाँ व्यस्त, घर दसैँमा घर जाने मौका पाउनु भएन जस्तो लाग्यो, के जाने जानुहुन्छ?
1: यसपालि यतै हुन्छ सर, अब दसैँ अलिकति टाढा छ, बाटोघाटो पनि त्यस्तै समस्या छ हाम्रोमा, अनि त्यसले गर्दा टाढा लामो रूपमा जाँदाखेरि बस ट्रेनको त्यस्तै अलि महँगाइले गर्दाखेरि जान सकिएको अवस्था छैन। अब परिवारमा सबै यतै भइसकेपछि अलि जाँदाखेरि हाम्रो खर्चिलो पनि यहाँ त अब सुदूरपश्चिम पुग्नु पनि भएको अवस्था सुने मैले होइन, तर अब धेरै अलि टाढा पनि भएको हुनाले अलिक गाह्रो नै हुन्छ सर। तैपनि अहिले यसपालि यतै हुन्छ मेरो, त्यसो हजुरको चाहिँ दसैँ यतै होला?
0: मेरो यतै होस् डाक्टर साहब। एनिवे डाक्टर साहब चिन्जानुभयो हाम्रो ब्रिटिस गोर्खा रेडियोलाई समय दिनुभयो, र हाम्रो रेडियो चारैतिर सुनिन्छ, देश विदेशमा सुनिन्छ, तपाईँका साथीभाइ आफन्तले पनि कतै सुन्ने मौका पाउनुहुन्छ होला भन्ने आशा गरौँ। र हजुरको काम अनुसार आफ्नो ट्रेड अनुसार होइन स्किल अनुसार त यहाँले जे जस्तो योगदान पुर्याइरहनु भएको छ पशु सेवा विभागमा, यसको लागि तपाईँलाई धन्यवाद छ डाक्टर साहब। अब दसैँ तिहारको बेलामा यो बेलामा मासुजन्य पदार्थहरू धेरै हुन्छन्, अब जीव जन्तुहरू भेडा च्याङ्ग्रा कुखुराहरू होइन लौकाठहरू बिक्री हुन्छ, अब त्यसको हेल्थको पनि कुरा गर्नु पर्यो, जीव जन्तुको हेल्थ ठिक भए कन्ज्युमर्सहरूलाई पनि राम्रो होला, त्यसले गर्दाखेरि विभागले अथवा सरकारले के गर्दै गरेको छ, भनौँ न बिरामी खसी बोक्रालाई कसरी छुट्याएको छ, यहाँले नै भनिदिनुहोस् न प्लिज।
1: हजुर धन्यवाद, एकदमै राम्रो सान्दर्भिक अहिले समय सान्दर्भिक क्वेसन पनि तपाईँले यहाँ गर्नुभएको प्रश्न एकदमै सान्दर्भिक पनि छ, र हामी पशु सेवा विभाग भनेको पशु सेवा क्षेत्रमा संहिता लागू भइसके भन्दा पनि पहिला र अहिलेको अवस्थामा पनि संहिता लागू भएको अवस्थामा पनि एकदमै अग्रणी भूमिका निर्वाह गर्ने महत्त्वपूर्ण नेपाल सरकारको एउटा एजेन्सी भएको हुनाले हामीले देशभरिका प्राय सबै तिनवटै तहहरू लगायत

0: यिनीहरूलाई हामीले कसरी हामीले सम्पूर्ण आम पब्लिकहरू आम जनतालाई कसरी स्वस्थ र स्वच्छ पाउन सकिन्छ भन्ने जुन हाम्रो एउटा प्रतिबद्धता छ त्यो प्रतिबद्धता बोकेर आएको पशुपालन विभागले एकदमै अहिले सधैँ चाहिँ हामी सधैँ गर्ने प्रायः सधैँ जिम्मा लिएर हामीले एउटा यो देशभरिका हाम्रो सम्पूर्ण निकायहरूलाई पनि हामीले विभाग मार्फतका निकायहरूलाई पत्रचार पनि गरिसकेको अवस्था छ सम्पूर्ण आम नागरिकहरूलाई स्वच्छ सफा र स्वस्थ पशुको मासु मात्रै खाने र खुवाउनेतर्फ हामीले यहाँहरूलाई यही हजुरको मिडिया मार्फत पनि एकदम सूचित गर्न चाहन्छौँ यो सन्दर्भमा हामीले अहिलेको पनि यो आम नागरिक तथा उपभोक्ताहरूलाई स्वच्छ र स्वस्थ अनि सफा ताजा पशु दिने पदार्थहरूको भोगबाट स्वस्थ मानवको अवधारणा अनुरूप हामीले कार्य गर्दै आएका छौँ र पशुजन्य पदार्थहरूको कारोबारलाई सुरक्षित र पारदर्शी बनाउँ र ठुला चाडपर्वहरूमा हुने धेरै माग र आपूर्ति व्यवस्थापनलाई पनि हामीले एकदम हाम्रो विभिन्न प्रचलित कानुन संरक्षणको हिसाबले हेर्थ्यो भने पनि व्यवस्थित गर्न खोजेको हो र व्यवस्थित गर्दा हामी पनि एउटा आम नागरिकसँगै उपभोगको एउटा उपभोक्ता पनि भएको हुनाले त्यो सन्दर्भमा हामीले गुणस्तरहीन र कालो बजारीलाई चाहिँ न्यूनीकरण गर्ने हाम्रो उद्देश्य भएको हुनाले चाडपर्वमा धेरै पशुहरूको बलि गरेर खानी चलन भएको हुनाले यो अवस्थामा हामीले देशभरिका प्राय सबै हाम्रा निकायहरूलाई एकदम उच्च सतर्कता साथ पशु स्वास्थ्य परीक्षण गर्ने भनेर कार्यक्रम राखेका छौँ र यो कार्यक्रम हामीले काठमाडौँ उपत्यकामा प्राय धेरै जसो यो र बाहिरबाट बढी नै पशुहरू बढी भएको हुनाले पनि हामीले दसैँको घटस्थापनाको दिनदेखि द नौमीको दिनसम्म हामीले हाम्रो पशु सेवा विभाग स्थानीय तह र प्रदेश स्थित कार्यालयहरूबाट विभिन्न भेटनरी डक्टरहरू हाम्रो पशु चिकित्सकहरू प्राविधिक साथीहरू सबै हामीले देशभरि करिकरी हामीले 100 बढीजना मतलब हाम्रो परिचालन गरेका छौँ त्यसमा र यसमा काठमाडौँ उपत्यकै हकमा भन्ने हो भने हामीले 10 काठमाडौँ उपत्यकाको मेन नाकाहरूमा मेन खसी बजारहरूमा पशुपन्ची बजारहरूमा हामीले 10 नाकाहरूमा पशुपन्ची तथा मत्स्यको स्वास्थ्य परीक्षण गरेर स्वास्थ्य परीक्षण पश्चात मात्रै मार्केटमा बिक्री वितरणको लागि उहाँहरूलाई बजारमा बजार स्थलहरूमा हामीले उहाँहरूको व्यवसायहरूलाई पनि उचित गरिसकेका छौँ यो अवस्थामा हाम्रो जस्तै मेन नागा काठमाडौँभित्रै मेन मुख्य नागा कलङ्की खसी बजारमा पनि हाम्रो एउटा टिम नै हामीले 9-10 जति परिचालन गरेर त्यहाँ हाम्रो भेट्ने डक्टरदेखि लिएर सम्पूर्ण प्राविधिकहरू छन् त्यहाँ र हाम्रो बिहान 7 लिएर हामी त्यहाँ एकदम फिल्डमा खटिएर आएका बाहिर उपत्यकाभन्दा बाहिरबाट आएका सम्पूर्ण पशुहरूलाई तिनीहरूलाई स्वास्थ्य परीक्षण गरेर तिनीहरूको टेम्परेचरलाई हेर्दाखेरि अब अलिकति रोगी त्यसलाई आइसोलेट गर्ने छुट्टै राखेर त्यसको उपचार दिन हामी पठाउँ भने स्वस्थ पशुहरूलाई स्वस्थ
1: गर्छौँ भने हजुरहरू डाक्टर साहब मैले एउटा प्रश्न गरे मैले हजुरलाई बिचमा रोकेँ सरी मुख्य गरेर अब बिक्री वितरण चाहिँ घटस्थापनातिरदेखि लिएर अलिक धेरै हुनाले तपाईँले त्यहीँबाट सुरु गर्नुभएको रहेछ घटस्थापनादेखि नवमीसम्म भन्दाखेरि इट मेक्स सेन्स होइन किनभने घर घरमा गइसकेपछि हेर्ने त चान्सै भएन गर्दाखेरि बिक्री वितरण गर्ने ठाउँबाट नै तपाईँले सुरु गर्नुभएको रहेछ भने अब विशेष गरी बिरामी खसी बोका च्याङ्ग्रा बेच्न पूर्ण रोक लगाउनुको लागि यहाँहरूलाई फुल अथोरिटी छ त्यसको लागि के गर्नुहुन्छ मैले बुझेअनुसार कलर कोडिङ होला के होला यो चाहिँ के छ भन्नुहोस् न
0: हजुर हाम्रो पशु सेवा विभाग भनेको एउटा पशु सेवा क्षेत्रको महत्त्वपूर्ण अग्रणी भूमिका खेल्ने एउटा भूमिका निर्वाह गर्ने एउटा हाम्रो निकाय भएको हुनाले पनि हामीले यसलाई के गरेका छौँ भने स्वस्थ र स्वस्थ पशुको मात्रै मासु सेवन गर्ने र त्यसको उपयोग्य वस्तुहरू पनि स्वस्थ स्वच्छ हुनुपर्छ भन्ने सन्दर्भमा हामीले प्रत्येक नाकाहरू जस्तै खानकोटदेखि लिएर काठमाडौँ कलङ्की हामीले बालाजुमा त्यस्तै गरी उता बानेपा त्यताबाट आउने सल्लाहगारीमा यता कपन टोखा र छुके धारामा त्यस्तै गरेर चालनाखेल हेटौँडाबाट यता आउनेमा चालनाखेल ढाँगा बजारमा पनि हाम्रो टिम छ र त्यसै गरी यता चालना हाम्रो के अरे तापागाउँमा पनि हाम्रो टिमहरू बसिरहेछ प्रत्येक तथा माध्यमदेखि 9-10 त्यो 10 टिममा खटाएको छ बलखुरो कालीमाटीको माछा बजारमा पनि माछाको टिमहरू सहितको टिम छ हाम्रो भने यस्तोमा हामीले के गरेका छौँ भने पहिला तिनीहरूको स्वास्थ्य अवस्था बाहिरी चेक जाँच गर्ने हामीले चेकअप लिने र त्यसपछि उनीहरू स्वस्थ छ देखिन्छ भने उनीहरूलाई जुन स्थलमा राखिन्छ त्यहाँ हामीले चेक जाँच गरिसकेपछि यदि राम्रो स्वस्थ छ मासु खाने एक एकता भने हामीले त्यहाँ त्यस्तो खसी बोका भेडा राङ्गालाई हामीले के गर्छौँ भने सिङमा

0: अथवा हामीले उहाँको कानमा हरियो रङको चाहिँ कलर, हरियो रङको चाहिँ रङ स्प्रे गरेपछि त्यो खाने योग्य र राम्रो छ, स्वस्थ छ भन्ने हाम्रो सङ्केत हुन्छ। र यदि बिरामी छ, कुनै त्यस्तो किसिमको छ जसले खानै नहुने खालको त्यस्तो छ भने त्यस्तोलाई हामीले रातो रङले चाहिँ सङ्केत गर्छौँ। रातो रङ टिङमा अथवा कानमा टिङमा भएको भेडा बाख्राहरूमा त्यसरी लाउँछौँ। र त्यो गरिसकेपछि यदि खाने योग्य छैन, बिरामी छ भने कतिपय ठाउँमा अब लामो अवधि लामो समयमा ट्राभल गरेर आउँछ यात्रा गरेर भने त्यस्तो बेलामा भएको धपिडी त्यस्तो बेलामा भएको स्ट्रेसलाई कम गर्न पनि आइसोलेट गरेर राख्ने, उनीहरूलाई सल्लाह दिएर हामीले राख्ने र हाम्रो पशु विभागकै तर्फबाट पशु विभाग अन्तर्गतका निकायहरू जस्तै हामीसँग क्षेत्र राष्ट्रिय पशु प्रयोगशाला छ, त्यहाँबाट हाम्रो परिचयशक्ति परिचालन भएको छ, त्यहाँबाट उनीहरूको स्याम्पल लिने कस्तो किसिमको रोग हो त्यो टेस्ट गरिसकेपछि यदि रोग निस्केन र त्यो स्वस्थ भयो केही दिनमा भने त्यसपछि मात्रै त्यसको केही अवधिमा मात्रै त्यसले चाहिँ स्वस्थ पशुहरूको
1: गरेका छौँ। भने मतलब रोगी चाहिँ रातो कलर कोडमा हुने भयो होइन सर, अनि त्यो त बिक्री गर्नै पाइन्न, स्वस्थ छ भने हरियो भयो र अब लामो यात्रा अब कठिन यात्रा भन्नुपर्छ कोचा कोच गरेर ल्याइएकोहरू थकित होला बिरामी नभए पनि त्यसलाई चाहिँ टेस्ट गरेर मात्रै यहाँहरूले चाहिँ के भन्छ फेरि बजारमा कलर कोड गरिदिनु छ, स्वच्छ छ भने हरियो नभए चाहिँ रातो, त्यो मैले बुझेँ होइन डाक्टर साहब? ओके, अब जाँच गर्ने तरिकाहरू भनौँ न अब रगत परीक्षण बाटो नै हुन्छ कि हेरेर भिजुअल्ली पनि बिरामी छ छैन देख्न सकिन्छ चिन्न सक्नुहुन्छ यहाँहरू एक्सपर्टहरूले?
0: एकदम राम्रो कुरा उठाउनु सरले, यहाँ चाहिँ के भने हाम्रो हामीले प्रत्येक पशुहरूको जति जुन गाडीमा आएको हुन्छ ढुवानी भएर आएको पशुहरूलाई छ भने ती पशुहरूलाई हामीले पहिला चाहिँ सामान्य रूपमा हेर्छौँ, त्यसलाई चाहिँ अब बाहिरी इक्जामिन फिजिकल इक्जामिनेसन भन्छ हाम्रो उसमा हेल्थको भाषाले हेर्दाखेरि, फिजिकल भनेको हामीले बाह्य त्यसको एपिरेन्स कसरी अलिकति स्वस्थ त छैन, एकदम नाकबाट सिकान आएको बगेको अथवा आँखाबाट कटिरहेको अनि एकदमले छाती त्यस्तो ज्वरो आएर घोक्राएको जस्तो छ भने झोक्राएको त्यस्तोमा हामी शङ्का लाग्यो भने त्यसलाई हामी छुट्टै आइसोलेट गर्छौँ, ज्वरो लिन्छौँ त्यसको अनि त्यसको स्याम्पल लिन्छौँ, स्याम्पल टेस्ट गरेर त्यसलाई त्यो त्यो जुन जमातमा छ जुन एउटा बथानमा छ त्यहाँबाट छुट्टै अलग राख्ने हामीले त्यसले प्रावधान गरेका छौँ। र राखिसकेपछि त्यसबाट हामी ल्याबको टिम छ हामीसँग, सँगै हाम्रो ल्याबको भेटेरियनहरू हुनुहुन्छ, त्यहाँको बाबी साथीहरू हुन्छ, उहाँहरूबाट हामी त्यो स्याम्पल लिइसकेपछि नमुना लिइसकेपछि त्यसलाई ल्याब टेस्टको लागि ल्याबमा परीक्षणको लागि पठाउँछौँ भने तत्कालको लागि त्यसलाई हामी हामीसँग भएको केही हामी किट बक्सहरू बोकेर गएका
1: हुन्छौँ,
0: जस्तै घाउ लागेको घाइते छ भने हामी केही पनि गर्छौँ र अन्य त्योभन्दा बढी छ भने हामी हाम्रो भेटनरी हस्पिटलहरू अहिले पशु सेवा कार्यालय दक्षिण केन्द्र हामी नजिक छ र त्यस्तै गरी उहाँको प्रतिनिधिहरू पनि छ, उहाँको प्राथमिकहरू डक्टरहरू पनि हामीसँग छ र उपचारको लागि हामी पठाउँछौँ भने स्वस्थ छ भने त्यसलाई सिधै हामीले मार्केटमा बिक्रीको लागि जान्छ र व्यवसायीहरूले आफ्नो तरिकाले।
1: अनि अब खसी बोका जस्तै अब भनौँ न पशुहरू र पक्षीहरूमा यो चेक जाँच गर्ने तरिकाले फरक हुन्छ, अब कुखुराहरू हाँसहरू होइन अब बट्टाईहरू एउटा अर्को प्रकारको रोग होला, अब खसी बोका राँगाहरूमा बङ्गुरहरूमा अर्को होला, त्यसमा त्यसमा के डिफ्रेन्सिएट छ र डिफिकल्टी के छ डाक्टर साहब?
0: त्यस्तो अब ठुलो पशुहरू भनेको हाम्रो लार्ज एनिमलहरूको सन्दर्भमा होइन यो अब के अरे राँगा इन्डियाको सन्दर्भमा ठुलो पशुको सन्दर्भमा हामीले उनीहरूलाई पनि अब त्यही कुरा फिजिकली इक्जामिनेसन त्यसको स्याम्पल ल्याएर त्यस्तो कुरा हामीले शङ्का राखेर आइसोलेट गरेर राखेर हाम्रो रिजल्ट आइसकेपछि त्यसलाई चाहिँ बल्ल मात्रै भन्ने हाम्रो सल्लाह हुन्छ सुझाव हुन्छ उहाँहरूलाई भने सानो पशुकोहरूमा बाँकी भेडा बाख्राको पनि हामीले त्यही किसिमले पहिला टेम्परेचर लिएर हामीसँग फर्म गर्नुहुन्छ, फर्म लिइसकेपछि हामीले टेम्परेचर छ टेम्परेचरको अवस्था उसको अलि जटिल छ ज्वरो देखिएको छ भने त्यसलाई आइसोलेट गर्दै अनि बाँकी उपचारको प्रक्रियाहरू र त्यसको लागि स्याम्पल कलेक्सन गरेर हामीले नमुना पठाउने कार्यक्रम हुन्छ भने अब सानो पशु जस्तै कुखुरा हाँस भन्नुभयो यहाँहरूले, अब हाम्रो प्राय दसैँको बेलामा हाँस र कुखुरा एकदमै न्यून हुन्छ, न्यून आउने हुन्छ प्रायः गरेर जस्तो किनभने सामान्य अवस्थामा कुखुराको मासु नै प्रायः मान्छे सेवन बढी गर्छन् भने दसैँको बेलामा पछि कुखुरा नै खाने सबै कुखुरा खाने मान्छेले पछि पछि बोका अब राख्ने बढी मन पराउँछन् र बढी टेस्ट भएको हुनाले उहाँहरूले हामीले कुखुरा बाख्राको पनि कुखुराको पनि गर्छौँ तर कुखुराहरू त्यो जुन हाम्रो नर्मल आइरहेको अवस्थाको भन्दा दसैँको बेलामा त्यति खसी बोका भन्दा त्यति आउँदैन धेरै, खसी बोका बढी प्रो हुन्छ र प्रायः ठुलो लार्ज एनिमलमा गर्छ तर अब कुखुरा पक्षीहरू जस्तै हाँस भन्नुभयो कुखुरा भन्नुभयो यो सन्दर्भमा भन्ने हो भने हामीले स्वस्थ हाम्रो फर्महरू त्यस्तै बायोसेफ्टी हाम्रो पोल्ट्री सेक्टर भनेको एकदमै नेपालमा विकसित भएको एकदमै राम्रो छ प्राइभेट सेक्टरले जुन भूमिका निर्वाह गर्नुभएको त्यसमा हाम्रो नेपाल सरकारको तर्फबाट हुने जुन एउटा साथ सहयोग प्राविधिक ध्यानदेखि लिएर त्यो सबै सपोर्ट गरेको र त्यो अवस्थामा उहाँहरूले प्रत्येक फर्महरूमा एउटा एउटा भेटनरी राखेको हुन्छ प्राविधिक हुन्छ भेटनरी डक्टरहरू राखेको हुन्छ र त्यहाँ चेक जाँच भइसकेपछि स्पष्ट छ र त्यसको अवधिमा मासुखान योग्य छ भन्ने भएपछि मात्रै पठाउँछन् र हाम्रो जस्तै भ्यालीभन्दा बाहिरबाट आउनेहरूमा हाम्रो चेक पोस्टहरू छ जस्तै रामनगरमा चितवनको रामनगरमा छ त्यहाँबाट आउने कुखुराहरूको हेल्थ सर्टिफिकेट जस्तै जारी गर्छ स्वस्थ छन् भन्ने जुन भेटनरियनहरूले डक्टरले चाहिँ जारी गरेको हुन्छ त्यो चेक गरेपछि कुखुराको सङ्ख्या र त्यस्तो भन्ने लाग्यो त्यहाँबाट काठमाडौँको लागि मुभ हुन्छ भने नागढुङ्गामा फेरि अर्को चेक हुन्छ हाम्रो नागढुङ्गा हाम्रो प्राविधिकहरू हुन्छ त्यहाँ भेटनरियनहरू हुन्छ र उनीहरूले त्यो गाडी चेक गरेर त्यसको सर्टिफिकेटहरू त्यो ठिक छ स्वस्थ अनि मरेको छैन त्यस्तो अवस्था भने हामीले त्यसलाई चाहिँ फेरि काठमाडौँ भ्यालीभित्र भित्राउने
1: डाक्टर साहब अब यो हाम्रो नेपालमा मैले विदेशमा त देखाएको छु अब त्यो भनौँ न अब उमेर नपुगेको साइज नभएकोहरूलाई छोड्ने चलन छ होइन जस्तै माछा समात्यो माछाको साइज भनेपछि त्यो मिलेन भने फेरि पानीमै समुद्रमा आउने समुद्र नदीमा नदीमा फाल्ने छोड्ने चलन छ भने हाम्रोमा कुनै मापदण्ड छ यो साइज यो उमेर यो यो उचाइ नभएकोलाई यो चाहिँ बजारमा ल्याउनु हुन्न भन्ने के त्यस्तो कुनै नियम छ डाक्टर साहब
0: हाम्रो पनि हाम्रो ट्याक्कै त्यस्तो हाले फास्ट चाहिँ यही हुनुपर्छ भन्ने सन्दर्भमा चाहिँ छैन तर हाम्रो चाहिँ कतिपय मापदण्डहरूमा के छ भने जस्तै हामीले फिमेलहरू अथवा जस्तै पोथी पशुहरू छ भने जस्तै बाख्री यस्तो त्योभन्दा पनि हामीले मेलकै छ जस्तै खसी र बोकाको मासुलाई चाहिँ बढी प्रोत्साहन दिएको हुन्छ राँगाकोलाई बढी दिएको हुन्छ तर अब कतिपय सन्दर्भमा के हुन्छ भने अब खसी बोका बाख्रा पनि त अब त्यो अलिकति अनुत्पादित भयो बाख्रा थारो नै रह्यो अब मान्छेले माटेर फाल्ने खाटलमा कुर्ने कुरो त भएन तर त्यस्तो कुराहरू छ भने अनि हामीले त्यो मासुको लागि पनि त्यसलाई खानै हुँदैन भन्ने कुनै त्यस्तो सक्ने छैन किनभने त्यसको एउटा फिमेलको हिसाबले एउटा पोथी पशुको हिसाबले मात्रै हामीले त्यसलाई चाहिँ त्यो हाम्रो मापदण्डमा
1: हाम्रो चलनले मात्रै नखाने हो नभए खानै हुँदैन भन्ने छैन होइन
0: अनि सानो बच्चाको सन्दर्भमा पनि जस्तै भन्नु पाटापाटीहरू छ पाडापाडीहरू छ भने पाडापाडीहरू पनि सानो एकदमै सानो न्यून उमेरको चाहिँ हामीले त्यो अब मापदण्ड अनुसार चाहिँ सानो एक त्यति चाहिँ हुँदैन भन्ने किसिमले एउटा मात्रै हो तर कानुनको हिसाबले भन्ने हो भने हाम्रो सानो पाडा पनि
1: ओके डाक्टर साहब अब मैले एउटा दुइटा फेरि मलाई केही सोध्नु मन लाग्यो भने यत्रो देशभरिको सातै प्रदेशको कुरा गर्दाखेरि हामी संहितामा छौँ त्यत्रो ठाउँमा तपाईँले त्यो यो चेक जाँच गर्ने सेन्टर राख्दा म्यान पावर इनफ छ हामीलाई टेक्निकल म्यान पावर यो त यो त क्वालिफाइड म्यान पावर हो नि त होइन
0: हजुरले भन्ने कुरा एकदमै राम्रो यहाँ मलाई लाग्यो अब ठ्याक्कै अहिले हामी जुन यो अहिलेको परिवेशमा छौँ संहिता लागू भइसके पश्चात हाम्रो यथेष्ट मात्रामा जति हुनुपर्ने हो यो हाम्रो जनशक्ति हाम्रो प्राविधिक जनशक्ति जुन छ त्यो एकदमै न्यून छ अहिलेको वर्तमान सरकारको पनि यो जुन कटौती हुँदै गएको छ कर्मचारीहरू कटौती जाने गर्दै जाने कुराहरूमा विभिन्न प्रशासनिक कुराहरूमा केही हुनसक्छ कटौती गर्दा पनि त्यति फरक नपर्ला तर हाम्रो जुन यो एकदम डाइरेक्ट कृषकसँग जोडिएको र नेपालको झन्डै 65%भन्दा बढी प्रतिशत जनसङ्ख्या कृषिमा आधारित भएको हुनाले प्रत्येक व्यक्तिले कृषि गरेकै हुन्छ सानो होस् वा ठुलो एउटा वा दुईवटा पशु पालेकै हुन्छ त्यो अवस्था हेर्ने हो भने हामी हाम्रो जनशक्तिले अहिले सरकारले काम गर्ने अथवा प्राइभेट गर्ने सन्दर्भमा पनि हामी एकदमै न्यून छौँ सरकारी क्षेत्रमा त एकदमै न्यून छ भने अहिले झन् दरबन्दी कटौती कुरा छ त्यो हुँदै गर्दाखेरि हामी यसको डाइरेक्ट असर भनेको कृषक दाजुभाइहरूलाई पर्ने हो कृषक कामबुवाहरूलाई हो र यसले गर्दा के हो भने जनशक्तिले जति किसिमको जति राम्रो गुणस्तरीय एकदम प्रविधि त्यहाँ भेट्याउन सकिने हो प्रविधिको सल्लाह दिन सक्ने हो त्यो अवस्था पुगेको छैन दूर दराजका अझै क्षेत्रहरूमा नेपालको धेरै हामीले यो कुराहरू अझै भोग्नु परेको छ प्राविधिकको हामीले पक्कै
1: ओके अब हुन त यो दसैँ तिहार चाडपर्व मात्र होइन एउटा थिति चाहिँ हुनै पर्ने हो, तर हाम्रो नेपालमा त्यो चलन छैन. अझ पहिला पहिला त यी काठमाडौँमा पनि घर घरमा खसी काट्ने, खुइलाउने, सफा गर्ने चलन थियो. अहिले धेरै घटेको छ. अब भगरेकाबाट लिएको मैले पाएको छु, होइन, तर पनि अब विभिन्न हाम्रो अब भगरे भन्छौँ हामी स्लोटर हाउसै नभए पनि उहाँहरूले ठाउँ ठाउँमा मासु पसल राखेर सञ्चालन गरिरहनु भएको छ. यसो हेर्दाखेरि हेल्थको हिसाबमा अलि अस्वस्थ हो कि त्यसको लागि सरकारले स्लोटर हाउसमै काट्नु काटमार गर्नुपर्छ, सरसफाई गर्नुपर्छ भन्ने नियम केही समय अगाडि ल्याए जस्तो लाग्छ मलाई. त्यो कहाँ पुगेको छ, त्यसलाई कतिको जोडले त्यसलाई भनौँ न अब सिरियसली लिएर त्यसलाई इम्प्लिमेन्ट गर्न खोजिएको हो, सम्भावना के छ, किनभने व्यावहारिकता पनि हेर्नु पर्यो. स्लोटर हाउसमै काट्नु भन्ने चाहिँ अब विदेशमा चाहिँ सेट छ, पुरानो चरण अनुसार उहाँहरूको स्लोटर हाउसमा काटेर मात्रै बुच्चरमा आइपुग्छ. नेपालमा के छ त, र त्यो नियमलाई लागू गर्न कति कठिन सजिलो कहाँ पुगेको छ त्यो बुझ्न चाहन्छु म डाक्टर साहब.
0: एकदम अहिले जुन नेपाल सरकारको जुन अहिलेको एकदम काल रूपमा चाहिँ उठाइराखेको र हामी 2000 पशु बच्चालाई तथा मासु जहाँ चाहिँ 2055 लागू भयो, 55 जारी भइसके पश्चात अहिलेसम्म यो 27 वर्षको उमेर अवधिमा पनि हामीले त्यसलाई जारी गर्न सकेका छैनौँ, लागू गर्न कार्यान्वयन गर्न सकेका छैनौँ. अहिलेको वर्तमान सरकारले एउटा यस्तो मेन्डेट लिएर गएको छ कि जुन हामीले यो किन कार्यान्वयन भएन त भन्ने सन्दर्भमा यो मङ्सिर 1 गतेदेखि यो पशु बच्चालाई तथा मासु जहाँ चाहिँ 2055 पूर्ण रूपमा कार्यान्वयन गर्ने र काठमाडौँको 3 जिल्ला अन्तर्गतको विभिन्न किसिमले खोलिएका विभिन्न किसिमले मासु काटिएका अथवा बधुने ठाउँ स्थलहरू पशु बधुने स्थलहरूमा त्यसलाई चाहिँ अलिक व्यवस्थित गर्न खोजेको छ र मङ्सिर 1 गतेबाट हजुरले हाम्रो सम्पूर्ण आम नागरिकहरूले आम जनताहरूले के पाउँछ भने स्वस्थ यो हामीले भेटनरी इन्सपेक्टरहरू मिट इन्सपेक्टरहरू त्यहाँ भेटनरी डक्टरहरूलाई कृषि वन तथा पर्यावरण मन्त्रालयले नियुक्ति गरिसकेको अवस्था छ. हामीले खुल्ला त्यसमा चाहिँ आह्वान गरेका थियौँ, त्यो अवस्था छ. नेपाल सरकारले हाम्रो लगभग पुरै देशभरिको चाहिँ मिट इन्सपेक्टरहरू त्यहाँ भेटनेरियन हुन्छ, त्यहाँ रिटायर भएका पनि हुन्छन्, पेन्सनमा बसेर बसेका विज्ञहरू पनि हुन्छ त्यहाँ डक्टरहरू भने. त्यस्तै गरी अहिले प्राइभेट सेक्टरमा बसेर पढेर आएका पनि तिनीहरूलाई राखेका छौँ. उनीहरूले अब मङ्सिर 1 गतेबाट प्रत्येक पशुलाई एन्टिमोर्टम पोस्टमार्टम भन्ने चाहिँ अब हामीले त्यसको वध गरिसकेपछिको अवस्था हो भने एन्टिमोर्टम त्योभन्दा अगाडि हामीले 24 घन्टा अगाडि खाना दाना पनि खुवाउने हाम्रो जुन मिट टेक्नोलोजी भन्छ त्यसलाई एकदम रेस्ट अवस्थामा राख्ने एकदम पूर्ण विश्राम पश्चात मात्रै 24 घन्टापछि पशुको वध गर्ने र त्यसको मासु चाहिँ हामीले मिट इन्सपेक्टर हुन्छ भेटनरी डेन हुन्छ भेटनरी डक्टरले चेक जाँच गरिसके पश्चात मात्रै अनि त्यसको के अरे मासु काटिसकेपछि वध भएपछि फेरि यो मासुको क्वालिटी कस्तो छ भनेर जाँच गरेर छाप लागेपछि मात्रै मार्केटमा जाने. हामी मङ्सिर 1 बाट चाहिँ त्यो अभियानमा छौँ र हाम्रो 10 टास्क फोर्सहरू पनि बनिसकेको छ. म त्यही टास्क फोर्सको पनि एउटा सदस्य भएको हिसाबले हामी चन्द्रगिरीदेखि हाम्रो कुनै भ्यालीभित्रका सबै पालिकाहरूमा चाहिँ टिम कम्तीमा 3 जनाको टिम सहितको र सहसचिव 2 जना प्रत्येक टिमसँग भएर यो हाम्रो प्रमुख पशु चिकित्सकहरू भनेको हाम्रो सहसचिव लेभलको मान्छेहरू जनशक्ति चाहिँ सँगै गएर स्थानीयहरूसँगको प्रमुखहरू उपप्रमुखहरू त्यसै गरी प्रमुख प्रशासकीय र त्यहाँको सम्पूर्ण जनप्रतिनिधिहरू राखेर पनि हामीले ब्रिफिङ गर्दै त्यो लागू हुने सन्दर्भमा चाहिँ कार्यान्वयनको पक्षमा छौँ र मङ्सिर 1 गतेबाट हामीलाई आशा छ यहाँहरू सबैको स्थानीय तह त्यसै गरी प्रदेश स्थित तहहरूको भयो भने हामी सबैलाई अब स्वच्छ विदेश जुन विकसित राष्ट्रहरूमा भएको जस्तो एकदम छाप लागेको र मासु जाँच गरिएको मासु र स्वस्थ स्वच्छ मासु खुवाउनेछौँ भने वधस्थलहरूमा पनि हाम्रो वधशाला भनेको अलिक ठुलो लार्ज स्केलमा हुन्छ त्यसको लागि बजेट चाहिएला भोलि तुरुन्तै मसिरबाटै नहोला भने वधस्थल भनेको व्यवस्थित अब कस्तो व्यवस्थित भनेको वध गर्दाखेरि एउटा पशु कल्याणको हिसाबले पनि त्यो एकदम ह्युमनली हुनु पर्यो निर्दयी क्रूरताको हिसाबले चाहिँ वध हुनु भएन भने अर्को कुरा वध भइसके गरिसके पश्चात पनि मासुमा कुनै किसिमको कन्टामिनेसन नहुने किसिमको जस्तै हामीले अब त्यसको विषेराहरू छ अब छालादेखि लिएर रगतहरू कहाँ उगारे त्यो मासुको क्वालिटीको गुणस्तर त्यहाँबाट डिटर्मिनेसन हुन्छ त्यो निश्चित भइसके पश्चात मात्रै मासु बजारमा जान्छ त्यो त्यसको व्यवस्थापन गर्दैछौँ हामी सबै सम्पूर्ण पालिकाहरूसँग बसेर र यो मङ्सिर 1 बाट चाहिँ भ्यालीभित्रकोमा चाहे हामी त्यो दिने कोसिसमा छौँ हामी विश्वस्त पनि छौँ सबैको साथ सहयोग चाहिन्छ यहाँहरू मिडिया यहाँहरू जस्तो एकदमै पपुलर मिडियाको पनि हामीलाई साथ सहयोग चाहिन्छ त्यसको लागि
1: हजुर अब मैले डाक्टर साहबलाई धेरै कुरा सोधेँ होइन मलाई अब यसो देश विदेशमा बसेका हुनाले केही केही इन्फर्मेसन भएको हुनाले विभिन्न भनौँ न मासुजन्य रोगहरू हामीले भोगेकै छौँ होइन त्यसले गर्दाखेरि इकोलाईदेखि लिएर साल्मोनेला आदि आदिको आउँछ बिएससीको आउँछ होइन त्यसले गर्दाखेरि नेपालमा त्यस्तो आउटब्रेक भएको कुनै रेकर्ड यहाँले राख्नु भएको छ डाक्टर साहब यो मासुबाट नै
0: मासुबाट त्यसरी हामीले ठ्याक्कै अहिले हामीले हाम्रो एउटा के हो भने क्लिनिकली फिट भएको अथवा यो हाम्रो फिजिकली पनि फिट भएको पशु मात्रै हामीले मार्केटमा लान्छौँ र कतिपय क्षेत्रमा हामीले अब अहिले जुन हाम्रो मिट इन्सपेक्सनको अवधारणा आइरहेछ यो मिट इन्सपेक्सन भनेको हामीले हाम्रो क्षेत्रबाट हेर्ने हो भने हामीले प्रत्येक पालिका स्तरमा पनि हाम्रो शाखा छन् त्यहाँ शाखाबाट पनि त्यस्तो पशुहरूलाई यदि ढुवानी गर्दा पनि एक ठाउँबाट अर्को ठाउँमा बिक्री बिक्री गर्छ भने त्यसलाई पनि निरुत्साहित गर्दै गइरहेछौँ भने त्यस्तो बिरामी रोगी पशुहरूको मासु आम जनमानसमा आम के अरे नागरिकहरूमा चाहिँ त्यसको प्रयोग गर्नु हुँदैन भन्नेतिर हाम्रो जोड भएको हुनाले हामी यस्तो पशुहरूको मासु यस्तो पशुहरूको दुध बनाउँ अन्डा पनि हामीले सेवन गर्न दिने नगर्नु भनेर हामी सल्लाह गर्छौँ र पूर्ण रूपमा अब हामी कार्यान्वयन हुनुको लागि सर्वप्रथम जनचेतना व्यापक जनचेतनाको चाहिँ अभाव हुन्छ र जनचेतनाको अभाव भनेको यो यहाँहरूको जस्तो एकदम यस्तो एकदमै मिडियाहरू जुन छ मिडियाहरूले पनि महत्त्वपूर्ण भूमिका खेल्छ अनि यहाँहरूको मार्फत पनि हामीले के आह्वान गर्न चाहन्छौँ भने हामीले स्वच्छ मिट इन्सपेक्सन गरिसके पश्चात स्वस्थ र यो एकदमै हेल्दी भनौँ अब यो एकदम पशुको मात्रै मासु सेवन गर्नु त्यस्तै हेल्दी एनिमलको स्वस्थ पशुको मात्रै दुध सेवन गर्नुहोस् स्वस्थ गाईको स्वस्थ भैँसीको दुध सेवन गर्नुहोस् भन्ने चाहिँ हामी सल्लाह पनि दिन्छौँ र यहाँ हाम्रो भूमिका पनि यस्तो उसमा चाहिँ प्रायः यो प्रचार प्रसारको उसमा पनि हुन्छ र यहाँको मिडिया मार्फत पनि हामी यही आशा गर्छौँ
1: ल डाक्टर साहब मैले धेरै प्रश्न गरेँ समय 5-10 मिनटको लागि लिएको 20 मिनटै भयो तपाईँलाई धेरै धन्यवाद छ तर धेरै इन्फर्मेसन आयो तर राम्रो कुरा चाहिँ सरकारको तर्फबाट तपाईँहरूले पनि जोड गरेको चाहिँ स्लटर हाउस नै हुनुपर्छ भन्ने कुरा चाहिँ यो संसारको मान्यता हो नेपालको मात्र होइन गर्दाखेरि त्यो हेल्दी प्रडक्ट्सहरू खाए ठुला ठुला रोगहरूबाट हामी बन्न सक्छौँ जस्तै बोवाइन स्पोन्जिफर्म बिएससी पनि भन्छौँ क्यारे साल्मोनेला इकोलाई अनि अरू भाइरल डिजिजहरू चाहिँ हामीबाट त्यसबाट बच्न सक्छौँ होइन डाक्टर साहब हस् त डाक्टर साहब यहाँलाई मैले समयको अभावमा हजुरसँग बिदा लिएँ यहाँ र यहाँको सम्पूर्ण टिम जसले चाहिँ अनवरत रूपमा चाहिँ यो के भन्छ घटनास्थापना दिन काम गरिरहनु भएको छ सम्पूर्णलाई चाहिँ हाम्रो तर्फबाट थ्याङ्क यू एन्ड ह्याप्पी दसैँ भन्दै मैले बिदा लिएँ डाक्टर साहब
0: धन्यवाद मेरो तर्फबाट नै मेरो आफ्नो केही हाम्रो पशु विभागको प्रतिनिधिको हिसाबले पनि केही कुरा राख्ने अवसर प्रदान गर्नुभयो यहाँहरूलाई यहाँको सम्पूर्ण परिवारलाई रेडियो परिवारलाई पनि मेरो तर्फबाट र पशु विभागको तर्फबाट म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु भने यहाँहरूको सम्पूर्ण परिवार र विश्वभरिका सम्पूर्ण नेपाली दाजुभाइहरूले जुन यो रेडियो सुनिराख्नु भएको छ उहाँहरूलाई पनि विजयादशमीको देश प्रदेश जहाँ सम्पूर्ण ठाउँमा यो माता मन्दुर्गाले सबैको एकदम राम्रो गरोस् सुख गरोस् सबैको मनोकामना पुरा होस् र यहाँको मिडिया पनि एकदमै हार्दिक परिवार मिडिया परिवारलाई हार्दिक शुभकामना सहित मेरो भने अन्तर्वस्तु धन्यवाद
1: थ्याङ्क यू सो मच मैले बिदा लिएँ डाक्टर साहब नमस्ते नमस्ते डाक्टर साहब हुनुहुन्थ्यो पशु सेवा विभागका भेटनरी डाक्टर अधिकृत हरि सिंह भाट बैतडीका हुनुहुँदो रहेछ अब एउटा गीत सुनौ त्यसपछि समाचार तपाईँ लागौँ

0: सर्वोच्च अदालतका पूर्व न्यायाधीश रणबहादुर बमका हत्यारा बाबु थापालाई सर्लाहीबाट हतियारसहित पक्राउ गरिएको छ।
1: न्यायाधीश बमको 2069 जेठ 18 गते ललितपुर शङ्खमलमा गोली हानेर हत्या गरिएको थियो। हत्याकाण्डमा संलग्न थापालाई 2071 सालमा पक्राउ गरिएको थियो। हत्यामा दोषी ठहर थापा जेएनजी विद्रोहको मौकामा सुन्धारा कारागारबाट भागेका थिए। सर्लाही प्रहरीले थापालाई आज बिहान बागमती नगरपालिका एकको आफ्नै घरमा सुतिरहेका बेला फेला पारेको हो। थापाको साथबाट मेड इन युएस लेखिएका 2 पिस्तोल, 3 म्यागजिन र 15 राउन्ड गोली बरामद भएको सर्लाहीका एसपी रविन्द्रनाथ पौडेलले जानकारी दिनुभएको छ।
0: सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाको गोपनीयता र व्यक्तिगत मर्यादा सुनिश्चित गर्न नयाँ नियम ल्याएको छ। स्वास्थ्य मन्त्रालयले मातृ शिशु मैत्री सम्बन्धी नयाँ निर्देशिका मार्फत सुत्केरी गराउने क्रममा पर्दा लगाएर वा छेकबार राखेर आमाको गोपनीयता कायम गर्नुपर्ने नियम ल्याएको हो। सुत्केरी गराउने एउटै कक्षमा धेरै सुत्केरी राख्नु पर्दा समेत हरेक आमाको गोपनीयता कायम गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। प्रसूति सेवाका क्रममा आमाले सहज, सुरक्षित र आफ्नो शारीरिक गोपनीयता कायम भएको महसुस गर्न पाउनका लागि नयाँ व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। एउटै कक्षमा धेरै सुत्केरी राख्दा पनि एकले अर्कोको शरीर देख्न हेर्न नमिल्ने व्यवस्था गरिएको हो। निर्देशिका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने क्रममा आमाले रोजेको परिवारका सदस्यलाई साथमा रहने व्यवस्था, नवजात शिशुलाई आमासँगै राख्नुपर्ने र सकेसम्म छिटो स्तनपानको व्यवस्था मिलाउनु पर्नेछ। सुत्केरी र नवजात शिशु घर फर्किएपछि पनि परामर्श र सहयोग उपलब्ध गराउन स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था गरिएको छ। नयाँ निर्देशिकाले सुत्केरी आमा र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10 मापदण्ड तोकेको छ। भारतको सर्वोच्च न्यायालयले यही अक्टोबर 10 कक्रोच पार्टीले जन्तर मन्तरमा गरेको प्रदर्शनको सबै सीसीटीभी फुटेज सुरक्षित राख्न सरकारलाई आदेश दिएको छ। यो दिनको प्रदर्शनका बेला रेल स्टेशन र इन्टरनेट सेवा बन्द गरिएको विषयमा सुनवाई चलिरहँदा सर्वोच्च न्यायालयले प्रदर्शनको फुटेज समेत सुरक्षित राख्न भनेको हो। न्यायालयले जन्तर मन्तरलाई प्रदर्शन स्थलबाट हटाउने निर्णयबारे पनि केन्द्र सरकारसँग जवाब मागेको छ। दिल्लीमा अक्टोबर 10 दिन इन्टरनेट सेवा बन्द गरिएको विषयमा केन्द्र सरकारले यसअघि नै सर्वोच्च न्यायालयसँग निशर्त माफी मागिसकेको छ। गृह सचिव गोविन्द मोहनले अदालतमा पत्र बुझाउँदै कानून व्यवस्था कायम राख्न र अफवाह फैलिनबाट रोक्न इन्टरनेट सेवा बन्द गर्नु परेको जिकिर गर्नुभएको छ। राष्ट्रिय खेलकुद परिषदले नेपाल क्रिकेट संघको बोर्ड सदस्यमा नियुक्त भएको 9 गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ।
2: परिषदले ठकुरीलाई यही असोज 19 क्यानको बोर्ड सदस्य मनोनित गरेको थियो। परिषदका सदस्य सचिव रामचरित्र मेहताले प्राविधिक कारणले ठकुरी सहित अरू खेल संस्थामा मनोनित भएकाहरूलाई फिर्ता बोलाइएको जानकारी दिनुभएको छ। प्राविधिक कारणले भने मेहताले थप खुलाउनु भएको छैन। क्यानको विधान अनुसार परिषदले 2 सदस्य मनोनित गर्न सक्नेछ। यही व्यवस्था अनुसार परिषदले यसअघि छुम्मी लामालाई क्यानको बोर्ड सदस्य मनोनित गरेको थियो। नयाँ सरकार गठन भएपछि लामालाई फिर्ता बोलाएर गुञ्जन शाह ठकुरीलाई नियुक्ति गरिएको थियो। क्रिकेटको नीतिगत र व्यवस्थापनमा अनुभव नभएको व्यक्तिलाई बोर्डमा पठाइएको भन्दै प्रश्न उठेको थियो।
0: नेपाल स्वास्थ्य व्यवसायी महासङ्घका अध्यक्ष कैलाश खड्कालाई पक्राउ गरिएको छ। मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण र बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज पक्रेको हो। अरू मेडिकल व्यवसायीमाथि समेत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। वैदेशिक रोजगार बोर्डका पूर्व सदस्य खड्कामाथि मलेसिया जाने कामदारलाई बढी आर्थिक भार पर्ने गरी रकम लिएर सिन्डिकेट चलाएको आरोप छ। चितवनको नारायणी किनारमा खुट्टा धुन गएका आमा छोरा डुबेर बेपत्ता भएका छन्। भरतपुर महानगर 1 पशुपति मन्दिर पछाडि खुट्टा धुन भन्दै गएका खैरहनी 1 32 सिर्जना शर्मा र उहाँका 6 छोरा प्रसिद्ध पौडेल बेपत्ता हुनुभएको हो। आमा र भाइसँगै गएकी 11 प्रसिद्धि पौडेललाई भने उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ। बेपत्ता आमा छोराको खोजी भइरहेको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना जारी छ। सदस्य सचिव राजु कटुवालका अनुसार केन्द्रीय कार्य समितिका सबै पदको मत परिणाम आज बेलुकासम्म सार्वजनिक गर्ने तयारी छ। सभापतिमा गगन कुमार थापा 6,584 मत सहित निर्वाचित हुनुभएको छ। त्यस्तै विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति र पुष्पा भूषाल महिला उपसभापतिमा निर्विरोध हुनुभएको छ। खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोद कुमार चौधरी विजयी हुनुभएको छ। महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा तथा महिला महामन्त्रीमा डिला सङ्ग्रौला निर्वाचित हुनुभएको छ। सहमहामन्त्रीका विभिन्न समूहमा पनि केही उम्मेद्वार विजयी भइसकेका छन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।

0: हजुर, हुँदै गर्ने मनिला सोथाङको आवाजको यो गीत यहाँले सुन्नुभयो भने हामी काठमाडौँको सौगातको दोस्रो चरणमा छौँ। आज पञ्चमीको दिन श्रोताहरू दसैँ लाग्यो नरथको बिचमा छौँ। काठमाडौँमा विभिन्न मठ मन्दिरमा विशेष गरी शक्तिपीठतिर चाहिँ भनौँ न दर्शनार्थीहरूको भिड लागेको छ, त्यो हामी देख्न सक्छौँ। पहिला पहिला चाहिँ हामी हरेक मन्दिरमा गएको सम्झना आउँछ, तपाईँलाई पनि आयो होला होइन त। र एनिवे यो बेलामा मौसम एकदमै राम्रो छ, वर्षा पनि छैन, मनसुन पनि बाहिरिसक्यो, गर्दाखेरि नाइस एन्ड ब्राइट ब्लू स्काई, कहिले कहिले व्हाइट कलोमनस के भन्छ क्लाउड भनेर देखिन्छ होइन त। अनेकै मजाको छ, हावा शिरशिर चलिरहेको अवस्था छ। श्रोताहरू काठमाडौँ अथवा चाहिँ कुनै ठाउँमा आउनुहुन्छ भने डाँडा काना गएपछि बडो रमणीय दृश्य देख्न सकिन्छ भने दसैँको माहौल यही हो। अब एक रिपोर्टतर्फ जाउँ, रिपोर्टको लागि पोखरातर्फ जानुपर्छ। सिम्पानीमा यति बेला भेडा च्याङ्ग्राको हाट बजार सुरु भएको छ भनेर हाम्रा मित्र हुनुहुन्छ कृष्ण द्वाडेजी, उहाँ रिपोर्ट पठाउनुहुन्छ, सुनौँ।
1: पोखराको सिम्पानी र याम्दीमा यति बेला भेडा च्याङ्ग्राको हाट बजार सुरु भएको छ। दसैँका लागि लक्षित गरेर व्यापारीले हिमाली जिल्ला मुस्ताङ सहित दार्चुला, बजाङ, बाजुरा र डोल्पाबाट खरिद गरेर ल्याएका भेडा च्याङ्ग्रा बिक्रीका लागि सिम्पानीमा राखिएको छ। यहाँ च्याङ्ग्रा किन्नेहरूको बाक्लो भिड हुने गरेको छ। पोखरामा च्याङ्ग्रा झरेसँगै पोखरेलीको दसैँ सुरु हुन्छ। च्याङ्ग्रा र दसैँ पोखरेलीको लागि पर्याय बनेको छ। हिमाली क्षेत्रमा चिसो हावापानीमा हुर्किएका च्याङ्ग्राको मासुको माग दसैँका बेला पोखरा तथा आसपासका क्षेत्रमा उच्च हुने गर्दछ। अन्य समयमा मासुका लागि खसी, बोका, राँगा तथा कुखुरामा भर पर्नेहरू दसैँमा च्याङ्ग्राको मासु खान्छन्, जसका कारणले पनि च्याङ्ग्रा रोजाईमा पर्ने गरेको उपभोक्ता बताउँछन्। महानगरपालिका पशु सेवा शाखाका अनुसार यस वर्ष पोखरामा 15,000 भेडा च्याङ्ग्रा भित्रिएका छन्। मुस्ताङबाट 9,000, दार्चुलाबाट 2,000, बजाङबाट 1,800 तथा बाजुरा र डोल्पाबाट 1,000 भेडा च्याङ्ग्रा पोखरा ल्याइसकिएको छ। अझै केही भेडा च्याङ्ग्रा बाटोमै रहेकाले फुलपाती भन्दा 1-2 दिन अगाडिसम्म बजारमा आइपुग्ने बताइन्छ। गण्डकी प्रदेशका अन्य जिल्लाबाट समेत स्थानीय भेडा च्याङ्ग्रा बिक्रीका लागि पोखरा ल्याउने गरिन्छ। दसैँमा भेडा च्याङ्ग्रा लिएर आएका व्यापारीको शास्ति भने कम छैन। उनीहरूले बाटोमा धेरै दुःख खेपेर च्याङ्ग्रा ल्याइपुर्याएका छन्। यस वर्ष बाढी पहिराका कारणले समेत दुःख पाएको र कतिपय स्थानमा प्रहरीले पनि दुःख दिएको गुनासो उनीहरूको छ।
2: व्यापारी च्याङ्ग्राको गरेको कति 2-2.5 वर्ष भयो, मेरो 2 वर्ष जति, अनि त्यसपछि हुम्लादेखि ल्याएर यता बिक्री, रोजा त 30-35 भन्दा 40 नि बेच्यौँ। अब अहिले 30,000 तल, 20,000 माथि, हाम्रो 150,000 जति बिक्री भयो। अब यति बसिया छ, 3 गाडीमा आयो, हामी

0: रोक्ने त्यस्तो भइरह्यो लाग्छ। स्थानीय तहले पनि अलिअलि लाग्छ लिन्छ उसले, अनि माथि भेन्डरी अनि सिपारी सबै बनाएर हिँड्दाखेरि अनि पुलिस उलिस सबैले धोका त दिइरहन्छ, पैसा सैसा सब खान्छन्। हेर्नुहोस् के हुनु, अब अलिकति दियो भने चाहिँ रात दिन पनि हिँड्न दिन्छन्, भएन भने चाहिँ दिनको 3-4 घन्टा गाडी नै उतै थुनिदिन्छन्। अलिअलि पाउनै पर्यो। कर्णाली प्रदेशबाट यहाँ आउँदाखेरि हामी कोलपुर आयौँ भन्दा अगाडि आयौँ भने चाहिँ हामीलाई सहज वातावरण हुन्छ, त्यहाँभन्दा उता त हामीलाई पुरै दिइरहेछन्, गाह्रो लास्टै गाह्रो हो। त्यही भएर त यहाँ महँगो हो त, नत्र यो 25-26 हजारले दिन पनि मिल्थ्यो। अब यहाँ 30 हजार रुपियाँ खोडको, 22 हजार अर्को खोडको यहीँ छ, त्यसपछि अब आफू खाऊ यिनीहरूलाई चराऊ बाटोमा पनि पैसा तिरेर चराउनु पर्छ, त्यो सबै हुँदाखेरि महँगो, त्यही कारणले महँगो हेर्नु। नत्र 25-30 हजारले त रोजा यहाँ पनि पाइन्छ।
1: ढाड सामान्य है, यसको फिलाहरू हुन्छ यहाँ सामान्य, यस्तो आइना यो ह्याकुल्लाहरू भन्ने हुन्छ, आइना सामान्नुपर्छ। अनि हल्का हल्का यो छातीमा नटाँसेर उचाल्ने, यसको वेट यसरी थाहा हुन्छ। अनि ठ्याक्क यसको 17-18 बस्छ केजी। अनि यो भेडाहरू भयो, यसको प्राइस चाहिँ तपाईँको 26 हजार। यहाँ हाम्रो 18-19 माथि 30 छ। आउने ग्राहकहरूलाई एकदम स्वागतम छ। यो
2: बाटो कति ठाउँ ब्लक भयो होइन, ब्लक हुन्छ अब त्यस्तै त हो हजुरहरूको, पुलिस अब यस्तै ल्याङल्याङ गर्ने होइन। अब हामीले कागजपत्र सब रेडी नै हुन्छ, माथिबाटै गाउँपालिकाबाट सब रेडी नै हुन्छ, त्यही पनि हल्का हल्का पुलिसहरूले चाहिँ अलि ल्याङै गर्छन्।
3: नमस्कार, मेरो नाम उपेन्द्र साई, खटार गाउँपालिका वडा नम्बर 10 मुगुबाट हामी च्याङ्रा बेच्नको लागि पोखरा आएका हौँ। कति दिन पनि लाग्यो होला, त्यस्तै 7-8 दिन। हिँडेको 20 गते हो असोजको, 150 ल्याएको हो, अब लगभग बिक्री भइसक्यो, 100 जति भइसक्यो, 50 बाँकी छ। कति थियो 40-50 थिए, आज भोलि अब त्यस्तै छन् 25-40 छन्। यहाँ भन्छन् कि अब सस्तो 15-20 हजारमा देऊ भन्छन्, दुःख त कति कति गरेर ल्याउनुपर्छ, अब यहाँ पीडा बुझ्दैनन्, गाह्रो छ जस्तै छ।
4: म चन्द्रबहादुर कुँवर, घर मेरो न्यु रोड, र मैले पहिला पनि लिएर गएको थिएँ, र यो खाँदाखेरि यो च्याङ्रा खाँदा कस्तो हुन्छ भने उताबाटको हरेक कुराहरू बुटिकहरू खाएको हुन्छ, जडीबुटीहरू खाएको हुन्छ, त्यस कारण च्याङ्रा खाने भने हाम्रो नेपाली पहिचानहरूको बढी परिवेश परेको हुनाले हामीलाई पैसा भन्दा हाम्रो देश मात्र गरिब हो तर जनता धनीको छन्, किनभने पैसा भनेको 50 हजार 40 हजार 60 हजार हेरी हेरी छ, तर त्यसमा छान्न सक्ने भनेको आफ्नो कुरो हुन्छ, र किनभने हामीले पहिला पनि खाइरहेको हुनाले अहिले बाख्रा यो बोकाहरू खानुभन्दा उहाँको जुङसुङ मुस्ताङको बुटी खाएको र उहाँको घाँसहरू खाएको च्याङ्रा यसो स्वादिष्ट हुन्छ कि भन्ने हाम्रो नेपालीहरूको बढी ढलिरहेको कारणले त्यसलाई छोडेर अहिले च्याङ्राहरू खाएका छौँ।
5: व्यापारीले भेडा च्याङ्रा ल्याउने क्रममा सम्बन्धित जिल्लाका पशु सेवा कार्यालयबाट भेटेनरी निरीक्षकले स्वास्थ्य परीक्षण गरी प्रमाणपत्र दिएपछि ढुवानी गर्ने व्यवस्था रहेको छ। भेटेनरी चिकित्सकले अनुगमनका क्रममा बिरामी पशु भेटिएमा अन्य पशुबाट अलग राख्न आइसोलेसनको व्यवस्था गर्ने गरेका छन्। भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीका प्रमुख डाक्टर कृष्ण नेउपानेले चाडपर्वका बेला ठूलो संख्यामा पशु भित्रिने भएकाले स्वास्थ्य अवस्था, रोगको जोखिम र बिक्री वितरणलाई ध्यानमा राखेर अनुगमन गर्ने गरिएको बताउनुभयो। उहाँले उपभोक्तालाई भेडा च्याङ्रा खरिद गर्दा स्वास्थ्य अवस्थाबारे ध्यान दिन आग्रह गर्नुभयो। सामान्य अवस्थामा श्वास प्रश्वासको गति नबढेको, रियाल नकाडेको र चिल्लो रौँ भएको च्याङ्रा छनौट गर्न उहाँले सुझाव दिनुभयो।
6: हाई अल्टिच्युड स्पेसिसहरूको मासुमा केही न केही विशेषताहरू हुनु स्वाभाविक हो, किनकि अब यो यार्सा गुम्बा लगायतका जडीबुटी पाइने चरण क्षेत्रमा चरेर हुर्किएका पशुहरूको कुनै न कुनै मासुमा त्यस्तो गुणस्तरका हिसाबले यस्तो हुन्छ भनेर छुट्याउने विज्ञानले त्यस्तो छुट्याएको अवस्था त छैन, तैपनि हाम्रो चाहिँ एउटा पर्सिभ्ड समुदायको एउटा पर्सिभ्ड मान्यता हो त्यस्ता पशुहरूको, हाई अल्टिच्युडको पशुहरूको चाहिँ मासु स्वास्थ्यकर हुन्छ, लाभदायक हुन्छ, मिठो हुन्छ भन्ने एउटा हाम्रो मान्यता छ। त्यो अनुसार पनि र अर्को चाहिँ पोखरा के हो भने पहिलेदेखि परम्परागत रूपमा पनि यो दसैँको बेलामा च्याङ्राको जतिको बजार बस्छ पोखरामा त्यतिको बजार चाहिँ नेपालको अरू स्थानहरूमा देखिँदैन। र अर्को एउटा महत्त्वपूर्ण कुरा के हो भने मासुको मासु उपभोग गर्नको लागि सबभन्दा पहिला मासु उत्पादन गर्ने पशु नै स्वस्थ हुनु पऱ्यो। अब एउटा चाहिँ के हो भने सामान्यतया अब यो प्राविधिक हिसाबले भन्दा पनि आम मान्छेले कसरी चिन्ने भन्ने एउटा दुईवटा कुरा मात्रै म राखौँला। सामान्यतया उसको श्वास प्रश्वासको गति नबढेको होस्, त्यहाँ बथानमा बस्दाखेरि पनि चनाको होस् होइन, अलिक चम्किला आँखा भएको होस्, अलिक चिल्ला रौँ भएको होस् होइन, त्यस्तो किसिमको चाहिँ छान्ने, त्यसलाई चाहिँ हामी आम मान्छेले पनि स्वस्थ छ भनेर भन्न सकिन्छ त्यस्तो पशुहरूलाई। र हिँडेर आएको छ, कतिपय अवस्थामा गाडीमा पनि आएको छ, अब यस्तो पशुहरूलाई चाहिँ सकेसम्म हामीले चाहिँ अब दसैँको बेलामा सप्तमी अष्टमी नवमीमा काटमार गर्ने चलन हुन्छ, सकेसम्म काटमार गर्नुभन्दा एक दुई दिन अगाडि नै उपभोक्ताहरूले खरिद गरेर लैजानुभयो, कमसेकम 24 घन्टा त्यसलाई चाहिँ आराम गराएर राख्नुभयो, प्रशस्त पानी खान दिनुभयो भने त्यसरी वध गर्दा चाहिँ घरमा लगेर वध गर्ने हाम्रो जुन चाडबाडको बेलामा त्यो गर्ने प्रचलन छ, त्यसरी गरियो भने अलि उपयुक्त हुन्छ।
7: भनेको हजुर
6: वध गर्नुभन्दा अघिल्लो दिनै नै कम्तीमा 24 घन्टा अगाडि नै आएर खरिद गरेर लगेर 24 घन्टासम्म चाहिँ पानी मात्र खुवाएर अनि त्यसलाई चाहिँ एकदम इलेक्ट्रोलाइट सहितको पानीमा पानी खुवाएर राख्ने, त्यस पछाडि बल्ल अर्को दिन आराम गराएर अनि अर्को दिन वध गर्ने, त्यो गर्ने प्रचलन गर्नुभयो भने चाहिँ राम्रो हुन्छ।

0: ओके चंगा छेट गाउने कलाकार हुनुहुन्छ अलमडा राणा उप्रेती. दसैँको गीतमा बडो मजाले उहाँले सबैलाई इनर्जाइज गर्नुभयो. चंगा छेट, म पनि छेट पार्नको लागि छोबार जाँदैछु भोलि पर्सि श्रोताहरू. विशेष गरी अष्टमीको दिन अष्टमी र नवमीमा चङ्गा उडाइन्छ. यसपालि पहिला पहिला चाहिँ श्रोताहरू जानकारी नै दिनुपर्ने हो भने काठमाडौँमा एउटा स्थान थियो दसैँमा सबैजना जम्मा हुने बुढाली कण्ठको फाँटमा चङ्गा उडाउने चलन थियो अनि पुरस्कृत पनि हुने चलन थियो. तर त्यो राणाकालीन चलन पछिसम्म थियो. हामी केटकेटी हुँदा पनि बुढाली कण्ठ जानुपर्छ चङ्गा उडाउनको लागि दसैँमा भनेर सुनेको थियौँ. तर अहिले छैन, किनभने त्यो फाँटमा धानको लह लह सिर हावा हुने होइन, चारैतिर घरै घर छ काँच उडाउने होइन, त्यसले गर्दाखेरि पनि होला. तर अहिले चोभार चाहिँ निकै अर्को चङ्गा उडाउने गन्तव्य बनेको छ चङ्गा छेटको कुरा गर्दाखेरि. अब हामी कुराकानीमा श्रोताहरू एकजना व्यक्तिलाई ल्याउँदैछौँ. उहाँ चाहिँ प्रवक्ता पनि हुनुहुन्छ पालुङचार म्युनिसिपालिटीका. उहाँको नाम हो कृष्ण बहादुर थापा मगर. आज हामीले पुरानो बाह्रौँ भनौँ न लिगलिग दौड लिगलिग खोट दौडको बारेमा कुराकानी गर्दैथ्यौँ. बाह्रौँ शताब्दीदेखि चाहिँ होत भनेर सुनिन्छ. तर लिगलिग खोटमा 2200-2400 कालमा दौडबाट राजा छान्ने परम्परा रहेको. विक्रम सम्बत 1616 द्रव्यशाले अधिकार लिएपछि त्यो परम्परा अन्त्य भएको मानिन्छ श्रोताहरू. र गोर्खा जिल्लाको पालुङचार नगरपालिकामा अवस्थित लिगलिग खोट समुद्र सतहदेखि करिब 1437 मिटर उचाइमा रहेको छ र यो ऐतिहासिक पुरातात्विक तथा पर्यटक स्थल पनि हो. विक्रम सम्बत 2067 आधुनिक स्वरूपमा लिगलिग दौड प्रतियोगिता सञ्चालन हुँदै आएको छ. तरको कुरा छ बट दौड प्रतियोगिता अन्तिम समयमा आएर यसपालि चाहिँ रोकियो. किन रोकियो होला भनेर र यो दौडको ऐतिहासिक महत्त्वको बारेमा कुराकानी गर्नको लागि म कृष्ण बहादुर थापाजीलाई कार्यक्रममा ल्याउन चाहन्छु. कृष्णजी मलाई सुन्नु भएको छ, नमस्ते.
1: नमस्कार
0: हजुर. ल त हाम्रो कुराकानी चाहिँ संसारभरि सुन्नुहुन्छ, विशेष गरी त्यो भेगको श्रोताहरू पनि कतै हुनुहुन्छ होला, सुन्दै हुनुहुन्छ होला आफ्नो ठाउँमा. यो ऐतिहासिक रेस हुने, कसले जित्यो, कस्तो प्रकारले पुरस्कृत भए भनेर जानकारी लिने इच्छा राखेका व्यक्तिहरू यसपालि अलि निराश हुनु पर्यो. अन्तिम समयमा आएर यो दौड चाहिँ रोकियो. कसरी रोकियो, किन रोकियो भनेर के थाहा पाउनुभयो कृष्णजी?
1: यो हाम्रो लास्ट आवरमा हिजो बेलुका मात्रै हामीलाई 5 बजेतिर मात्रै म्यासेज आयो, चिठी आयो जिल्ला प्रशासन कार्यालय गोर्खाबाट. हजुर, त्यहाँभन्दा अगाडि हाम्रो पटक पटक हाम्रो मेयर साहब, मेयर प्रमुख, प्रशासकीय अधिकारीहरू गएर जानु पर्नुभयो, त्यो छलफल गरिसक्नु भएको र अब लास्टमा आएर चाहिँ न शान्ति सुरक्षाको कारणले हामी शान्ति सुरक्षा दिन सक्दैनौँ, अनि स्थानीय मान्छेहरूको अवरोध छ भन्ने कुरा गरेर उहाँहरूले चाहिँ अनि बेलुका चाहिँ त्यसरी चाहिँ चिठी आएपछि हामी अगाडि बढ्नलाई उयो गरेन. नत्र त बिहानसम्म हाम्रो मिटिङ हुँदाखेरि सहर प्रहरीबाडी, जनपद प्रहरीबाडी करिब करिब 70 फोर्स चाहिँ आएर चाहिँ सहयोग गर्ने भन्ने कुरो थियो. हाम्रो भोलिन्टियर साथीहरू पनि, भाइहरू पनि, विद्यार्थीदेखि लिएर सबै भूभू आर्मीहरू पनि सबै तयार हुनुहुन्थ्यो. लास्टमा आएर त्यो आइसकेपछि हामीले चाहिँ अब प्रशासनको कुरो त मान्नै पर्यो, फेरि
0: हो नि मान्नै पर्छ,
1: ब्याग हुनु पर्यो. हाम्रो अनि खेलाडी भाइहरू पनि सबै तापले जिउदेखिको गोर्खा आउनु भएको छ, पोखरादेखि हाम्रा एम्पायरहरू आउनु भएको छ, त्यही आइसक्नु भएको छ. तर लास्ट आवरमा हामीलाई
0: ओके. अब उहाँको अब यो स्थगित गर्ने कारण उहाँलाई थाहा छ, सरकार उहाँको हो, स्थानीय सरकारले बुझेर नै गर्नुभयो होला, त्यसमा हामीले के भन्नु र होइन, उहाँले बुझेर नै गर्नुभयो होला, नभए यस्तो ऐतिहासिक रेसलाई रोक्नुपर्ने कारण के थियो होला र जस्तो लाग्छ मलाई. एनिवे अब यो लिगलिगको अघि मैले सरस्वती भन्दाखेरि के भन्छ, धेरै वर्ष अगाडि सुरु भएको हो होइन. अब इतिहासमा हेर्ने हो भने 1616 द्रव्यशाली अधिकार लिएपछि यो परम्परा अन्त भएको भन्दा त्योभन्दा पहिलादेखि नै दौडेर राजा हुने चलन होइन. र तपाईँहरूले फेरि यसलाई उजागर गर्नुभएको रहेछ, फेरि ल्याउनु भएको रहेछ 67 कसरी चल्थ्यो, पोहोर साल कस्तो भयो, यो चाहिँ हरेक वर्ष यसलाई इम्प्रुभ हुँदै आएको थियो होला, यसपालि नभए पनि, त्यसको बारेमा अलिकति छलफल गर्न त पाइयो नि होइन सर?
1: हजुर हजुर.
0: ल कसरी आयोजना हुँदै थियो त त्यो बुझौँ न त.
1: हजुर, अब यो चाहिँ पहिला त अब हिजो 1616 दरबेश शाहले त्यहाँ पहिला दलसुलु घरेललाई हराएपछि होइन उहाँले राज्य लिलीकोटमा के अरे लम्जुङको राइनासकोटबाडी त्यहाँ आउनुभयो र उहाँले चाहिँ त्यो हराएपछि चाहिँ पछि गोर्खा राज्यमा पनि गर्नुभयो, विस्तार गर्दै नेपाल एकीकरण भयो। त्यो बेलादेखिको चाहिँ शाहवंशीय उसको चाहिँ उदय भयो राज्यहरूको राजाहरूको र अनि अब 2224 पृथ्वीनारायण शाहको पालामा भएपछि अब नेपाल राज्यको स्थापना भयो र नेपाल भयो। र त्यसपछि त दरबेश शाहले गोर्खा राज्य जितेपछि र पछि अब चार पाँच पुस्ता छ सातौँ पुस्ता हो के अरे पृथ्वीनारायण शाहले गोर्खाबाडी उपलब्ध भएर उहाँले चाहिँ नेपाल राज्य एकीकरण गरिसकेपछि अनि लिलीकोट चाहिँ त्यतिकै हरायो, दौड थिएन। तर ऐतिहासिक ठाउँ हो, एउटा नेपाल बन्नु भनेको लिलीकोटबाट सुरुवात भयो, शाहवंशी राजाहरूको उदय पनि त्यहीँबाट भयो। अनि त्यसपछि अब धेरै वर्ष चाहिँ यस्तो अब अहिले हालसम्म अनि अब 67 केही भएन, त्यसपछि त्यही वरिपरिका हाम्रा मगर दाजुभाइहरू त्यहाँ चाहिँ विशेष त अब दलित र ठकुरी र मगरहरू हुनुहुन्छ त्यहाँ
0: ओके,
1: अनि उहाँहरूको केही सचेत युवाहरू र दायाँ बायाँका यो वरिपरिका लिली वरिपरिका सबै जात जातिहरूको युवा केटाहरू र केही सचेत पुराना अलिकति बुझ्ने सामाजिक सेवामा लाग्ने व्यक्तित्वहरूले चाहिँ ल लिलीकोटलाई चिनाउनु पर्छ है भनेर उहाँले चाहिँ एउटा योजना बनाउनु भयो र अनि युवा काठमाडौँमा बस्ने युवा भाइ बहिनीहरूले चाहिँ एउटा कन्सय नेपाल भनेर एउटा संस्था दर्ता गर्नुभयो र कन्सय नेपाल र अनि पछि फेरि लिली विकास अभियान पनि फेरि अरू गाउँले सबै मिलेर अनि त्यो संस्था पनि दर्ता गर्नुभयो, उहाँहरूले मिलेर सुरु गर्नुभएको 1967 अनि त्यसलाई निरन्तर हजुर अनि त्यसपछि निरन्तर भइराखेको थियो अनि अब पछि गएर बिचमा यो कोरोनाको पालामा चाहिँ 2 वर्ष चाहिँ ब्रेक
0: भयो।
1: अनि हामीले चाहिँ 2 वर्ष अगाडि अब स्थानीय सरकार त 74 लागू भइसकेपछि स्थानीय सरकारले पनि सहयोग गरिराख्दै आएको र लिली विकास अभियानले पनि अब दायाँ बायाँ कुनै संस्था अडि यसो सहयोग बाहिर बस्ने दाजुभाइहरूसित सबैले सहयोगको गाडी चल्दै आएको र अब चाहिँ अब त्यसलाई सधैँ चाहिँ अब उहाँहरूको संस्थाले गर्ने भन्दै आएको र अब चाहिँ स्थानीय सरकारले पनि लिनुपर्छ र त्यहाँको दाजुभाइहरूले त्यो संस्था दाजुभाइहरूले केही मेन मान्छेहरूले होइन स्थानीय सरकारले दिइदियो भने हामीले त सुरुवात गऱ्यौँ, स्थानीय सरकारले अब लिइदियो भने यो सरकारको दायित्व नै हुन्छ, दायाँ सरकारको दायरा पनि बढ्छ र सधैँ यो दायित्व पनि हुन्छ भन्ने कुरो भयो। र अब यसलाई चाहिँ किन त त्यो गरियो भन्दाखेरि त अब यो लिलीकोटलाई चिनाउनको लागि चाहिँ उहाँले सुरुवात गर्नुभएको कुरो त त्यहाँबाट चाहिँ लिलीकोट हो नि त बल्ल
0: अब यसमा ऐतिहासिक
1: तिहारीको लेखमा मात्रै एउटा किताबमा पढ्नेले मात्रै थाहा थियो लिलीकोट भन्ने
0: हो हो
1: भन्दा त्यो दौडान त उहाँहरूको पनि मेन भूमिका छ नि त लिलीकोट
0: भन्ने।
1: अनि लिलीकोट त्यसरी चिनिने जाँदाखेरि सबैले चिन्न थाल्यो, एउटा ठुलो इतिहास बोकेको नेपालको इतिहास बोकेको ठाउँ हो, विश्वमा पनि यो चिनिने भयो, विश्वभरि बसेको नेपालीहरूले पनि चिनिने भयो, नेपाल राज्यको स्थापना कहाँबाट सुरु भयो, शाहवंश उदय कता कुरो त्यो एउटा उद्गार उहाँले गर्नुभएको यो राम्रो पछि थियो। र अब पछि स्थानीय सरकारले हामीले त्यहाँ 2 वर्ष अगाडिदेखि चाहिँ अब के गर्ने भने अब स्थानीय सरकारले नै लिउँ न जिम्मा, उहाँलाई किन आर्थिक भार बनाउने, जति लाए पनि हामी गर्ने, उहाँलाई पनि एउटा सम्मान, उहाँलाई पनि ऊ हुन्छ र अब यो सधैँ यो हुँदैन, जति खर्च लाए पनि स्थानीय सरकारले बेरौँ भनेर त्यो सुरुवात गर्दाखेरि उहाँहरूसित छलफल गर्दाखेरि उहाँहरू मान्नुभयो भने यो हामीले सुरुवात गरेको हाम्रो संस्थाले नै गर्न पाउनुपर्छ, तपाईँहरू सँगै बस्दिनु मेन हामी नै हुनुपर्छ भन्ने कुरो भयो क्या। अब स्थानीय सरकारले लिने भएपछि उहाँहरूको त्यो कुरो भयो, उहाँहरूले चाहिँ हामी बस्न मान्दैनौँ, स्वआयोजक पनि बस्न मान्दैन, हामीले नै आयोजक नै हामी हुनुपर्छ भन्ने कुरो गर्नुभयो, तर पैसा चाहिँ राज्यको नि भयो। अनि यस्तै कुराहरू भएपछि त्यो वर्ष पनि परार पनि त्यसरी नै रोकियो, अलिकति विवाद किन गर्ने गाउँलेसित, यही ठाउँमा गर्नु चाहिँ त्यो गाउँलेसित विवाद किन गर्ने भनेर हामीले दिल्लीमा अनि भोर यसपालि नगरौँ भनेर 2 वर्ष सहमत
0: भयौँ।
1: अनि गए वर्ष पोहोर चाहिँ एउटा असोजको आधा आधीमै दसैँ थियो, अब त्यही बेला गर्नुभन्दा भदौमा अब 23-24 त्यत्रो घटना भयो जेएनजी आन्दोलन, त्यो बेलामा 1-1.5 महिनासम्म 2 महिनासम्म कुनै पनि ग्यादरिङ कार्यक्रम नगर्नु भनेर प्रशासनले त्यो गरे भएर त्यो पोहोर पनि रोकियो।
0: ए यस यो भन्दा पहिलो अघिल्लो वर्ष पनि भएन उसो भए यो यो चाहिँ
1: हजुर
0: आन्दोलनको
1: अघिल्लो वर्ष नि पालिकाले गर्न खोजेको अब स्थानीय सरकारले लिएर अब सधैँ यसलाई चाहिँ दायरा फरक बनाऊ हाम्रो दायित्व पनि बढ्छ सधैँ स्थानीय सरकारको दायित्वमा जान्छ भन्ने कुरो गर्दाखेरि त्यो अलिकति विवाद भएर हामीले बेलैमा रोक्यौँ। अनि गए वर्ष चाहिँ जेएनजी आन्दोलनको कारणले त्यो एक महिना नि भएको थिएन दसैँ आउन लाग्यो त्यस कारणले हामीले चाहिँ अनि जिल्ला प्रशासनले चाहिँ रोक्यो किनभने कुनै पनि ग्यादरिङ कामहरू कहिले पनि
0: नगर्नु
1: एक दुई महिनासम्म भने भएर हामीले पोहोर पनि रोक्यौँ। अब यसपालि चाहिँ ल अब अहिले नि नगरपालिकाले नि गरौँ यसलाई चाहिँ एउटा दायरा फरक हुन्छ ऐतिहासिक ठाउँ हो अनि एउटा पर्यटकीय क्षेत्र भोलि गएर देशभरि होइन विदेशमा किनभने अन्तर्राष्ट्रिय स्तरको पनि भोलि हुनसक्छ यो भन्दाखेरि एउटा धार्मिक स्थल पर्यटकीय स्थल होइन अब त्यसैले चिनाउँदाखेरि चाहिँ अब ठुलो राम्रो एउटा ऊ हुन्छ र यहाँको समुदायलाई पनि राम्रो हुन्छ पर्यटन क्षेत्रको पनि विकास हुन्छ यहाँ वरिपरिको गाउँ समाजलाई पनि आफ्नो व्यवसाय गर्दा केही फाइदा हुन्छ भनेर त्यो गर्दाखेरि अहिले पनि विवाद भयो समितिसित।
0: ओके यो चाहिँ विवादले रोकिया हो कि शान्ति सुरक्षाको अन्य कुराले रोकिएको हो के भन्नु भएको छ?
1: विवादको कुरो नि हामी दुई तिनपल्ट सिडिओ कार्यालयमा अनि अभियान एउटा संस्था उहाँले गरिराखेको उहाँहरू र पालिका गएर पनि सिडिओसँग गफ भयो धेरै अनि नगरपालिकामा बोलाएर पनि हामीले गफ गऱ्यौँ उहाँहरू मान्नु भएन अनि यत्तिकै भए अनि अब जिल्ला प्रशासनले पनि निर्णय नदिने मिलाएर गर्नुहोस् भन्दै जाने र लास्ट आवरमा आएपछि अनि प्रशासनले चाहिँ पछि हट्यो सबै कुराहरू भएको थियो अस्तिसम्म चाहिँ सबै हिजो बिहानसम्म ल यतिजना सुरक्षाकर्मीहरू आउनुहुन्छ तपाईँहरूले व्यवस्था गर्नुहोस् भनेर सबै कुराहरू
0: बन्दोबस्त सबै मिलिसकेको थियो अन्तिम आएर रोक्यो
1: खेलाडी नै आइसक्यो तर लास्ट आवरमा फेरि कि हिजो बिहानै भनिदिनु भएको हुन्थ्यो अस्ति भनिदिनु भए नि हुन्थ्यो अनि हिजो चाहिँ 5:30-5:30 चिठी आएपछि अब त्यस्तो भएपछि सबैलाई त्यो त्यसरी रोकिनु भएको कारण
0: उसमै जुन चाहिँ आशा थियो हुन्छ भनेर त्यो चाहिँ केही वर्षको रोकाइपछि फेरि हुन्छ भनेको भएन तर शान्ति सुरक्षाको जिम्मेवारी सरकारको हो स्थानीय सरकार सिडिएको गर्दाखेरि दे नो बेटर उहाँलाई किन भनेर रोक्नु कारण चाहिँ उहाँलाई थाहा होला। अब हामीले प्रश्न गर्ने कुरा भएन अहिलेलाई तपाईँहरू नै त्यहाँको स्थानीय तवरले चाहिँ बुझ्नुहोला अब अर्को ताली होस् हाम्रो शुभकामना छ किनभने यो ऐतिहासिक तपाईँले विरासत बोकेको होइन र वर्तमान पुस्तासम्मलाई हस्तान्तरण गर्नुपर्छ जोड्नुपर्छ पालुङटार र गोर्खाको पर्यटन प्रवर्धनमा पनि यसले योगदान पुर्याउँछ सबै देश अन्तर्राष्ट्रियमा पनि यसको ठुलो नाम हुन्छ भनेर राम्रो पवित्र उद्देश्य जस्तो लाग्छ मलाई। एनिवे अलिकति हिस्ट्रीको कुरा गर्दाखेरि दुःखदायी छ तर अब भएन के गरौँ होइन तर चेपे घाटदेखि लिग्रीकोटसम्मको यो दौड कस्तो प्रकारले कुन बाटो हुँदै कुन कुन मन्दिर परिसर छुँदै त्यो 13 किलोमिटर जस्तो लाग्छ मलाई लगिएको थियो यसपालि चाहिँ प्लान त्यही हो कि पहिलाको हो कि अहिलेको प्लानमा केही केही फरक थियो ट्र्याकमा अथवा ट्रेलमा?
1: अहिले फरक छैन 13.8 किलोमिटर
0: ओके
1: त्यो पोइन्टै त्यही हो मर्सैली र उता लङजुङ र तनहुँको उसबाट माथिबाडी आएको मर्सैली र लङजुङ र गोर्खाको बिचबाट आएको चेपे र मर्सैलीको बिचलाई चेपे घाट भनिन्छ त्यहीँबाट नै पहिला उहाँले सुरु गरेकै त्यहीँबाट हो अहिले पनि पोइन्ट त्यही हो हाम्रो पालिकाले फेरि एउटा कार्यविधि निकालेको छ त्यो नै राजपत्रबाडी पास भएर आएको र हामीले पोइन्ट पनि त्यही राखेको छौँ है त्यही नै पोइन्ट चाहिँ कहीँ फरक छैन।
0: ओके अनि उकाली ओह्राली कस्तो छ ऐतिहासिक मार्ग छुन्छ कि छुँदैन भौलिक विविधता अप्ठ्यारोपन केलाई छुन्छ छुँदैन यो ट्र्याकले?
1: ट्र्याक त सबै रोटेटेड हो मेन ठाउँबाडी पोइन्टबाडी त्यो घाट चेपे घाटबाडी दौडिँदाखेरि चाहिँ केही अलिकति उकालो छ सिँढीहरू पथमार्ग त्यसपछि माथि आएपछिसम्म त्यो पालुन्टा नगरपालिकाको 5 नम्बर वडाको टार आउँछ त्यसपछि अनि सबै 4 नम्बर वडा आउँछ त्यसपछि 3 नम्बर छुन्छ अनि 2 नम्बर छुन्छ सबै उकालै उकालो हो
0: रोटेटेड
1: हो।

0: अब त्यो चाहिँ हामीले लगाउने उसलाई प्रतीकको रूपमा चाहिँ एउटा एक दिने राजा भनेर राख्ने, उसलाई अब कति दिनको लागि चाहिँ राख्ने र कसलाई बुझाउने भन्ने कुरो त्यो हुने हो, फेरि अर्को वर्ष अर्कोले हुन्छ।
1: ओके, त्यसमा त विवाद थिएन,
0: राजा बनाउने कुरो चाहिँ
1: होइन, प्रतीक तर त्यसमा विवाद त थिएन कि छ त्यसमा पनि।
0: त्यसमा पोहोर चाहिँ सामाजिक विकास मन्त्रालयले अनि वडा अध्यक्ष थियो अनि त्यसपछि सिडियो मालपोतको अधिकृतहरू भएर त्यो बुझ्दै हुन्थ्यो भनेर लिली विकास अभियानले म पनि गएको थिएँ लिन जाँदाखेरि सिडी साहबले अहिले नगरौँ भन्नुभयो, अहिले अहिले दौड पनि हुँदैन भन्नुभयो र अहिले चाहिँ भुइँ गोर्खामा छ, हिजो चाहिँ हाम्रो हाकिमसँग जानुभएको थियो, खै के गर्नुभयो हिजो बेलुका त्यो रोक्यो भने चाहिँ मैले सोध्दा नि भ्याएन।
1: ओके, ल त जी होस्, रोकियो, दुःख लाग्यो होइन, दुःखदायी कुरा हो, तर पनि अब त्यसको कारण छ होला। अब जो
0: कारण त केही छ, अब के भने यो राम्रो कुरो होइन, यो इतिहास हो, यो गाउँ, यो जसले जे भने पनि अब लिलीकोटको लागि चाहिँ यो राम्रो चाहिँ होइन, समाजको लागि राम्रो नि होइन, हामी आयोजकको लागि राम्रो नि होइन, त्यो संस्थाको राम्रो पनि भएन, अनि त्यो एउटा प्रतीको रूपमा हामीले चाहिँ त्यति गरेको ऐतिहासिक र धार्मिक पर्यटकीय क्षेत्र ग्रेट हिस्टोरी बोकेको लिलीकोट, नेपाल राज्यको उदय भएको ठाउँ, शाहवंशको उदय, अब यो कुराहरूलाई अब यो एउटा प्रतीको रूपमा एउटा प्रचार गर्नको लागि चाहिँ
1: सुरुवात बुढीगण्डीको सायद बुढीगण्डीको बाढीको पनि केही कारण हुनसक्छ होइन, अहिले सबैजना दुखी पनि छन्, त्यही बाटो पनि त्यही
0: हामीले सोद्धाखेरि है हामी बुढीगण्डीतिर छौँ भनेर।
1: आइसी, ओके, अब म भित्री पाटोमा नजाउँ, तर पनि अब पहिला पहिलाका विजेताहरू नेपाल आर्मीका धावकहरूले जितेको जस्तो लाग्छ, पहिला पहिलाका विजेताहरू पनि यसमा भाग लिन आउनु भएको थियो?
0: अहिले चाहिँ विजेताहरू चाहिँ आउनुभयो कि भएन खै ठ्याक्कै थाहा भएन, हिजो बिहानसम्म चाहिँ 76 थियो, बेलुका झन्डै 100 पुग्न लागिसकेको थियो भन्नुभएको थियो, अब हामीलाई त्यो ब्याज भएपछि त्यतैपट्टि छ
1: क्यान्सल अथवा स्थगित भएपछि त्यतिर ध्यान भएन।
0: अनि नेपाल प्रहरी बाडी, आर्मी बाडी, सहरबाडी पनि आउनु भएको छ भन्ने कुरो चाहिँ बिहान हाम्रो खेलकुदको उसले चाहिँ ब्रिफिङ गर्दाखेरि थाहा भएको थियो।
1: पुरस्कारको राशि पनि त निकै दरिलो रहेछ नि त, प्रतियोगितामा प्रथम हुनेले पहिला 1,12,000 यसपालि पनि त्यही मिलाउनु भएको थियो होला, यो चाहिँ दोस्रोलाई 87,000 आदि यो रकम चाहिँ कहाँबाट तपाईँहरूले उपलब्ध गराउँदै हुनुहुन्थ्यो
0: पालिकाकै योजनामा?
1: योजनामा एनिवे ल त
0: राज्यले लियो भने स्थानीय दायरा पनि पर्छ, दायित्व पनि पर्छ भन्ने भएर नि हामीले त्यो गरेको हो, कसैलाई अब यो मार पर्दैन, समय अब समय नै हुने भयो नि त स्थानीयले
1: कुरा छ, भएको भए गर्न कन्टिन्यू गर्न पाए इतिहासको सम्मान हुन्थ्यो, संस्कृतिको संरक्षण हुन्थ्यो होला होइन, अनि के अरे पर्यटन प्रवर्धन हुन्थ्यो होला आदि होइन, यी कुराहरू तपाईँले अघि गर्नुभयो र फेरि मौलिकबाट आधुनिक तरिकामा लगेका छौँ पनि भन्दै हुनुहुन्थ्यो, गर्दाखेरि धेरैलाई यसले चाहिँ त्यो म्यापमा राख्थ्यो तर हुन सकेन, यसपालि नभए पनि अर्को साल होस् हाम्रो शुभकामनाको साथमा तपाईँलाई म धन्यवाद दिँदै बिदा लिन्छु। तपाईँको अन्तमा केही छ सर? आफन्त तपाईँका चिन्जान आफन्तहरू कोही कतै ब्रिटिस आर्मी बेलायततिर कतैतिर हुनुहुन्छ कि सोधे मैले?
0: ब्रिटिस आर्मीमा मेरो दाई पनि हुनुहुन्छ, रिटायर होला हुनुहुन्छ।
1: नाम के होला दाईको, नाम के हो?
0: मेरो दाई चाहिँ बनबहादुर थापा हो, काठमाडौँमा बस्नुहुन्छ।
1: ए ओके,
0: सिक्स इयरको
1: बलबहादुर थापा,
0: वनबहादुर
1: थापा, आर्मी नम्बर थाहा छ?
0: हजुर,
1: आर्मी नम्बर थाहा छ हजुरलाई?
0: पहिला कन्ट थियो, अहिले 90 हो।
1: 90 हो, ओके, 6GR को 90, 6GR 90, 90 गुरुजीको भाइ हुनुहुँदो रहेछ तपाईँ। ल त तपाईँको कुराहरू अब विदेशमा सुनेर केही न केही इन्फर्मेसन भयो, दुःख पनि लाग्यो होला, तर लिगलीकोटको ऐतिहासिक यो चाहिँ वास्तविकता र चाहिँ भनौँ न त्यो धरोहरको कुरा हामीले गर्यो। थ्याङ्क यू सो मच यहाँलाई, म बिदा लिएँ यहाँलाई, अर्को वर्ष शुभकामना, ह्याप्पी दसैँ भन्दै मैले बिदा लिएँ है सर।
0: हस् हस्
1: नमस्कार नमस्कार। एकदमै निराश हुनुहुन्छ, निराश भएका व्यक्ति पालुङटार म्युनिसिपालिटीका कृष्णबहादुर थापा मगर लिगलीकोट दौडको बारेमा कुराकानी गर्दै हुनुहुन्थ्यो, त्यो अन्तिम समयमा हुन सकेन आदि

0: तपाईँले पनि सुन्नुभयो होला भने अब आजको यो बसाइमा एउटा रिपोर्ट राखिहालौँ। चिनीको कुरा छ श्रोताहरू, हिजोदेखि नै राख्नु खोजेका थियौँ र ताप्लेजुङमा 48 वर्षपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी बिक्री सुरु गर्यो भन्ने कुरा मैले हिजो राख्न चाहेको थिएँ, अलि भएन समयले, आज त राख्नै पर्यो। ओके, त्यस्तर्फ लागिहालौँ।
1: ताप्लेजुङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड स्थापना भएको 48 वर्षपछि चिनी बिक्री गर्न सुरु गरिएको छ। हालसम्म चामल मात्र उपलब्ध गराउँदै आइरहेको कम्पनीले चिनी थप गरेसँगै उपभोक्ताको चाप बढ्दै गइरहेको छ। सुलभ मूल्यमा चिनी तथा चामल उपलब्ध भएसँगै ग्रामीण भेगबाट उपभोक्ताहरू सामग्री खरिदका लागि सदरमुकाम धाउन थालेका छन्। कम्पनीले 150 नबित्दै ताप्लेजुङमा आएको 180 क्विन्टल चिनी बिक्री सम्पन्न गरेको छ। आइतबार पुनः थप 140 क्विन्टल चिनी ल्याएर अहिले धमाधम बिक्री वितरण गरिरहेको कार्यालयले जनाएको छ। चाड पर्वमा लक्षित गर्दै कम्पनीले ताप्लेजुङमा गत असोज 14 गतेबाट चिनी बिक्री गर्न सुरु गरेको थियो। पहिलो चरणमा आएको 180 क्विन्टल चिनी 4 दिनकै अवधिमा आधा क्विन्टल भन्दा बढी बिक्री गरेको थियो। ग्रामीण भेगमा चिनी प्रति किलोग्राम 170 रुपियाँसम्म पर्ने र खाद्यमा प्रति किलोग्राम 110 रुपियाँमै पाइने भएकाले गाउँ गाउँबाट उपभोक्ताहरू खरिदका लागि सदरमुकाम आउन थालेका छन्। अन्य कामको लागि सदरमुकाम आउने मानिसहरू समेत खाद्य कम्पनीमा पुगेर घरमा आवश्यक पर्ने परिमाणमा चिनी तथा चामल लिएर मात्रै जान थालेका छन्। मेरिङदेन गाउँपालिका 5 थुकीमाबाट आउनुभएका सेवाग्राही फिफ्रा सिंह लिम्बु र फुङलिङ नगरपालिका 8 दोखुबाट आउनुभएका सेवाग्राही गजेन्द्र बहादुर गुरुङ,
2: अहिले 170 गाउँमा ग्रामीण भाग गाउँ थुकीमा हामीले पाउँछ, बेच्दै किनबेच हुँदैछ। 170 हामीले लगाउँदैछौँ, तर यहाँ 170-110 पाउँदा चाहिँ सहज 60 रुपियाँ सस्तो चिनी पाउँदा यहाँ 20 केजी लगेको गाउँमा बजार आएको बेला चाहिँ लगेर हामीले पनि जाउँ न, सस्तो हुने रहेछ, धेर सरल फरक हुने रहेछ भनेर आज चाहिँ आएर खरिदे।
3: अहिलेको यो दसैँ तिहारको लागिमा हामीलाई यो खाद्यान्नले दिएको यो सुलभ मूल्यको खाद्यान्न बिक्रीले यहाँ हुने दसैँ तिहारमा हुने धेरै अब अहिले त के हुन्छ गाउँठाउँमा त बजारमा महँगीले गर्दाखेरि धेरै अब महँगो मूल्य तिर्नु परेको छ, यहाँको खाद्यान्नले गर्दाखेरि केही सहज भएको महसुस गरेको छ।
1: बिक्री सुरु गरेको केही दिनसम्म प्रति व्यक्ति 6 किलोग्रामसम्म मात्र प्रदान गर्ने मापदण्ड तय गरिएको थियो, तर सेवाग्राहीको चाप थेगी नसक्नु भएका कारण हाल प्रति व्यक्ति 25 किलोग्रामसम्म प्रदान गर्न सुरु गरिएकाले सेवाग्राहीको चाप केही मात्रामा नियन्त्रणमा आएको छ। पछिल्लो समयमा चामलको माग समेत उत्तिकै मात्रामा वृद्धि भइरहेको छ। केही समय अगाडिसम्म अधिकांश सडेको, भिजेको तथा कुहिएको चामल मात्र पाइने उपभोक्ताको गुनासो आउने गरेको थियो, तर अहिले सुपथ मूल्यमा गुणस्तरीय चामल पाउन थालेसँगै उपभोक्ताले धमाधम खरिद गरिरहेका छन्। गुणस्तरमा सुधार आएसँगै आफू लगायत अन्य छिमेकीले समेत खाद्य कम्पनीकै चामल खरिद गर्न थालेको भगीरथ पुरीको भनाइ छ।
4: बढ्दो महँगी, त्यसमा बाहिर दोकानमा रहने दि अति महँगो, गुणस्तर एउटै र यहाँ चाहिँ अलिक सस्तो पाइएको छ, त्यसरी यहाँ लाग्ने हुन्छ।
5: पहिला पहिला त अलिकति सडेको गलेको पाया चामलहरू मात्रै पाइन्छ भन्दैन, आजभोलि त्यस्तो पाइन्छ कि पाइँदैन?
4: अहिले त्यस्तो छैन, पहिले चाहिँ सडे गलेको पनि थियो, सस्तोमा ल्याउने गरी अनि सस्तो दिने गरी चाहिँ सडे गलेको पनि थियो र बाहिर किन्थ्यो मान्छेले, अहिले त्यो नभएर गुणस्तर एउटै छ, बाहिर दोकानमा महँगो छ, यहाँ सस्तो छ, त्यसले गर्दाखेरि मान्छे यहाँ आकर्षित छैन।
5: तपाईँ आफै पनि यहीँको लिनुहुन्छ?
4: हजुर, म पनि अहिले अहिले चाहिँ लिएँ सर, मैले
5: पहिला लिनुहुन्न थियो?
4: पहिले चाहिँ थिएन, अहिले चाहिँ मैले यहाँ गुणस्तर एउटै बुझेर मैले यहाँ ल्याएको छ।
1: सीमित जनशक्ति भए पनि कार्यालयले सहज रूपमा सेवाग्राहीलाई सेवा दिने कोसिस गरिरहेको छ। बिहान बेलुका तथा बिदाका समयमा कर्मचारी चिनी तौलिनमै व्यस्त हुने गरेका छन्। 5-10 किलोसम्म चिनी तौलिएर पोका बनाई तयारी अवस्थामा राखिएको छ, जसका कारण सेवाग्राहीको भिड लागेको समयमा तत्काल प्रदान गर्न सकिने माध्यम कार्यालयले अपनाएको छ। उपभोक्ताले हाल चिनी र चामल मात्र खरिद गर्न पाइरहेका छन्। नागरिकको भने खाद्यबाट पाइने सबै किसिमका दैनिक उपभोग्य सामग्रीहरू पाउनुपर्ने माग बढ्दै गइरहेको छ। सोही अनुसार कार्यालयले थप प्रक्रिया अघि बढाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखा प्रमुख प्रकाश तिमसिनाले बताउनुभयो।
6: हाम्रो पहिला चामलको थियो र जनतालाई हाम्रो दिने सेवा प्रभावमा अलिकति जाम लाग्ने या कुनै समस्या सेवा गरेर भिड नहुने खालको थियो। त अहिले यो चाहिँ बजारमा हामीले नयाँ अब यो पटक चाहिँ हामीले चिनी थप गऱ्यौँ। चिनी थपेसँगै बाहिर बजारभन्दा हाम्रोमा केही सस्तो परेपछि आम नागरिकको चासो अरू कुरा चाहिँ धेरै भिड लागेको कारणले यो अलिक बढी भिड देखेको र हामीले यो विगतको दिनभन्दा अलिक व्यस्त गरेका छौँ। टोकन प्रणाली बाबत काम गरेका छौँ। त्यो हिसाबले भिड देखे पनि हामीले 100 रुपियाँ सेवा दिइरहेका छौँ र हामी जनशक्ति थोरै भए पनि सेवा प्रभावलाई हामी सबैसम्म चुस्त दुरुस्त बनाउने प्रयास गरिरहेका छौँ सर।
5: अब यो माग चाहिँ उपभोक्ताको अरू पनि रहेछ, थप अरू चाहिँ प्रक्रियामा छ कि कस्तो छ यो तेलहरू लगायत दालहरू?
6: हजुर, यो आम नागरिकको एक खालको चाहिँ यो सार्वजनिक संस्थानप्रति विश्वास छ। त्यो हिसाबले पनि दुई रुपियाँ बाहिरबाट सस्तो होस् भन्ने उहाँको चाहना छ। हामी त्यही अनुसार काम गरिरहेका छौँ र हामीले सकेसम्म यो दसैँभन्दा अगाडि नै तेल र दाल चाहिँ ल्याउने कोसिस गरिरहेको छ र यो प्रक्रियामा छ, सकेसम्म अगाडि नै आउन सक्छ।
1: खाद्यबाट नागरिकले खरिद गरेका सामग्रीहरू केवल बिक्रीका लागि नभई घरैमा उपभोग गर्न मात्रै सीमित गरिएको छ। व्यापारका लागि समेत खाद्यबाट खरिद गरेर महँगो मूल्यमा बिक्री गर्ने जोखिम बढ्ने सम्भावना उत्तिकै छ, जसका लागि सम्बन्धित सरोकारवालाले अनुगमनको कार्यलाई समेत प्रभावकारी रूपमा लागू गर्न जरुरी देखिन्छ।
0: कृष्ण लिम्बुजीलाई धेरै धेरै धन्यवाद छ। स्थानीय इस्यु उठाउनु भयो भने आजको समीक्षामा गइहालौँ, धेरै समय छैन। समीक्षा लिएर भीम मातृजी आइसक्नु भएको छ, पत्र पत्रिकालाई लिएर के छन् त भीमजी? नमस्ते।
7: नमस्कार बिनाजी, धन्यवाद यहाँलाई धेरै धेरै। आज पत्र पत्रिकाहरूले धेरै जस्तो चाहिँ यो राजदूत नियुक्तिको अहिले सुनवाई भइरहेको छ संसदीय समितिमा, यो विषयलाई उठाएका छन्। यसमा चाहिँ संसदले
0: हजुर
7: भनेको मिनी पार्लियामेन्ट भनेर भन्छ समितिलाई, तर यो सुनवाई समिति चाहिँ अझै पावरफुल देखियो यसपालि चाहिँ। सरकारले गरेको रिकमेन्ड पनि दुईवटा अस्वीकृत एउटा होल्डमा राखिदियो भनेपछि होइन, कति पावरफुल देखायो भनेको चाहिँ खास चाहिँ अलिक अस्तित्व चाहिँ अलिकति देखाएको छ यसपालि चाहिँ। विशेष
0: गरेर पावर हो भने त्यो राम्रै कुरा हो नि, होइन
7: भनेको जतिसुकै नियुक्ति पनि के सिफारिस पनि सदनलाई मान्य हुँदैन भन्ने कुरा चाहिँ अहिले देखाइदियो कि। यो देखाउने यहाँभन्दा अगाडि कतिपय केसमा चाहिँ अब पार्लियामेन्टमा चाहिँ कुनै दल विशेषले अथवा सरकार विशेष सरकारले नै हो रिकमेन्ड गर्ने गर्दाखेरि नि त्यो भयो भनेदेखि त्यति साह्रो देखिएको थिएन, एकाध मात्र त्यस्तो इक्जाम्पलहरू देखिन्थ्यो। अहिले चाहिँ सत्तारूढ दलकै विपक्षभन्दा पनि सत्तारूढ दलकै सांसदहरू चाहिँ अलिक बढी आक्रामक सुन्ने सुनिँदाखेरि
0: यो त यसपालि त अलि पहिलाभन्दा फरक एप्लिकेसन राख्यो होइन त?
7: हो,
0: एप्लिकेन्टहरूले को चाहिँ दाग देखियो भनेपछि अब त्यसमा सर्टलिस्ट त गरे होला नि त, अब एप्लिकेन्ट त अब 2-3 हजार थियो होला, 3-4 हजारै पुगे होला होइन, त्यसमा सर्टलिस्ट गर्दाखेरि कस्तो नजर नपुगेको यदि त्यहाँ चाहिँ केही दागहरू देखिया भए भन्न चाहेको मैले?
7: नजर देखिनँ भन्दा पनि इन्ट्रेस्टको कुराहरू पनि हुँदो रहेछ कतिपय चाहिँ होइन, अब कसले कति इन्फ्लुएन्स गर्न सक्छ भन्ने हिसाबको कुराहरू पनि देखिँदो रहेछ देखिँदाखेरि चाहिँ। तर पार्लियामेन्ट यो संसदीय सुनवाई समितिले अहिले जे जस्तो निर्णय गरेका छ यो प्रतिपक्षले विपक्षी दलहरूले पनि स्वागत गरेका छन् कि, मैले केही नेताहरूको हेरेको थिएँ स्वागत योग्य भनेर। एमालेकै पहिलाको सचेतक हुनुहुन्थ्यो नि मुख्य सचेतक बुर्ला, उता
0: बुर्लाकोटीजीले
7: उहाँले बोलेको कुराहरू पनि देखेँ मैले, चर्काचर्की गरममा गरमै भएको देखेका थिएँ कि मैले। यो देख्दाखेरि चाहिँ अन्नपूर्ण पोस्टले अलिकति भनेको छ, मलाई चाहिँ थोरै पढ्न मन पनि लाग्यो होइन, दागीहरूको राजदूत आकाङ्क्षामा ब्रेक शीर्षक राखेर खबर छापेको छ। संसदीय सुनवाई समितिले सरकारद्वारा सिफारिस गरेका 13 राजदूतमध्ये 10 जनाको नाम अनुमोदन गरेका छ, यो पनि सर्वसम्मतिले हो है। सत्तारूढ राष्ट्रसभाका सांसदहरूकै आपत्तिपछि साउदी अरेबियाका लागि प्रस्तावित गिरिबहादुर सुन्ना र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम समितिबाट अस्वीकृत भएको छ, यो पनि सर्वसम्मति हो है। जापानका लागि प्रस्तावित डाक्टर जिज्ञान र जिज्ञान कुमार थापाको पिया र स्वार्थको द्वन्द्व सम्बन्धी विवादका कारण निर्णय चाहिँ होल्ड गरिएको छ यो दसैँपछि भनेर भनेको छ। यहाँनिर अलिकति कचकुचुक चाहिँ सुनियो सुनिन् चाहिँ यहाँ भएको कुरा चाहिँ जस्तो इक्जाम्पल है, यहाँनिर अलि यो सुनारलाई बोहराले सोधे किन एप्लाई गरेको भनेर, तपाईँ यस्तो मान्छे एप्लाई नै किन गर्नुभएको भनेर सोध्नु भएको छ कि। यो सबभन्दा बढी प्रश्न चाहिँ साउदी अरबका लागि प्रस्तावित राजदूत सुनारमाथि तेर्सी, सत्तारूढ दल राष्ट्रसभाका सांसद दीपक बोहराले साउदी अरबका लागि प्रस्तावित सुनारलाई सुझाव दिँदै भन्नुभयो, यस्ता कुरा आउँछन् भने थाहा पाउँदा पाउँदै एप्लाई किन गरेको एप्लाई नै नगरेको भए हुन्थ्यो. उहाँले साउदी अरबका लागि प्रस्तावित सुनारलाई नाम फिर्ता लिन पनि सुझाव दिनुभयो. राज्यसभाका सांसद मधुकुमार चौलागाईले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारमाथि प्रश्न उठाउनु भयो. सुनारमाथि महिलामाथि घरेलु हिंसाको आरोप रहेको सांसद चौलागाईले बताउनु भयो. अनि उहाँले भन्नुभयो, यो मुद्दामा ललितपुर प्रहरीसम्म गएर मिलापत्र पनि गरेको, फौजदारी अभियोगमा मिलापत्र गरेको भन्ने आरोप छ. तपाईँ दलित अभियन्ताको रूपमा काम गर्दा करोडौँ रुपियाँ असुल गर्नुभयो, यो त ठाडो आरोप छ होइन. नेपाल प्रहरीको डिआइजीबाट कसैलाई एआइजीमा बढुवा गरिदिन्छु भनेर पैसा असुल गर्नुभयो. चौलागाईले कसैलाई सांसद पद मिलाइदिन्छु भनेर समेत रकम असुली गरेको आरोप छ. प्रस्तावित राजदूत सुनार हाम्रो नेपाल पार्टीमा हानेपा केन्द्रीय सदस्यका रूपमा आबद्ध रहेको कुरा पनि सांसद चौलागाईले उठाउनु भयो. चौलागाईले प्रश्न गर्नुभयो, तपाईँले हाम्रो नेपाल पार्टीसँग आबद्धता तोड्नु भएको छ कि छैन? प्रस्तावित राजदूत सुनारलाई जर्मनीबाट डिपोर्ट गरेर पठाएको गम्भीर आरोप समेत उहाँले उठाउनु भएको छ. प्रतिपक्षीय सांसदहरूले सुनारलाई राजदूत पदको प्रस्ताव छाडिदिन सुझाए. एमालेकी सांसद पद्मा कुमारी हरियाले पनि आफ्नो श्रीमती हुँदाहुँदै पर स्त्रीसँग सम्बन्ध बनाएर कुरा बनाएको कुरा स्वीकार गरेको भन्दै आपत्ति जनाउनु भयो. उहाँले भन्नुभयो, यो नैतिक चरित्र हो. यी प्रश्नले तपाईँलाई राजदूतका रूपमा कसरी सिफारिस गर्न सक्छौँ? नेकपा नेता वर्षमान पुनले सुनारलाई राजदूत पदको प्रस्ताव छाडिदिन सुझाउनु भयो. यदि गम्भीर रूपमा उजुरी आएको छ, यस्तो प्रस्ताव गम्भीरतालाई ख्याल गर्दै राजदूत पदको प्रस्ताव छाडिदिनुहोस्, क्विट गरिदिनुहोस् उहाँले भन्नुभयो.
0: क्विट गरिदिनु
7: तर उहाँले चाहिँ अन्यायमा हुन्छ, यो एकरो महिला रुँदैमा राजदूतका लागि अयोग्य यो भनेको उहाँले अलिकति के स्वीकार गर्नुभएको छ नि. फोन कन्भर्सेसन यताउता पनि भएको, मिलापत्र पनि भइसकेको, त्यो कारणले गर्दाखेरि म त मान्दिनँ तपाईँले यो उहाँले चाहिँ महिला रोइदिनु भयो होला सायद त्यहाँ होइन. एकवटा महिला रुँदैमा राजदूतका लागि अयोग्य छ, तपाईँहरूले छाड्नुहोस् भन्नुभयो, म त छाड्दिनँ मान्दिनँ भने अलिकति त्यहाँ रमाइलो माहौल पनि भएको रहेछ त्यहाँ हुँदा चाहिँ. भनेको अहिले चाहिँ सांसदहरूले यस्तो खरा खरा प्रश्नहरू हालेका छन्, तर योभन्दा अगाडिको मैले त्यो त न्यायाधीशहरूको सबैको पनि हो, जस्तै चौधरी समस्या जवहराको पनि त्यतिखेर त हुन्छ त होइन. अनि त्यतिखेर हुँदाखेरि पनि प्रश्नहरू चाहिँ एकदम खरा खरा क्वेसन, अब चाहिँ सिद्ध्याए है यिनीहरूले भन्ने खालको क्वेसनहरू गर्ने होइन. अनि भरे त सर्वसम्मतिले स्वाद स्वाद नाम पारित गरिदिए त्यस्तो पनि गर्थे कि त्यतिखेर गर्दाखेरि चाहिँ. तर अहिले यो ट्रेन्ड चाहिँ रोकिएको छ. आज सबैजसो पत्र पत्रिकाले यो खबर छापेका छन् है. अब यसैलाई चाहिँ अलिकति राम्रो मलाई हेडलाइन मन परेको चाहिँ नयाँ पत्रिकाले राखेको छ, राजदूतको सुनवाईमा देखियो संसदीय सर्वोच्चता, शीर्षक राखेर खबर छापेका छ होइन. अनि यो अर्को भनेको चाहिँ कान्तिपुरको पनि राम्रो छ, यो भनेको राजदूत नियुक्तिमा सरकारमाथि संसदीय समितिको लगाम, शीर्षक राखेर खबर छापेको छ. आज यो विषयलाई सबैले प्राथमिकता दिएका छन्. गोर्खापत्र दैनिकले रत्नपार भक्तपुर मेट्रो रेल परियोजनाको अध्ययन सुरु, शीर्षक राखेर खबर छापेको छ. भिडभाड बढी छ होइन, त्यो कारणले गर्दाखेरि अब फेरि पहिला एकफेर तपाईँलाई थाहा छ त्यो रातो छुट्टै बनाएर लेन बनाएको थियो
0: मन्त्रीज्यू बसेर पनि हिँड्नु भएको थियो क्यारे. आइडिया राम्रो हो तर अब बाटो फराकिलो छैन, अब एजुकेटेड हामी छैनौँ, के भन्छ रोड सेन्समा चाहिँ हामी अलिअलि कम नै छौँ नि होइन. आज मैले अब भन्दाखेरि चाहिँ के थियो भने, अब 2-3 मिनट पर्खियो आफ्नो रेड लाइटबाट ग्रिन लाइट हुनलाई, आउने बेलामा एकजना महिला जेब्रा क्रस गरिदिनु भयो, आउँ कि जाउँ गरिदिनु भयो. मेरो पालो छ, के गर्ने मैले, अब जाउँ कि जाउँ, किच छ होइन, दुर्घटना हुन्छ, नजाउँ भने पनि पालो मेरो छ, मलाई हतार भएको छ. तर उहाँहरूले के भन्छ भने, जेब्रा क्रसिङ मेरो हो, हाम्रो हो, पैदल यात्रा, बल्ल बल्ल हामीलाई पनि खोलिदिएको छ नि त. नट ओन्ली रोड त सबैको हो नि होइन, त्यस कारणले यो रोड सेन्स चाहिँ, एजुकेसन चाहिँ कमी भएको हुनाले जे गरे पनि अप्ठ्यारै छ.
7: पहिला पहिला के अरे यो फाइन तिराउने पनि गर्थ्यो कि गर्न, त्यसमा पनि अलिकति लापरवाही भयो क्या हुन चाहिँ, यो आकाशी पुलबाट बाटो नकाट्नेलाई चाहिँ होइन, त्यो पनि गरे. अनि यही फेर चाहिँ टाङ फट्टाएर त्यो ट्राफिकको त्यो लाइन हुन्छ, त्यो बिचार राखेको हुन्छ नि
0: डिभाइडरहरू,
7: त्यहाँ राख्दाखेरि गृहमन्त्री हुनुहुन्थ्यो क्या हो वामदेव गौतम, उहाँ पुरा टाङ फट्टाएर ट्वाक ट्वाक गरेर नागेर हिँडिदिनु भयो त्यही त्यो पनि
0: त्यही छ है
7: त्यो त होइन रमाइलो रमाइलो
0: भिडियो नै आएको थियो कि आएको
7: थियो त्यो त्यो एक्सनवाला अझै रमाइलो थियो क्या त्यो फोटोहरू हेर्दाखेरि पनि यता त झन्
0: मन्त्रीहरूले त गर्छन् जनताले नगर्ने भन्ने कुरा भन्दा आइहाल्छ नि एक्जाम्पल लिइहाल्छ नि
7: अनि यो भयो भनेदेखि अलिकति ट्राफिकको लागि मलाई त यो भन्दा पनि त्यो माथि माथि आकाश आकाशमा डोरी टाँगेर जाने खालको हुन्छ नि
0: पोर्टवे सबभन्दा भनौँ न अब हुन त हामी त्यो एक्सपर्ट भएन सबभन्दा सस्तो
7: राम्रो
0: गरेको छ प्यासेन्जर एन्ड सामान पनि होइन
7: अस्ति किनभने ठाउँ सीमित छ रोड त्यहाँभन्दा बढी बढाउने ठाउँ पनि छैन अब चाहिँ होइन बढाउनु त जति छ बढाइसकेको छ होइन केहीले
0: त्यसले फेरि अरूलाई व्यवधान ल्याउँदो रहेछ आकाशमै जाने हो
7: त्यही गर्दै हुन्छ कि यस्तो क्राउडेड सिटीहरूमा त अरू त खै देखिँदैन आउँदै दसैँ हराउँदै पिङ शीर्षक राखेर गोर्खापत्रले अर्को खबर छापेको छ यो संस्कृति थियो यो चाहिँ सामाजिक संस्कृति थियो कि सामूहिकताको होइन त्यो पनि हराउँदै
0: टिमवर्कको एकदम गाउँलेहरूको
7: किन गेट टुगेदर हुने
0: तपाईँलाई तपाईँले पिङ्न चढा धेरै होला थुप्रो भयो कि अब निम्त त दिएको छ बिजेलले त्यहाँ पिङ राखेको छ तपाईँ भोलि जाने भए लिङ्गेपिङ छ
7: हजुर हजुर
0: आउनुहोस् है
7: हुन्छ थ्याङ्क यू नागरिक दैनिकले जनगुनासोको सम्बोधन गर्न राष्ट्रपतिलाई चुनौती शीर्षक राखेर खबर छापेको छ यो सन्दर्भ चाहिँ त्यहीँ के भन्छ महँगीदेखि लिएर गएर यो राजदूत नियुक्तिहरूदेखि सबै जे जस्तो देखिया छ हाम्रो खगेन्द्रजीको खैर सुनार सांसदजीको सबै कुराहरू जोडजाड गरेर यो खबर छापेको छ है यो इजरायल पठाउने नाममा ठगी शीर्षक राखेर अर्को डरलाग्दो खबर छापेको छ यो भनेको चाहिँ एउटा ऱ्याकेट जस्तो भनौँ न मैले भुटानी शरणार्थी जसरी पठाएको थिएँ नि मैले इजरायल पनि केयर गिभरको नाममा त्यसरी नै पठाउन ठुलो खेल भइराखेको रहेछ समाउँदै समाउँदै छ केही मान्छेहरूलाई 1200-1500 नै उनीहरू त करोड करोड ज्याङ ज्याङ उठाउँदा रहेछ त्यति बेला अब के पैसा उठाउँदाखेरि होइन थुप्रो खाइसक्यो 5-6 लाख रुपियाँ उठाएको रहेछन् खास त यो त सरकारको तर्फबाट जी टु जी भनौँ न होइन
0: एकजनाको 5-6 लाख भनेछ त्यहाँ त 150-150 दुई हजारलाई त ठुलो ठुलो पैसा
7: 1100-1200 उठाइदियो भनेदेखि
0: सिद्धि त्यो करोडमा होइन अरबमा आउँछ होइन
7: अनि नागरिक दैनिकले 4,500 परिवारको दसैँ होल्डिङ सेन्टरमै शीर्षक राखेर खबर छापेको छ पहिला आफ्नो आफ्नो परिवार मिलेर घरभित्र त्यसरी मनाउने आम नागरिक होइन अहिले होल्डिङ सेन्टरमा सबै सामूहिक हिसाबले त उनीहरूको यो अनुभव चाहिँ नयाँ अनुभव नै हुन्छ तर घर गुमाएको पीडा परिवार आफन्त गुमाएको पीडा होइन उहाँहरूलाई चाहिँ अब गार्जेन अब स्थानीय सरकार हो एउटा पहिलो गार्जेन ठोकिने ठाउँ होइन स्थानीय सरकार आफै पनि मारौँ परिराखेको छ है अर्को केन्द्र सरकार हुन त अहिले बजेटको हिसाबले कुरा गर्दाखेरि त राम्रो बजेट 17-18 अर्ब जम्मा भइसक्यो प्रधानमन्त्री त्यो रिलिफ फन्डमा होइन त्यो पैसा मात्रै खर्च गरेर पनि भएन फेरि अर्को एउटा चाहिँ कस्तो भइराखेको रहेछ अनि विनोदजी अहिले त्यहाँ चाहिँ सरकारभन्दा पनि गैर सरकारी संस्थाहरूले चाहिँ कि त्यहाँ काउन्सिलरहरू त्यो साई सोसियल साईको काउन्सिलरहरू चाहिँ एकदम धेरै पठाएर अलि त्यो टिमहरू नै खटिराखेको पनि छ क्या कतिपय चाहिँ त्यसको लागि चाहिँ मानवीय सहयोग फेरि यस्तो बेला चाहिँ त्यस्तो सहयोगको लागि चाहिँ फन्डहरू पनि आउँदो रहेछ त्यतिखेर जोड्दाखेरि चाहिँ त्यो मोबिलाइजरहरूको लागि उनीहरूले राम्रो आकर्षक के भन्छ तलब भत्ताहरू दिएर नै त्यहाँ परिचालन पनि गरिराखेको छ त्यतिखेर चाहिँ काम राम्रो गरिराखेको छ तर आफन्त गुमाउनुको पीडा भनेको चाहिँ जो व्यक्ति पीडामा छ उसले मात्रै बढी फिल गर्न सक्छ एकदम गाह्रो छ अहिले यो चाहिँ एकदम दुःखदायी नै छ साइबर ठगी रोक्न ब्याङ्कमै 24 घन्टा सम्पर्क व्यक्ति शीर्षक राख्ने खबर छापेको छ यो राम्रो छ अनि नयाँ पत्रिकाले अरू खबर छापेको छ काठमाडौँ प्रहरीमा मात्रै 3 वर्षमा मिटर ब्याज सम्बन्धी 1,485 उजुरी शीर्षक राखेर मिटर ब्याजको ठगी धन्दाले पनि भइरहने मनाएको जहाँसुकै ठग्ने मात्रै छ कान्तिपुर दैनिकले प्रधानमन्त्रीको भारत भ्रमण मङ्सिर 2 साता शीर्षक राखेर खबर छापेको छ यही शीर्षक मात्रै पढ मलाई यसलाई इलेभेन गरेर
0: भारत भ्रमण सफल रहोस् हाम्रो शुभकामना होइन त आदर्शदा आजको बसाइको समय यति नै हो हामी दुवै भीमात्र र म विनोद खड्कालाई बिदा दिनुहोस् फेरि भोलि भेटौँ शुक्रबारको दिन अहिलेलाई बाबाई नमस्ते

0: पछिल्ला तीन ठूला विपदका कारण 134 पुलमा क्षति पुगेको छ।
1: पूर्वाधार विकास मन्त्रालयका अनुसार ती विपदले पक्की चोरुङ्गे र क्यान्टिलिभर अर्थात् भित्तामा खोपिएका समेत गरी 134 पुलमा हानि पुर्याएको छ। गत भदौ 10 गते आएको भोटेको सिपाडीले 31 पक्की पुल तथा 64 चोरुङ्गे पुलमा क्षति गरेको छ। 64 मध्ये 53 बगेका छन् भने 11 आंशिक क्षति पुगेको छ। यसै गरी यही असोज 9 11 गतेसम्म परेको वर्षाले कालीगण्डकी करिडोरमा ठूलो क्षति पुर्याएको छ। अविरल वर्षापछि पहिरो आउँदा 27 झोलुङ्गे पुलमा क्षति पुगेको सस्पेन्सन डिभिजन ब्रिज कार्यालयले जनाएको छ। कार्यालयका अनुसार 27 पुलमध्ये 8 पुल क्षतिग्रस्त भएका छन् भने बाँकी सबै बगेका छन्। असोज 25 गते बिहान बुढी गण्डकी नदीमा आएको बाढीले 2 पक्की पुल तथा 9 झोलुङ्गे पुल बगाएको छ। सड़क विभागका अनुसार बुढी गण्डकी बाढीले आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सोतीमा फलामे मोटर टेबल पक्की पुल तथा आरूघाट 9 आरूघाटबाट धादिङ जोड्ने पक्की पुल बगाएको छ। स्थानीय पूर्वाधार विकास मातहतका सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख शंकर बुढाथोकीका अनुसार बुढी गण्डकी बाढीले 9 झोलुङ्गे पुल बगाएको छ। बुढी गण्डकी बाढीले गोर्खामा बुढी गण्डकीको किनारमा बनाइएको करिब 500 लामो क्यान्टिलेभर अर्थात् नदी छेउमा भित्ता काटेर हिँड्न बनाइएको पुल समेत बगाएको छ।
0: भूमि र वन सम्बन्धी 2 अध्यादेश जारी भएपछि सरकारले 2 वर्षभित्र भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने लक्ष्य राखेको छ। भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तोलाका अनुसार 13 लाख भन्दा बढी निवेदनमाथि काम भइरहेको छ। अध्यादेशले निश्चित मापदण्ड पूरा गर्ने वन मध्यवर्ती तथा संरक्षित क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकलाई जग्गाको स्वामित्व उपलब्ध गराउने बाटो खोलेको छ। योग्य परिवारलाई कृषि प्रयोजनका लागि न्यूनतम मूल्याङ्कनको 7% र आवासीय जग्गाका लागि 12% दस्तुरमा जग्गा उपलब्ध गराउन सकिने व्यवस्था पनि गरिएको छ। साथै भूमिहीन दलितलाई 2 वर्षभित्र जग्गा उपलब्ध गराउनु पर्ने प्रावधान छ। तर वास्तविक भूमिहीनको पहिचान र सार्वजनिक जग्गा तथा वन क्षेत्रको संरक्षणलाई पनि सरकारले प्राथमिकता दिनुपर्ने कानून मन्त्री सुविता गौतमले बताउनु भएको छ। जोखिमयुक्त नदी किनारमा पुनः बस्ती बसाल्न नदिने र विस्थापित भूमिहीनलाई वैकल्पिक व्यवस्था गर्ने सरकारको योजना छ। यद्यपि सुकुम्बासी अभियान कर्मीले विगतका अनुभवका आधारमा सरकारको प्रतिबद्धतामाथि आशंका गरेका छन्। उनीहरूले कानुनी व्यवस्था मात्रै पर्याप्त नहुने भन्दै विस्थापित परिवारको तत्काल व्यवस्थापन र आवासको सुनिश्चितता गर्न माग गरेका छन्। संसदीय सुनवाई समितिले राजदूत प्रस्तावित 13 10 नाम अनुमोदन गरेको छ। समितिले साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम भने सर्वसम्मतले अस्वीकृत गरेको छ। भारतका लागि राजदूत प्रस्तावित निश्चलनाथ पाण्डे, चीनका लागि कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरञ्जङ थापा, बेलायतका लागि गौरव शमशेरलाई अनुमोदन गरेको हो। त्यसै गरी इजरायलका लागि प्रस्तावित सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरू जोशी, ओमानका लागि पद्मश्री राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, श्रीलङ्काका लागि मञ्चला झाको नाम पनि समितिले अनुमोदन गरेको छ। सरकारले गएको असोज 2 13 राजदूत सिफारिस गरेको थियो। नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई पक्राउ गरिएको छ। मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण र बायोमेट्रिक गर्ने संस्थाका संचालक खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज पक्रेको हो। अरू मेडिकल व्यवसायीमाथि समेत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। वैदेशिक रोजगार बोर्डका पूर्व सदस्य खड्कामाथि मलेसिया जाने कामदारलाई बढी आर्थिक भार पर्ने गरी रकम लिएर सिन्डिकेट चलाएको आरोप लागेको छ। तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरिएकी गरिएका 25 बालबालिकाको भारतीय सीमा क्षेत्र बनवासाबाट उद्धार गरिएको छ। तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादून लैजाँदै गरिएका 10 मुनिका 25 बालबालिकालाई बनवासाको चेकपोस्टले नेपाल फर्काएको हो। हुम्लाको सिमकोट 8, सेयराका ती बालबालिकालाई पञ्चवीर बुढाले कञ्चनपुरको गोडाचोकी नाका हुँदै भारत लगेका थिए। बनवासाको चेकपोस्टमा पुगेपछि भारतीय पक्षले उनीहरूलाई रोकेर नेपाल फर्काएको हो। अरबपति एलन मस्कले युक्रेनी अस्त्रहरूको गति तथा स्टारलिङ्क नेटवर्कको प्रयोगमा लगाइएको प्रतिबन्धमा अमेरिकी सरकारको भूमिका हुन सक्ने बताउनु भएको छ। रुसमा आक्रमण गर्न तथा हवाई सुरक्षा कायम गर्न युक्रेनले स्टारलिङ्क इन्टरनेट नेटवर्क प्रयोग गर्दै आएको छ। तर हालै लगाइएको गति सीमाका कारण तीव्र गतिमा चल्ने अस्त्रहरूले नेटवर्कसँगको सम्पर्क गुमाउँदा सैन्य कार्यवाहीमा असर परेको युक्रेनी अधिकारीहरूले बताएका छन्। मस्कका अनुसार स्पेस एक्सको सैन्य सेवा स्टार सिल्डको प्रयोग तथा गति सीमा अमेरिकी सेना र राष्ट्रपतिले निर्धारण गर्छन्। यता युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले उक्त प्रतिबन्ध सम्भावित प्राविधिक समस्या हुन सक्ने भन्दै नेटवर्कको सम्पर्क पुनस्थापनाका लागि अनुरोध गर्नुभएको छ। जेलेन्स्कीका सल्लाहकारले भने प्रतिबन्धलाई अमेरिका र युक्रेन बीच बढ्दो तनावसँग जोडेर हेरेका छन्। हवस् त, खबर यति नै। नमस्कार।
2: यो बीएफबीएस कुल खबर

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो छोडामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बीएबीएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज टिन गरेर श्रवण गर्न सक्नुहुनेछ। पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको वसाइमा म तुलसीको हार्दिक नमन।

सुधारी कार्यक्रम षडेम संगमको बसाएको उठान मैले गीतकार टेक तामाङको गीत रचना रहेको एउटा युगल गीतबाट गरिसकेको छु। तिमी सागर बोलको गीत राखेँ मैले रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा सङ्गीत रहेको थियो कन्काइस्ट राईको। हलाउँ सुधारो आजको तिथि मिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्मत 2083 साल असोज 29 गते पञ्चमी तिथि बिहार नेपाल सम्बत 1146 तदनुसार आज भने 15 अक्टोबर सन् 2026 र मौसम सफा नै रहेको छ। नेपालमा सूर्योदय बिहान 6:03 जाँदा भएको थियो भने सूर्यास्त सेवाको केही समय पश्चात अर्थात् 5:35 जाँदा हुँदैछ। र श्रोताहरू आज यस वर्षको शुभ विजय दशमीको पाँचौँ दिन अर्थात् नवरात्रिको पाँचौँ दिन हो र देवी कुष्मान्द माताको पूजा आराधना गरिँदैछ आज। र यो बसाइमा तपाईँ सम्पूर्ण आदरणीय श्रोतामा समेत देवी स्कन्द माताको कृपा र आशीर्वाद लागिरहोस् भन्ने कामना गर्दछु। र आज भने चाहिँ नवरात्रको पाँचौँ दिनमा देवी स्कन्द माताको पूजा आराधना गरिने भएको हुनाले पक्कै पनि यो दशैँ सबैको शुभ रहोस् भन्ने कामना गर्न चाहन्छु र शुभ विजय दशमीको पनि शुभकामना दिन चाहन्छु।

गीतकार रमेश क्षेत्रीको गीत रचना, भरत लामाको सङ्गीत अनि केशव उप्रेतीको स्वरमा रहेको यो गीतपछि फेरि पनि सम्पूर्ण आदरणीय श्रोतालाई स्वागत गर्दै कार्यक्रमको बारेमा संक्षिप्त जानकारी पनि दिने बेला भइसकेको छ। र श्रोताहरू, आज नवरात्रिको पाँचौँ दिन देवी माता स्कन्द माताको चाहिँ सम्झना गर्दै आज गीत गजल कविता र मुक्तकहरूसँगै दसैँको खुसी सम्झना र भावनाहरू साटासाट गर्ने दिन समेत हो कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाचिका। र आशा छ सधैँको बिहार जस्तै आज पनि यहाँहरूले आफ्ना सिर्जनाहरू लेखेर पठाउन सक्नुहुन्छ। र आज दसैँको माहौलमा छौँ, दसैँलाई सम्झिने खालको सिर्जनाहरू लेखेर पठाउनु भयो भने झनै राम्रो हुनेछ। र यहाँहरूले कार्यक्रम सुन्दै हुनुहुन्छ भने आफ्ना भावनाहरू, दसैँका शुभकामनाहरू प्रतिक्रियाको माध्यमबाट पनि लेखेर पठाउन सक्नुहुन्छ कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा। र आज म सिर्जनाहरूको अलावा केही दसैँका गीत र केही अन्य गीतहरू पनि राख्दै जानेछु कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा। तर यति बेला भने म सिर्जनाहरू केही छिनपछि राख्ने बाछा गर्दै एउटा दसैँको गीत राख्न चाहन्छु। अक्सर यो गीत बजिरहन्छ दसैँको बेला, यो गीत पनि रुमालाई छचिनो। यो गीतमा स्वर रहेको छ रेशम थापा र यसमा गायिकाले पनि साथ दिएकी छिन्, अर्थात् यो गीतमा रेशम थापाको त स्वर यहाँहरूले सुन्न सक्नुहुन्छ, त्यसको अलावा गीता देवी कोइरालाले पनि साथ दिएकी छिन् यो गीतमा। अहिलेलाई पनि यही गीत र गीत पश्चात भने म सिर्जनाहरू कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा समेट्दै जानेछु।

0: SBS Gorkha Radio.
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
4: हजुर आदर सदार, यो छोटो विश्राम पश्चात फेरि पनि सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु र बेबिस गोर्खा रेडियोको यो सृजनशील बसाई कार्यक्रम स्वर्णिम सङ्गम अन्तर्गत सृजना बाटिकामा अब भने षष्ठका सृजनाहरू गीत, गजल, कविता र मुक्तका माध्यमबाट मनका भावनाहरू पोख्ने क्रमलाई जोड्न चाहन्छु र यस सुरुमा यति बेला भने मेरो हातमा कनेक्टिकट युएसमा बस्नुहुने कवियात्री शर्मिला अधिकारीको एउटा कविता रहेको छ दसैँको माहौल छ श्रोताहरू, त्यही भएर उहाँले दसैँकै बारेमा एउटा कविता पठाउनु भएको छ। परदेशीको दसैँ शीर्षकमा लेख्नुहुन्छ शर्मिला अधिकारी, कान्छी छोरी, कनेक्टिकट युएसएबाट। परदेशको जीवन हरेक दिन उस्तै छ, परदेशको जीवन हरेक दिन उस्तै छ, घडीको सुईसँगै दौडिन्छ जीवन, बिहान काम, साँझ थकान, न समय आफ्नो हुन्छ परदेशमा, न परदेशी नै न परदेश नै। पैसा कमाउन हिँडेको स्वदेशी एक दिन ऊ आफै परदेशी बन्न बाध्य हुन्छ, आफ्नै घरको आँगन सम्झना बनेर थाकिदिन्छ। उसले कमाएको पैसा घर पुग्छ तर उसको घर फर्कने आशा निराशामा बदलिन्छ। समय कुर्दा कुर्दै ऊ परदेशमै हुन्छ, अब उसका रहरहरू हराउँदै जान्छन्, खुसीहरू लुटिँदै जान्छन्, घर फर्कने सपना गोजीमा थन्किँदै जान्छन्। उता घरको छानो छाउँदा छाउँदै समयसँगै उसको जवानी छोटिँदै जान्छ। बुढा बा आमा फोन गर्छन् र सोध्छन्, तँलाई सन्चै छ, कहिले आउँछस्, दसैँ आयो, कहिले आउँछस्, दसैँ आयो। उसको मन भारी हुन्छ, घर फर्केर बा आमाको हातबाट टिका जमरा त्यो मुटुभरिको आशीर्वाद थाम्न मन छ, आमाको काखमा गुनासो पोख्न मन छ, उसलाई बाको काँधमा नबोली थकाई बिसाउन मन छ, साथीभाइसँग पिङमा रमाउन मन छ, तर आँखाभरि आमाको फाटेको गुन्यु र बाको च्यातिएको भोटुको याद आउँछ अनि ओठ खमाउँदै भनिदिन्छ, म सन्चै छु, अब छिट्टै फर्कन्छु भन्छ। तर ऊ घर होइन फेरि पनि साउकै मेलामा फर्कन्छ। यसपालिको दसैँ पनि त्यस्तै भयो, मनले परिवारको खुसी सम्झन्छ, छोराछोरीको भविष्य सम्झन्छ अनि साउको ऋण, आफ्नै काँधको जिम्मेवारी, हिसाब मिलाउँदा मिलाउँदै अर्को वर्ष त जसरी पनि घर फर्कने बहाना बनाउँदा बनाउँदै न त्यो अर्को वर्ष आउँछ न अर्को दसैँ। जिन्दगीको हिस्सा परदेशमै छुट्टी जान्छ, घर बनाउन परदेश हिँडेको ऊ घर फर्कने बाटोमै उमेर हराउँछ। अलिकति सहन्छु, अलिकति पर्खन्छु, अलिकति अझै कमाउँछु भन्दा भन्दै यस्तै यस्तै व्यवहारमा अल्झिँदा अल्झिँदै त्यही अलिकतिले जिन्दगी नै अस्थायी दिन्छ अनि ती करङहरू परदेशमै बिसाइदिन्छ। अब उसलाई थाहा छैन जीवनभर कमाएको पैसाले घर पुरा भयो कि भएन, सन्तानको भविष्य बन्यो कि बनेन, परिवारको खुसी भए कि भएनन्, को आए को गए, ऊ त अब सदाको लागि गइसक्यो घर फर्कने आशमा काठको बाकसमा कहिले नफर्कने गरेर घर फर्कने आशमा काठको बाकसमा कहिले नफर्कने गरेर कवियत्री शर्मिला अधिकारी कान्छी छोरीको यो कविता राखे। हाल उहाँ अमेरिकाको कनेक्टिकटबाट हामीलाई सुनिरहनु भएको छ। अत्यन्तै मार्मिक कविता थियो। एउटा परदेशीले दसैँमा फर्कने बाचा गर्दा गर्दै जीवन नै बिसाएको नमिठो अन्त्य बोलेको थियो। कविताको लागि म शर्मिला अधिकारीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। वास्तवमा श्रोताहरू, परदेशमा दसैँ सम्झनामा आइदिन्छ, छुट्टी नमिल्दाखेरि घर फर्कने अनि बुवा आमाको हातबाट टिका लगाउने, साथी सङ्गीसित रमाउने, पिङ खेल्ने, यस्तै यस्तै परिकल्पनाहरू यसै तुइएर जान्छ। यतिखेर दसैँको माहौल छ, दसैँकी गीत राख्छु है त।

हजुर आदर श्रोताहरू, दसैँ आउँदा याद मिठो परदेशीलाई गाउँको जमारा रातो टिका झल्को आमा बाउको। वास्तवमा दसैँमा आमा बाउ र आफूभन्दा ठुलाहरूको हातबाट टिका ग्रहण गरेर आशीर्वाद थाप्ने परम्परा रहेको छ र हामी श्रोताहरू दसैँकै माहौलमा छौँ, दसैँका दिनहरूमा छौँ र आज नवरात त्रिको पाँचौँ दिन पनि हो। अघि नै भनिसके मैले, आज देवी स्कन्द माताको पूजा आराधना गरी दसैँ मनाइँदैछ र यति बेला भने बेबेस गोर्खा रेडियोको यो सृजनशील बसाई कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकाको यो बसाइमा हामी सिर्जनाको अलावा तपाईँहरूका प्रतिक्रियाहरूलाई पनि समेट्नेछौँ, दसैँका शुभकामनालाई पनि समेट्नेछौँ भनेर मैले अघि नै बोलिसकेको छु। र यति बेला यहाँ लेख्नुहुन्छ बेल्जियमबाट हुन्छ, बेल्जियमको ब्रसेल्सबाट विमल गिरी, दुनियाँबाट रेडियो सुन्ने सम्पूर्ण श्रोताजीवहरूलाई अनि प्रिय मिठो स्वरका धनी तुलसी बस्नेतज्यूलाई बडा दसैँको हार्दिक शुभकामना सम्झना गर्नुभएको छ उहाँले। दसैँमा सबै श्रोताहरूलाई अनि मलाई लगायत सम्पूर्ण श्रोताहरूलाई पनि शुभकामना भन्नुभएको छ। विमलजीलाई पनि शुभ विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। र उहाँले चाहिँ आज दुईवटा मुक्तक पठाउनु भएको रहेछ उताबाट, अर्थात् बेल्जियमबाट छ। लेख्नुहुन्छ विमल गिरी, पहिलो मुक्तक हो, गर्जिन्छ मेघ दर्किन्छ पानी चर्किन्छ रन बन नआए हुने यो दसैँ पनि हुरहुरी उठ्छ झन। गर्जिन्छ मेघ दर्किन्छ पानी चर्किन्छ रन बन नआए हुने यो दसैँ पनि हुरहुरी उठ्छ झन। न आफन्त न खेतबारी छ सकियो धन जन, न आफन्त न खेतबारी छ सकियो धन जन। आमा सम्झियो देश सम्झियो धर धरी रुन्छ मन, आमा सम्झियो देश सम्झियो धर धरी रुन्छ मन। अघिको गीत जस्तै, झल्को आमा बाउको भने जस्तै, वास्तवमा परदेशबाट दसैँको यो माहौलमा दसैँका गीतहरू सुन्दा दसैँको चलपल हेर्दाखेरि विमलजीले भने जस्तै सम्झना देशको हुन्छ, सम्झना आमाको हुन्छ, सम्झना परिवारको हुन्छ, सम्झना दौतरीको हुन्छ, सम्झना गाउँठाउँको हुन्छ अनि सम्झना त्यो दसैँको सुन्दर स्वच्छ मौसमको पनि हुने गर्दछ। मुक्तकको लागि धन्यवाद दिँदै अर्को मुक्तक पनि राखिहाल्छु। लेख्नुहुन्छ विमल गिरीजी, धम्नी भरि तिमी दुवै बाउ पासमा तिमी, मुटुको धड्कन सँगै फेर्ने सासमा तिमी, धमनी भरि तिमी दुवै बाउ पासमा तिमी, मुटुको धड्कन सँगै फेर्ने सासमा तिमी, जलमा थलमा हृदयमा हाँस्छौ जताततै, जलमा थलमा हृदयमा हाँस्छौ जताततै, अनुपम प्रेम प्रभावको उच्चवासमा तिमी, अनुपम प्रेम प्रभावको उच्चवासमा तिमी। आहा, प्रेमिल भएको गीत, यति धेरै माया बसिसकेपछि तिमी यति धेरै छाएपछि भेट्न पर्छ है माथि माथि लेख्तिर आएपछि भन्नु पर्यो कि कसो विमलजी? मैले यो गीत सम्झे माथि माथि जगदीश समालको स्वरमा यही गीत राख्न चाहन्छ भने यहाँहरू माझमा यो गीत लेख्नु भएको छ विमल गिरीले, सङ्गीत विपिन आचार्यको रहेको छ। विमल गिरी यति बेला भने बेल्जियमबाट हामीसित जोडिनु भएको थियो र मैले उहाँको दुईवटा मुक्तक पनि बोलिसकेको छु, वाचन गरिसकेको छु। विमल गिरीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, फेरि पनि यो शुभ विजय दशमीको हार्दिक मङ्गलमय शुभकामना भन्दै जगदीश समाललाई नै बोलाइहाल्छु है त।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

हजुर आदरणीय श्रोताहरू, तृष्णा गुरुङको स्वरमा यो गीत राखे शब्द सङ्गीत महेन्द्र राईको रहेको छु र अक्सर यो दसैँका गीतहरूमा तिहारलाई समेट्ने गरिन्छ। एउटा नेपालीमा भनाइ छ नि, के छौ घाम पानी भने जस्तै, जिन्दगी घाम पानी जस्तै हो दुई दिनको भने जस्तै, दसैँ तिहार जोडिहाल्छ र यस्तै यस्तै तिहारको पनि प्रसङ्ग जोडेको गीत राखेँ मैले। र सम्पूर्ण श्रोतालाई कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिकामा स्वागत गर्न चाहन्छु र मिनी कालीकोट रायजीले आसपोर्ट क्यान युकेबाट नमस्ते तुल्दै हामी पनि सुनेर बसिरहेछौँ। सुन्दर कार्यक्रम भन्ने लेख्नु भएको छ, धन्यवाद दिन चाहन्छु उहाँलाई पनि। अनि यसै गरी कुलराज दुराजीले पनि नमस्ते भन्नुभएको छ, उहाँलाई पनि नमस्ते भन्न चाहन्छु। कार्यक्रम सुनिराख्नु भएको छ, बेलायतबाट हुनुहुन्छ र यहाँ मेरो हातमा गजल पनि रहेछ एउटा श्रोता, यो गजल राखिहाल्छु। गजल लेख्नु भएको छ विशाल पहाडीजीले, उहाँको गजल रहेको छ, दसैँ आयो आमा घर आउन सकिन, दसैँ आयो आमा घर आउन सकिन, मन तिम्रै काखमा छ तर आउन सकिन, मन तिम्रै काखमा छ तर आउन सकिन, दसैँ आयो आमा घर आउन सकिन, जमरा राखी टिका लगाउने रहर थियो, जमरा राखी टिका लगाउने रहर थियो, भाग्यले साथ दिएन घर धाउन सकिन, भाग्यले साथ दिएन घर धाउन सकिन, दसैँ आयो आमा घर आउन सकिन, परदेशको भिडमा आफ्नै कोही भेटिँदैन, परदेशको भिडमा आफ्नै कोही भेटिँदैन, तिम्रो हातको खाना सम्झी खान सकिन, तिम्रो हातको खाना सम्झी खान सकिन, दसैँ आयो आमा घर आउन सकिन। अन्तिम शेर, नरौ आमा अर्को दसैँमा फर्कन्छु, नरौ आमा अर्को दसैँमा फर्कन्छु, आज बाध्य छु आमा आँसु थाम्न सकिन, आज बाध्य छु आमा आँसु थाम्न सकिन, दसैँ आयो आमा घर आउन सकिन, तिम्रै काख मन तिम्रै काखमा छ तर आउन सकिन। यो गजलको लागि म गजलकार विशाल पहाडीज्यूलाई धन्यवाद दिन चाहन्छु। एउटा परदेशीलाई दसैँले कति धेरै पिरोल्छ, अनि परदेशीको त्यो पीडासँगै घरदेशमा पनि प्रतीक्षा कति धेरै हुन्छ भन्ने एउटा गजल थियो। धन्यवाद दिन चाहन्छु गजलकारलाई। र यहाँ घनबहादुर थापा मगरज्यू लेख्नुहुन्छ, बेलायतबाट हुनुहुन्छ, स्याङ्जाली स्रष्टा गीतकार कवि समाजसेवी घनबहादुर थापा लेख्नुहुन्छ, तुलसी सर नमस्कार, कार्यक्रम सुनिरहेकै छु। तपाईँलाई सुन्दै गर्दाखेरि हामी दुवैजनाको तर्फबाट तपाईँ लगायत सम्पूर्ण श्रोताहरूलाई शुभ विजयादशमीको हार्दिक शुभकामना भनेर हामी दुवैजना भनेर भाउजू कृष्ण थापालाई पनि जोड्नु भएको छ र उहाँले एउटा छोटो सिर्जना पठाउनु भएको छ। दसैँ छ सिर्जना वाटिका सुन्दैछौँ, यसै त के आउनु भनेर लेख्नु भएको छ। चचहुइँ सरर र यस्तै यस्तै आवाजले गाउँमा दसैँ आउँथ्यो, चचहुइँ सरर र यस्तै यस्तै आवाजले गाउँमा दसैँ आउँथ्यो, रातो माटो कमेरोले घर लिपेपछि गाउँमा दसैँ खुल्ने गर्दथ्यो, अब त समय फेरिएको छ, अब त समय फेरेको छ, गाउँ छोडिएको छ, थाहा छैन दसैँको रौनक कति मोडिएको छ, थाहा छैन दसैँको रौनक कति मोडिएको छ, यता परदेशमा दसैँ मन दसैँले मन कुडिएको छ, यता परदेशमा भने दसैँले मन कुडिएको छ, घर सम्झेर गाउँ सम्झेर बुबा आमा सम्झेर अनि देश सम्झेर यसैले सबैमा गरे सम्झना, यसैले सबैमा गरे सम्झना, बडा दसैँ 2083 सालको पनि सबैमा शुभकामना, बडा दसैँ 2083 सालको पनि सबैमा शुभकामना। घनबहादुर थापा मगरको यो दसैँको अझ भनौँ दसैँ सम्झेको सिर्जना राखे, उहाँलाई धन्यवाद दिन चाहन्छु। र पनि म व्यवसायमा अब परदेश जाने युवाहरूको लहरको अहिले पनि रोकेको छैन श्रोताहरू। हरेक दिन जसो हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलमा हेर्ने भने युवाहरू विभिन्न गन्तव्यमा गइरहेको हामी भेट्दछौँ दसैँका दिनहरूमा। अझ भनौँ यो दसैँकै टिकाको दिन पनि हाम्रो अन्तर्राष्ट्रिय एयरपोर्टमा गएर हेर्ने हो भने धेरै तन्नेरीहरू खादा माला लगाएर चाहिँ परदेश लाग्दै गरेको हामी फेरि पनि
त्यो दृश्य देख्नेछौँ। र यस्तै यस्तै दृश्यलाई सम्झेर गीतकार घनबहादुर थापा मगरले एउटा गीत पनि लेख्नु भएको छ, यही गीत यहाँहरू माझमा राख्न चाहन्छु। रोशन गुरुङले गाउनुभएको गीत हो, शब्द रचना घनबहादुर थापा मगरको, अनि सङ्गीत यसमा रहेको छ, सङ्गीतकार हुनुहुन्छ गणेश पराजुली।

झुल्के घामको किरणसँगै उडी गए जहाजमा। गीतकार गणबहादुर थापा मगरले लेख्नुभयो। गीत राखे रोशन गुरुङको स्वरमा। पेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम सडेमसँग म फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। विमलजीले मलाई सुनिरहेको छु, फेरि पनि तपाईँलाई धन्यवाद भनेर लेख्नु भएको छ। विमलजीलाई फेरि पनि मुरीमुरी धन्यवाद दिन चाहन्छु। अघि मैले विमल गिरीले दुईवटा मुक्तक पठाउनु भएको थियो बेल्जियमबाट, उहाँको मुक्तक पढिसकेको छु। विमलजीलाई धन्यवाद दिन चाहन्छु। अर्का गायक हुनुहुन्छ, षष्ठै हुनुहुन्छ, हरि राईजी लेख्नुहुन्छ, फाल्तम लन्डनबाट हुन्छ। तुलसी सर नमस्कार, म पनि लोकप्रिय कार्यक्रम सडेम सङ्गम सिर्जना वाटिकामा मिठा मिठा सिर्जनाहरू, कविता, मुक्तक साथै गीत सङ्गीत सुरुबाट नै सुनेर मनोरञ्जन लिइरहेछु है। साथै सम्पूर्ण सर्जकहरूलाई र ती सिर्जनाहरूलाई मिठो तरिकाले प्रस्तुत गर्नुहुने प्रस्तुता तुलसी सरलाई पनि धेरै धेरै धन्यवाद। साथै शुभकामना, सबैलाई शुभ दिन। हरि राई फाल्तम लन्डन भनेर लेख्नु भएको छ। हरि राईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र तपाईँलाई पनि शुभ दिन, साथै शुभ विजयादशमीको पनि हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु है। दसैँको रमझममा हुनुहुन्छ होला, दसैँको तयारीमा हुनुहुन्छ कि ड्युटीमा हुनुहुन्छ, तर बेबेस सुनिरहनु भएको छ, यहाँलाई धन्यवाद दिन चाहन्छु। र यता नेपालतिर चाहिँ दसैँ छपक्कै छाइसकेछ, सडकमा दसैँ देखिन्छ, पसलमा दसैँ देखिन्छ, विभिन्न सपिङ मलहरूमा दसैँ देखिन्छ, दसैँको रौनक बढेको छ, अनि दसैँमा रमाउनेहरूको पनि लर्को बढिरहेको छ, र सायद परदेशको दसैँ पक्कै पनि मनाउनुहुन्छ होला। यहाँलाई दसैँको शुभकामना दिँदै गर्दा यति बेला हामी श्रोताहरू म हरि राई र तारा थापाले नै गाउनुभएको एउटा गीत राख्न चाहन्छु। र यो गीत पश्चात भने चाहिँ यहाँहरूले समाचार सुन्न सक्नुहुन्छ, र समाचारपछि भने कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ। अहिलेलाई भने चाहिँ हरि राई र तारा थापाले गाउनुभएको यो युगल गीत यहाँहरू माझमा।

0: गएको दुई महिनामा विप्रेषण आप्रवाह झन्डै 24% बढेको छ। नेपाल राष्ट्र बैङ्क अनुसार साउन र भदौ महिनामा मात्रै 4,36 अर्ब रेमिटेन्स भित्रिएको हो। अघिल्लो वर्षको यही अवधिमा विप्रेषण आप्रवाह 33.1% बढेको थियो। 2083 भदौ महिनामा विप्रेषण आप्रवाह 2,11,31 करोड छ। अघिल्लो वर्षको यही महिनामा विप्रेषण आप्रवाह 1,74,67 करोडको थियो। राष्ट्रिय खेलकुद परिषदले नेपाल क्रिकेट सङ्घको बोर्ड सदस्यमा नियुक्त भएको 9 दिनमै गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ।
1: परिषदले ठकुरीलाई यी असोज 19 गते क्यानको बोर्ड सदस्य मनोनित गरेको थियो। परिषदका सदस्य सचिव राम चरित्र मेहताले प्राविधिक कारणले ठकुरीसहित अरू खेल संस्थामा मनोनित भएकाहरूलाई फिर्ता बोलाएको जानकारी दिनुभएको छ। प्राविधिक कारणबारे भने मेहताले थप खुलाउनु भएको छैन। क्यानको विभागअनुसार परिषदले 2 जना सदस्य मनोनित गर्न सक्ने व्यवस्था छ। यही व्यवस्थाअनुसार परिषदले यसअघि छुम्बी लामालाई क्यानको बोर्ड सदस्य मनोनित गरेको थियो। तर नयाँ सरकार गठन भएपछि लामालाई फिर्ता बोलाएर गुञ्जन शाह ठकुरीलाई नियुक्त गरिएको थियो। क्रिकेटको नीतिगत र व्यवस्थापनमा अनुभव नभएको व्यक्तिलाई बोर्डमा पठाएको भन्दै प्रश्न उठेको थियो।
0: सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाको गोपनीयता र व्यक्तिगत मर्यादा सुनिश्चित गर्न नयाँ नियम ल्याएको छ।
1: स्वास्थ्य मन्त्रालयले मातृ शिशु मैत्री सम्बन्धी नयाँ निर्देशिका मार्फत सुत्केरी गराउने क्रममा पर्दा लगाएर वा छेकबार राखेर आमाको गोपनीयता कायम गर्नुपर्ने नियम ल्याएको हो। सुत्केरी गराउने एउटै कक्षमा धेरै सुत्केरी राख्नुपर्दा समेत हरेक आमाको गोपनीयता कायम गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। प्रसुति सेवाका क्रममा आमाले सहज सुरक्षित र आफ्नो शारीरिक गोपनीयता कायम भएको महसुस गर्न पाउनका साथै नयाँ व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। एउटै कक्षमा धेरै सुत्केरी राख्दा पनि एकले अर्को शरीर देख्न नमिल्ने व्यवस्था गरिएको हो। निर्देशिकाका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने क्रममा आमाले रोजीको पारिवारिक सदस्यलाई साथमा रहने व्यवस्था, नवजात शिशुलाई आमासँगै राख्नुपर्ने र सकेसम्म छिटो स्तनपानको व्यवस्था मिलाउनुपर्ने, सुत्केरी र नवजात शिशु घर फर्किएपछि पनि परामर्श र सहयोग उपलब्ध गराउन स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था गरिएको छ। नयाँ निर्देशिकाले सुत्केरी आमा र नवजात शिशुको लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10 वटा मापदण्ड तोकेको छ।
0: गुल्मी अर्घाखाँचे र पाल्पा जिल्लाका कोटघर तथा शक्तिपीठ 2224 राज्यका युद्धसँग जोडिएका इतिहास हुन्। हरेक वर्ष हिँड्ने कोट र शक्तिपीठमा दसैँको घटस्थापनासँगै भव्य तरिकाले पूजा पनि हुन्छ। तर केही वर्ष यता भने बसाइ सराईको कारण यी ऐतिहासिक कोटघर र शक्तिपीठमा दसैँ पूजाको रौनक घट्दै गएको छ। बुटोलबाट छवि पाण्डे।
2: जनरेसनको कारण पनि हो सर। पहिले जस्तो हाम्रो बुवाहरूका पाला जस्तो हुने भएन, फेरि हाम्रो पाला जस्तो छोरा नातिया पाला हुन्छ। यो त्यस्तै गर्दै गर्दै परिमार्जित आस्था गरौँ, आस्था राखौँ, मान्छे चाहिँ कम माइग्रेसन हुन् भन्ने त छ, तर भनेर त भएन। फेरि
3: गुल्मी अर्जयका माधव खनाल पहिलेको जस्तो गरी कोटघरका शक्तिपीठमा घटस्थापनादेखि 9 दिन हुने पूजाको रौनक हराउँदै गएको बताउँदै अर्जयको कोटघरमा पहिले धेरै रमाइलो हुन्थ्यो, तर अहिले बसाई सराईकै समस्याले पूजाकै रमाइलो घट्दै गएको उहाँको भनाइ छ। अर्जयमा मात्रै होइन अर्घाखाँचीको छत्रकोटको कोटघरमा पनि पहिले जस्तो रमाइलो हुन छाडेको अर्घाखाँचीका टिकाराम पाण्डेको गुनासो छ।
4: अब हामी पनि कयौँ वर्ष भयो कोटा गइयो, कोटातिर त अब निर्माण कार्य गाउँको अलिकति गरिरहेको, अब मान्छे त अब यस्तै छ, मान्छे नयाँ जनशक्ति विदेशतिर कता कता अम्ती गर्छ, अब बुढौली बन्छ गाउँमा, छैन भन्नाले ठ्याक्कै हराइ भन्दाखेरि घट्दै गएको छ, अब मान्छे पनि छैन गाउँमा।
3: बसाई सराईको समस्या नभएको भए अहिले गुल्मी अर्घाखाँची र पाल्पाका ऐतिहासिक कोटघरमा यति बेला ठूलो चहलफहल हुन्थ्यो, तर पहाड़बाट धेरै मानिसहरू बसाई सराई गरी शहर झरेको कारण पहाड़का कोटघरमा दशैंमा पनि रमाइलो हुन छाडेको स्थानीयको गुनासो छ। तर गुल्मीको धुरकोटमा रहेको रजस्थलको कोटघरमा भने बसाई सराईले कुनै प्रभाव नपरेको स्थानीय धुरकोट छ रजस्थलका वडा अध्यक्ष कृष्ण बहादुर नेपाली दावी गर्नुहुन्छ।
0: नेपाल स्वास्थ्य व्यवसाय महासङ्घका अध्यक्ष कैलाश खड्कालाई पक्राउ गरिएको छ। मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण र बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज पक्राउ गरेको हो। अरू मेडिकल व्यवसायमाथि समेत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। वैदेशिक रोजगार बोर्डका पूर्व सदस्य खड्कामाथि मलेसियामा जाने कामदारलाई बढी आर्थिक भार पर्ने गरी रकम लिएर सिन्डिकेट चलाएको आरोप लागेको छ। भारतको सर्वोच्च न्यायालयले यही अक्टोबर 10 कक्रोज पार्टीले जन्तर मन्तरमा गरेको प्रदर्शनको सबै सिसिटिभी फुटेज सुरक्षित राख्न सरकारलाई आदेश दिएको छ। अवस्था खबर यति नै, नमस्कार।

हजुर आदरणीय श्रोताहरू, उदित नारायण झा, दिपा नारायण झा, नारायण लामा र जुना प्रसाईको स्वरमा रहेको यसै सुमधुर दशैं ईद वाच्य कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाचिकाको व्यवसायको दोस्रो खण्डको उठान गरिसकेको छु। यो दोस्रो घण्टामा सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। अनि यहाँ लेख्नुहुन्छ द्वारिका थापा मगरजी, हुनुहुन्छ जर्मनीको हम्बर्गबाट। नमस्कार तुलसीजी, साथै आजको स्वर्णिम सङ्गम कार्यक्रम मार्फत सृजना वाटिकामा जोडेर रहनुभएका सम्पूर्ण श्रोताहरूमा यो महान पर्व दशैंको हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। साथै सृजनशील हातहरूलाई नमन गर्दै तुलसीजी हजुरको मिठो वाचनले सजिएका मुक्त कविता गजलहरू सुनेर दसैँ चाडको याद गर्दै कर्मभूमिका दिनहरू बिताइरहेको छु है। अनि हजुर लगायत रेडियो परिवार र मलाई याद गरिरहनु मेरो सम्धी लीलाराज कामबाङ, शर्मिला अधिकारी, रघुजी, रघु भट्टराईजी, एनपी परदेशीजी, तेन्जी पाखरिनजी, हरि राई, छवि थापा मगर, होमा पायम लिम्बू, धनवीर पुन, गीतकार नूतन भूषाल, जुनिना राई चेली, सुमी लिम्बू अनि कवियात्री जानु कामाङ, सबै सबैमा यो बडा दसैँ पर्वको हार्दिक मङ्गलमय शुभकामना सुनाइदिनु हुन तुलसीजी हजुरलाई जिम्मा दिए है। धन्यवाद हजुर। म दरिका थापा मगर जर्मनीको हम्बर्गबाट भन्नुभएको छ। दरिकाजीलाई धन्यवाद दिन चाहन्छु। सबैले नै सुनिरहनु भएको छ सम्भवतः कार्यक्रम। लीलाराज कामाङजी चाहिँ अहिले कतै घुम्दै हुनुहुन्छ जस्तो लाग्यो, गोङबामै छ जस्तो लाग्यो। उहाँको फेसबुक पेजहरू देख्दै गर्दाखेरि तपाईँका सम्धीले चाहिँ सुन्नु भएको छैन होला, तर अरू सबैले सुन्नु भएको छ। र दरिका थापा मगरज्यूले सबैजनालाई यो दसैँको शुभकामना दिनुभएको छ। यहाँलाई धन्यवाद दिन चाहन्छु। जर्मनीको हम्बर्गबाट हुनुहुन्छ। अनि शर्मिला अधिकारीजी लेख्नुहुन्छ कनेक्टिकट युएसए बाच्य, घनबहादुर दाजु भाउजूलाई मेरो पनि नमस्कार सुनाइदिनुहोस् है। आज साथै आउँदै गरेको यो शुभ विजया दशमीको पनि शुभकामना दाजु भाउजूलाई। तुलसी सर नमस्कार, जस्तो शब्द त्यस्तै भावमा कविता वाचन गरिदिनु भयो, कवितासँग मेल खाने हजुरको गीत बज्यो, मेरो कविताले साँच्चै न्याय पाएको छ भन्ने पनि भान गरायो। यता इनबक्समा पनि साथीहरूको प्रतिक्रिया ले कलम चलाइरहने हौसला मिलेको छ। यो कविता लेख्दै गर्दा म आफै पनि रोएको थिएँ। कवितामा परदेशी भनेर लेखिएको लेखिए पनि परदेशी जस्तै ती वीर फौजीहरूलाई पनि सम्मान साथै सम्मान गर्दै सम्झनामा राखेको थिए। सर हजुरलाई, हजुरहरू सबैलाई सम्मानका साथ विजय दशमीको पनि शुभकामना भन्न चाहन्छु। हरि राईजी, एनपी परेशजी, रघु भट्टराईजी, तुलसी बस्ने, द्वारिका थापा मगर, बेबेस गोर्खा रेडियो भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु शर्मिला अधिकारीज्यूलाई। र यता रघु भट्टराईजीले पनि यहाँ प्रतिक्रिया लेख्नु भएको छ है। मैले रघुजीको पनि प्रतिक्रिया थोरै देखेको थिएँ। उहाँले चाहिँ शर्मिलाजीको कविता र अनि तुलसीजीको गीत कस्तो म्याच खायो हौ भनेर लेख्नु भएको छ बोस्टन युएसएबाट। धन्यवाद दिन चाहन्छु रघु भट्टराईजीलाई। अनि नर्थ क्यारोलिना युएसएबाट एनपी परदेशीजी लेख्नुहुन्छ लहे यासेङ लासो फ्याफुला, यताको बिहानी सुरु भइसकेको छ, त्यता दसैँ लागिसकेको छ, परदेशको दसैँ यस्तै हो, तर बिएबिएस गोर्खा रेडियो सुन्न छाडिँदैन, त्यसमा पनि स्वर्णिम सङ्गम त कसै गरी पनि मिस गरिँदैन, अनि आज सृजनाहरू राख्ने दिनमा एउटा मुक्तक पठाए है भन्नुभएको छ एनपी परदेशीजीले नर्थ क्यारोलिना युएसएबाट हुनुहुन्छ। उहाँलाई सर्वप्रथम धन्यवाद दिन चाहन्छु। उहाँ लेख्नुहुन्छ एनपी परदेशीजी, परदेशीका लागि सम्झनाको कथा बोकेर आउँछ, गरिबका लागि चाहिँ अभावको व्यथा बोकेर आउँछ, परदेशीका लागि सम्झनाको कथा बोकेर आउँछ, गरिबका लागि चाहिँ अभावको व्यथा बोकेर आउँछ, हुने खानेलाई त खुसियाली र रमाइलो भन्छ दसैँ, हुने खानेलाई त खुसियाली र रमाइलो भन्छ दसैँ, हुँदा खानेको लागि पीर र दुर्दशा बोकेर आउँछ, हुँदा खानेको लागि पीर र दुर्दशा बोकेर आउँछ। पक्कै पनि दसैँ हुने खानेलाई बाह्रै महिना दसैँ, हुँदा खानेलाई चाहिँ एक दिनको दसैँ पनि कहिलेकाहीँ दशा भइदिन सक्दछ। यो सुन्दर सृजनाको लागि एनपी परदेशीजी जो नर्थ क्यारोलिनाबाट हामीलाई सुन्नुहुन्छ उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र शुभ विजय दशमी पनि यहाँलाई पनि हार्दिक शुभकामना दिन चाहन्छु। यो सुन्दर सृजनाको लागि धन्यवाद दिँदै अब पक्कै पनि यो दसैँको माहौल दसैँको सम्झना गर्दै गर्दा यहाँलाई पनि सम्झनामा चाहिँ आफ्नै गाउँघर आइपुग्यो होला, मन मस्तिष्कले सोलुखुम्बुतिर पुर्याइसक्नुभयो होला, माथि पातालेतिर पुर्याइसक्नुभयो होला, पुर्याइसक्नुभयो होला मनलाई र ज्यानलाई चाहिँ
त्यो नर्स क्यारोलिनाको चौडा सडक, युएसएको यो रमाइलो जीवनसँग ज्यानलाई कुदाइरहनु भएको छ होला र मनलाई चाहिँ कुदाएर माथि सम्झनामा गाउँघर पुर्याइसक्नु भएको छ होला एनपी परदेशीजीले. अहिलेलाई पनि म एनपी परदेशीले लेख्नुभएको यस्तै यस्तै भावको गीत राख्न चाहन्छु यहाँहरू माझमा. सम्झनामा बोलको गीत छ मविन्द्र राईको स्वरमा, सङ्गीत भने मविन्द्र राईकै रहेको छ. यही गीत यहाँहरू माझमा

0: गोर्खा रेडियो
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: हजुर आदरणीय श्रोताहरू, पाँचै रङ्ग बुद्धिस्ट झन्डामा यो गीत राखेँ मैले विश्वदोङ र निशा लामाको स्वरमा। र यसै गीतको साथ मैले कार्यक्रम सडिम सङ्गमको व्यवसाय सृजना बाटिकाको व्यवसायमा सम्पूर्ण श्रोताहरूलाई फेरि पनि स्वागत गरेँ। र बुद्धिस्ट झन्डाको पाँचवटा रङको अर्थ त पक्कै पनि आदरणीय श्रोताहरूलाई थाहा होला, तपाईँहरूले देख्नु भएको छ। निलो रङ शान्ति करुणा र सबै प्राणीहरूप्रतिको मैत्रीभावको प्रतीकको रूपमा लिने गरिन्छ। यसै गरी पाँच रङमध्येको अर्को रङ पहेँलो चाहिँ मध्यम मार्ग सन्तुलन ज्ञान र बुद्धिमत्ताको प्रतीकको रूपमा लिने गरिन्छ। श्रोताहरू, रातो रङलाई भने चाहिँ आशीर्वाद जीवन शक्ति ऊर्जा र बुद्धका शिक्षाका प्रभावको प्रतीकको रूपमा लिने गरिन्छ। अनि अर्को रङ सेतो पनि हामी त्यो झन्डामा देख्नेछौँ, पवित्रता शुद्धता मुक्ति र अज्ञानताको अन्धकार हटाउने ज्ञानको प्रतीकको रूपमा सेतो रङलाई लिन सकिन्छ। भने अर्को पाँचौँ रङ हो सुन्तला वा केसरी रङ, बुद्धत्व ज्ञान प्राप्ति र बुद्धको शिक्षा प्रकाशको प्रतीकको रूपमा यी यो सुन्तला वा केसरी रङलाई लिने गरिन्छ। र यो गीतले पनि पाँचै रङ बुद्धिस्ट झन्डामा भनेर रङको व्याख्या गरेको हामीले भेट्यौँ। निकै राम्रो गीत बनेको रहेछ। निशा लामा र विश्वदोङलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र अब नै सृजना बाटिकाको व्यवसायमा म दुईवटा गजल राख्न चाहन्छु। र एउटा गजल यहाँ लेख्नु भएको छ, गजलकार निलबहादुर खड्काले लेख्नुहुन्छ। निलबहादुर खड्का, शरदसँगै आयो दसैँ आउँदिन म आमा, शरदसँगै आयो दसैँ आउँदिन म आमा, दुर्गा सप्त सती पनि गाउँदिन म आमा, दुर्गा सप्त सती पनि गाउँदिन म आमा, शरदसँगै आयो दसैँ आउँदिन म आमा, रङ्ग्याउँदै होलान घर गाउँमा वारिपारी, रङ्ग्याउँदै होलान घर गाउँमा वारिपारी, चुहिने छानो यस वर्ष छाउँदिन म आमा, चुहिने छानो यस वर्ष छाउँदिन म आमा, शरदसँगै आयो दसैँ आउँदिन म आमा, बाटो हेर्दै आउने आशमा नबसेकै जाति, बाटो हेर्दै आउने आशमा नबसेकै जाति, पोर जस्तो अहिले बिदा पाउँदिन म आमा, पोर जस्तै अहिले म बिदा पाउँदिन म आमा, शरदसँगै आयो दसैँ आउँदिन म आमा, दोबाटोमा लिङ्गेपिङ हाल्न खोज्दै होलान्, दोबाटोमा लिङ्गेपिङ हाल्न खोज्दै होलान्, साथीसँगै बास बाँस काट्न धाउँदिन म आमा, साथीसँगै बाँस काट्न धाउँदिन म आमा, शरदसँगै आयो दसैँ आउँदिन म आमा, परदेशीलाई के को दसैँ सधैँ दुःख उस्तै, परदेशीलाई के को दसैँ सधैँ दुःख उस्तै, दशमीमा टिका पनि लाउँदिन म आमा, दशमीमा टिका पनि लाउँदिन म आमा, शरदसँगै दसैँ आउ दसैँ शरदसँगै आयो दसैँ आउँदिन म आमा, दुर्गा सप्तसती पनि गाउँदिन म आमा। निलबहादुर खड्काको यो अत्यन्तै मार्मिक गजल राखे। वास्तवमा परदेशमा बस्दा परदेशी मन दसैँको बेला कति खल्लो हुन्छ भन्ने कुरा यो गजलले प्रष्ट पारेको थियो। र भने अर्को गजल राख्छु, दुर्गा तिवारीले लेख्नुभएको गजल हो। लेख्नुहुन्छ गजलकार दुर्गा तिवारी,
1: मिलनमा अगाध खुसीको प्रहारले मनाऊ दसैँ, मिलनमा अगाध खुसीको प्रहारले मनाऊ दसैँ, मनमा पवित्र उद्देश्यको रहरले मनाऊ दसैँ, मनमा पवित्र उद्देश्यको रहरले मनाऊ दसैँ, मिलनमा अगाध खुसीको प्रहरले मनाऊ दसैँ, आपसमा भाइचारा सदाचारको लगावले, आपसमा भाइचारा सदाचारको लगावले, रमाऊ शाब्दिक भोजनको लहरले मनाऊ दसैँ, रमाऊ शाब्दिक भोजनको लहरले मनाऊ दसैँ, बालेर दीप उज्यालो खुसी उमङ्गको, बालेर दीप उज्यालो खुसी उमङ्गको, प्रकाशपुञ्जमा रोशनको सहरले मनाऊ दसैँ, प्रकाशपुञ्जमा रोशनको सहरले मनाऊ दसैँ, मिलनमा आघात खुसीको प्रहरले मनाऊ दसैँ, आचरण भक्तिभाव मनमा बढोस्, आचरण भक्तिभाव मनमा बढोस्, कामना अस्तित्व समानतामा नगरले मनाऊ दशै कामना अस्तित्व समानतामा नगरले मनाऊ दशै मिलनमा आघात खुसीको प्रहारले मनाऊ दशै अम्बे भवानी शक्ति बर दयाणी आशिष अम्बे भवानी शक्ति बर दयाणी आशिष सदाशिरमा तिलकको बहरले मनाऊ दशै सदाशिरमा तिलकको बहरले मनाऊ दशै मिलनमा आघात खुसीको प्रहरले मनाऊ दशै मनमा पवित्र उद्देश्यको रहरले मनाऊ दशै दशैलाई नै बिम्ब बनाएको यो अर्को गजल राखेँ मैले दुर्गा तिवारीको कलमबाट उहाँलाई पनि धन्यवाद दिँदै श्रोताहरू अब भने दुईवटा दसैँकै बिम्ब टिपेको गजल राखि नै सकेपछि अब नै म यो बसाइमा एउटा दसैँ गीत राख्न चाहन्छु र यति बेला भने म सुनिल मास्केको शब्द सङ्गीत रहेको सङ्गीतकार सुनिल मास्केले आफैले लेख्नुभएको गीत रहेछ यो यो गीत दसैँ गीत राख्न चाहन्छु म विश्व नेपाली प्रश्न साक्य यसै गरी मनिका राई र रुकमान लिम्बुको स्वरमा

हजुर श्रोताहरू, दशैं पनि नजिकै आएको छ। सुनिल मास्केको शब्द सङ्गीत रहेको यो दशैं गीत राखे स्वर रहेको थियो विश्व नेपाली, प्रश्न शाक्य, रुकमान लिम्बू र मनिका राईको भने। यो गीत पश्चात अब नै श्रोताहरू यहाँ कैला

देश परदेशमा भेट्ने सुखद पाटो बनोस्, देखा सेकीमा लाग्दा नाफाभन्दा घाटा हुन्छ। देखा सेकीमा लाग्दा नाफाभन्दा घाटा हुन्छ, धार्मिक सहिष्णुता बाँध्ने ज्वार भाटो बनोस्, धार्मिक सहिष्णुता बाँध्ने ज्वार भाटो बनोस्। अर्को मुक्तक, धनी गरिब छुट्याएर कस्तो दसैँ मनाउनु, जात र धर्मको पर्खारले कति मनहरू दुखाउनु। धनी गरिब छुट्याएर कस्तो दसैँ मनाउनु, जात र धर्मको पर्खारले कति मनहरू दुखाउनु। एउटै टिका एउटै जमरा एउटै माया बाँडौँ, एउटै टिका एउटै जमरा एउटै माया बाँडौँ, मानवताको फुल रूपी प्रेमको संसार सजाउनु, मानवताको फुल रूपी प्रेमको संसार सजाउनु। दुई मुक्तक मैले म्याम राज राईको कलमबाट राखेँ र यो मुक्तक साबर गर्नुभएको थियो ननिटन युकेबाट कैलाश अन्त लिम्बुले, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र आउने श्रोताहरू, म व्यवसायमा एउटा गीत राखिहाल्छु यहाँहरू माझमा, र यति बेला भने चाहिँ म स्वर सम्राट नारायण गोपालले गाउनुभएको गीत राख्न चाहन्छु। यो दसैँको गीत त होइन, तर यो कालजयी गीत भने पक्कै हो, तिमीलाई म के भनौँ।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बिएफबिएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बिएफबिएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

निकै मिठो पूर्वेली गीत राखे मैले कति राम्री भानु ओली र अन्जु गौतमको स्वरमा यसै गीतको साथ फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। सृजनशील बसाईको आजको समयलाई पनि मैले निहाल्दैछु श्रोताहरू, त्यति धेरै समय छैन, अबको पुग नपुग हामीसँग 12 मिनट समय रहेको छ र यसबिचमा लेख्नुहुन्छ ताराप्रसाद च्यामजङजी हुनुहुन्छ, उहाँ बेलायतबाट हुनुहुन्छ, नानीटनबाट सेवारो तुलसीजी यो लोकप्रिय बेबिस गोर्खा रेडियोको स्वर्णिम सङ्गममा मिठा मिठा गीत गजल कविताहरू सुरुबाटै सुन्दै आनन्द लिइरहेछ। साथै दसैँको शुभकामना छ सम्पूर्ण श्रोताहरूलाई भन्नुभएको छ, यहाँलाई पनि शुभकामना भन्न चाहन्छु, धेरै धेरै धन्यवाद दिन चाहन्छु। बेलायतबाट हुनुहुन्छ खेलमती लिम्बुजी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ नमस्ते सेवारो तुलसीजी, म पनि बिहारको लभली कार्यक्रम सृजना वाटिकामा मिठा मिठा सृजनाहरू कविता मुक्त गजलहरू सुनेर इन्जोय गर्दैछ। तुलसीजीले लेख्नुभएको कुनै सृजना भए सुनाइदिनु झनै राम्रो हुने थियो होला भनेर लेख्नु भएको छ। ठ्याक्कै मलाई दसैँको सिर्जना त आएन तर म एउटा सिर्जना सुनाइहाल्छु है। हाम्रो खेलमती लिम्बुको आग्रहलाई स्वीकार यो गीत हो। तिमीसँग रिसाउने बानी परेछ, तिमीसँग रिसाउने बानी परेछ, तिमीसँगै रमाउने बानी परेछ, मेरा सारा गल्ती चुपचाप सहन्छौ, मेरा सारा गल्ती चुपचाप सहन्छौ, त्यसैले त तिमीमै हराउने बानी परेछ, त्यसैले त तिमीमै हराउने बानी परेछ, हल्लाहरू सुने पनि नसुने जस्तो गर्छौ, हल्लाहरू सुने पनि नसुने जस्तो गर्छौ, मनका कुरा सुनाउने बानी परेछ, तिमीसँगै रमाउने बानी परेछ, तिमीसँगै रिसाउने बानी परेछ। ल धन्यवाद दिन चाहन्छु खेलमती लिम्बुलाई, उहाँको आग्रहलाई नकार्न सकिनँ, त्यही भएर मैले दुई लाइन भए पनि मैले मेरो सिर्जना सुनाएँ। खेलमती लिम्बु बेलायतबाट हुनुहुन्थ्यो, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बेबिस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिमसँग म अब भने तपाईँहरूका प्रतिक्रिया छन् भने म समेटिहाल्छु है। त यहाँ हेर्दैछु कैलाश अन्त लिम्बुले धन्यवाद भन्नुभएको छ, कैलाशजीलाई मेरो पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, कार्यक्रम सुनिराख्नु भएको छ र सुनेर हामीलाई साथ दिनुभएको छ, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यहाँ नूतन भुषालजी लेख्नुहुन्छ इजरायल भाष्य, नमस्कार सर एउटा रचना पठाए है भनेर लेख्नुभएको छ इजरायलबाट नूतनजी लेख्नुहुन्छ। हिजो मात्रै सोध्नुभयो आमाले कहिले आइपुग्छौ छोरी, हिजो मात्रै सोध्नुभयो आमाले कहिले आइपुग्छौ छोरी, उसै बेला रेडियोमा एउटा मार्मी गीत बज्यो नमुछी आमा दसैँमा अक्षता, मन कटक्क कुडियो रेडियो बन्द गरे र ठुल्ठुलो स्वरले उल्टै सोधे को कहाँ, अस्ति भर्खरै फर्केको हो नि, हाँसोमा उडाउँदै आमालाई सम्झाउने मेरो कोसिसमा आँसुले साथ दियो, यस्तै यस्तै भनेर टारेको पनि वर्षौँ भइसक्यो, यस्तै यस्तै भनेर टाढेको पनि वर्षौँ भइसक्यो, न आमाको मन बुझाउन सक्छु न त बच्चाहरूको बच्चाहरूको बाध्यता नै हो सधैँ परदेशमा, न आमाको मन बुझाउन सक्छु न त बच्चाहरूको नै बाध्यता नै हो सधैँ परदेशमा, खाली निधार लिएर बनावटी हाँसो फिस्स देखाइदिन्छु, मनका रहरहरू लुकाएर आफै कठोर बनिदिन्छु, तर कहिलेसम्म, तर कहिलेसम्म। यो सिर्जना राखेँ मैले यहाँहरू माझमा, नूतन भुषालले लेख्नुभएको सिर्जना थियो, नूतनजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बेबेस गोर्खाले सुनेर हामीसित यसरी जोडिनुभयो र यति बेला भने मलाई नूतनजीको एउटा गीतको सम्झना आयो, आमाले छोरीलाई सम्झनु भएको रहेछ र सम्झनाको एउटा बिम्ब टिपेको गीत कुक्क लाग्यो बाडुल्की, अहिलेलाई भने यही गीत राख्न चाहन्छु। स्वर रहेको छ यसमा प्रताप दासको, सङ्गीत सुनिल मास्केको र गीत रचना नूतन भुषालको।

कुक्को लाग्यो बाडुल्की मायाले सम्झे कि यो गीत राख्दै गर्दाखेरि समयले चाहिँ मलाई सम्झाइसकेको छ। श्रोताहरू, कार्यक्रम स्वर्णिम सङ्गम सृजना वाटिकाको व्यवसायबाट ओझेल पर्ने सङ्केत गरिसकेको छ र आज जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो, सुनिदिनु भएकोमा सम्पूर्ण आदरणीय श्रोतालाई धन्यवाद दिन चाहन्छु अनि सुनेर हामीसित प्रत्यक्ष जोडिनु हुने सम्पूर्ण आदरणीय श्रोतालाई पनि धन्यवाद दिन चाहन्छु र स्रष्टा सर्जक र शिल्पी मनहरूलाई पनि धन्यवाद दिँदै कार्यक्रमको पुछारमा बिसाउनीमा योगेश्वर अमात्यले गाउनुभएको दसैँकै एउटा गीत यहाँहरू माझमा छाड्दै म पनि यो व्यवसायबाट ओझेल पर्न चाहन्छु, बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: चोलो कति लगाउनु
1: लाइस बुढी सारी पैसा न

0: માં અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ પ્લે બીએફબીએસ યુ બીએફબીએસ ગોઠા રેડિયો ગોઠા રેડિયો. सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाको गोपनीयता र व्यक्तिगत मर्यादा सुनिश्चित गर्न नयाँ नियम ल्याएको छ. स्वास्थ्य मन्त्रालयले मातृ शिशु मैत्री सम्बन्धी नयाँ निर्देशिका मार्फत सुत्केरी गराउने क्रममा पर्दा लगाएर वा छेकबार राखेर आमाको गोपनीयता कायम गर्नुपर्ने नियम ल्याएको हो. सुत्केरी गराउने एउटै कक्षमा धेरै सुत्केरी राख्नु पर्दा समेत हरेक आमाको गोपनीयता कायम गर्नुपर्ने निर्देशिकामा उल्लेख छ. प्रसूति सेवाका क्रममा आमाले सहज, सुरक्षित र आफ्नो शारीरिक गोपनीयता कायम भएको महसुस गर्न पाउनका लागि नयाँ व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ. एउटै कक्षमा धेरै सुत्केरी राख्दा पनि एकले अर्कोको शरीर देख्न हेर्न नमिल्ने व्यवस्था गरिएको हो. निर्देशिका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने क्रममा आमाले रोजेको परिवारका सदस्यलाई साथमा रहने व्यवस्था, नवजात शिशुलाई आमासँगै राख्नुपर्ने र सकेसम्म छिटो स्तनपानको व्यवस्था मिलाउनु पर्नेछ. सुत्केरी र नवजात शिशु घर फर्किएपछि पनि परामर्श र सहयोग उपलब्ध गराउन स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था गरिएको छ. नयाँ निर्देशिकाले सुत्केरी आमा र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10 मापदण्ड तोकेको छ. राष्ट्रिय खेलकुद परिषदले नेपाल क्रिकेट संघको बोर्ड सदस्यमा नियुक्त भएको 9 गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ.
1: परिषदले ठकुरीलाई यही असोज 19 क्यानको बोर्ड सदस्य मनोनित गरेको थियो. परिषदका सदस्य सचिव रामचरित्र मेहताले प्राविधिक कारणले ठकुरी सहित अरू खेल संस्थामा मनोनित भएकाहरूलाई फिर्ता बोलाइएको जानकारी दिनुभएको छ. मेहताले थप खुलाउनु भएको छैन. क्यानको विधान अनुसार परिषदले 2 सदस्य मनोनित गर्न सक्नेछ. यही व्यवस्था अनुसार परिषदले यसअघि छुम्मी लामालाई क्यानको बोर्ड सदस्य मनोनित गरेको थियो. नयाँ सरकार गठन भएपछि लामालाई फिर्ता बोलाएर गुञ्जन शाह ठकुरीलाई नियुक्ति गरिएको थियो. क्रिकेटको नीतिगत र व्यवस्थापनमा अनुभव नभएको व्यक्तिलाई बोर्डमा पठाइएको भन्दै प्रश्न उठेको थियो.
0: नेपाली काङ्ग्रेसको मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा डाक्टर फिरदौस शालम निर्वाचित हुनुभएको छ. फिरदौसले 3,046 मत पाउँदा निकटतम प्रतिद्वन्दी अब्दुल सत्तारले 2,727 मत मात्रै ल्याउनु भएको छ. अर्का उम्मेद्वार अतहर कमाल मुसलमानले 557 मत ल्याउनु भयो. गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा चुनावमा मध्य प्रदेशमा काङ्ग्रेसका तर्फबाट निर्वाचित हुने फिरदौस एक्ला सांसद हुनुहुन्छ. चुनावी परिणाम घोषणा भएपछि पत्रकारसँग कुरा गर्दै डाक्टर आलम,
2: अहिले लगभग भनौँ न 2/3 सरकार छ. हाम्रो भूमिका भनेको सदनबाट हुन्छ कि पार्टीको नेतृत्वको तहबाट हुन्छ, अहिलेको सरकारलाई घचघच्याउने, अहिलेको सरकारलाई जनउत्तरदायी बनाउने, अहिलेको सरकारलाई एकाउन्टेबल बनाउने र राम्रो काम गर्न प्रेरित गर्ने हाम्रो मूल काम हो र त्यसमै हामी केन्द्रित छौँ र सरकारका कमी कमजोरीहरू ओट्याएर देखाइदिएर झकझक्याउने काम हामी गरिरहेका छौँ.
0: शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 1098 जनाले अनुमति लिएका छन्।
3: पर्यटन विभागका अनुसार 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 130 टोलीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 31 हिमाल आरोहणका लागि 833 पुरुष र 265 महिलाले आरोहणको अनुमति लिएको जानकारी दिनुभएको छ. अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 28,24,00,000 रोयल्टी संकलन गरेको छ. सबैभन्दा धेरै मनास्लो आरोहणका लागि 43 टोलीका 500 आरोहीले अनुमति लिएका छन्। त्यसबाट विभागले 22,58,57,000 रोयल्टी संकलन गरेको छ. धौलागिरी 1 आरोहणका लागि 6 टोलीका 37 अनुमति लिएका छन्. ती आरोहीबाट विभागले 84,73,000 राजस्व संकलन गरेको छ. यस्तै मकालु हिमाल आरोहणका लागि 1 टोलीका 3 अनुमति लिएका छन्। उनीहरूबाट विभागले 6,88,000 राजस्व संकलन गरेको छ. यसै गरी हेमलुङ हिमालका लागि 9 टोलीका 94 आरोहीले अनुमति लिएका छन्। यसबाट 57,88,000 रोयल्टी संकलन भएको छ. यस्तै आमा दाब्लम हिमाल आरोहणका लागि 16 टोलीका 178 आरोहण अनुमति लिँदा उनीहरूबाट विभागले 2,73,00,000 राजस्व संकलन गरेको छ. यसैगरी पुथा, हिउँचुली, मखालु, गङ्गापुडा पश्चिम, थोरोङ पिक, नोर्बुखाङ, अन्नपूर्ण फ, चामलाङ, लमजुङ हिमाल, पुमोरी, सारीबुङ, थापा पिक, पोखराखाङ, आर्दाङ, पेरी लगायत हिमालका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ.
0: पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपाली समाजमा वर्गीय विभेद केही घटे पनि जातीय तथा सामाजिक असमानता अझै कायम रहेको बताउनु भएको छ. एमाले केन्द्रीय कार्यालय च्यासलमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले समाजको वर्ग संरचना परिवर्तन हुँदै गए पनि जात समुदाय र सामाजिक सम्बन्धमा आधारित सामन्तवादका अवशेष हट्न नसकेको बताउनु भएको हो।
4: हाम्रा नीतिहरू पनि अहिले पछिल्लो चरणमा वर्गीय भन्दा जात जाति र समुदायको आधारमा राज्यको संरक्षण राजकीय अवसर सुविधा सहुलियत पाइने व्यवस्थाहरू पनि त्यस अनुसार निर्धारण हुन थालेको हुनाले अब क्रमशः के देखिन थालेको छ भने निम्न वर्गलाई राज्यले संरक्षण र सहयोग गर्ने स्थिति चाहिँ कमजोर।
0: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो BFBS गोर्खा रेडियो हो।

माया मेरी माया हाम्रो मिलन कहिले हुन्छ आइकोनिक नम्बर सञ्जय श्रेष्ठको आवाजमा सुन्दै थियो हामी क्रस रोड्स जुन चाहिँ सञ्जय श्रेष्ठको ब्यान्ड सञ्जय श्रेष्ठ त्यसको मुख्य भोकलिस्ट थिए होइन त्यो ब्यान्डको अत्यन्तै चर्चित गीत हो यो तर यो गीत ओरिजिनल भर्सन नभइकन त्यसको चाहिँ फेरि पनि रिमेक भर्सनमा छ जुन चाहिँ सञ्जय श्रेष्ठ आफैले गाएका हुन् र पछिको यो भर्सन पनि उनले नै गाएका थिए है त यो मिठो गीतको साथमा मैले तपाईँलाई कार्यक्रम दिएको कोसिसमा स्वागत अभिवादन गर्न चाहेँ आज पक्कै पनि यस गीतलाई तपाईँ सबैले इन्जोय गर्नुभएको छ होला र अब आजको यो प्रस्तुतिलाई अगाडि बढाउनको लागि म हाजिर भइसकेकी छु ठिक चार बजीसम्मको लागि तपाईँको सेवामा रहनेछु तपाईँहरू सबैले पनि पूर्ण रूपमा मलाई साथ दिनुहुन्छ होला भन्ने आशा गरेको छु यतिखेर समयको कुरा गर्नुपर्छ यतिखेर समय अहिले हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको अहिले 1:11 गइसकेको छ र यतिखेर तपाईँको लागि चाहिँ नि अब भने यस्तै मिठा मिठा गीत सङ्गीतहरू राख्ने तयारी छ मेरो अनि गीत सङ्गीतहरूको साथसाथमा विभिन्न सर सामग्रीहरू लिएर सधैँ चाहिँ आजको यो कार्यक्रममा म हाजिर भइसकेकी छु त आउनुहोस् अब आजको यो प्रस्तुतिमा अगाडि बढ्नु पर्दाखेरि के कस्ता सर सामग्री छन् तिनको विषयमा कुरा गर्नुभन्दा अगाडि हामी नेपाली पात्रलाई पल्टाइहाल्छौँ किनभने बडो महत्त्वपूर्ण छ नेपाली पात्र हामीले घर घरमा आजभोलि नेपाली पात्र राख्दैनौँ भित्तामा झुन्ड्याउने क्यालेन्डरको जमाना गइसकेको छ होइन त्यस कारण गर्दाखेरि पनि स्पेसली अब यहाँ त त्यसमाथि पनि हामीले अङ्ग्रेजी क्यालेन्डर जसलाई ग्रेगोरियन क्यालेन्डर भनेर भन्छौँ हामीले होइन त्यसलाई प्रयोग गर्छौँ र नेपालको क्यालेन्डर अथवा नेपालको चाहिँ नि तिथिमिति के हो हेर्नको लागि त नेपाली पात्र नै पल्टाउनु पर्ने हुन्छ त आजको मिति तिथिको कुरा गर्नुपर्दा विक्रम सम्बत 2083 साल असोज महिनाको आज 29 गते तदनुसार 15 अक्टोबर 2026 आज बिहिबारको दिन परेको छ र आज चाहिँ आश्विन शुक्ल पञ्चमी तिथि पाँचौँ दिनको आजको पूजा अर्चना नवदुर्गा देवीको हामीले गरेका छौँ र नवदुर्गा देवीको 9 स्वरूपहरू छन् र नवरथा पनि नै हामी ती 9 विभिन्न स्वरूपको पूजा अर्चना गर्ने गर्दछौँ आज पनि स्कन्द माताको पूजा गर्ने दिन हो त्यसै गरिकन आज चाहिँ ग्लोबल ह्यान्ड वासिङ डे पनि परेको छ विश्व हात धुने दिवस ग्रामीण महिला दिवस पनि हो स्पेसली नेपालको परिप्रेक्ष्यमा कुरा गर्नुपर्दा अनि यसै गरिकन विभिन्न नेसनल र इन्टरनेसनल डेजहरूको हामीले यहाँ कुरा गरिरहँदाखेरिमा चाहिँ आज इन्टरनेसनल ट्रेड युनियन डे पनि पर्न गएको रहेछ प्रिय श्रोतावृन्द है र यसै गरिकन इन्टरनेसनल प्रेग्नेन्सी एन्ड इन्फेन्ट लस रिमेम्बरेन्स डे पनि आज परेको छ वर्ल्ड भ्याल्युज डे पनि परेको छ त यही विविध विषयवस्तुहरूमा चाहिँ हामी अगाडि कुरा गर्दै पनि जानेछौँ कार्यक्रमको अन्य चरणहरूमा सुन्दै गर्नुहोला र ग्लोबल ह्यान्ड वासिङ डेको कुरा गर्नुपर्दाखेरि चाहिँ नि यस विषयवस्तुमा हामी अलिकति हेल्थ सेगमेन्टमा अलिक जानकारी लिनेछौँ किनभने अब आज ग्लोबल ह्यान्ड वासिङ डे भइसके पश्चात हात धुनु कति जरुरी छ र हात धुनाले हाम्रो स्वास्थ्यलाई कस्तो प्रकारको चाहिँ नि सकारात्मक प्रभावहरू पर्छ कसरी चाहिँ हामीले रोगहरू सर्नबाट फैलनबाट रोक्न सक्छौँ भन्ने विषयवस्तुमा आजको हेल्थ सेगमेन्टमा अलिकति चर्चा परिचर्चा म गर्नेछु सुन्दै गर्नुहोला है त अब यी जानकारीहरू गराउँदै अगाडि बढ्नु पर्दाखेरि आज चाहिँ नि 2 समाचार पश्चात मिठा मिठा गीत सङ्गीतहरू नै रहनेछ ठिक 4 आज हामी अलिकति साङ्गीतिक रूपमा चाहिँ बढी कार्यक्रममा चाहिँ हामी सक्रिय रहनेछौँ र आज कुराकानीहरूको क्रमलाई चाहिँ अलिकति रोक्दै यहाँनिर हामी गीत सङ्गीतलाई नै बढी प्रश्रय दिने तयारी गर्दैछौँ है पूर्ण रूपमा चाहिँ एकदमै साङ्गीतिक रहनेछ आजको प्रस्तुति स्पेसली अब आज चाहिँ कार्यक्रमको दोस्रो चरणमा हाम्रो गोर्खाजमा रहनुभएका कलाकार हरूका गीत सङ्गीतहरू सुन्नेछौँ हामी मायाले उहाँहरूले चाहिँ लोकल आर्टिस्ट अथवा भनौँ हाम्रो चाहिँ स्थानीय कलाकार भनेर भन्ने गर्छौँ उहाँहरूको चाहिँ गीत सङ्गीतहरू उहाँहरूको सृजनाहरू हामी आज सुनेर इन्जोय गर्छौँ सधैँको बिहिबार हामीले चाहिँ यो काम गर्ने गर्छौँ तपाईँलाई पनि थाहा छँदैछ र आज पनि दोस्रो चरण अन्तर्गत भने हाम्रै लोकल कलाकारहरूका गीत सङ्गीतहरू सुन्नेछौँ प्रकार खाजमा रहनुभएका कलाकारका गीत सङ्गीतहरू सुन्नेछौँ अनि ठिक 3 समाचार पश्चात गीत सङ्गीतको सिलसिला जारी नै रहँदै म तपाईँलाई अगाडि लानेछु ठिक 4 कार्यक्रममा साथ दिनेछु यसरी तपाईँ सबैले पनि पूर्ण रूपमा साथ दिनुहुन्छ होला भन्ने आशा गर्दछु है त प्रिय श्रोताबृन्द कार्यक्रम अन्तर्गतका सर सामग्रीको विषयमा मैले कुरा गरिसकेँ अब अलिकति मौसमको पनि कुरा गर्छु है मौसम चाहिँ आज इङ्ल्यान्ड र वेल्समा स्पेसली इङ्ल्यान्डको पनि उत्तरी भूभागहरूमा चाहिँ वर्षा छ ठाउँ ठाउँमा भारी वर्षा पनि हुनसक्ने सम्भावना देखिएको छ उज्यालो छ तर उज्यालो भए तापनि अलिक चिसोपनको महसुस तपाईँ हामीले गर्न सक्छौँ नर्दर्न आयरल्यान्डमा र स्कटल्यान्डका धेरै जस्तो ठाउँहरूमा पनि अनि इङ्ल्यान्ड र वेल्समा चाहिँ नि अलिकति न्यानोपन बढेको महसुस गर्न सकिन्छ स्पेसली अब यो समयमा न्यानोपन
गर्ने भन्ने कुरा त नहुनुपर्ने हो तर पनि अनसिजनेबली नै यहाँ चाहिँ अलिकति न्यानोपन महसुस गर्न सकिन्छ भनेर भनिएको छ धेरै ठाउँमा सुक्खा छ घाम लाग्ने पनि देखिन्छ ठाउँ ठाउँमा हावा पनि चल्ने देखिन्छ त आज रातिको कुरा गर्नुपर्दाखेरि पानी पर्ने क्रम दक्षिण पूर्वी भूभागहरूमा जारी नै रहनेछ केही मध्यवर्ती अनि दक्षिण इङ्ल्यान्ड र वेल्समा पनि पानी पर्ने क्रम जारी रहनेछ सुदूर दक्षिण पूर्वीय भूभागहरूमा आज रातिको समयमा यो वर्षाको क्रम जारी रहने देखिन्छ बाँकी भूभागमा आकाश सफा र खुला नै रहनेछ त यति मौसमको जानकारी मैले गराएँ आदरणीय श्रोताबिन तपाईँहरूलाई र यसैको साथसाथमा अब भने म अगाडि बढ्छु आजको सुन चाँदीको दरमा पनि अलिकति कुरा गरिहालौँ ओहो आज त घटेको पो रहेछ आज प्रति तोला छापावाल सुन 288,400 रुपियाँमा कारोबार भएको छ भने चाँदी प्रति तोला 4,035 रुपियाँमा कारोबार भइरहेको छ यति मौसमी विवरण पश्चातको यो हाम्रो सुन चाँदीको दरभाव सुनाउँदै गर्दाखेरि अब तपाईँको लागि अगाडि एउटा मिठो गीत राख्ने बेला भइसकेको छ र यही गीतको साथसाथमा तपाईँलाई अगाडि लिएर जान्छु है त र गीतको नै कुरा गर्नुपर्दाखेरि चाहिँ यतिखेर एकदेव लिम्बू र समीर श्रेष्ठले गाउनुभएको एउटा गीत छ जुन म तपाईँसँग अब सेयर गर्दैछु र यो गीत पश्चात हामी भनौँ अथवा यो साङ्गीतिक विश्राम पश्चात हामी लगत्तै भेट्नेछौँ आजको हाम्रो हेल्थ सेगमेन्टमा जहाँ हामी ह्यान्ड वासिङ डेको बारेमा कुरा गर्छौँ

0: यो BFBS गोरखा रेडियो हो।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ।

सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईं फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईंले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईं

आदरणीय श्रोता पनि दिवाको सिलीमा अब स्वास्थ्य चर्चाको पालो परेको छ। स्वास्थ्य चर्चा भन्ने बित्तिकै स्वास्थ्यसँग सम्बन्धित विभिन्न कुराकानीहरूमा ध्यान दिने यो विशेष समय हो भन्दा फरक नपर्ला। र सधैँ नै हामी चाहिँ यस्तै यस्तै विषयवस्तुहरूका कुराकानीहरूमा केन्द्रित रहने गर्छौँ यस सेगमेन्ट अन्तर्गत। र स्वास्थ्य भन्ने बित्तिकै समग्र रूपमा मानसिक स्वास्थ्यदेखि लिएर शारीरिक स्वास्थ्यदेखि लिएर भावनात्मक स्वास्थ्यदेखि लिएर हामी सम्पूर्ण कुराहरूलाई समेट्ने प्रयास गर्दछौँ। किनभने स्वास्थ्य रहनु भनेको समग्र रूपमा हरेक तवरबाट चाहिँ स्वास्थ्य रहनु हो। मानसिक रूपमा स्वास्थ्य तर शारीरिक रूपमा अस्वास्थ्य, अनि शारीरिक रूपमा स्वास्थ्य तर मानसिक रूपमा अस्वास्थ्य, भावनात्मक रूपमा स्वास्थ्य तर फेरि अन्य तवरबाट अस्वस्थ, अथवा शारीरिक मानसिक दुवै तवरबाट स्वास्थ्य तर फेरि भावनात्मक रूपमा चाहिँ अस्वस्थ रह्यो भने पनि कुनै न कुनै तवरबाट हाम्रो जीवन अलिकति अपुरो अधुरो रहन्छ, जीवन अलिकति चाहिँ गाह्रो रहन्छ, कठिन पूर्ण रहन्छ भन्दा फरक नपर्ला होइन। र हाम्रो मन मस्तिष्कले शान्ति र आनन्दको साथमा सुखमय जीवनको अनुभव गर्न नै सक्दैन। यस अर्थमा स्वास्थ्यसँग सम्बन्धित हरेक पक्षहरूलाई समेट्ने यो एउटा सेगमेन्ट हो, हेल्थ सेगमेन्ट। हरेक दिन दिवाको शिला अन्तर्गतको प्रथम चरणमा तपाईँहरूसँग यस सेगमेन्ट अन्तर्गत विभिन्न चर्चा परिचर्चामा म लिप्त रहने गर्दछु। र आज पनि यही सिलसिलालाई अगाडि बढाउने तयारी छ। स्वास्थ्य नै धन हो भन्ने कुरा त मैले बारम्बार भनि नै रहेको छु, तपाईँ सबैले यो कुरालाई मनन गर्नु नै भएको छ होला पक्कै पनि होइन। यो कुरामा दुई मत हुनै सकिँदैन। स्वास्थ्य नै हामी रहेनौँ भने संसारको अन्य कुनै पनि प्रकारको सुख सयल, धन सम्पत्ति, ऐश्वर्य, वैभव, नाम दाम, ख्याति केही पनि काम लाग्दैन स्वास्थ्य नै छैन भने। यस अर्थमा स्वास्थ्य रहनु तपाईँ हामी सबैको सर्वोपरि एउटा चाहिँ नि भनौँ हाम्रो चासोको विषय हुनुपर्छ भन्दा सायद गलत हुन्न होला जस्तो लाग्छ मलाई। र त्यसै कारणले गर्दाखेरि हामी कार्यक्रमहरू अन्तर्गत विभिन्न समयमा पनि यस प्रकारका स्वास्थ्यसँग सम्बन्धित कुराकानीहरू तपाईँहरूको लागि लिएर आउने गर्दछौँ। र कतिपय अवस्थामा विषयवस्तुहरू बारम्बार दोहोरिन्छन् पनि, किनभने अब त्यो दोहोऱ्याउनु जरुरी पनि छ है। कहिलेकाहीँ कस्तो हुन्छ भने एकपटक सुनेको कुरा हामीले अलिक समयपछि बिर्सिन्छौँ, र त्यही कुरालाई फेरि पनि तपाईँहरूको लागि सम्झाउनको निमित्त, फेरि पनि एकपटक रिमाइन्ड गराउनको निमित्त, स्मरण गराउनको निमित्त ती विषयवस्तुलाई फेरि पनि हामीले नै पल्ट्याउने गर्छौँ। ती विषयवस्तुमा फेरि पनि हामी कुराकानी गर्ने गर्छौँ। यस अर्थमा समय समयमा यस्ता विषयवस्तुहरू आइरहेका हुन्छन् बारम्बार, जुन चाहिँ पहिला सुने जस्तो पनि लाग्छ हामीलाई होइन, तर त्यो बिर्सिरहेको अवस्थामा फेरि सुनेर त्यसलाई चाहिँ हामीले एकपटक रिमाइन्ड चाहिँ गर्न सक्छौँ, एकपटक फेरि पनि सम्झना गर्न सक्छौँ। र यही सिलसिलामा आज भने हामी ग्लोबल ह्यान्ड वासिङ डे अब्जर्भ गरिरहेका छौँ, मैले कार्यक्रमको सुरुवातमा पनि तपाईँसँग सेयर गरेकी छु होइन। र यसै सिलसिलालाई चाहिँ आज मैले तपाईँहरूसँग सेयर गर्ने तयारी गर्दैछु। र ग्लोबल ह्यान्ड वासिङ डे भनेर सधैँ नै एभ्री इयर हामी मान्ने गर्छौँ अक्टोबर महिनाको 15 तारिकको दिनमा। र अक्टोबर महिनाको 15 तारिकको दिन हो आज। यस अर्थमा हामीले यस विषयवस्तुमा अलिकति जानकारी सेयर गर्नै पर्ने हुन्छ होइन। र यो मुख्य रूपमा चाहिँ यसको सुरुवात कहिले भएको हो भन्ने कुरा गर्नुपर्दाखेरि सन् 2008 सुरु भएको रहेछ। यो दिवस चाहिँ पहिलोपटक सन् 2008 मनाइएको थियो। ग्लोबल ह्यान्ड वासिङ पार्टनरसिपद्वारा यसको सुरुवात गरिएको थियो। र यसको महत्त्व के त भन्दाखेरि अभियसली तपाईँहरूले सबैले पनि एकदमै थाहा पाउनु नै भयो होला। ग्लोबल ह्यान्ड वासिङ डे भन्ने बित्तिकै हात धुने काम र हात धुनाले चाहिँ कस्तो प्रकारको स्वास्थ्यमा हाम्रो चाहिँ राम्रो प्रभाव पर्छ भन्ने विषयवस्तुमा चाहिँ नि सबैको ध्यान आकर्षण गराउनको लागि यो दिनलाई चाहिँ नि मनाउँदै आइरहेका छौँ। यसको उद्देश्य भन्नु नै साबुन होस् अथवा ह्यान्ड वासिङ जेल होस् होइन, यसबाट हात धुनुको महत्त्वको बारेमा जागरुकता फैलाउनु र डायरिया, कोभिड वा अन्य सङ्क्रमण जस्ता बिरामीहरूबाट बचाव गर्नको लागि ह्यान्ड वासिङ कति महत्त्वपूर्ण छ भन्ने कुरा सबै समक्ष यसको चेतना फैलियोस् भन्नको निमित्त पनि ग्लोबल ह्यान्ड वासिङ डे मनाउने गरिन्छ। त यसै कारणले गर्दाखेरि प्रत्येक साल चाहिँ आज यो अक्टोबर महिनाको 15 तारिकको दिनमा पनि ग्लोबल ह्यान्ड वासिङ डे मनाइरहेको अवस्था छ। र यसैले गर्दाखेरि आज यसै विषयवस्तुमा अलिकति जानकारी म तपाईँहरूसँग सेयर गर्छु। ह्यान्ड वासिङले कस्ता कस्ता कुराहरूबाट हामीलाई चाहिँ जोगाउँछ अथवा कस्तो कुराहरूमा चाहिँ हामीलाई मद्दत दिन्छ भन्ने कुरा पनि गर्छु है। त म त साबुन र पानी अथवा ह्यान्ड वासिङ लिक्विड र पानीले हात धुनु चाहिँ कीटाणुहरू फैलनबाट रोक्ने एउटा एकदमै राम्रो उपाय हो है। कयौँ बिमारीहरूबाट यसरी बच्न पनि सकिन्छ। कीटाणु नै फैलिएन भने त्यो बिमारी, त्यो सङ्क्रमण भनौँ न होइन, त्यो फैलिन पाउँदैन। र फैलिन नपाइसकेपछि धेरै मासमा जुन एउटा बिमारीले जकडिन्छ, धेरै मासलाई जुन असर पुर्याउँछ, त्यो असर पुर्याउनबाट रोक्न पनि सकिन्छ। जस्तो कि अब सर्दी जुकाम जस्तो कुराहरू भयो, अनि झाडा पखाला जस्तो कुराहरू भयो, अनि साससँग जोडिएको बिमारीहरू भयो होइन। यसको अलावा अन्य कैयौँ बिमारीहरूको खतरा कम गर्नमा हातको सफाइको
महत्वपूर्ण भूमिका हुन्छ भन्दा सायद गलत पक्कै पनि हुँदैन होला होइन. लगभग 80% बिमारीहरू आदरणीय श्रोता भन्दा 80% भनेको थोरै त होइन होइन, लगभग 80% बिमारीहरूलाई चाहिँ हात धुने बानीबाट रोक्नमा मद्दत मिल्न सक्छ है. र यस कारण गर्दाखेरिमा चाहिँ नि हामीले हात धुने कुरालाई चाहिँ एकदमै सिरियसली लिनुपर्छ भन्दा फरक नपर्ला. र जस्तो कि बच्चाहरूको लागि मात्र नभइकन हामी वयस्कहरूको लागि पनि खाना बनाउनु पूर्व र खाना खानु पूर्व, बच्चाहरूलाई खाना खुवाउनु पूर्व, स्तनपान गर्नु पूर्व र त्यस पश्चात पनि साबुन पानीले मजाले हात धुयौँ भने धेरै हदसम्म हामी आफै पनि हामी चाहिँ विभिन्न बिमारीहरूबाट बच्न सक्छौँ र अरूलाई पनि बचाउन सक्छौँ है. यसै गरिकन शौचालयको प्रयोग पश्चात र हात कुनै पनि तौरबाट फोहोर पश्चात सफाई गर्नु जरुरी छ. अस्पतालहरूमा त झनै जरुरी छ ह्यान्ड वासिङ अथवा अहिले त ह्यान्ड सेनिटाइजिङको पनि कुरा छ है. अस्पतालहरूमा स्वास्थ्य कर्मीहरूले चाहिँ नि बिमारीहरूलाई छुनुभन्दा पहिला र छुइसके पश्चात कुनै पनि प्रक्रिया गर्नु पहिला र त्यस पश्चात रगत पिसाब या शरीरको अन्य तरल पदार्थहरूमा सम्पर्क आए पश्चात र आसपासको वस्तुहरूलाई छुए पश्चात चाहिँ हातको स्वच्छताको ध्यान राख्नु अत्यन्तै जरुरी छ. यसबाट अस्पतालमा सङ्क्रमण फैलिने खतरा धेरै हदसम्म कम गर्न सकिन्छ. र यो कुरा त अझ भनौँ न यो COVID-19 जुन एउटा महामारी थियो त्यस पश्चात त धेरै नै तपाईँ हामी जस्तो सर्वसाधारणले पनि यसको महत्त्व बुझेका पनि छौँ र यसको महत्त्व कति रहेछ भन्ने कुरा त्यति बेला प्रमाणित पनि भएको थियो भन्दा फरक नपर्ला. र यो COVID-19 पश्चातको जुन एरा छ हामी यो समयमा अहिले बाँचिरहेका छौँ, ह्यान्ड वासिङ कतिको जरुरी छ भन्ने कुरा बुझेर त्यसको प्रयोग हामीले गरि नै रहेका छौँ. यसर्थमा यो ग्लोबल ह्यान्ड वासिङ डे हुन त सन् 2008 नै सुरुवात भएको हो तर अहिले आएर यो अझ बढी चाहिँ सिग्निफिकेन्ट बनेको छ, अझ बढी चाहिँ सान्दर्भिक बनेको छ भन्दा फरक नपर्ला. सान्दर्भिक त त्यति बेला पनि थियो, जरुरी त्यति बेला पनि थियो तर जब मान्छेलाई पर्छ नि त्यस पश्चात मात्र मान्छेले सिक्छ अरे क्या लेसन. र हामीले चाहिँ COVID-19 पश्चात ठुलो लेसन सिकेका छौँ र हात धुने कुरालाई पहिला त हामीलाई थाहा थियो, हामीले त्यसलाई फलो पनि गर्थ्यौँ होला तर जुन चाहिँ एउटा प्यासनको साथमा जुन एउटा चाहिँ डिसिप्लिन अनुशासनको साथमा अहिले हामीले चाहिँ यसलाई फलो गरिरहेका छौँ सायद त्यति बेला गर्दैन थियौँ होला. यो हाम्रो COVID-19 जुन एउटा स्थिति छ त्योभन्दा अगाडि सायद त्यति सिरियसली हामीले यसलाई लिएका थिएनौँ होला तर त्यस पश्चातको समयमा ह्यान्ड वासिङ भन्ने कुरा चाहिँ तपाईँ हामी सबैको लागि एकदमै हाम्रो सेकेन्ड नेचर नै बनिसकेको छ भन्दा फरक नपर्ला. र आज चाहिँ ग्लोबल ह्यान्ड वासिङ डेको कारण भएको कारणले गर्दाखेरि यस विषयवस्तुमा केही कुरा गर्दैछु. अब अगाडि एउटा छोटो विश्राम पश्चात चाहिँ ह्यान्ड वासिङले हाम्रो स्वास्थ्यमा कस्तो पोजिटिभ एउटा सकारात्मक एउटा चाहिँ असर पुर्याउँछ भन्ने विषयवस्तुमा कुरा गर्छु है त. अहिलेको लागि भने एउटा छोटो साङ्गीतिक विश्राममा हामी जान्छौँ.

भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

आदरणीय श्रोतावृन्द, हेल्थ सेगमेन्टमा अहिले हामी रहेका छौँ। छोटो एउटा मिठो गीत सुनेर हामीले सानो विश्राम लियौँ, साङ्गीतिक विश्राम लियौँ। र अब भने यो आज ग्लोबल ह्यान्ड वासिङ डे हामीले अब्जर्भ गरिरहेको अवस्थामा यो चाहिँ हाम्रो स्वास्थ्यको लागि कतिको जरुरी छ भन्ने कुरामा पनि अलिकति हामी ध्यान दिन्छौँ। र यो कुरा गर्नुभन्दा अगाडि चाहिँ कसरी हामीले हात राम्ररी धुन सक्छौँ, हात धुने एउटा सही तरिका के हो भन्ने विषयवस्तुमा पनि अलिकति कुरा मैले तपाईँसँग सेयर गर्न चाहेँ। विशेष गरिकन हात धुँदाखेरि हामीले पानी मात्र होइन साबुन अथवा ह्यान्ड वासिङ जेलको पनि प्रयोग गर्नु अत्यन्तै जरुरी छ, किनभने यसबाट हाम्रो हातमा लागेको फोहोर जस्तो कि तेल, गन्दगी आदि इत्यादि लागेको छ भने त्यो त हट्छ नै हट्छ होइन, साथसाथमा हाम्रो छालामा रहेको किटाणुहरू र ब्याक्टेरियाहरूलाई हटाउनको लागि पनि एकदमै महत्त्वपूर्ण काम यसले गर्छ है। अनि एकदमै घर्षण गर्नु जरुरी छ, रगडेर हात धुनु जरुरी छ। साबुन पानी लगायो अथवा ह्यान्ड वासिङ जेल लगाएर साछुट साछुट छिटो हात धुन्छौँ भने त्यसमा चाहिँ अलिकति भनौँ न राम्रोसँगले मैला नगएको पनि हुनसक्छ। यसर्थमा मिनिमम पनि 20 सेकेन्डसम्म हाम्रो हातलाई साबुन अथवा ह्यान्ड वासिङ जेल लगाएर मजाले रगड्नुपर्छ होइन, अनि त्यस पश्चात बल्ल हामीले पानीले पखाल्नुपर्छ। हात धुँदाखेरि चाहिँ हामीले हातको जुन हत्केलाहरू छ त्यसलाई पनि रगड्ने, अनि औँलाको काप कापमा रगड्ने, अनि नङको मुनि मुनि पनि रगड्ने होइन, त्यसरी चाहिँ नि हात धुनुपर्ने हुन्छ। अनि त्यसरी मजाले हात धुयौँ भने चाहिँ नि ब्याक्टेरिया र किटाणुहरू फैलिने सम्भावना धेरै कम हुन्छ है। र यो कारणले गर्दाखेरि हात धोए पश्चात चाहिँ त्यसलाई सुकाउनु पनि पर्छ। फेरि हात धोएर त्यसलाई सुकाएनौँ भने चाहिँ हात धोएको फाइदा नै छैन भन्दा फरक पक्कै पनि नपर्ला, किनभने यो जुन हाम्रो ड्राई हात छ यसबाट चाहिँ ब्याक्टेरिया फैलिँदैन। जब हाम्रो हात एकदमै पानीले अथवा भनौँ एउटा तरल पदार्थले भिजेको हुन्छ त्यति बेला चाहिँ ब्याक्टेरियाहरू त्यो माध्यमद्वारा फैलिन्छ है। यसर्थमा राम्ररी धोइसके पश्चात पनि त्यसलाई राम्ररी सुकाउनु पनि पर्छ है। त्यसै कारण गर्दाखेरि त तपाईँले यहाँ पनि देख्नुहुन्छ नि होइन, विभिन्न ठाउँमा हामी पब्लिक टोइलेटहरू युज गर्छौँ भने त्यहाँ धारा हुन्छ, अनि ह्यान्ड वासिङ जेल डिस्पेन्सर हुन्छ, साथसाथमा हट एयर डिस्पेन्सर पनि हुन्छ ताकि हामीले त्यसलाई युज गरेर आफ्नो हातलाई सुकाउँ भनेर। त्यस कारण गर्दाखेरि यो प्रोसेस चाहिँ साबुन पानी अथवा ह्यान्ड वासिङ जेल र पानीले मजाले धोएर हात सुकाउनै पर्ने हुन्छ, त्यो चाहिँ कम्प्लिट ह्यान्ड वासिङ प्रोसेस हो भन्दा फरक पक्कै पनि नपर्ला। अनि फेरि हात धोए पश्चात तुरुन्तै फेरि एकदमै फोहोर सतहहरूलाई छुनु राम्रो हुँदैन। हात धोए पश्चात तुरुन्तै कुनै पनि दूषित सतहलाई छुने, जस्तो कि यो धाराई भयो अथवा ढोकाको ह्यान्डलहरू भयो होइन, त्यो गर्नाले हात धोएको जुन एउटा स्थिति छ त्यसको असरलाई कम गर्छ। यस कारण गर्दाखेरि पानी बन्द गर्नको लागि अथवा ढोका खोल्नको लागि तपाईँले स्पेसली पब्लिक प्लेसहरूमा चाहिँ टिस्युको प्रयोग गर्न सक्नुहुन्छ, अथवा तपाईँले आफ्नो कुइनाले पनि त्यसलाई चाहिँ बन्द गर्ने अथवा ढोका खोल्ने गर्न सक्नुहुन्छ है। यसै गरिकन हामीलाई लाग्न सक्छ कि चिसो पानीले भन्दा तातो पानीले हात धोयो भने अलिक बढी किटाणुहरू मर्छ भनेर होइन, त्यसैले गर्दाखेरि हामीले तातो पानीले हात धुन पनि थालेका हुन सक्छौँ होइन। तर वास्तवमा यो चाहिँ एउटा भ्रम मात्र हो भनेर भन्छन् विशेषज्ञहरू। तातो पानीले चाहिँ बढी किटाणु मार्छ चिसो पानीको तुलनामा भन्नु गलत हो। बरु तातो पानीले हात धुँदाखेरि हात सुक्खा हुन्छ, एकदमै ड्राई हुन्छ यसको हाम्रो छाला, र ड्राई भइसकेपछि त्यो चाहिँ फुट्न सक्छ, अनि जब फुट्छ त्यसमा किटाणुहरूको प्रवेश हुन सक्ने सम्भावना ज्यादा हुन्छ, किनभने हाम्रो छाला भनेको एउटा हाम्रो स्वास्थ्यको लागि चाहिँ एउटा कवच जस्तो हो होइन, सुरक्षा कवच जस्तो हो। यसबाट कुनै पनि किटाणुहरू भित्र सोचै छिर्न सक्दैन, कुनै एउटा एक्सेस हुँदैन, यो पुरा बन्द हुन्छ। तर त्यहाँ जब फुट्न थाल्छ, जब त्यहाँनिर भनौँ पुवालहरू पर्न सक्छ अथवा जब दरारहरू आउन थाल्छ नि, त्यो क्र्याकहरू आउँछ नि, त्यस पश्चात चाहिँ त्यो किटाणुहरूको लागि एउटा बाटो हुनसक्छ भित्र पस्नको लागि, र त्यसो भयो भने किटाणुहरूको प्रवेशलाई सजिलो हुन्छ। यो कारण गर्दाखेरि बरु तातो पानीले हात धुनुभन्दा चिसो पानीले नै हात धुनु जरुरी छ। तर हात धुँदाखेरिमा चाहिँ मैले अघि भने जस्तै कसरी धुने भन्ने कुरामा चाहिँ ध्यान दिनै पर्ने हुन्छ। मिनिमम 20 सेकेन्ड लगाएर तपाईँले हातलाई चाहिँ रगड्नु पर्ने हुन्छ। एकपटक तपाईँले रगड्दाखेरि चाहिँ 20-20 सेकेन्ड रगड्दै धुनुभयो भने चाहिँ नि त्यो राम्रोसँगले हातको सफाई हुन्छ भनेर विज्ञहरू भन्दछन्। त यो हामीले चाहिँ आज हातको सरसफाइको विषयमा कुरा गर्दैछौँ, किनभने आज चाहिँ नि ग्लोबल ह्यान्ड वासिङ डे परेको छ। त्यो कारण गर्दाखेरि हामीले हात धुने फाइदाहरूको बारेमा कुरा गऱ्यौँ। फाइदा मात्र होइन, हात धुनु किन अपरिहार्य छ, किन एकदमै जरुरी छ, महत्त्वपूर्ण छ भन्ने कुरा हामी गर्दैछौँ। त किटाणु हरेक ठाउँमा हामीले भेट्छौँ
है केही प्रत्यक्ष ठाउँहरू छन् जस्तो कि बाथरुम त्यहाँनिर किटाणु हुन्छ नै हुन्छ तर केही कम प्रत्यक्ष स्थानहरू जहाँ किटाणु रहेका हुन्छन् त्यो पनि हाम्रो घरहरूमा हुन्छ होइन जस्तो कि घरको ढोकाको जुन नबहरू भयो होइन यसलाई चाहिँ नि धेरै मान्छेहरूले प्रयोग गरिरहेका हुन्छन् बच्चाहरू होस् अथवा वयस्कहरू होस् आउने जाने गर्दाखेरि नबको प्रयोग गरिरहेका हुन्छौँ हामीले अनि हरेक पटक त नबलाई पुसेको पनि हुँदैन हरेक पटक हामीले हात धोएर त्यो नबलाई चलाइरहेका पनि हुँदैनौँ त्यस कारण गर्दाखेरि त्यो जुन ढोकाको चाहिँ ह्यान्डलहरू हुन्छ होइन त्यसमा पनि धेरै किटाणुहरू लुकेर बसेको हुनसक्छ अनि साझा वस्तुहरूको प्रयोग गर्दाखेरि जस्तो कि कम्प्युटर अथवा पढ्ने ठाउँहरूमा चाहिँ किटाणुहरूको चाहिँ नि उपस्थिति हुनसक्छ धेरै मान्छेले प्रयोग गर्ने त्यो एउटा चिजहरू भए पश्चात होइन जस्तो अफिसहरूमा तपाईँले कमन रूपमा चाहिँ कम्प्युटर्सहरू चलाउनुहुन्छ किबोर्ड्सहरू चलाउनुहुन्छ भने त्यहाँ पनि किटाणुहरूको उपस्थिति हुनसक्छ र किटाणुहरू चाहिँ मजबुत हुन्छन् है सिडिसी सेन्ट्रल फर डिजिज कन्ट्रोलको अनुसार चाहिँ नि किटाणु कुनै पनि सतह जहाँ हामी छुन्छौँ त्यसमा चाहिँ 2 घन्टाभन्दा बढीसम्म किटाणुहरू जीवित रहन सक्छ है किटाणुहरू चाहिँ एकदमै सजिलो तरिकाबाट एकदेखि अर्को ठाउँमा पुग्न सक्छ बच्चाहरूको खेलाउना भयो अथवा खानाहरू बाँडेर खानाले होइन अनि आम चिजहरूलाई छोएर जस्तो कि मैले अघि नै भने ढोकाको जुन ह्यान्डल छ यसलाई छोएर त्यही हातले चाहिँ फेरि पानीको फाउन्टेन लाई हामीले छुन्छौँ भने किटाणु पानीको फाउन्टेनमा पनि पुग्छ र पानीको फाउन्टेनमा पुगिसकेपछि त्यो किटाणु जसले त्यो फाउन्टेनबाट पानी पिउँछन् त्यति व्यक्तिहरूसम्म पनि फैलन सक्छ होइन अनि जब हामी हात छिउँ गर्छौँ त्यति बेला किटाणु र रोगाणुहरूको हजारौँ सानो सानो थोपा हावामा फैलिन्छ है र यस कारण गर्दाखेरि हामीले चाहिँ के सिक्नु जरुरी छ भने जब हामी हात छिउँ गर्छौँ त्यति बेला अथवा खोक्छौँ त्यति बेला टिस्युले हाम्रो नाक र मुखलाई छोपेर चाहिँ नि त्यो काम गर्नुपर्ने हुन्छ अनि त्यो टिस्युमालाई चाहिँ पुरा रूपमा बन्द गरेर अनि त्यसलाई फेरि ठिक ठाउँमा लगेर फालिदिनुपर्छ हामीले बच्चाहरूलाई पनि त्यही सिकाउनु पर्छ र हामीले पनि त्यही नै प्र्याक्टिस गर्नु पर्छ है र हात बारम्बार धुनुको मतलब चाहिँ यो हाम्रो चाहिँ स्वास्थ्यलाई पहिलो रक्षा पन्थीको रूपमा चाहिँ हामीले हात धुने कामलाई राख्न सक्छौँ जब हामी हात धुन्छौँ त्यति बेला चाहिँ धेरै किटाणुहरूबाट हामीले मुक्ति पाइरहेका हुन्छौँ र त्यस कारण गर्दाखेरि आफैमा पनि रोग लाग्ने र रोग फैलिने अरूलाई जुन खतरा छ त्यसमा पनि हामीले धेरै हदसम्म कटौती गर्न सक्छौँ घरमा सानसानो बच्चा छन् भने उनीहरूको खिलौनाहरूलाई चाहिँ प्रायः धोइरहने सफा गरिरहने डिटक्स गरिरहने काम गर्नुपर्छ अनि साथसाथमा किटाणुहरूको सम्पर्कमा नआउन् भन्नका लागि बच्चाहरूलाई पनि उचित रूपबाट चाहिँ हात धुने काम अथवा भनौँ एउटा हेल्दी ह्याबिट्सहरू चाहिँ सिकाउनुपर्छ र त्यसलाई चाहिँ उनीहरूको लागि चाहिँ विकसित गराउनमा मद्दत गर्नुपर्छ है र स्पेसली बच्चाहरूमा चाहिँ अलिकति हामीले जुन हेल्थ एन्ड हाइजिनको जुन पर्सनल हेल्थ एन्ड हाइजिनको एउटा बानी चाहिँ बच्चैदेखि उनीहरूमा चाहिँ हामीले यदि इन्स्टल गर्ने हो भने ठुलो भए पश्चात पनि उनीहरूमा त्यो बानी रहिरहन्छ र उनीहरू पनि एकदमै स्वस्थ रहनमा चाहिँ उनीहरूले आफ्नो लागि योगदान दिइ पनि रहेका हुन्छन् र नर्मली नै भनौँ न उनीहरूले हात धुने काम नर्मली नै आफ्नो हाइजिनलाई ध्यान राख्ने काम गर्छन् भने रोगबाट त अवश्य पनि टाढा रहन्छन् नै रहन्छ है त्यस कारण गर्दाखेरि ग्लोबल ह्यान्ड वासिङ डेको अवसरमा मैले आज अलिकति यो हात धुने कुरा गरेँ र हात धुँदा किन जरुरी छ भन्ने कुरा गरेँ पक्कै पनि तपाईँ हामीले यो हात धुने काम त गरि नै रहेका छौँ यसलाई फलो गरि नै रहेका छौँ र पनि आज एकपटक फेरि पनि रिमाइन्डरको रूपमा मैले यो सामग्री तपाईँसँग सेयर गरेँ अब अगाडि 2 बजेको समाचारतर्फ तपाईँलाई लिएर जान्छु त्यस पश्चात कार्यक्रमको अर्को चरण लिएर फेरि हाजिर हुनेछु म

0: Belive Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: भन्सार पास भएका विद्युतीय सवारी साधन कच्ची र खाल्टाखुल्टी सडकका कारण मुस्ताङमै थन्किएका छन्। मुस्ताङको नेपाल चीन जोड्ने कोरला नाकाको सडक एक साता अघि खुलाइए पनि खाल्टाखुल्टी सडकका कारण विद्युतीय सवारी साधनको ढुवानी ठप्प भएको हो। भन्सार जाँचपास भइसकेका करिब 700 इभी गन्तव्यमा पुर्याउन नसकिएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो। चुम्सुमदेखि कोरोलासम्मको करिब 100 किलोमिटर सडक खण्डमा साना र होचा इभी गाडीको तल्लो भाग ठोकिएर क्षति पुग्ने जोखिम छ। नाका खुलेपछि ठूला ट्रक तथा मालवाहक कन्टेनरहरू सजिलै आउजाउ गरे पनि ग्राभेल सडकका ठूला खाल्टाखुल्टीका कारण इभी गाडीहरू ल्याउन नसकिएको हो। चुडालका अनुसार नाका प्रवेश गरी भन्सार पास हुन बाँकी करिब 2000 बढी इभी गाडी भन्सार पारी चीनतर्फ नै रोकिएका छन्। राष्ट्रिय सतर्कता केन्द्रले 6000 कर्मचारीमाथि कार्यवाही गर्न सिफारिस गरेको छ। चालु आर्थिक वर्षमा 442 सरकारी निकायको अनुगमनका क्रममा केन्द्रले अनुशासन उल्लङ्घन गर्ने 6385 कर्मचारीमाथि कार्यवाही गर्न सम्बन्धित निकायलाई लिखी पठाएको हो। केन्द्रले सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, निर्णय प्रक्रियामा ढिलाइ र कर्मचारीको अनुशासनबारे निगरानी बढाइएको जनाएको छ। नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि 2000 निजी आवास निर्माण गरिदिने भएको छ। रेडक्रसले 1000 अस्थायी र 1000 स्थायी घर निर्माण गर्ने सोसाइटीको केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशाल कुमार भण्डारीले जानकारी दिनुभयो। आवास निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयमा भवन विभागसँग सम्झौता भएको उहाँले बताउनुभयो। सम्झौता अनुसार बाढी प्रभावितलाई लक्षित गरी आवास तथा भाडा सहायता कार्यक्रम सञ्चालन गरिनेछ। नेपाली काङ्ग्रेसको शेरबहादुर देवर समूहले जनप्रतिनिधिलाई 15 महाधिवेशनमा स्वत केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको छ। देवर समूहले पार्टीका तर्फबाट निर्वाचित भएका पालिका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यलाई स्वत केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको हो। देउबा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतलाई 2 दिन अघि पत्र पठाएर जनप्रतिनिधि आफ्नो निर्वाचन क्षेत्रबाट स्वत केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्णय भएको जानकारी गराउनु भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेसन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेसन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। पर्यटन मन्त्री खड्गराज पौडेलले पनि यसबाट प्रतिकूल मौसमका कारण हुने उडान अवरोध, अन्य विमानस्थलतर्फ मर्नुपर्ने अवस्था र उडान रद्द हुने घटना घटाउन सहयोग पुग्ने अपेक्षा गरेको बताउनु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का लागेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उहाँले पछिल्ला राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्य केही दशक पछाडि धकेलेको बताउनु भएको हो, तर यसलाई असफलता वा पराजयका रूपमा लिन नहुने उहाँको भनाइ छ।
4: तर केही पछाडि चाहिँ ढकेल्यो। समृद्ध नेपाल, सुखी नेपाली बनाउने बाटोमा हामीले सामाजिक क्षेत्रमा जुन काम गरेका थियौँ, सडक बालबालिका रहन दिएनौँ। यो देश त्यति गरिब पनि छैन, त्यसकारण हाम्रा बालबालिका अलपत्र पर्न सक्दैनन्, हामी व्यवस्था गर्छौँ भनेर हामीले सुन्यौँ। त्यसपछि हामीले सडकमा मान्छे घाउ खटिरा आदि इत्यादिसँग, भोकमारीसँग, रोगसँग, बिमारीसँग सडकमा फ्याँकिएको छ, कसैले हेर्दैन, त्यो स्थितिलाई अन्त्य गऱ्यौँ। सडक मानव हुनु हुँदैन हाम्रो देशमा भनेर तेस्रो कदम हामीले भिकमङ्गा हुनु हुँदैन, नेपाली भूमि, नेपाली धरती आफ्नो सन्तानलाई पाउन नसक्ने अवस्थामा छैन, त्यसकारण भिकमङ्गा सडकमा हुनु हुँदैन भन्यो। त्यसमा हाम्रा भन्दा बाहिरकै भिकमङ्गा बढिरहेछ, माग्न पाइँदैन भनेपछि त्यो आफ्नो ठाउँ पर्यो। यसबाट समाज एउटा सुन्दर र राम्रो हुँदै गयो।
3: नेपाली काङ्ग्रेसको मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा डाक्टर फिरदौस आलम निर्वाचित हुनुभएको छ। फिरदौसले 3,33,46 मत पाउँदा निकटतम प्रतिद्वन्दी अब्दुल सत्तारले 2,727 मत ल्याउनु भएको छ। अर्का उम्मेद्वार अधर कमाल मुसलमानले 557 मत ल्याउनु भयो। गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा चुनावमा मध्य प्रदेशमा काङ्ग्रेसका तर्फबाट निर्वाचित हुने फिरदौस एक्ला सांसद हुनुहुन्छ। चुनावी परिणाम घोषणा भएपछि पत्रकारसँग कुरा गर्दै डाक्टर आलम,
2: अहिले लगभग भनौँ न दुई तिहाईको सरकार छ। हाम्रो भूमिका भनेको सदनबाट हुन्छ कि पार्टीको नेतृत्व तहबाट हुन्छ, अहिलेको सरकारलाई घचघच्याउने, अहिलेको सरकारलाई जनउत्तरदायी बनाउने, अहिलेको सरकारलाई एकाउन्टेबल बनाउने र राम्रो काम गर्न प्रेरित गर्ने हाम्रो मूल काम हो र त्यसमै हामी केन्द्रित छौँ र सरकारका कमी कमजोरीहरू ओट्याएर देखाइदिएर झकझक्याउने।
0: यो PFBS गोर्खा रेडियो हो।

इन आर शैलीको आवाजमा मिठो एउटा गीत सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोतावृन्द तपाईँले. र यो मिठो गीतको साथसाथमा कार्यक्रम दिवाको शैली तपाईँले सुन्दै हुनुहुन्छ र यो कार्यक्रमको दोस्रो चरणमा हामी सबैले प्रवेश गरिसकेका छौँ र यतिखेर कार्यक्रममा अब तपाईँलाई अगाडि लिएर जाने मेरो तयारी रहेको छ र कार्यक्रममा तपाईँहरू सबैलाई फेरि पनि एकपटक मैले स्वागत अभिवादन टक्राउन चाहेँ र तपाईँहरू सबैले साथ दिइरहनु भएको छ भन्ने आशा पनि गर्न चाहेको छु. यतिखेर समयको कुरा गर्नुपर्छ, समय हाम्रो स्टुडियोको घडी अनुसार दिउँसोको अहिले 2:13 गइसकेको छ. इनफ्याक्ट 14 मिनट पनि जाने जाने आँट्यो भन्दा फरक नपर्ला. र यतिखेर अब भने कार्यक्रम यो दोस्रो चरणमा हाम्रो स्थानीय कलाकारका मिठा मिठा गीत सङ्गीतहरू सुन्दै सुनाउँदै कार्यक्रममा अगाडि लिएर जाने मेरो तयारी रहेको छ. तपाईँहरू सबैले पनि यी मिठा मिठा गीत सङ्गीतहरूलाई पूर्ण रूपमा इन्जोय गर्नुहुन्छ होला भन्ने आशा गरेको छु मैले. त यही सिलसिलामा यो एउटा मिठो गीत सुनि नै सक्नु भएको छ र अब भने तपाईँको लागि अगाडि अर्को एउटा मिठो गीत सुनाउने तयारीमा छु म. सञ्जीवनीले गाउनु भएको छ, हाम्रो बहिनी निलम आङवाङ राईले शब्द रचना यस गीतको गर्नुभएको छ.

40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।

कसरी बोलाऊ म तिमीलाई आफ्नो भनेर सुजन बाला राई दिदीले गाउनु भएको गीत सुन्दै हुनुहुन्थ्यो। योभन्दा अगाडि सुमन सरगमले गाउनुभएको गीत तपाईँले सुन्नुभयो, हाम्रो भाइ विश्वकाजी राईको शब्द रचनामा। त आज यस्तै मिठामिठा हाम्रै स्थानीय कलाकारका केही गीत सङ्गीतहरू सुनिरहेका छौँ, तपाईँहरू सबैले इन्जोय गरिराख्नु भएको छ होला भन्ने आशा पनि गर्दछु यो बेलामा। र यस्तै गीत सङ्गीतहरूको नै सिलसिलालाई म अगाडि जारी राख्ने तयारीमा पनि रहेकी छु, यहाँहरू सबैले पनि सुनेर साथ दिनुहुन्छ भन्ने आशा गरेको छु। त हाम्रो थुप्रै चाहिँ नि हाम्रो यस्तो कलाकारहरू हुनुहुन्छ ब्रिगेड खड्काजमा, जसले चाहिँ नि नेपाली गीत सङ्गीतलाई चाहिँ केही न केही योगदान दिँदै आउनु भएको छ। त उहाँहरूकै गीत सङ्गीतहरू हामी सधैँ नै बिहिबारको दिनमा सुन्ने गर्छौँ यसरी कार्यक्रमको यो चरणमा। तपाईँहरू सबैले पनि इन्जोय गर्नुभएको छ, गर्नुहुन्छ भन्ने आशा गर्दछु। तपाईँहरूमध्ये पनि कोही यस्तो कलाकार हुनुहुन्छ र तपाईँको आफ्नो गीतहरू तपाईँले तयार गर्नुभएको छ, आफ्नो गीतहरू तपाईँले रेकर्ड गराउनु भएको छैन, हामीलाई पठाउनु होला, सम्झना गर्नुहोला हामीलाई, हामी पनि तपाईँहरूको गीतहरूलाई सुनाएर सम्पूर्ण श्रोतासम्म पुर्याउने अनि हामी आफै पनि आनन्दित हुने ती गीतहरू सुनेर हाम्रा श्रोताहरूलाई पनि आनन्दित तुल्याउने मेरो हाम्रो चाहिँ भनौँ न यो कोसिस सधैँ रहन्छ। यसर्थमा मैले तपाईँहरू सबैलाई चाहिँ नै यदि तपाईँहरू ब्रिगेड खड्कासँग सम्बन्धित हुनुहुन्छ, गीत सङ्गीतको क्षेत्रमा केही काम गर्नुभएको छ, केही सृजना गर्नुभएको छ भने प्लिज हामीलाई सम्झनुहोला भनेर भन्न चाहन्छु यति बेला। आउनुहोस् अब पनि हाम्रो दाजु धन गुरुङ हुनुहुन्छ, धेरै लामो भन्दाखेरि पनि धेरै अगाडिको गीत एउटा उहाँको आवाजमा म सुनाउँछु।

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।
1: यो BFBS Kulkar Radio.

भुल यो दिल भोलि अन्तै कहिले नफुल्नु, अब यस्तै मिठो प्रेमको आवाज दिलाउने खालका गीतहरू म तपाईँको लागि राख्दैछु। हाम्रो स्थानीय कलाकारका केही गीत सङ्गीतहरू सुनाउने क्रममा आज यस्तै यस्तै गीत सङ्गीतहरूद्वारा तपाईँको समयलाई इन्जोएबल बनाउने मेरो तयारी छ, कोसिस छ भनेर भनौँ है। पक्कै पनि यहाँ सबजनाले सुनेर इन्जोय चाहिँ गर्नुभएको छ होला भन्ने आशा गर्छु है। त यतिखेर अब भने हामी अर्को गीत सुनिहालौँ र यो चाहिँ हाम्रो यस चरण अन्तर्गतको अन्तिम गीत भन्छु म, अलिक लोक भाका छ यो। हाम्रो दाजु दूत पुन हुनुहुन्छ, उहाँ एकदमै भनौँ साहित्य प्रेमी, उहाँ लेखक पनि हुनुहुन्छ, पुस्तकहरू पनि उहाँको चाहिँ आएका छन्, गीतहरू पनि थुप्रै नै छन्। गर्दाखेरिमा उहाँले लेख्नुभएको एउटा गीत छ जसमा खड्गहर बुझा मगरको आवाज रहेको छ र यही नै गीत म तपाईँको लागि राख्छु। यसमा चाहिँ तपाईँ सबैले पक्कै पनि इन्जोय गर्नुहुन्छ होला भन्ने आशा गरेको छु। त यो गीत अब अहिले तपाईँको लागि राख्छु अनि कार्यक्रमलाई अगाडि जोड्छु, अर्को चरणतर्फ लिएर जान्छु। 3 बजेको हाम्रो समाचार छ र यो 3 बजेको समाचार पश्चात भने कार्यक्रमको अन्तिम चरणमा गीत सङ्गीतको सिलसिला जारी नै रहनेछ, सङ्गीतको उपस्थिति रहनेछ कार्यक्रम अवधिभरि, सङ्गीतमय रहनेछ भनेर भनौँ न हाम्रो यो कार्यक्रमको अन्तिम चरण पनि होइन। त त्यसतर्फ नै तपाईँको ध्यान आकर्षण म गराइहाल्छु, त्यसतर्फ तपाईँलाई जोडाइहाल्छु। अहिलेको लागि भने अब यो गीत सुनिहालौँ, मिठो लोक भाका छ, धौला गिरी सुसाउने, पहिला पनि तपाईँले धेरैपटक सुन्नुभएको गीत हो यो होइन, एकपटक फेरि पनि सुनेर हामी इन्जोय गरौँ। हाम्रो दाजु दुधबहादुर पुन मगरज्यू उहाँको शब्द रचनामा आउनुहोस्, गाउनुहुन्छ यस गीतलाई खड्ग गर्बुजाले।

0: તમારી સ્માર્ટ સ્પીકર માં બંધ હોસ
1: પ્લે BFBS યુ BFBS ગોઠા રેડિયો રેડિયો ગોઠા રેડિયો
2: नेपाली काङ्ग्रेसलाई विशेष महाधिवेशन हुँदै 15 नियमित महाधिवेशनमा डोर्याउन अग्रणी भूमिका खेलेका महामन्त्री गुरुराज घिमिरे पार्टीभित्रको चुनावमा आफै पराजित हुनुभएको छ। विशेष महाधिवेशनका सहयात्री प्रदीप पौडेल र उदय शमशेर राणा निर्वाचित हुँदा घिमिरे महामन्त्रीमा पराजित हुनुभएको हो। बीएफपीएस काठमाडौँसँगको कुराकानीमा घिमिरे।
3: विशेष महाधिवेशनको नायक गुरुराज घिमिरे नियमित महाधिवेशनमा स्वीकृत हुन किन सकेन?
4: अब यो निर्वाचन मा गएपछि निर्वाचनको परिणामलाई स्वीकार्नु एउटा प्रजातन्त्रवादीको कर्तव्य हो। त्यसैले मैले निर्वाचनसम्म पार्टीलाई डोर्याउनका लागि र तपाईँले अघि भूमिकामा भने जस्तो पार्टीको रूपान्तरणका निम्ति पुस्तान्तरण सहितको नेतृत्व परिवर्तनका निम्ति नीतिगत पुनरावलोकनका निम्ति र पार्टीलाई समय सापेक्ष आन्तरिक रूपबाट व्यवस्थित गरेर यसको संगठनात्मक आधारलाई बलियो बनाएर जनताको बिचमा यसको छविलाई उजी ल्याएर आम जनताको विश्वास र चाहिँ एउटा आस्थाको धरोहर पार्टीको रूपबाट अगाडि बढाउनका निम्ति मैले आफूले सकेको योगदान गरिरहेको छु र भविष्यमा पनि गर्नेछु। विशेष महाधिवेशन नेपालको विशेष परिस्थितिमा पार्टीभित्रको विशेष परिस्थितिमा सम्पन्न भएर नेतृत्व परिवर्तन भएपछि 9 महिना पश्चात हामीले पार्टीको 15 महाधिवेशन पनि सम्पन्न गर्यौँ। अब केही साथीहरूको केही पदहरूको चाहिँ मतगणना लगभग अन्त्यतिर त्यो पुगिसकेका छ। त्यसो भएको हुनाले महाधिवेशन सम्पन्न हुने अन्तिम चरणमा हामी गएका छौँ पुगेका छौँ र अब निर्वाचनको जित हारको प्रसङ्गलाई मैले अस्वाभाविक रूपमा लिएको छैन। तपाईँले भने जस्तो साथीहरूको विश्वास मैले जित्न सकिनँ, यसका केही आन्तरिक कारणहरू पनि छन्, मेरा वैयक्तिक कारण पनि होलान्, साथीहरू पनि कारण हुनुहोला होइन, र धेरै कारणहरू छन्, त्यसको हामी यथा समयमा समीक्षा गर्नेछौँ।
3: अलिकति अन्याय नै त नभनौ, न्याय चाहिँ अलिक गरेनन् जस्तो चाहिँ लागेको छ कि छैन तपाईँलाई?
4: होइन, मेरो त आग्रह के छ भने तपाईँहरूको विवेकले तपाईँहरूले नेता छान्नुहुन्छ, तपाईँहरूले पदाधिकारी छान्नुहुन्छ, सभापति छान्नु भएको छ, तपाईँहरूले पदाधिकारी सदस्य छान्नु भएको छ, तपाईँहरूको आफ्नो विवेकले, त्यो विवेकमा म प्रश्न गर्दिनँ। तर एउटा कुरा चाहिँ मैले उहाँहरूलाई आग्रह गर्नुपर्छ कि अब मलाई तपाईँहरूले समर्थन गरिदिएको भए, मलाई निर्वाचित गरिदिएको भए त्यो हिजोको अभिभावक चाहिँ पुरा गर्ने कुरामा इमान्दारीपूर्वक म काम गर्थेँ, म परिणाम निकाल्थेँ, त्यो विश्वास चाहिँ तपाईँहरूलाई मैले दिलाउन सकिनँ, त्यो विश्वास दिलाएको भए तपाईँहरूको सायद समर्थन प्राप्त गर्थेँ होला। अब अर्को कुरा, तपाईँहरूले मत हालेर मात्रै चुप बस्ने कुरा हुँदैन, चुप लागेर बस्ने कुरा हुँदैन, तपाईँहरूले गरेको विश्वास सार्थक हुन्छ कि हुँदैन त्यो कुरालाई निर्वाचित हुनुभएका साथै अगाडि बढाउँदै हुन्न, त्यसको खबरदारी तपाईँहरूले गर्नुपर्छ, बेला बेलामा तपाईँहरूले चाहिँ नि झगझगाउनु पर्छ, हिजो पोलेका कुराहरू कति सार्थक भए भन्ने कुराको सम्झना चाहिँ गराउनु पर्छ पार्टी नेतृत्वलाई। त्यसका लागि सचेततापूर्वक चाहिँ नि लाग्नका लागि म आग्रह गर्न चाहन्छु।
2: सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाको गोपनीयता र व्यक्तिगत मर्यादा सुनिश्चित गर्न नयाँ नियम ल्याएको छ। स्वास्थ्य मन्त्रालयले मातृ शिशु मैत्री सम्बन्धी नयाँ निर्देशिका मार्फत सुत्केरी गराउने क्रममा पर्दा लगाएर वा छेकबार राखेर आमाको गोपनीयता कायम गर्नुपर्ने नियम ल्याएको हो। सुत्केरी गराउने एउटै कक्षमा धेरै सुत्केरी राख्नु पर्दा समेत हरेक आमाको गोपनीयता कायम गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। प्रसूति सेवाका क्रममा आमाले सहज, सुरक्षित र आफ्नो शारीरिक गोपनीयता कायम भएको महसुस गर्न पाउनका लागि नयाँ व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। एउटै कक्षमा धेरै सुत्केरी राख्दा पनि एकले अर्कोको शरीर देख्न हेर्न नमिल्ने व्यवस्था गरिएको हो। निर्देशिका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने क्रममा आमाले रोजेको परिवारका सदस्यलाई साथमा रहने व्यवस्था, नवजात शिशुलाई आमासँगै राख्नुपर्ने र सकेसम्म छिटो स्तनपानको व्यवस्था मिलाउनु पर्नेछ। सुत्केरी र नवजात शिशु घर फर्किएपछि पनि परामर्श र सहयोग उपलब्ध गराउन स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था गरिएको छ। नयाँ निर्देशिकाले सुत्केरी आमा र नवजात शिशुका लागि स्वास्थ्य संस्थाले अनिवार्य रूपमा पालना गर्नुपर्ने 10 मापदण्ड तोकेको छ। सुदूरपश्चिम नाकामा दशैं मनाउन भारतबाट फर्किनेको लर्को लागेको छ, तर सुरक्षाकर्मी र भन्सार कर्मचारीबाट भने अनावश्यक शास्ति खेप्नु परेको उनीहरूको गुनासो छ। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
5: रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपालीहरू यति बेला दशैं मनाउन धमाधम घर फर्किरहेका छन्। कैलालीको त्रिनगर गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैद्यतीको झुलाघाट र दार्चुलाको धारचुला नाकाहरूबाट सयौं नेपालीहरू घर फर्किरहेका छन्। तर यसरी घर फर्किरहेका नागरिकहरूले सीमा नाकामा भने शास्ति खेप्नु परेको गुनासो सुनाएका छन्। विशेष गरी भारतीय कस्टम सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मी र गाडीवालाबाट उनीहरूले समस्या झेल्दै आएका छन्। यहाँका काम गर्न सक्ने उमेर समूहका अधिकांश नागरिकहरू रोजगारीका लागि भारतका विभिन्न सहर पुग्ने गरेका छन्। परिवार तथा बाल बच्चाका लागि ल्याएका कपडा समेत सीमा सुरक्षामा खटिएका दुवै तर्फका सुरक्षा कर्मीले फालिदिने, पैसा सुन्ने लगायतका दुःख दिइरहेको उनीहरूको गुनासो छ।
6: मेहनत गरेर कमाएर पैसा लिएर त्यो के अरे सामान लिएर आउँछ अनि त्यसैको पैसा फेरि डबल लिइहाल्छ।
7: पुगेन, लगाउनु पुगेन, अनि परदेशी जानै पर्यो, बाल बच्चाहरूलाई लिनै पर्यो। अहिले मै भनौँ, मेरो दुई बच्चा वहीँ छन्। पहिला मैले पनि यहाँ माइतीमा राखेर बच्चा पाले, अहिले बच्चाहरूलाई लिएर वहीँ पढाउँदैछु, पाल्दैछु। एउटा मजबुरी भएर त जानु पर्यो। सबै चिज नेपालमा भइदियो भए अर्काको देशमा जानु कसलाई रहर हुन्छ?
8: धेरै पीड छ हामीलाई। अब के गर्ने, यहाँ भएर हामीले त्यहाँ जानुपर्ने केही समस्या थिएन, होइन? यही गर्थे, अब के गर्ने, त्यसै भएर जानुपर्छ, आउनुपर्छ। यो दुःख कति छ हामीलाई।
5: यी समस्याका विषयमा हरेक वर्ष हुने सीमा सुरक्षाको बैठकमा कुरा उठ्ने गर्छ, तर समाधान भन्ने अहिलेसम्म हुन सकेको छैन। यस्ता समस्या समाधानका लागि दुवै तर्फका सुरक्षा अधिकारीहरू गम्भीर हुन जरुरी छ।
2: अब खबर फटाफट। बाढीले थुनिएको म्याग्दीको उपचार स्थल सिङ्गा तातोपानी 18 दिनपछि खुल्यो। स्नान शुरू, 2 करोड़ भन्दा बढीको क्षति। पुनर्निर्माणका लागि स्थानीयदेखि सरकारसम्मको सहयोग खोजी। भैरवामा महोत्सवको रौनक बढ्दै, व्यवस्थित प्रदर्शनी स्थलको अभावले सास्ती। सड़कदेखि निजी जग्गासम्म कार्यक्रम, स्थानीय प्रदर्शनी स्थल बनाउन व्यवसायीको माग। 6,44,00,000 लगानीमा 5 थरको याङबरक पोखरीको रूप फेरियो। 5 वर्षमा पूर्वाधार निर्माण सम्पन्न। धार्मिक आस्थासँगै पर्यटनबाट आमदानीको खोजी। भरतपुर विमानस्थलको दुर्गन्ध र अव्यवस्थामाथि प्रश्न, सुधार गर्न प्रशासनको निर्देशन। बाढीले भत्काएको नारायणी किनार अब व्यवस्थित बनाइने। तटबन्धसँगै सौन्दर्यीकरणको योजना, गुरु योजना बनाउन कार्यदल सक्रिय। बजार जोगाउँदै नदी किनारलाई मनोरञ्जन स्थल बनाउने लक्ष्य। दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदली बदली, 203 सैनिक मिसनमा खटिए। कार्यकाल पूरा गरेका 204 जना स्वदेश फिर्ता। परम्परागत खेती जोगाउन तनहुँको आबु खैरेनीका किसानलाई स्थानीय सरकारको साथ। हलगोरु पाल्ने 46 जनालाई अनुदान, प्रति परिवार 7,000 रुपियाँ सहयोग। आधुनिक खेतीसँगै पुरानो कृषि संस्कृतिलाई निरन्तरता दिने प्रयास। चितवनमा विद्युतीय तार वन्यजन्तुको मृत्युको कारण बन्दै, 2064 सालदेखि अहिलेसम्म करेन्ट लागेर 2 हात्ती, 5 गैंडा र 1 चितुवाको मृत्यु। राष्ट्रिय खेलकुद परिषदले नेपाल क्रिकेट संघको बोर्ड सदस्यमा नियुक्त भएको 9 दिनमै गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ।
9: परिषदले ठकुरीलाई यही असोज 19 गते क्यानको बोर्ड सदस्य मनोनित गरेको थियो। परिषदका सदस्य सचिव रामचरित्र मेहताले प्राविधिक कारणले ठकुरी सहित अरू खेल संस्थामा मनोनित भएकाहरूलाई फिर्ता बोलाइएको जानकारी दिनुभएको छ। मेहताले थप खुलाउनु भएको छैन। क्यानको विधान अनुसार परिषदले 2 जना सदस्य मनोनित गर्न सक्नेछ। यही व्यवस्था अनुसार परिषदले यसअघि छुम्मी लामालाई क्यानको बोर्ड सदस्य मनोनित गरेको थियो। नयाँ सरकार गठन भएपछि लामालाई फिर्ता बोलाएर गुञ्जन शाह ठकुरीलाई नियुक्ति गरिएको थियो। क्रिकेटको नीतिगत र व्यवस्थापनमा अनुभव नभएको व्यक्तिलाई बोर्डमा पठाइएको भन्दै प्रश्न उठेको थियो।
2: भारतको सर्वोच्च न्यायालयले यही अक्टोबर 10 कक्रोच पार्टीले जन्तर मन्तरमा गरेको प्रदर्शनको सबै सीसीटीभी फुटेज सुरक्षित राख्न सरकारलाई आदेश दिएको छ। यो दिनको प्रदर्शनका बेला रेल स्टेशन र इन्टरनेट सेवा बन्द गरिएको विषयमा सुनवाई चलिरहँदा सर्वोच्च न्यायालयले प्रदर्शनको फुटेज समेत सुरक्षित राख्न भनेको हो। न्यायालयले जन्तर मन्तरलाई प्रदर्शन स्थलबाट हटाउने निर्णयबारे पनि केन्द्र सरकारसँग जवाफ मागेको छ। दिल्लीमा अक्टोबर 10 दिन इन्टरनेट सेवा बन्द गरिएको विषयमा केन्द्र सरकारले यसअघि नै सर्वोच्च न्यायालयसँग निशर्त माफी मागिसकेको छ। गृह सचिव गोविन्द मोहनले अदालतमा पत्र बुझाउँदै कानून व्यवस्था कायम राख्न र अफवाह फैलिनबाट रोक्न इन्टरनेट सेवा बन्द गर्नु परेको जिकिर गर्नुभएको छ। अरबपति इलन मस्कले युक्रेनको रक्षा प्रणालीमा प्रयोग हुँदै आएको स्टारलिङ्क नेटवर्कमा अचानक लगाइएको प्रतिबन्धमा अमेरिकी सरकारको भूमिका हुन सक्ने संकेत गर्नुभएको छ। युक्रेनले रूसी आक्रमणको प्रतिकार गर्न ड्रोन तथा अन्य सैन्य उपकरण सञ्चालन र हवाई सुरक्षा कायम गर्न स्टारलिङ्क सेटेलाइट नेटवर्कको प्रयोग गर्दै आएको छ। तर युद्ध मैदानमा खटिएका सैन्य कमान्डरका अनुसार स्टारलिङ्क प्रणाली अचानक बन्द भएको थियो। स्काई न्यूजकी रक्षा तथा सुरक्षा सम्पादक डेबोरा हेन्सले स्टारलिङ्कमा आएको यो अवरोधले युक्रेनको रक्षा प्रणालीमा किन गम्भीर समस्या निम्त्याउन सक्छ भन्ने बारे व्याख्या गर्नुभएको छ।
10: The Ukrainian interceptors that are dealing with, for example, Russian jet-powered drones that fly at least twice the speed of that.
2: हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

म बर्साउँ कि जल गजलका कुराले मिठो गीत सुन्दनुहुन्थ्यो यतिखेर तपाईँले आदरणीय श्रोता मेन्द्र. यही गीतको साथमा आजको हाम्रो कार्यक्रम दिवाको सिलीको यो अन्तिम चरणको यात्रा सुरु भइसकेको छ. यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागत न्यानो युवा एक पटक फेरि पनि टकाउन चाहन्छु. म शिर सनवार तपाईँको सेवामा छु. तपाईँहरू सबैले साथ दिइरहनु भएको छ भन्ने आशा गर्दछु. यो बेलामा अब समयतिर ध्यान दिनुपर्छ. दिउँसोको 3 बजेर अहिले 18 मिनट जाने आँटेको छ. त यतिखेर यस्तै मिठा मिठा गीत सङ्गीतहरू म तपाईँको लागि राख्दै अगाडि बढ्ने तयारीमा छु. तपाईँहरू सबैले पनि साथ दिइरहनु भएको छ भन्ने आशा गर्दछु म है. र साथ दिनु पनि होला. तपाईँहरूको साथ बिना त फेरि कार्यक्रम गर्नुको मजा नै आउँदैन. तपाईँहरू नै हुनुहुन्न भने कार्यक्रम गरेर कसले सुन्ने कसलाई सुनाउने होइन र यसर्थमा तपाईँहरूको उपस्थिति बडो जरुरी छ मेरो लागि प्रिय श्रोता पनि कार्यक्रमको लागि. यति भन्दै अगाडि तपाईँलाई यस्तो मिठा मिठा गीत सङ्गीतहरू नै सुनाउँदै जान्छु. आज कार्यक्रमको अन्तिम चरण चाहिँ एकदमै सङ्गीतमय रहनेछ भनेर मैले अघि नै भनेकी थिएँ. र आज उदय सोताङ र महिला सोताङले गाउनुभएको अर्को एउटा मिठो गीत सुन्ने पालो परेको छ. मेरो प्लेलिस्टमा यो गीत रहेछ. इन्जोय गर्नुहोस् है.

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोरखा रेडियो हो।

हिमाली सुन्दरी तिमीले मलाई जालमा पार्यौ, त यो मिठो गीत गजल भनौँ है सुन्दर हुनुहुन्थ्यो बाबुल गिरीको आवाजमा एकदमै चर्चित यो मिठो साङ्गीतिक प्रस्तुतिको साथमा अगाडि बढेको छु। कार्यक्रम सुन्दर हुनुहुन्छ यतिखेर तपाईँ सबैले दिवाकोशली यसको अन्तिम चरणको यात्रामा। अहिले म शिरेश सुनवार छु तपाईँको सेवामा। तपाईँहरू सबैले पनि पक्कै अहिले यो समयलाई इन्जोय गरिराख्नु भएको छ होला यी मिठा मिठा गीत सङ्गीतहरूको साथमा भन्ने मेरो आशा रहेको छ। त समय पनि अगाडि फर्किसक्यो, दिउँसोको 3 बजेर अहिले 34 मिनट गएको छ। दसैँको बेलामा छ भने हामी दसैँ भन्ने बित्तिकै अलि लामो नै हुन्छ हाम्रो यो चाड होइन, वर्षमा एकपटक आउने बडो महत्त्वपूर्ण चाड हो हाम्रो लागि दसैँ। र दसैँ घटस्थापनाको दिनदेखि सुरु भइसकेको छ, गत आइतबारको दिनबाट आज त 5 दिन भइसक्यो नवरात्रको नवरात्रि, अनि त्यस पश्चात 10 दिनमा चाहिँ दसैँ टिका छ। र यसपटक भने नवरात्रि चाहिँ 10 दिनमा चाहिँ भनौँ हामी मनाउँदैछौँ, किनभने अष्टमीको दिन चाहिँ 2 दिन परेको छ। यस कारण गर्दाखेरि कहिलेकाहीँ तिथिले गर्छ है, तिथि दुवै दिनमा पर्दाखेरि यसरी 2 दिन पनि हुन्छ, तर 2टा तिथि फेरि एकै दिनमा पर्दाखेरि कहिलेकाहीँ छोटो पनि हुनसक्छ। यस प्रकारको चाहिँ नि अहिले यो सालको दसैँ परेको छ, 2 दिन अष्टमी भएको हुनाले हामीले चाहिँ नवरात्रि 9 दिनको मात्र नभएर 10 दिनको मनाउँदैछौँ। अब आउने चाहिँ बुधबारको दिनमा यसको चाहिँ नि हाम्रो विशेष टिकाको दिन हुन्छ। अब आउने शनिबार यानि कि भोलि छोडेर पर्सिको कुरा गर्नुपर्दाखेरि आज पञ्चमी भयो, भोलि षष्ठी, पर्सि सप्तमी। सप्तमी भन्ने बित्तिकै विशेष दिन पर्छ फेरि पनि होइन, सप्तमीमा चाहिँ फुलपाती पनि भनिन्छ, फुलपाती भित्राउने काम पनि गरिन्छ। तर यो बेलामा चाहिँ पल्टन घरहरूको मन्दिरमा विशेष पूजाआजाको पनि तयारी पक्कै पनि अहिले भइरहेको छ। यहीँ हाम्रो सर जनमोर ब्यारेक्सभित्र अवस्थित मन्दिरमा पनि विशेष कार्यक्रम रहेको छ, र त्यस कार्यक्रममा चाहिँ भाग लिनुहुने चाहिँ हाम्रो दाजुभाइ दिदीबहिनीहरू पल्टन घरको जो जति हुनुहुन्छ होइन, उहाँहरू सबैले चाहिँ इन्जोय पक्कै गर्नु हुन्छ होला। यो आफ्नो परम्परालाई विशेष गरिकन हामी देशबाट यति टाढा रहे पनि आफ्नो परम्परा आफ्नो संस्कार संस्कृतिलाई यसरी फलो गर्न पाउनु अथवा त्यसलाई चाहिँ नि हामीले यसरी एक एक गरेर चाहिँ नि मान्न पाउनु भनेको पनि एउटा सौभाग्यको कुरा हो भन्दा सायद गलत नहोला। त यस्तै फुलपाती हुँदैछ अब आउने शनिबारको दिनमा, तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ फुलपातीको दिनमा चाहिँ आफ्नो आफ्नो भनौँ न स्थानीय मन्दिरहरूमा हुने कार्यक्रममा भाग लिनुहोला। र शिव मन्दिर अल्डरसटमा पनि विशेष कार्यक्रम हुँदैछ यो फुलपातीको दिनमा, शनिबारको दिनमा। र त कार्यक्रममा पनि तपाईँहरू त्यहाँको स्थानीय हुनुहुन्छ भने गएर त्यहाँ के कस्तो हुन्छ हेर्न पनि सक्नुहुन्छ, भाग लिन सक्नुहुन्छ आफै पनि होइन। र वर्षदिनको यो चाडको कुरा गरिरहँदाखेरिमा चाहिँ नि विभिन्न ठाउँमा विभिन्न प्रकारका यी कार्यक्रमहरू भइरहेका छन्। त यो चाहिँ अब पल्टन घरमा त भइ नै हाल्यो, यसको अलावा बाहिर पनि मन्दिरहरूमा यस प्रकारको कार्यक्रमहरू हुँदैछन् भने आफ्नो पाएक पर्ने ठाउँमा हामी जान सक्छौँ होइन त। र दसैँको यो बेलामा चाहिँ नि अब दसैँ गीत एउटा सुनाउँछु म तपाईँलाई, यो चाहिँ विशेष गरिकन एउटा रिक्वेस्ट नम्बर हाम्रो बहिनी धनु गुरुङज्यूले यो गीतलाई अनुरोध गर्नुभएको छ। सुजन तिगेला लिम्बू र मेलिना राईले गाउनुभएको गीत मैले उहाँको लागि रोजिदिएको छु, उहाँले एउटा चड्के दसैँ गीत भन्नुभएको थियो र यो गीत नै म सुनाउँदै अहिले तपाईँलाई अगाडि लिएर जान चाहन्छु। आशा गर्दछु बहिनी धनुले सुन्दै हुनुहुन्छ होला भन्ने।

0: हो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौती

सहभागीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।

साथले तिम्रो यो जीवन अति सुन्दर बनायो, मेरो गीत सुन्दै हुनुहुन्थ्यो यतिखेर तपाईँले आदरणीय श्रोता, जुन गीतमा अहिले अजर जङ्गम र मान्डवी त्रिपाठीको आवाज सुनाएँ मैले। र यो गीतको साथसाथमा हामी अब भने कार्यक्रमको अन्तिम अन्तिम चरणमा आइसकेका छौँ र यहाँहरू सबैलाई कार्यक्रममा मैले एकपटक फेरि पनि बिदा माग्ने बेला भएको छ भनेर भन्न चाहेँ, किनभने कार्यक्रम सकिने आँट्यो, समय सकिने आँट्यो, चार बज्नको लागि केही समय मात्र बाँकी छ। आज चार बजेको समाचार पश्चात, चार बजेको समाचार यानि कि बिबिसी नेपाली सेवाको साँझ पहको प्रस्तुति पश्चात दिवा कोसेली पनि सकिन्छ, त्यस पश्चात हाम्रो चार बजेको बिबिसी नेपाली सेवाको कार्यक्रम, अनि आफ्टर द्याट हामी सुन्छौँ गोधुली कार्यक्रम। र आज भने गोधुली कार्यक्रममा हाम्रो दिदी रूपा राणा आउनुहुनेछ, हिजो पनि तपाईँले उहाँसँग इन्जोय गर्नुभयो होइन, र आज पनि उहाँसँग नै इन्जोय गर्नुहोला है भनेर भन्न चाहे मैले यतिखेर। र यो चाहिँ जानकारी तपाईँहरूसँग सेयर गर्दै मैले अब तपाईँहरूबाट बिदा लिने बेला भएको छ। भोलि दिउँसो एक बजेको समाचार पश्चात फेरि पनि भेट्न आउने नै छु, त्यति बेलासम्मको लागि आफ्नो ख्याल राख्नुहोला अनि हामीलाई यसै गरिकन सुन्दै गर्नुहोला भन्न चाहन्छु म। आज तपाईँले सुनेर साथ दिनुभयो यसको लागि धेरै धेरै धेरै नै धन्यवाद भन्न चाहन्छु म। र आज जस्तै भोलि पनि हामी रमाइलो गर्नेछौँ कार्यक्रममा, साथ दिनको लागि आउनुहोला है। त भोलि त अझ फ्राइडे शुक्रबारको कार्यक्रम होइन, शुक्रबारको कार्यक्रम त झनै रमाइलो गर्नै पर्ने हुन्छ। त भोलि भेटौँला, त्यति बेलासम्मको लागि सुन्दै गर्नुहोला बिएमएस कोठा रेडियोलाई। अब पनि अनि छोइङ डोल्माले गाउनु भएको अत्यन्त मिठो मेलो गीत छ, तर अत्यन्तै सुन्दर गीत छ, सन्देशवाहक गीत भनेर भन्न चाहेँ यतिखेर। यो गीत सुनाउँछु मुस्कान, अनि यसको साथमा बिदा लिन्छु। नमस्ते।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा घटस्थापना यता करिब 3 लाखले छाडे काठमाडौँ, देशभर राजमार्ग आसपासका होटेलमा सरकारी अनुगमन तीव्र।
1: 71 जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 41 स्टिकर पाए, बाँकीले पाएका छैनन्। उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ।
0: पदौको विनाशकारी बाढीमा कयौं सम्पर्कविहीन बनेका जुम्लाको एउटा गाउँको पीडा
2: अझै पनि कहिले फोन गर्दान् कि कहिले आउँछन् कि भन्ने आशै त हुन्छ त, नदेखेका कुरो सबैको घर पिरे त।
0: र युक्रेनले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको रुसको भनाई। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। राष्ट्रपति ट्रम्पले सैन्य मनोचिकित्सक निदाल हसनलाई सामूहिक रूपमा गोली हानेर मृत्युदण्ड दिइने क्षणलाई प्रत्यक्ष प्रसारण नगरिने बताएका छन्। सामाजिक सञ्जालमा राखिएको एउटा पोस्टमा उनले पीडितका नजिकका नातेदारहरूले चाहेको खण्डमा भने त्यसलाई हेर्न सक्ने बताए। ती आफन्तहरू न्यायको साक्षी हुन लायक रहेको ट्रम्पले उल्लेख गरेका छन्। यसअघि 72 अवकाशप्राप्त अमेरिकी जेनरल एडमिरल सहितका उच्च अधिकारीहरूले सो मृत्युदण्डको प्रत्यक्ष प्रसारण योजना रद्द गर्न पेन्टागनलाई आग्रह गरेका थिए। हसनले टेक्सस स्थित फोर्ट हुड सैन्य अखडामा सन् 2009 13 निशस्त्र सैनिकको हत्या गरेका थिए। राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो देशले आक्रमण थाल्ने बताएको केही घण्टापछि युक्रेनले रुसको एउटा सर्वाधिक ठूलो तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको छ। आइतबार राष्ट्रपति ट्रम्पले घोषणा गरेको ऊर्जा युद्ध विरामलाई सम्मान गर्न मस्को असफल भएको आरोप जेलेन्स्कीले लगाएका छन्। तर क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले युक्रेन र जेलेन्स्की शान्तिको प्रयासमा अघि बढ्न वा अमेरिकाको शान्ति प्रयासमा सक्रिय हुन अनिच्छुक रहेको आरोप लगाएका छन्। बीबीसी संवाददाता जो इनवुड भन्छन्, यदि युक्रेनीहरूले रुसका तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने रणनीति लिए भने त्यो साँच्चीकै उल्लेख्य हुनेछ। त्यसले तेल निर्यात गर्ने रुसको क्षमतामा क्षति पुर्याउनेछ। तेल रुसका लागि ठूलो आमदानीको स्रोत हो। युक्रेनीहरूले युद्धमा स्रोत जुटाउने रुसको प्रयासमा बाधा पुर्याउन खोज्नेछन्। ऊर्जा केन्द्रहरूमा हमला मार्फत रुस युक्रेनी नागरिकको जाडोसँग जुझ्ने क्षमतामा नै प्रहार गर्न चाहन्छ, बीबीसी संवाददाताको भनाई। युक्रेनी अधिकारीहरूले ड्रोनलाई निर्देशित गर्न र आकाशलाई सुरक्षित पार्न सेनाले प्रयोग गर्ने स्टार सिल्ड भू उपग्रह प्रणाली पुनः सञ्चालनमा आएको र त्यसले काम गरिरहेको बताएका छन्। किएभले सो सैन्य प्रणालीको व्यवस्थापन गर्दै आएको अमेरिकी सरकारले त्यससँगको सम्पर्कलाई सीमित तुल्याइदिएको र युक्रेनी युद्ध मिसनहरूमा अवरोध तुल्याएको आरोप लगाएको थियो। युक्रेनी सेनाले सामान्य अवस्थामा रुसी हवाई हमलाबारे चेतावनी दिने अमेरिकी प्रणाली 2 निष्क्रिय बनेको पनि जनाएको छ। खाडी देशहरू र युरोपियन युनियन बीच अर्को हप्ता साउदी अरबमा हुने शिखर सम्मेलन स्थगित गरिएको छ। इरानको समर्थन पाएका हुथीहरूले यातायात हब र तेल प्रशोधन केन्द्रहरूमा आक्रमणहरू चर्काउँदा साउदी अरबको सुरक्षा अवस्था झन्झन तनावपूर्ण बन्दै गएको छ। यमनस्थित साउदी नेतृत्वको गठबन्धनका प्रवक्ताले हुथीहरूले रियादस्थित विमानस्थलमा 20 आक्रमण गरेको बताएका छन्। तनावका कारण फुटबल र टेनिसका कैयौं चर्चित म्याचहरू रद्द गरिएका छन्। र पाकिस्तानमा एउटा विद्यालयको छानो खस्दा कम्तीमा 32 विद्यार्थी र 1 शिक्षकको ज्यान गएको छ। पेशावर स्थित अस्पतालका 1 प्रवक्ताले अन्य 20 घाइते भएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। सरकारले राजमार्ग केन्द्रित भएर खाना खाने होटेलहरूमा हालै बढाएको अनुगमनका क्रममा करिब आधा जसोमा स्वच्छताको न्यूनतम मापदण्ड समेत पूरा भएको नपाइएको एक अधिकारीले बताएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैंमा देशभित्रका विभिन्न गन्तव्यमा मानिसहरूको आउजाउ निकै बढेका बेला बढाएको अनुगमनका क्रममा त्यस्तो अवस्था पाएको जनाएको हो। घटस्थापना यता काठमाडौँबाट मात्रै करिब 3 लाख बाहिरिएको प्रहरीले जनाएको छ। विभागले स्वच्छताको वर्गीकरण गर्ने क्रममा समेत निकै कम मात्र अति उत्तम र उत्तम जस्ता माथिल्ला श्रेणी पाएको बताएको छ। पछिल्लो अनुगमनबारे विभागका महानिर्देशक सञ्जीव कुमार कर्णले बीबीसीसँग भने,
1: होटलहरूलाई खाद्य स्वच्छताको आधारमा वर्गीकरण गर्ने भन्ने हाम्रो निर्देशिका छ। एउटा त्यो बमोजिम स्तरीकरण गर्ने, तिनीहरूलाई स्टिकर प्रदान गर्ने भन्ने कार्यक्रम रहेको छ।
0: स्टिकरका वर्गीकरणले अब के जनाउँछ, के बुझ्ने त्यो स्टिकर पाएको होटेललाई?
1: स्वच्छताका 50 इन्डिकेटरहरू त्यहाँ रहेको छ। प्रत्येक इन्डिकेटरलाई 2 अङ्क दिने भन्ने छ। त्यो भनेको टोटल 100 अङ्क हुन्छ, 90 भन्दा बढी भयो भने अति उत्तम स्तरको ए ग्रेडको ग्रिन स्टिकर विथ 3 स्टार दिने गर्छौँ हामी। 80 देखि 90 सम्म अङ्क प्राप्त गर्यो भने बी ग्रेडको ग्रिन स्टिकर विथ 2 स्टार भन्छौँ, त्यो भनेको उत्तम स्तरको भयो। 65 देखि 80 अङ्कसम्म प्राप्त गरेका व्यवसायीहरूलाई सी ग्रेडको दिन्छौँ, त्यो भनेको ग्रिन स्टिकर विथ 1 स्टार भन्छौँ, सन्तोषजनक स्तर भन्छौँ। र अर्को डी ग्रेड भन्छौँ, त्यो भनेको सामान्य स्तर, जन्मा 50 देखि 65 सम्म अङ्क प्राप्त गर्यो भने डी ग्रेडको दिन्छौँ, त्यो पहेलो स्टिकर दिन्छौँ। 50 भन्दा कम अङ्क प्राप्त गर्नेलाई कुनै पनि स्टिकर दिँदैनौँ, उनीहरूलाई हामी सुझाव दिन्छौँ तपाईँका यी कुराहरू पुरा गर्नुहोस् भन्छौँ। रातो स्टिकर हुनुपर्ने हो, तर रातो स्टिकर अहिले दिँदैनौँ हामी, किनभने देशभरि यो हामी सञ्चालन गर्न सकेका छैनौँ। अहिले राजमार्गका मुख्य मुख्य व्यापारिक केन्द्रमा सञ्चालन गरेकोले अहिले त्यसरी गरेका छ। अर्को चरणमा हामी चाहिँ रातो स्टिकर दिने पनि छ, फेल गर्ने छ।
0: वर्गीकरणकै रूपमा हेर्दाखेरि तपाईँहरूले आज गरेका र पछिल्ला केही सातामा गरेका हेर्दाखेरि पनि जुन सी र डी पाउने, सामान्य र सन्तोषजनक पाउने मात्रै धेरै देखिए, अति उत्तम उत्तम पाउने त एउटा दुइटा मात्रै देखिए, भनेपछि यसले त राजमार्ग आसपासमा खाना खाने ठाउँहरू त त्यति भरपर्दा छैनन् भन्ने पो देखायो नि त।
1: 50 नम्बरसम्मलाई फेलै भन्दैनौँ हामी, त्यहाँको उपभोग योग्य छ नै भन्छौँ। त्योभन्दा कम भयो भने उनीहरूलाई तिनीहरूलाई सुधार गरेर कम्तीमा पनि 50 अङ्क ल्याउने योग्य बन भनेर अहिले सुझाव दिन्छौँ हामी। र केही समयपछि यो देशभरिका सबै होटलले अनिवार्य रूपले स्ट्यान्डर्डाइज गराएर त्यो स्टिकर कुनै न कुनै स्टिकर भएको मात्र हुनुपर्छ भन्ने सोचका साथ अगाडि बढेका छौँ।
0: भनेपछि तपाईँहरूले चाहिँ आफू धेरै निर्णायक रूपमा कदम चाल्ने भन्दा पनि उपभोक्ता स्वयं सचेत भएर स्टिकर हेरेर होटलहरू छान्नु पर्यो भन्ने तपाईँहरूको खास अहिलेलाई तत्काललाई त्यो देखियो भन्न खोज्नु भएको?
1: अहिलेलाई हामीले उपभोक्ताले त्यो स्टिकर जहाँ जहाँ छ, यो 4 वटै स्टिकर मध्ये कुनै स्टिकर छ भने त्यहाँ चाहिँ प्रवेश गर्नुहोस्, त्यहाँ उपभोग गर्नुहोस्, खानुहोस् भन्ने एउटा त्यो किसिमले अगाडि बढेको
0: छ। जस्तो अब राजमार्ग छेउका छेउछाउका जुन होटेलहरूमा जहाँ विकल्प उपभोक्तासँग कम हुन्छ, जुन सवारी धनीहरूले आफै लैजान्छन्, अब आजकै तपाईँहरूको अनुगमनकर्ताहरूले हेर्दाखेरि पनि त्यहाँ सरसफाइको कमी, बासी खाना, झिङ्गा भन्केका भन्ने जस्ता कुराहरू आइरहेको छ, यसलाई यसको दीर्घकालीन रूपमा समाधान गर्नलाई चाहिँ अरू के सोचिया छ यो स्टिकर बाहेक?
1: हामीले टोली विभिन्न सबै राजमार्गहरूमा खटाएका छौँ, दादिङ, चितवन, यो रामनगर, यो लाइनमा भएका होटलहरूलाई विभागकै टोली खटाएर पनि गरिएको छ। हामीले 71 वटा जति होटल व्यवसायहरू अनुगमन गर्दा करिब 41 वटाले स्टिकर पाए, बाँकीले पाएका छैनन्। त्यो भनेको अलिकति उनीहरूको अवस्था सामान्य भन्दा पनि तल छ। अहिले उपभोक्ता अलिक सजग हुनु पर्यो,
0: जस्तो चाडपर्वका बेला मात्रै अलिकति अनुगमन तातिने, अरू बेला चाहिँ नहुने देखिन्छ भन्ने गुनासो हुने गर्छ नि।
1: अहिले अलिकति भिड बढी हुने र ठगी हालौँ न त यही अवसर छोप्ने व्यवसायीहरूले अवसर छोप्न खोज्छन्, त्यसलाई निरुत्साहित गर्नलाई अहिले गरेका छौँ। र यो निरन्तर हुन्छ, यो कहीँ फटाइ गरेको देखियो भने खाद्य स्वच्छता गुणस्तर एन छ, उपभोक्ता संरक्षण एन छ, अनि एनहरू पनि छ। मापदण्ड कतिपय कुराहरू नगरेकाको सन्दर्भमा 50,000 सम्म जरिवाना गर्ने व्यवस्था छ भने खाद्य पदार्थ न्यून गुणस्तर हो भने 6 महिनादेखि 3 वर्षसम्म सजाय गर्न सक्ने व्यवस्था गरेको छ भने त्यही दूषित नै हो खाद्य वस्तु भने 5 वर्षसम्म सजाय र 5 लाख जरिमाना गर्न सक्ने व्यवस्था छ। होटल व्यवसायहरू बन्द गर्ने, उत्पादन रोका राख्ने, ती सबै कुराहरू छ।
0: उनी थिए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कुमार कर्ण। तपाईँ बिबिसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बिबिसी हातेमालो सुरु गरेका छौँ। बिबिसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्न सकिन्छ। भदौ 10 गतेको विनाशकारी भोटेकोशी त्रिशुली बाढीमा जुम्लाका 63 जना मानिसहरू सम्पर्कविहीन रहेको विवरण छ। त्यसैले दसैँको माहौल भए पनि रसुवा नुवाकोटको त्यस विपत्तिले त्यहाँभन्दा परेको पश्चिम नेपालका गाउँमा समेत बेचैनी छ भन्छन् त्यहाँ सोकमा रहेको एउटा गाउँ पुगेकी हाम्रै साथी कृष्णमाया उपाध्याय।
4: पातराशी गाउँपालिकाका 49 जना युवाहरू र सुवाको 216 नम्बर ड्यामको सुरुमा काम गरिरहेको अवस्थामा गत भदौ 10 गते बाढीले बेपत्ता बनाएपछि गाउँ नै शोकमा डुबेको छ। लाम्रे गाउँका मात्रै 15 जना युवा बाढीमा बेपत्ता भए। आफ्ना 2 जना छोरा बाढीमा गुमाएकी लाम्रे गाउँकी चन्द्र रूपा बुढा।
2: छोरा होइन जलजली आउने भए छल भा खाना खुवाएको पिएको होइन आफूले अझै पनि कहिले फोन गर्दा कि फोन गर्दा कि कहिले आउँछन् कि भन्ने आशै त हुन्छ त नदेखेको कुरो सबैको घर पिरित हुने अब नारी होइन टोके छोरो भए बच्चा केरी पढाउने कोही अकचिया छन्।
4: रसुवामा कामको सिलसिलामा गएका लाम्री गाउँकै डम्बर भण्डारी र अनिल भण्डारी दुवै बाबु छोरा बाढीमा बेपत्ता भए। डम्बर भण्डारी कि छोरी रिता भण्डारी
5: काम गर्न गए त्यसै त्यसै हराए टनेल खोल्यो भन्ने आश थियो अब त के अब त गरे पनि नगरे पनि केही आशै छैन अब कहिले काहीँ फर्केर आउनुहुन्छ जस्तो लाग्छ।
4: छोरा बाढीमा बेपत्ता भएपछि घरमा अहिले सन्नाटा छाएको बताउँछन् दलबहादुर बुढा।
6: एउटा छोरो त्यो त्यो पनि घुम्यो जिउँदैछ नि उनीहरू आश त छ आँखा नदिनसम्म त आशै छ देखि जिउने सोच बिहे भर्खरै ल्याएछ अहिले 2 महिना भयो ल्याएको बढी ल्याएर अब त्यो उँधोको
4: धन कमाउनुको लागि गएको छोरा बाढीमा बेपत्ता भएपछि अझै पनि कतैबाट फर्केर आउँछ कि भन्ने आशा नमरेको बताउँछिन् लाम्रे गाउँकी 70 वर्षीय लाउरी बुढा।
7: रोउना बाबा त्यही पैसा लागि गए अकल जिन गौना नि बाटो हेर्नु पनि लाग्दो छोरी बाटो हेर्दा बाबा आउँछन् कि हुता भुले त केले पढाउने केले लेखाउने।
4: कतिपयको विवाह दर्ता नभएको हुनाले छोराछोरीको जन्म दर्ता समेत नहुँदा राज्यबाट प्रदान गरिने सेवा सुविधा प्रदान गर्न कठिन भइरहेको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई।
8: कतिपय नाबालक अवस्थामा विवाह गरेका श्रीमान चाहिँ अहिलेको दुर्घटना परेर सम्पर्कविहीन हुनु भएको नजिकको हकवाला श्रीमती हुन सक्छ तर श्रीमतीको विवाह दर्ता बन्दैन यो अवस्थामा के कसरी चाहिँ उहाँहरूले रकम प्राप्त गर्नुहुन्छ त भन्ने कुरा मैले गृह मन्त्रालयमा समन्वय गरि पनि सकेको छु।
4: धन कमाएर परिवारका आवश्यकता पूरा गर्नको लागि रसुवामा गएका जुम्लाको पातरासी गाउँपालिकाका 49 गुठीचोर गाउँपालिकाका 9 चन्दनाथ नगरपालिकाका 4 र सिजा गाउँपालिकाका 1 जना गरेर जुम्लाका 63 जना मानिसहरू रसुवाको बाढीमा बेपत्ता भएका छन्। कृष्णमाया उपाध्याय बीबीसी पातरासी 4 लाम्री जुम्ला।
0: अब एउटा अन्तर्राष्ट्रिय विषय। रुसले आफ्नो एउटा तेल प्रशोधन केन्द्रमा युक्रेनले आक्रमण गरेको बताएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको अनुरोधमा स्थगन गरिएका त्यस्ता हमलाहरू पुनः सुरु गरिएको बताएको केही घण्टामै उक्त हमला भएको हो। रुसले ऊर्जा युद्धविराम उल्लङ्घन गरेको जवाफमा त्यस्तो हमला गरिएको कियेभको भनाइ छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फडिन्द्र दाहालबाट।
3: युक्रेनका राष्ट्रपतिले आफूले 3 दिनसम्म हमला रोक्दा रुसले युक्रेनको ऊर्जा पूर्वाधारहरूमाथि आक्रमणहरू गरिरहेको बताएका थिए। अब त्यो सकियो उनले द फाइनेन्सियल टाइम्ससँग भने। जेलेन्स्कीले कियेभलाई आक्रमणहरू पूर्ण रूपमा अन्त्य गर्न दबाब दिनका लागि रुसी हमलाबारेका गुप्तचर सूचना आदान प्रदानबाट अमेरिका पछि हटेको पनि बताए। त्यसअघि रुसबाट डिजेल खरिद गर्ने साझेदारी अमेरिकाले गरेको थियो। जेलेन्स्कीले युक्रेनी सेनाले प्रयोग गरेका स्टार लिङ्क भू उपग्रह प्रणालीलाई पनि योजनाबद्ध रूपमा सीमित तुल्याइएको बताए। क्रेमलिनले मस्कोको दक्षिणमा रहेको एउटा रिफाइनरीमा कियेभले बिहिबार सबेरै ठूलो स्तरको हमलाको प्रयास गरेको बताएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार 4 क्षेप्यास्त्र र दर्जनौ ड्रोनहरूलाई निस्तेज बनाइएको थियो र त्यसक्रममा खसेका अवशेषहरूले रियाजान स्थित एउटा केन्द्रमा आगलागी गराएको थियो। जेलेन्स्कीले चाहिँ हालैका दिनमा दर्जनौ युक्रेनी सहरमा रुसी हमला भएको उल्लेख गरेका छन्।
0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित क्षेत्रका एफएम स्टेसनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेसियरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk। यो PFBS गोर्खा रेडियो हो।

नमस्कार, सुस्वागत म यहाँहरू सबै सबैलाई साँझको कार्यक्रम गोधुलीमा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। हजुर, बीबीसी नेपाली सेवापछि यहाँहरूले यो दसैँको गीतहरू पनि सुन्नुभएको थियो, त्यसपछि भने हामीले मारुनी गीत पनि सुन्यौँ र यो गीत सँगसँगै आज विक्रम सम्वत 2083 साल असोज महिनाको 29 गते, तदनुसार आज बिहिबार 15 अक्टोबर सन् 2026 हो। आज पनि तपाईँहरूको दिन रमाइलोसँग व्यतीत भइरहेको छ होला भन्ने मैले अनुमान लगाएको छु। यो दसैँ आइरहेको छ, तपाईँ हाम्रो घर दैलोमा दसैँ भित्रिसकेको छ। दसैँको तयारीहरू तपाईँहरू के कस्तो गर्दै हुनुहुन्छ त? यस पटकको दसैँ अझ रमाइलो बनाउने कोसिस तपाईँ हामी सबैको छँदैछ, होइन? दसैँलाई रमाइलो बनाऊ श्रोता। र हरेक दिन हामी कुनै न कुनै अवेरनेस सम्बन्धी जानकारी लिन्छौँ र आज पनि विश्वभरि नै एउटा अवेरनेस सृजना गर्ने दिन परेको छ र विश्व हात धुने दिवस पनि हो। यो दिवसको विषयमा त हामी चर्चा गर्छौँ नै। र आउनुहोस्, मैले यहाँहरूलाई दसैँको गीतहरू सुनाइरहेको छु, अब दसैँको प्रसङ्ग पनि अलिकति गरौँ, होइन? र नेपालमा दसैँको सांस्कृतिक रूप विविधता नै पाउँछ, विविध हुन्छ, होइन? र यो गाउँदेखि सहरसम्म र तराईदेखि मधेससम्म थरी थरीका स्थानहरूमा आफ्नै तरिकाले दसैँ मनाउने चलन छँदैछ। पहाडमा घर घरमा जमरा राख्ने, दुर्गा भवानीको पूजा गर्ने र मान्यजनबाट टिका र आशीर्वाद लिने परम्परा छ पहाडतिर भने, तराई र मधेसमा पनि दसैँको एउटा छुट्टै भनौँ न सामाजिक महत्त्व त्यति नै गहिरो प्रभाव छ। र तराई र मधेसमा दसैँ आउनु भनेको घर घरमा नवरथा व्रतको तयारी पनि हो र भक्तजनहरू 9 दिनसम्म व्रत राखेर दुर्गा भवानीको आराधना गर्छन्, पूजा पाठ र भजन कीर्तनमा सहभागी हुन्छन् तराई मधेसतिर। यो आआफ्नै चलन छ र उनीहरूले त्यहाँ भनौँ न कतै सामूहिक आरती गर्छन्, भजनले बस्ती गुन्जिरहेको पनि देखिन्छ। र यो मिथिलाको सांस्कृतिक परिवेशमा पनि देवीको आराधना, पारिवारिक सम्बन्ध र सामुदायिक सहभागिताले चाडपर्वलाई अझ विशेष आत्मीयता दिएको जस्तो भान पनि हुन्छ। र मिथिलाको लोकजीवनमा नवरात्रिको अर्कै विशिष्ट रङ अनि झिझियामा देखिन्छ र तपाईँहरूले पनि आजभोलिको सोसल मिडियामा यो झिझिया भनेको टाउकोमा पुवाल पारिएको माटोको घैँटोमा अनि दीप बालेर महिलाहरू सामूहिक रूपमा गीत गाउँदै नाच्ने परम्परा छ। तपाईँहरूले अहिले सोसल मिडियामा पनि देख्नुहुन्छ होला, महिलाहरू यो माटोको भाँडामा बत्ती बालेर अनि त्यहाँ उनीहरू फुलले सजाइएको त्यो माटोको भाँडा टाउकोमाथि राखेर उनीहरूको त्यो लोक आस्था अनि सामूहिक स्मृति र सांस्कृतिक पहिचानको अभिव्यक्ति हो त्यो नृत्य। अनि दीपको उज्यालो अनि त्यो गीतको लय र महिलाहरूको सामूहिक सहभागिताले पनि गाउँको रातलाई उत्सवमय बनाउँछ, एकदमै रमाइलो हुन्छ, होइन? ओके, यो त आफ्नो ठाउँमा छँदैछ। र दसैँ केवल पूजा गर्ने समय मात्र होइन, टाढा रहेका परिवारजन घर फर्कने अनि पुरानो सम्बन्ध नवीकरण गर्ने, भनौँ न अब पुरानो नाता इष्टमित्र, होइन, भेटघाट हामी दसैँको बेलामा सबै रमाइलो गर्छौँ र घर परिवार अनि छिमेकीमा भेटघाट गर्ने र सामूहिक रूपमा खुसी बाँड्ने अवसर पनि हो। र मधेसमा छुट्टै तरिकाले दसैँ मनाइन्छ, पहाडमा छुट्टै तरिकाले दसैँ मनाइन्छ। आखिर जे भए पनि हामी नेपालीहरू एक आपसमा शुभकामना बाँड्छौँ, होइन? र यसरी हेर्दा दसैँको सांस्कृतिक अर्थ पनि यो विभिन्न तौर तरिकाले व्यापक देखिन्छ। आस्थाले मानिसलाई देवी दुर्गा भवानीसँग जोड्छ, संस्कृतिले पनि समुदायसँग जोड्छ र पारिवारिक परम्पराले पनि पुस्तौँदेखि पुस्तासम्म
हाम्रो सम्बन्धलाई निरन्तरता दिन्छ र हाम्रो चाडपर्वको सुन्दरता बाहिरी सजावट होइन अनि हामीले अब आफ्नो भनौँ न गच्छे अनुसारको आफ्नो शक्ति अनुसारको आफ्नो इच्छा अनुसारको यो खर्चिलो आयोजनामा मात्र सीमित हुनु हुँदैन यसमा तपाईँको यो परम्परा हो रीतिरिवाज हो शक्तिको आराधना गर्ने हामीले कमजोर र असहायको पक्षमा भनौँ न यो धेरै कथाहरू पनि सुन्दै आइरहेका छौँ आखिर जे भए पनि यो एउटा भनौँ न परम्परा हो र तपाईँ हामी सबैले मान्दै आएको यो दसैँको अवसरमा दसैँका नवरातमा हामी देवीको आराधना गरिरहेको देख्छौँ परिवारसँग रमाएको देख्छौँ परम्पराको सम्मान गरेको यो चाडपर्व हो र आफूभित्रको अँध्यारोलाई पहिचान गर्ने र त्यसलाई हटाउन प्रयास गर्ने एउटा सङ्कल्प पनि हो र नवरात्रिको सार नै नौ रात बिताउनु मात्र होइन त्यो रातै पछि आउने विजयालाई अथवा खुसीलाई आफ्नो जीवन र समाजमा अनुभूत गर्न सक्नु पनि हो भन्दै आउनुहोस् अब हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ म यो कार्यक्रममा तपाईँलाई दसैँको गीत मात्र सुनाउँदिन अन्य गीतहरू पनि सुनाउँछु आउनुहोस् लोक भाका प्रेमी हाम्रा धेरै श्रोताहरू हुनुहुन्छ म तपाईँको लागि फेरि भेट सोल्टिनी होला कि नहोला जिन्दगीमा होइन कहिलेकाहीँ त्यस्तो पनि हुनसक्छ अपेक्षा गरेको जस्तो सोचेको जस्तो जिन्दगी सधैँ कहाँ हुन्छ र

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।
3: Love and respect to the band Himalayan.

हजुर, भूमिराज राईले गाउनु भएको मुस्सु मुस्सु हाँसिदेऊ न लैलै, मुस्सु मुस्सु हाँसिदेऊ न. ओके, मिठो गीत हामीले सुनिरहेका थियौँ. अब यो गीत पछि भने हामी कार्यक्रमको यो पहिलो घण्टा हो. कार्यक्रमको दोस्रो घण्टामा भने तपाईँले सुन्दै आइरहनु भएको आज बिहिबारको दिनमा पनि तपाईँले सुन्न सक्नुहुनेछ छड्के सलाम. आज छड्के सलाममा हाम्रा सहकर्मी साथी योगराज राईजीको गेस्ट हुनुहुन्छ, स्टाफ सर्जेन्ट प्रकाश रावत. स्टाफ सर्जेन्ट प्रकाश रावतसँग गरिएको कुराकानीको यो एपिसोड 4 हो श्रोता, तपाईँहरूले सुन्न सक्नुहुनेछ. अनि त्यसपछि भने गत शनिबार भएको युथ ड्रिम्स पनि हामी सुन्नेछौँ. र अहिलेको लागि भने हामीसँग धेरै साथीहरू जोडिनु भएको छ, र यसै क्रममा हामीलाई नूतन भूषालजी हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ. थ्याङ्क यू सो मच इजरायलबाट. अनि त्यसै गरी लगनजी हुनुहुन्छ बासुलोनादेखि, उहाँले पनि यो कार्यक्रम सुनिरहेको छु अनि मिठो सङ्गीत सुनिरहेको छु भन्नुभएको छ. थ्याङ्क यू सो मच. उहाँले 4:35 पठाउनु भएको भनेपछि मैले 4:35 उहाँले सुन्नुभएको रहेछ खड्क गर्बुजा र साथीहरूले गाउनुभएको गीत. थ्याङ्क यू. अनि त्यसै गरी ओम प्रसाद थापा काउचा दाई हुनुहुन्छ फानबरोबाट. दाई तपाईँको त वाव, कुन फोनमा पठाउनु भएको, यहाँ त केही बुझिँदैन. तपाईँले पठाउनु भएको त यहाँ त यस्तो छ कि धेरै अङ्कहरू छ, अनि त्यसपछि त्यो लेटरहरू पनि पर्सेन्टेजदेखि लिएर थरी थरीको छ. कुन फोनमा पठाउनु भएको केही पनि बुझिँदैन, प्लिज हामीलाई फेरि पठाउनु होला. अनि त्यसै गरी हाम्रो परदेशी घिमिरे माइलो हुनुहुन्छ साउदी अरेबियाबाट. अनि के छ त्यहाँको हाल खबर भए अहिले हामीले न्युजमा सुनिरहेका छौँ. र आज पनि हजुरलाई सुन्दैछु है दिजु भन्नुभएको छ, थ्याङ्क यू सो मच. र दसैँ आइरहेको छ, दसैँको बेलामा हामी यति बेला नेपाल पुगिसकेका हुन्थ्यौँ अघिल्ला वर्षहरूमा दसैँ मनाउनको लागि, तर अहिले मिडल इस्टको तनावले गर्दा फ्लाइटहरू क्यान्सल भइरहेका छन्, र लगातार यसरी क्यान्सल भएकोले जान असफल भइरहेको छु भन्नुभएको छ. हो, कस्तो दुःखको कुरा, हामी आशा गर्छौँ होइन. उहाँले पनि त्यही कुरा लेख्नु भएको रहेछ, होप प्रब्लम विल बी सल्भ सुन भन्नुभएको छ. सही कुरा हो, हामी पनि सोही कामना व्यक्त गर्छौँ तपाईँलाई. र तपाईँ मात्र होइन, तपाईँ जस्तै अन्य नेपालीहरू पनि त्यसरी नै त्यहाँ वेटिङ लिस्टमा बस्नु भएको छ होला. तपाईँहरूले भने जस्तै हामी सबैले प्रार्थना गरौँ छिट्टै नै यो समाधान यो सल्भ होस् र तपाईँहरू सकुशल नेपाल जान पाउनुहोला भन्दै. दिजु एउटा गीत छ भने दसैँको गीत सुनाइदिनु होला भन्नुभएको छ. हाम्रो लिस्टमा दसैँको गीत नै छ तपाईँको लागि. गाउने कलाकार सागर आले र सायरा मगर रहेका छन्, उहाँहरू दुवैको स्वरमा रहेको दसैँको गीत तपाईँ जस्तै अन्य सम्पूर्ण श्रोताहरूको लागि पनि ह्याप्पी दसैँ भन्दै यो गीत सुनौ.

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: भन्सार पास भएका विद्युतीय सवारी साधन कच्ची र खाल्टाखुल्टी सडकका कारण मुस्ताङमै थन्किएका छन्। मुस्ताङको नेपाल चीन जोड्ने कोरला नाकाको सडक एक साता अघि खुलाइए पनि खाल्टाखुल्टी सडकका कारण विद्युतीय सवारी साधनको ढुवानी ठप्प भएको हो। भन्सार जाँचपाच भइसकेका करिब 700 इभी गन्तव्यमा पुर्याउन नसकिएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिनुभयो। चुम्सुमदेखि कोरोलासम्मको करिब 100 किलोमिटर सडक खण्डमा साना र होचा इभी गाडीको तल्लो भाग ठोकिएर क्षति पुग्ने जोखिम छ। नाका खुलेपछि ठूला ट्रक तथा मालवाहक कन्टेनरहरू सजिलै आउजाउ गरे पनि ग्राभेल सडकका ठूला खाल्डाखुल्डीका कारण इभी गाडीहरू ल्याउन नसकिएको हो। चुडालका अनुसार नाका प्रवेश गरी भन्सार पास हुन बाँकी करिब 2000 भन्दा बढी इभी गाडी भन्सार पारी चीनतर्फ नै रोकिएका छन्। राष्ट्रिय सतर्कता केन्द्रले 6000 कर्मचारीमाथि कारवाही गर्न सिफारिस गरेको छ। चालु आर्थिक वर्षमा 442 सरकारी निकायको अनुगमनका क्रममा केन्द्रले अनुशासन उल्लङ्घन गर्ने 6385 कर्मचारीमाथि कारवाही गर्न सम्बन्धित निकायलाई लिखी पठाएको हो। केन्द्रले सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती, निर्णय प्रक्रियामा ढिलाइ र कर्मचारीको अनुशासनबारे निगरानी बढाइएको जनाएको छ। नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकुसी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि 2000 निजी आवास निर्माण गरिदिने भएको छ। रेडक्रसले 1000 अस्थायी र 1000 स्थायी घर निर्माण गर्ने सोसाइटीको केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशाल कुमार भण्डारीले जानकारी दिनुभयो। आवास निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयमा भवन विभागसँग सम्झौता भएको उहाँले बताउनुभयो। सम्झौता अनुसार बाढी प्रभावितलाई लक्षित गरी आवास तथा भाडा सहायता कार्यक्रम सञ्चालन गरिनेछ। नेपाली काङ्ग्रेसको शेरबहादुर देवर समूहले जनप्रतिनिधिलाई 15 महाधिवेशनमा स्वत केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको छ। देवर समूहले पार्टीका तर्फबाट निर्वाचित भएका पालिका प्रमुख तथा उपप्रमुख, प्रदेश सांसद, प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्यलाई स्वत केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने भएको हो। देउबा समूहको केन्द्रीय निर्वाचन समितिका संयोजक एगराज पोखरेलले जिल्ला निर्वाचन अधिकृतलाई 2 दिन अघि पत्र पठाएर जनप्रतिनिधि आफ्नो निर्वाचन क्षेत्रबाट स्वत केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने निर्णय भएको जानकारी गराउनु भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण हुने उडान अवरोध घटाउन आवश्यक नेभिगेसन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलमा आवश्यक नेभिगेसन कार्य सम्पादन तथा पूर्व स्वीकृति अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। पर्यटन मन्त्री खड्गराज पौडेलले पनि यसबाट प्रतिकूल मौसमका कारण हुने उडान अवरोध, अन्य विमानस्थलतर्फ मर्नुपर्ने अवस्था र उडान रद्द हुने घटना घटाउन सहयोग पुग्ने अपेक्षा गरेको बताउनु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का लागेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै उहाँले पछिल्ला राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्य केही दशक पछाडि धकेलेको बताउनु भएको हो, तर यसलाई असफलता वा पराजयका रूपमा लिन नहुने उहाँको भनाइ छ।
4: तर केही पछाडि चाहिँ धकेल्यो। समृद्ध नेपाल, सुखी नेपाली बनाउने बाटोमा हामीले सामाजिक क्षेत्रमा जुन काम गरेका थियौँ, सडक बालबालिका रहन दिएनौँ। यो देश त्यति गरिब पनि छैन, त्यसकारण हाम्रा बालबालिका अलपत्र पर्न सक्दैनन्, हामी व्यवस्था गर्छौँ भनेर हामीले सुन्यौँ। त्यसपछि हामीले सडकमा मान्छे घाउ खटिरा आदि इत्यादिसँग, भोकमारीसँग, रोगसँग, बिमारीसँग सडकमा फ्याँकिएको छ, कसैले हेर्दैन, त्यो स्थितिलाई हत्या गऱ्यौँ। सडक मानव हुनु हुँदैन हाम्रो देशमा भनेर तेस्रो कदम हामीले भिखमङ्गा हुनु हुँदैन, नेपाली भूमि, नेपाली धरती आफ्नो सन्तानलाई पाउन नसक्ने अवस्थामा छैन, त्यसकारण भिखमङ्गा सडकमा हुनु हुँदैन भन्यो। त्यसमा हाम्रा भन्दा बाहिरकै भिखमङ्गा बढिरहेछ, माग्न पाइँदैन भनेपछि त्यसलाई आफ्नो ठाउँ पर्यो। यसबाट समाज एउटा सुन्दर र राम्रो हुँदै गयो।
3: नेपाली काङ्ग्रेसको मुस्लिम क्लस्टरबाट सहमहामन्त्रीमा डाक्टर फिरदोस आलम निर्वाचित हुनुभएको छ। फिरदोसले 3,33,46 मत पाउँदा निकटतम प्रतिद्वन्दी अब्दुल सत्तारले 2,727 मत ल्याउनु भएको छ। अर्का उम्मेद्वार अधर कमाल मुसलमानले 557 मत ल्याउनु भयो। गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा चुनावमा मध्य प्रदेशमा काङ्ग्रेसका तर्फबाट निर्वाचित हुने फिरदोस एक्ला सांसद हुनुहुन्छ। चुनावी परिणाम घोषणा भएपछि पत्रकारसँग कुरा गर्दै डाक्टर आलम,
2: अहिले लगभग भनौँ न दुई तिहाईको सरकार छ। हाम्रो भूमिका भनेको सदनबाट हुन्छ कि पार्टीको नेतृत्व तहबाट हुन्छ, अहिलेको सरकारलाई घचघच्याउने, अहिलेको सरकारलाई जनउत्तरदायी बनाउने, अहिलेको सरकारलाई एकाउन्टेबल बनाउने र राम्रो काम गर्न प्रेरित गर्ने हाम्रो मूल काम हो र त्यसमै हामी केन्द्रित छौँ र सरकारका कमी कमजोरीहरू ओट्याएर देखाइदिएर झकझक्याउने काम।
3: हवस् त, खबर यति नै।
0: BSBS Gurkha Radio.

हजुर, यो दसैँ तिहार नेपालीको गाउँ सहर होइन, यो गाउँ सहर जताततै यो चाडपर्वले अहिले छपक्कै छोपेको छ भन्दा पनि फरक पर्दैन। र गाउँघर अझ यो दसैँ आएको बेलामा अत्यन्तै रमाइलो हुन्छ। गाउँघरमा सबै भनौँ न अब परदेश गएका मानिसहरू अनि टाढा पढ्न गएकाहरू सबै आउने गर्छन्, अनि दसैँमा गाउँघर यति रमाइलो हुन्छ, यति सफा हुन्छ है, सबैजनाको भेटघाट हुन्छ। र भनिन्छ नि यो तिहार भनेको झिलिमिली बत्तीले सहरमा रमाइलो हुन्छ भने गाउँ दसैँमा रमाइलो हुन्छ। दसैँमा गाउँ रमाइलो हुनुको अर्को कारण हो गाउँमा थरी थरीको पिङ खेल्न पाइन्छ। अनि मैले हिजो चङ्गाको विषयमा पनि कुराकानी गरेको थिएँ। चङ्गा चाहिँ यो दसैँको बेलामा उडाइन्छ होइन, चङ्गाको छुट्टै महत्त्व छ। यो दसैँ आउने बेलामा मात्रै चङ्गा किन उडाइन्छ भन्ने कुरा, यो पनि हाम्रो भनौँ न किम्बदन्ती अनुसार नै यो दसैँको बेलामा चङ्गा उडाउनुको पनि छुट्टै मजा छ। कसको चङ्गा अघि जान्छ त, कति माथिसम्म उडाउने त होइन, बडो कम्पिटिसन हुने गर्छ। यो चङ्गा चेत भन्ने एउटा चलचित्र पनि बनेको छ, गीत पनि बनेको छ, र यसको दसैँ आउँदा यो कम्पिटिसन पनि हुने गर्छ। अनि नेपालको काठमाडौँको यो नगरकोटतिर हुन्छ मलाई हुन्छ जस्तो मलाई लाग्छ, हो त्यतातिर धेरै कम्पिटिसन हुन्छ। हुन त तपाईँको आफ्नो सहरमा पनि हुन्छ, जस्तो कि धरान पोखरा होइन, अन्य धेरै सहरहरूमा पनि हुने गर्छन् नेपालको, र पनि यो आफ्नो ठाउँमा छँदैछ। दसैँको प्रसङ्गमा हामीले कुराकानी गऱ्यौँ श्रोता। आउनुहोस् अहिलेको लागि भने हामीसँग धेरै साथीहरू हुनुहुन्छ। विष्णु गुरुङ भाइ हुनुहुन्छ, उहाँले पनि यो कार्यक्रम सुनिराख्नु भएको रहेछ। ब्ल्यान्डफोर्ड निवासी विष्णु गुरुङ भाइ, थ्याङ्क यू। अनि नीता कोयु राईजी, उहाँले पनि एउटा गीत रोज्नु भएको छ, नेपाली चलचित्रबाट मेरो मनको ढुकढुकीमा भन्ने बोलको गीत रोज्नु भएको छ, हामी त्यो गीत पनि सुन्नेछौँ। अनि परदेशी घिमिरे माइलोले गीत सुन्ने मौका पाउनु भएको रहेछ भाइ, थ्याङ्क यू। अनि हाम्रो धनु गुरुङ बहिनी हुनुहुन्छ फानबरबाट, उहाँ के लेख्नुहुन्छ त, वा उहाँले पनि यो गीत यो कार्यक्रम सुनिराख्नु भएको रहेछ, मिठा मिठा गीतहरू इन्जोय गरिराख्नु भएको छ, हामीलाई लभ आर्ट पठाइदिनु भएकोमा थ्याङ्क यू सो मच भन्न चाहन्छु। र उहाँ लेख्नुहुन्छ हाम्रो सरप्राइज प्याकेजमा रूपा दिदीलाई आज गोँधली कार्यक्रममा सुन्न पाउँदा निकै खुसी लाग्यो भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच। अनि हजुर कुन कार्यक्रममा आउनुहुन्छ भनेर खोजिरहनुपर्छ, त्यसैले मैले हजुरलाई सरप्राइज प्याकेज भनेको हुँ है भन्नुभएको रहेछ, थ्याङ्क यू सो मच बहिनी त्यसो भन्नुभएकोमा। हुन पनि हो, मेरो आफ्नै प्रोग्राम भन्ने नै हुँदैन, म कहिले साँझमा आइरहेको हुन्छु, कहिले बिहानमा, कहिले डेमा होइन, यसरी नै म जताततै आइरहेको हुन्छु। ओके, तपाईँले सही कुरा भन्नुभयो। र दिदी मेरो हिजोको दिनमा मेरी प्यारी दिदी मनु राणाले मेरो लागि भनेर मिठो गीत रिक्वेस्ट गरिदिनु भएको रहेछ, तर लाइभमा भने सुन्न छुटेछ, र पछि बिएबिएस गर्खा रेडियोको क्याचअपमा सुन्न पाएँ, त्यसको लागि मनु दिदीलाई धेरै धेरै धन्यवाद। अनि आज धन्यवाद भन्दै उहाँलाई मेरो मनुर दिदी र ह्यान्डसम नूर भेनाजीको लागि पनि, उहाँहरूकै कोहिनूर चलचित्र कोहिनूरको गीत छ, तर उहाँको गीतको बोल नै कोहिनूर हो, कोहिनूर। कहिलेकाहीँ म भन्दै जाँदा पनि कति भित्रबाट आफ्नै शब्दहरू आउँछ, चलचित्र कहाँबाट आयो थाहा छैन। हाम्रो धनु बहिनीले त लेख्नु भएको छैन, जस कोहिनूरको गीत सुनाइदिनु होला है। अनि भेना भएपछि सालीको हक त लागिहाल्छ नि, गीत रिक्वेस्ट गर्नको लागि होइन र दिदी भन्नुभएको छ है। नुर भाइ सुन्दै हुनुहुन्छ होला, तपाईँको प्यारी सालीले तपाईँकै लागि भनेर तपाईँको श्रीमतीले लेख्नुभएको, हाम्रो मनु बहिनीले लेख्नुभएको मिठो गीत उहाँले भन्नुभएको थियो, तपाईँहरूको यो 35 वेडिङ एनिभर्सरीको अवसरमा पनि उहाँले यही गीत मेरो श्रीमानको लागि लेखेको हो भन्दै हुनुहुन्थ्यो, कस्तो राम्रो जोडी होइन। ओके, अनि थ्याङ्क यू सो मच रूपा दिदी, हजुरको आवाज सुन्दै भान्सामा डिनरको तयारी गर्दैछु है, हजुरको बाँकी पल शुभ रहोस्, मेरी मिस सरप्राइज प्याकेज दिदी भन्नुभएको रहेछ। मिसेस सरप्राइज प्याकेज, थ्याङ्क यू सो मच हाम्रो धनु बहिनीलाई लभ आर्टको लागि। र
धेरै श्रोताहरूले भन्ने गर्नुहुन्छ, किचनमा खाना पकाउँदै, किचन सफा गर्दै, अनि अरू काम गर्दै अथवा ड्युटीबाटै पनि धेरै स्थानबाट हाम्रा श्रोताहरूले हामीलाई सुन्ने मौका पाउनुहुन्छ। त्यो नै हाम्रो खुसीको कुरा हो। तपाईँको आज किचनमा के पाक्दैछ त यदि भन्न मिल्छ भने हामीलाई पठाइदिनु होला। अन्य श्रोताहरू तपाईँहरूको पनि आफ्नो विचारहरू सेयर गर्न सक्नुहुनेछ। यो हो कार्यक्रमको दोस्रो घन्टा। हामी कार्यक्रमको दोस्रो घन्टामा पनि छड्के सलाम सुन्नेछौँ। छड्के सलाममा गोर्खा ब्रिगेडबाट रिटायर्ड प्रसन्नहरूसँग गरिएको कुराकानी, भनौँ न आर्मी पर्सनलहरू जो रिटायर्ड हुनुभएको छ उहाँहरूको जिन्दगीको अनुभवहरू हामी सेयर गर्ने गर्छौँ। सहकर्मी साथी योगराज राईजीले गर्नुभएको कुराकानी सुन्न सक्नुहुनेछ। आज उहाँको गेस्टमा स्टाफ सर्जन रिटायर्ड प्रकाश रावतजीसँगको यो चौथो श्रृङ्खला तपाईँले सुन्न सक्नुहुनेछ। तर त्यसभन्दा अगाडि हाम्रो धनु बहिनीले रोज्नु भएको गीत सुनौ। मनुर फ्यामिलीको लागि मनु राणा बहिनीले आफ्नै शब्द र स्वर भर्नुभएको छ अनि यो गीत अनुरोध गर्नुभएको छ धनु गुरुङ बहिनी फानबरबाट। अनि यो गीत उहाँकै प्यारी दिदी र प्यारो भिनाजुलाई सुन्न र सुनाउन चाहनुहुन्छ। अनि अन्य श्रोताहरू ज जसले यो गीत मन पराउनुहुन्छ तपाईँहरू सबैको लागि भन्नुभएको छ। अबको प्रस्तुतिमा हामी सुनौँ

0: मनु राणा बहिनीले गाउनुभएको मिठो गीत हामीले सुनिरहेका थियौँ। अर्को जुनी त झुटो हो होइन, यही जुनीमा बाजी मार्नुपर्छ, त्यो पो जिन्दगी हो। अब यो गीतपछि भने आउनुहोस् हामी आज नेपाली चलचित्रका गीतहरू पनि सुन्नेछौँ। अबको केही समयपछि भने म तपाईँलाई सुनाउँदैछु, हाम्रो नियमित श्रोता हुनुहुन्छ निता कोयु राईजीले पनि एउटा गीत रोज्नु भएको छ, त्यो गीत म सुनाउनेछु। अनि यसै क्रममा ललित दाई र सती दिदी लन्डनदेखि आउनुभएको छ, उहाँहरू पनि धेरै दिनपछि भनौँ न रेगुलर रूपमा आइराख्नुहुन्छ र उहाँले लेख्नुभएको छ, दिनभरि घुमफिर गरेर कोठामा फर्किएपछि रेडियो खोल्दा हजुरको मिठो आवाज र रमाइलो कार्यक्रम सुन्न पाउँदा छुट्टै आनन्दको अनुभूति भइरहेको छ। वाउ। अनि हामी अहिले बेलायती समयभन्दा 2 घन्टा अगाडि रहेको सुन्दर टापुमा छौँ। वाउ, कहाँ होला त्यस्तो ब्युटिफुल टापु, होइन? साँच्ची नै उहाँहरू प्रायः गरेर वर्षमा 2-3 पटक रमाइलो स्थानतर्फ भिजिट गर्नुहुन्छ र यसपटक कहाँ जानुभएको रहेछ, आइसकेपछि हामीलाई भन्नु होला। अनि यहाँको रमणीय वातावरण र करिब 24 डिग्रीको सुन्दर मौसम, हजुरहरूको मिठो प्रस्तुति सुन्न पाउँदा अझ रमाइलो र बडो यादगार बनेको छ समय। लाइफ भनेको नै त्यही नै हो दाई दिदी, होइन? जिन्दगीमा यादगार बन्नु जस्तो ठुलो कुरा अरू के हुन्छ? अनि कति कुरा हामी पढ्छौँ, पढेको अनि अरूले भनेको सुनेको भन्दा पनि तपाईँले फिजिकली गएर जुन आनन्द लिइराख्नु भएको छ, जुन ठाउँमा जुन भिजिटमा जानुभएको छ, होइन, तपाईँको हलिडे मनाउनको लागि, र ती ठाउँहरू साँच्ची नै तपाईँको त्यो एजुकेसनभन्दा पनि बढी रमाइलो र यादगार बन्छ जिन्दगीमा, त्यो नै हो। र हाम्रा आदरणीय श्रोताहरू, धेरै श्रोताहरू विभिन्न स्थानमा भिजिटमा जानुहुन्छ, कतिले विभिन्न सोसल मिडियामा राख्नुहुन्छ, कतिले मैले जस्तै राख्नुहुन्न, ठिकै छ, त्यो पनि होइन, अझ राख्नै पर्छ भन्ने पनि छैन, राख्नुहुन्छ भने पनि अझ राम्रो, होइन, सबैलाई नलेज हुन्छ। ओके, र कतिलाई त्यो राख्न मन नलाग्दो रहेछ, एनिवे केही छैन। र दाई र दिदी तपाईँहरू जहाँ हुनुहुन्छ, तपाईँको त्यो बसाई, त्यो समय एकदमै सुमधुर रहोस्, हामी यही कामना गर्छौँ। र भिजिटबाट फर्केपछि पक्कै पनि तपाईँहरूको बारेमा वाउ क्या ब्युटिफुल सिन छ, आहा, स्विमिङ पुल भएको हलिडे होटेलमा उहाँहरू हुनुहुन्छ। मलाई त लाग्यो भिला जस्तै, तर त्यो भिला अथवा होटेलको घर देखिएको छैन, स्विमिङ पुलको अगाडि, समुद्रको अगाडि, वा यस्तो डिप ब्लू कलरमा, होइन, मनै छुने खालको, इन्जोय गर्नु होला बाँकी समय पनि तपाईँहरूको, भन्दै आउनुहोस्। अब भने हामी आजको छड्के सलाम सुन्नेछौँ। छड्के सलाम सुन्नुभन्दा अगाडि छोटो विश्राम र निता कोयु राईजीको गीत पनि म तपाईँलाई सुनाउँछु।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठुलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
1: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFPS कुल घर रेडियो हो।
4: Voice Now Digital, entertaining the nation.

0: Left! Solar team on the march! Left! Salute!
1: कार्यक्रम छड्के सलाम
2: हजुर नमस्ते कार्यक्रम छड्के सलामबाट म योगराज राईको र यो श्रृङ्खलामा हामीसँग हुनुहुन्छ स्टाफ सर्जन रिटायर प्रकाश रावत दाई 1982 उहाँ जिटिआरमा चाहिँ उहाँ भर्ती हुनु पछि 2001 त्यति बेला चाहिँ क्युओ जिटिआर भन्थ्यो अहिले क्युओ जेल भएको छ त्यहाँबाट पेन्सन जानुभएको उहाँकै घर यो वैमिनले बसेर कार्यक्रम रेकर्ड गरिएको छ आज हामी चौथो एपिसोडमा चाहिँ जोस छौँ र उहाँको समयको लागि पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु दाई फेरि वेलकम छ यो हप्ताको कार्यक्रम छड्के सलाममा
3: थ्याङ्क यू एवराजी हजुरलाई धेरै धेरै धन्यवाद यसरी समय मिलाएर आएर मेरो जीवनी कहानीको बारेमा केही बोल्ने मौका दिनुभएकोमा हजुरलाई र बिएबिएसलाई धेरै धेरै धन्यवाद
2: यहाँबाट सेन्ट्रल लन्डन त नजिकै पर्छ नि दाइ तपाईँहरूको ट्रेन चलाउनुहुन्छ होला
3: यहाँ सबै नजिकै पर्छ किनभने वेम्बली भनेपछि हजुरको यहाँ मेरो एरियाबाट पाँचवटा ट्रेन स्टेसन दुई टु तिन मिनट गाडीमा हो भने हिँडेर पाँच मिनट छ मिनटमा पाँचवटा ट्रेन छ यहाँ नजिकै
2: त्यही त अस्ति म एकपटक छोरीलाई सेन्ट्रल लन्डन पुऱ्याउनु गएको थिएँ अब यहाँको त्यहीँ बस ल्याउनु हुँदो रहेछ त्यहीँ स्पिड लिमिट त्यहाँ फाइन पऱ्यो नि त
3: यहाँ चाहिँ पहिले बस लेन हजुरको एउटा किसिमको हुन्थ्यो जहाँ चाहिँ बस लेन भएपछि नो अदर भेहिकल एट अल टाइम भन्ने हुन्थ्यो तर अहिले चाहिँ यो फेरि ट्राफिक बढ्यो ट्राफिक बढेको कारणले ट्राफिक फ्लो पनि गराउनु पर्यो त्यो भएर बस लेन चाहिँ कस्तो छ भने हजुरको जुन एरिया चाहिँ बस एकदमै हिँड्छ एट अल टाइम छ अलिक लेस बस हिँड्नेमा मन्डे टु फ्राइडे 7 to 10 4 to 7 मात्रै छ 10 to 4 हिँड्न पाइन्छ अरू गाडीहरू अनि कोही कोही ठाउँ हजुरको मन्डे टु स्याटरडे 77 छ सन्डे चाहिँ हिँड्न पाउँछ गर्दाखेरि पाँच प्रकारकै छ हजुरको यहाँ बस लेनहरू पनि त्यो टाइमिङ हेर्न जानेन भने त्यो भएर 99% मान्छेहरूले टाइमिङ साइमिङ नहेर्ने बस लेन नै युज नगर्ने आउटसाइड बस लेन बस्दिन सिद्धि हो भन्नुहुन्छ
2: अब हामी त गाउँमा बसेका हो नि त अब उता फोक्सटन त यता आउँदा त्यो थाहा हुँदैन कहिले काहीँ पर्दा पनि रहेछ एनिवे दाई गत हप्ता आइपुग्दा चाहिँ अलिकति उमेरको कुराकानी गर्दै थियौँ होइन अब दाई स्टिल यङै हुनुहुन्छ अहिले कस्तो लाग्छ अब अलिकति बुढो भइएछ भन्ने लाग्छ कि युआर स्टिल अघि हाम्रो जेनरल साहबले भनेको पोजिटिभ मुडमै हुनुहुन्छ
3: म एकदमै पोजिटिभ मुडमा छु किनभने मैले भने कर्नल ब्रिजर साहबले भन्थ्यो बी इङ्गेज बी ह्याप्पी डोन्ट टेक द स्ट्रेस यो गरिस् भने तिम्रो लाइफ एकदम हुन्थ्यो त्यस्तैमा चाहिँ मैले धेरै कुरोमा इङ्गेज हुन्छु अनि आफ्नो छन त ड्राइभिङ पनि छँदैछ ड्राइभिङमा पनि फेरि हरेक दुई घन्टामा अर्को नयाँ फेस आउँछ गर्दाखेरि आइएम क्वाइट ह्याप्पी तर बडीले चाहिँ त्यो भन्दैन गर्दाखेरि बडीले चाहिँ सम साइनहरू कुनै किसिमको साइनहरू देखाउन थालिसक्यो त सक्दैनस् है त हुँदैनस् है भन्ने त्यस्तै मैले स्पोर्टहरू धेरै छोडिसकेँ अब गल्फ जोइन गरेको छु दुई तिन वर्ष भयो गल्फ जोइन गरेको अनि यसो कहिले काहीँ जगिङ गर्छु जगिङ र गल्फ मात्रै स्पोर्ट भनेको अरू चाहिँ अलमोस्ट कम्प्लिटली छोडिसकेँ
2: त्यो गाडी सिकाउँदै गर्दा स्टुडेन्टले भनेको जस्तो प्रोसिजर नगरिदिँदा कहिले काहीँ हुन्छ नि होइन मान्छे हो होइन हुन्छ कि हुँदैन अलिकति पारो चढ्ने के हुन्छ टेम्परेचर बढ्ने
3: त्यो चाहिँ यङ जोसमा मात्रै हुन्छ हजुर अबको समयमा आएर हामी नै आफै अटोमेटिकली के भयौँ त भन्दाखेरि होइन ह्युमेन नेचर हो कसैले छिटो टिप्छ कसैले ढिलो टिप्छ कसैले एकपल्टमा दुईपल्टमा गर्छ कसैले बार बार गर्नुपर्छ कसैलाई त्यो चिज आउँदै आउँदैन गर्दाखेरि म चाहिँ अब भनौँ न अलमोस्ट हजुरको 35 years हुन लागिसक्यो गाडी सिकाएकै अब गर्दाखेरि उसको स्टुडेन्ट हेरेरै मैले चाहिँ आफू एडप्ट हुन सकिसकेँ गर्दाखेरि फरकै पर्दैन मलाई त्यस्तो
2: कहिले काहीँ स्टुडेन्टले एकदमै खतरा गएर त्यस्तो खतरा स्थिति आएको छ कि छैन दाइ
3: अब खतरा स्थिति भन्नुपर्दा हजुरलाई के हुन्छ भने हङकङतिर चाहिँ त्यो हुन सक्छ किनभने हङकङतिर के हुन्थ्यो त भन्दाखेरि कहिलेकाहीँ स्टुडेन्ट पनि मान्छे हो नि कराउँदा कराउँदा त्यसलाई पनि साले लगेर चाहिँ भन्ने किसिमको समय सायद हजुरले पनि फिल गर्नु
2: त्यो कुरा उठाइहाल्यो हाम्रो एकजना नम्बरी हुनुहुन्छ उहाँको नाम भनिदिनँ उहाँले त गुरुजीले साह्रो पाएर गाडी पार्क गरेर च्यालेन्जै गरेको स्टुडेन्टले गुरुजीलाई त्यो जमानामा
3: हो त्यसै कारणले किनभने सर्टेन लिमिट भन्छौँ नि त हामीले कुनै एउटा बेरियर एउटा ठाउँसम्म त्यो ठाउँ नागेपछि त्यसलाई पनि त मान्छे हो त्यसलाई पनि त सक्दैन अनि त्यहाँ चाहिँ हजुरको हाम्रै जिएमटिएस हङकङमा भन्नुपर्दा सिधै लगेर भित्तामा गाडी हिर्काइदिएको नि कहानीहरू छन् स्टुडेन्टले तर अहिले चाहिँ हजुरको यहाँ जुन युकेमा आएर चाहिँ हजुरको ड्युल कन्ट्रोल सिस्टम छ गर्दाखेरि स्टुडेन्टले नगरे हामीले अटोमेटिक गर्नु पाइन्छ गर्दा त्यस्तो सितिमिति हुँदैन
2: अब तपाईँ सेलेक्सन हुनुभयो त्यसपछि चाहिँ क्याम्प आउनुभयो है त्यो सेलेक्सन भएको कति दिनपछि चाहिँ क्याम्प आउनुभयो
3: हामी झनै दुई तिन महिनापछि मात्रै आयौँ जुन तुमलिङ टारमा सेलेक्सन भयो एआरओ सेलेक्सन भएपछि किनभने हामीलाई दुई ग्रुपमा छुट्यायो एउटा 51 छुट्यायो एउटा 54 छुट्यायो गरेपछि 51 गएको 3 महिनापछि 51 3 महिनापछि गयो अनि हामी 3 महिनापछि गर्दाखेरि एआरओ सेलेक्सन भएको 6 महिनापछि बल्ल धरान आयौँ हामी
2: त्यो एक्साइटमेन्ट चाहिँ कस्तो थियो हामी पनि भर्ती हुँदा चाहिँ एकदमै खुसी लाग्थ्यो होइन तपाईँ पनि भर्ती हुने क्रममा हुनु त्यो एक्साइटमेन्ट चाहिँ कस्तो थियो अथवा जहाँ जाला जो कि भातै खाला
3: पहिले चाहिँ मैले भने हजुरलाई पहाडमा जुन ठाउँमा थियौँ हामी त्यति साह्रो कनेक्सन थिएनौँ. भर्तीवाले आयो भर्तीवाले आयो फलानामा जग्गा किन्यो अरे भन्ने सुनिएको थियो, त्यो त्यति साह्रो कनेक्सन नभएकोले गर्दा फरक परेन. अब यहाँ सेलेक्सन भएपछि अलमोस्ट हाफ वे भर्ती भयो लाउरे भयो भन्ने हिसाब भएपछि धेरै त्यसको खोजी निधि आयो नि त आफूलाई गर्दाखेरि चाहिँ एकदमै एक्साइटेड थियो कि. अनि त्यतिखेर हामी चाहिँ तुम्लिङ टारबाट हिँड्दै त्यो अरुणगढ्ती हुँदै धनकुटा हुँदै फुस्रेमा मात्रै गाडी चढेको हामी झनै दुई दिन कि कति हिँड्यौँ.
2: गाडी देख्नु भएको थियो त्योभन्दा अगाडि?
3: त्योभन्दा अगाडि अब यही कुरो भन्नु पर्दाखेरि मान्छेले विश्वासै गर्दैन हजुर. त्यो धनकुटातिर चाहिँ त्यो ट्रक कुद्दो रहेछ क्या. हामी चाहिँ पहाडी खोला गढतिरमा थियौँ, गुट्टु टु टु टु टु टु टु धुलो उडाउँदै कुदेछ नि. यसो हेरेँ के होला भनेर अनि आफैले मनमा राखेँ.
2: त्यो भर्ती हुन आउँदै गर्दा बाटोमा
3: आउँदै हुँदा गर्दा हामी आउँदैछौँ गल्लासँग हामी आउँदैछौँ सबै, किनभने कसै कसैको त बुवाहरू पनि आउनुभएको छ गर्दाखेरि. हामी निकै ठुलै ग्रुप थियौँ, 8-10 जना 15 जनाको ग्रुप थियौँ. अनि सहनै सकिनँ मैले, के हो क्युरियोसिटी लाग्यो नि त. अनि गल्लावालाई सोधेँ, दाई दाई भन्थे उहाँलाई, किनभने हाम्रो बाउहरूको मितेरी नाता कता कता पर्दो रहेछ. अनि ऊ त्यो के होला भनेको त अनि उहाँले त अचम्म मान्यो, ओइ तैँले गाडी देखेको छैनस्, म त मधेस आएकै छुइनँ होइन, मधेस आएकै छुइनँ, किन आएकै छुइनँ नि त, पहाडमा त गाडी जाने कहाँबाट कुरो हो त. तर मैले के सुनेको थिएँ भने मधेसतिर हिँड्दै गरेको गाडीबाट टाउको निकाल्नु हुँदैन चट्ट छिनाइन्छ भने चाहिँ सुनेको थिएँ, तर त्यो कसरी हो थाहै भएन, मेसको मिनिङै थाहा भएन. अनि उहाँले भने त्यो गाडी हो यो चाहिँ बाटो बनाउँदै गरेको भन्नुभयो. त्यहाँदेखि मलाई ठक्कै त्यो याद आयो है, ल गाडीमा चढेपछि चाहिँ टाउको ननिकाल्नु टक्कै चुडाउँछ भन्ने मात्रै याद आयो. फुस्रेमा आएर हामी गाडी चढ्यौँ. मलाई त त्यो विन्डो बन्द गर्न मन लाग्यो कि, किनभने टाउको चट्टै चुडाउँछ भने छ बाकाई केही हुने हो कसरी थाहै भएन. अनि त्यहाँदेखि फेरि मेरो
2: फुस्रेमा आएर चाहिँ कहाँ जानुको लागि गाडी चढ्नु भयो?
3: तल धरान क्याम्पनेरी जुन गोपा क्याम्प भन्थ्यौँ पहिले हामी, हो त्यहाँ जानको लागि गाडी चढ्यौँ. अनि गाडी चढेपछि त लगाएपछि उसले गल्लावाले भन्नुभयो, ए गर्मी छ ढोका खोल भन्नुभयो क्या उहाँले.
2: तर जहाज त देख्नु भएको थियो, प्लेन त?
3: प्लेन चाहिँ तुम्लिङ टारमा आएको भएर देखेको थिएँ, त चढेको थिइनँ, प्लेन पनि चढेको थिइनँ.
2: होइन हामी पनि प्लेन कहिले नदेखेको, गाडी पनि नदेखेको. हामी त्यो प्लेन आउँदा चाहिँ बारीमा काम गर्नु छोडेर हामीले यस्तो पक्का नहरासम्म हेर्थ्यौँ क्या. त्यो पक्का हो त्यो डिलमा निस्केर अनि बाबुआमाले ए छिटो काम गर भन्नुहुन्थ्यो कि.
3: त्यो चाहिँ किनभने तुम्लिङ टार चाहिँ मेरो घरबाट नजिक भएकोले गर्दा प्लेन चाहिँ त्यो एरियामा आइरहने भएर त्यति फरक पर्दैन, किनभने त्यो एरियामा आयो थियो. अनि फेरि हाम्रै गाउँको एकजना पाइलट भएकोले गर्दा उसले चाहिँ नर्मल उसको फ्लाइट हुँदा त्यही एक चक्कर त्यो गाउँ घुमाएर अनि मात्रै तुम्लिङ टार ल्यान्ड गर्न लान्थ्यो.
2: गाउँकै पाइलट?
3: गाउँकै पाइलट ऊ त्यतिखेर चाहिँ त्यो चाहिँ बुझ्दै होल एरियामै चिनिन्थ्यो कि. ल हाम्रो पाइलट आयो ऊ भन्थ्यो त्यो प्लेन ल्याउने बित्तिकै. अनि गर्दाखेरि त्यो भएर प्लेन चढ्न त चढेको थिएनौँ, तर प्लेन चाहिँ नर्मली हाम्रो एरियामा आइरहन्थ्यो. त्यो भएर त्यस्तो फरक पर्दैन. तर गाडी चाहिँ प्लेनभन्दा झन् गाडी चाहिँ इम्पोर्टेन्ट लागेको थियो कि आफूलाई, कहिले चढेको थिएन होइन.
2: फर्स्ट टाइम गाडी चढ्दा चाहिँ कस्तो हुन्छ, कसैलाई भोमिट आउँछ, तपाईँलाई चाहिँ कस्तो भयो, मजा लाग्यो कि?
3: मलाई अब आई डोन्ट नो, यो कुरो चाहिँ फेरि हजुरले अर्को क्वेसन सोध्नु भयो. मलाई गाडी चढेर चढेँ तर गाडीको जुन स्मेल धुवा आउँछ नि मान्छेले छ्या भन्छ नि, मलाई एकदम मिठो बास्न आउने थियो त्यतिखेर, मलाई अचम्म लाग्यो. अनि पछि जिटिआरमा परेपछि चाहिँ मलाई ए मेरो डेस्टिनेसन यो थियो कि. अनेस्टली त्यो धुवा त एकदम नराम्रो स्मेल आउँछ नि त होइन.
2: मलाई त स्टिल अहिले पनि नेपालतिर गयो भने यतातिर त हुँदैन, त्यो धुवा आयो भने मलाई भोमिट आउन जस्तो हुन्छ.
3: तर मलाई चाहिँ त्यो स्मेल एकदम राम्रो लाग्थ्यो कि त्यतिखेर. अनि पछि जिटिआरमा गएपछि चाहिँ ओहो मेरो डेस्टिनेसन नै यही गाडीको धुवा खाने रहेछ कि जस्तो लागेको हो कि मलाई.
2: अनि क्याम्पभित्र पस्दा चाहिँ कस्तो भयो त? त्यहाँको त संसार एउटा स्वर्ग जस्तै थियो नि त, बाटोहरू पनि चिल्लो परेको होइन, अब पक्का चाहिँ यताको जस्तै.
3: अनि हामी फुस्रेबाट धरान बजारमा पुग्यौँ. बजारमा पुगेपछि हामीलाई के अर्डर आयो भने, ल आज आफ्नो आफ्नो एरियामा कता कता मिलेर बस, तर भोलि बिहान 2 बजे 4 बजेभन्दा अगाडि चाहिँ क्याम्प छिरिसक्ने, किनभने अब अघि हजुरले हजुरको गुरुजीको एउटा कुरो गर्नुभएको थियो नि यस्तो यस्तो हुन्थ्यो भन्ने कुरो, त्यो चाहिँ उहाँहरू सबै इन्डिभिजुअल त्यस्तो हुन्थेन, तर त्यहाँको त्यो माहौल त्यस्तो थियो. र हामीलाई के भन्थ्यो भने यहाँ बदमास केटाहरूले चाहिँ अलिकति हुलदुङ्गा गर्न सक्छ, त्यसले गर्दा हामी 4 बजेभित्र चाहिँ क्याम्प छिरिसक्नुपर्छ भनेर चाहिँ हामीलाई बिहान 2 बजे चाहिँ एउटा ठाउँमा भेट्ने गरायो.
2: ओके, त्यो बाटोमा चाहिँ पहिला गल्लावालले नै जेस खानेकुरा खुवाउँदै ल्याउँथ्यो अरे, तपाईँले रासन बोक्नुभयो कि कसरी आउनुभयो त?
3: होइन, हामी चाहिँ आफ्नै पैसाले खाँदै आयौँ, उहाँहरूले त्यस्तो गर्नु भएन, किनभने हाम्रो गार्जेनहरू पनि आउनुभएको थियो. मसँग चाहिँ मेरो एकजना दाई पर्ने आउनुभएको थियो, किनभने बुवा चाहिँ आउनु भएन,
2: बुवालाई त थाहै थिएन
3: हो, त्यही भएको कारणले मेरो एकजना दाईलाई लिएर आएको थिएँ मैले. अनि दाईले नै खर्च गर्दै हामी चाहिँ आफ्नै खाँदै आयौँ, ग्रुपमा आयौँ आउनु चाहिँ, तर खाना बस्न होटेल इत्यादि चाहिँ आफ्नै गर्दै आयौँ.
2: ओके दाई, दोस्रो पार्टमा हामी भेटौँला. र आदरणीय श्रोता हाम्रो प्रकाश दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. अब यो बिच फेरि सदा चाहिँ गीतहरू सुनौ, त्यसपछि सेकेन्ड पार्टमा चाहिँ फेरि दाईसँग हामी कुराकानी गर्नेछौँ.
4: PFPS, PFPS, गोर्खा रेडियो.

0: SBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, यो BFBS गोर्खा रेडियो नै हो। साप्ताहिक प्रस्तुति कार्यक्रम छड्के सलाम सुन्दै हुनुहुन्छ। विक्रम गोर्खासको हाम्रो सहपाठी सदस्यहरूसँग यस कार्यक्रममा हामी कुराकानी गर्ने गर्छौँ र यो चौथो एपिसोडमा छौँ। हामीसँग गत केही हप्ताबाट दाजु हाम्रो प्रकाश रावत हुनुहुन्छ, उहाँसँग कुराकानी गरिरहेको छौँ। दाइ, फेरि वेलकम छ हजुरलाई।
2: थ्याङ्क यू। हस्,
1: घर छोड्नु भयो, आमालाई थाहा छ, बाबालाई थाहा छैन, अल द वे बाटोमा चाहिँ के सम्झिँदै आउनुभयो दाइ? सम्झिनुहुन्छ?
2: त्यो रिकल गर्दाखेरि मलाई केही पनि अरू रिकल छैन, किनभने त्यो तुमलिङटारमा एआर सिलेक्सनसम्म त्यस्तो फरक परेन। तर अब चाहिँ धरान जाने भनेपछि आफूलाई चाहिँ के फिल भने अलमोस्ट म त लाउरे भएको जस्तो फिल भएको थियो र एक्साइटेड नै थियो। अनि यति एक्साइटेड भयो अनि जुन हामी धरानमा बस्यौँ, राति बस्यौँ अनि बिहानै
1: त्यहाँ राति चाहिँ कसको बस्नुभयो त?
2: होटेलमा बस्यौँ, कुनै एउटा होटेलमा बस्यौँ, किनभने हामी 15-20 जनाको ग्रुप, किनभने गार्जेन सार्जेन आएकोले गर्दाखेरि आफ्नो आफ्नो एरियामा यसो खोजेर एउटा होटेलमा बसेको थियौँ। खाना पनि त्यहीँ खायौँ। खाना र सुन्दाको खै 20 रुपियाँ कि कति तिरेको जस्तो लाग्छ मलाई, अब बिर्सेँ त्यो चाहिँ रियालिटी एक्चुअल थाहा छैन, 20-30 रुपियाँ त्यस्तै चिरे जस्तो लाग्छ मलाई। त्यसपछि चाहिँ बिहान 2 बजे सबै उठेर त्यो एरियामा भेला भएर अनि हामी उहाँले हिँडाउँदै हिँडाउँदै लगेर नर्थ क्याम्पबाट त्यो 2 बर्फेबलको रुखको बिच अनि गेटबाट पसेको मलाई अझै याद छ।
1: त्यहाँ चाहिँ सेलेक्सन कति लामो भयो दाइ? अनि के गरा, होल नै गराएर त्यहाँ होइन?
2: त्यहाँ सिलेक्सनमा हजुरको यस अब आर्मीमा जति पनि भर्ती हुनुपर्ने सिलेक्सनहरू सबै गरायो, एक हप्ता भयो। अनि अब अफकोर्स कम्पिटिसन त्यहाँ चाहिँ अब धेरै नै थियौँ। त्यहाँ चाहिँ फेरि त्यतिखेर पश्चिमको पनि त्यहाँ आउनुहुन्थ्यो, सेन्ट्रल सिलेक्सन चाहिँ धरान थियो पहिले, त्यतिखेर पछि मात्रै पोखरा भयो। त्यसले गर्दा एकदमै धेरै थियौँ र त्यहाँको इन्ट्रेस्टिङ पार्ट अब यति अब कम्पिटिसन त भयो, 3 छ त्यहाँको इन्ट्रेस्टिङ पार्ट। एउटा त्यो पिच गरेको बाटोमा रनिङ गर्दाखेरि खाली खुट्टा कुदेको मलाई स्टिल याद छ,
1: खाली खुट्टा,
2: किनभने त्यतिखेर जुत्ता लाउँदा त अप्ठ्यारो लाग्थ्यो नि, आफू त खाली खुट्टा हिँडिरहेको मान्छे,
1: गाउँबाट आउँदा खाली खुट्टै हुनुभयो?
2: होइन होइन, जुत्ता लाएर आयौँ आउन त, तर कुद्न त पहाडतिर त खाली खुट्टा कुद्थ्यौँ नि त, हामी जुत्ता लाएर कुद्दैन थियौँ नि त। त्यो भएर चाहिँ स्पिड कुद्नको लागि जुत्ताले अप्ठ्यारो भयो भने खाली खुट्टा कुदेको, पछि कुदिसके
1: अरू चाहिँ जुत्ता लाएर कुदे कि सबै खाली खुट्टामै हो?
2: धेरै जसो खाली खुट्टा कुदेको मैले देखेको छु, जो जो धरानतिर अथवा सहरतिर बस्ने युज टु भएकोहरूले चाहिँ जुत्ता लाएर कुद्नुभयो, जो पहाडबाट ओरिजिनल पहाडै जुन छौँ नि हामी, हामी त पक्का खाली खुट्टा कुदेको नि, तर त खाली खुट्टा कुदिसकेर सिद्धि आउँदाखेरि त कुर्कुच्चामा छरछरी रगत आएको थियो, किनभने त्यो घामले त्यो सिमेन्टमा रगत चर्रै आएको थियो।
1: त्यहाँ गुरुजीहरूले पनि जुत्ता ला भन्नुभएन कि के, नत्र भने त अब खुट्टा ड्यामेज हुन्छ तपाईँले भनिहाल्नु भयो?
2: होइन, उहाँहरूले भन्नुभयो भन्नु भएन थाहा भएन, तर हाम्रो चाहिँ के थियो भने जोस आयो नि त, अब त्यहाँ जित्ने भन्ने मात्रै कुरो भयो, खुट्टासँग सम्बन्ध भएन, तर पछि सकेपछि चाहिँ एकदमै छरछरी रगत आएको थियो।
1: कति नम्बर आयो त?
2: हामी कतिजना कुदेको थियो त्यो पनि थाहा भएन, तर इन मिडलमा आएँ, अगाडि पनि आइपुगेन पछाडि पनि आएन, इन मिडलमै आइपुगेको थिएँ। गर्दाखेरि कुद्नतिर पनि राम्रै थिएँ म।
1: तपाईँ त लामो खुट्टा, अनि अर्को चाहिँ के साह्रो?
2: र अब त्यो पछि चाहिँ अब ट्रेनिङ गर्दै गयो भन्नाले सिलेक्सन हुँदै गयो, सबैभन्दा प्रब्लम चाहिँ अब कहिल्यै त्यसरी हार्ड ट्रेनिङ नगरेको मान्छे कैँडा लागेर टोइलेटमा बस्ने नहुने, अनेस्टली त्यो त कक्रक्क परेर है, यति साह्रो यो कैँडा लाग्यो, उठेपछि उठे उठे बसेपछि बसेको बसे।
1: फेरि त्यस्तो टोइलेट थियो कि थिएन गाउँतिर?
2: थिएन नि,
1: अब हाम्रो त खोल्सा पाखामा हो।
2: होइन होइन, त्यहाँ पनि धरानमा पनि हाम्रो पालामा त्यो बस्नेवाला थिएन, त्यो खुट्टा यसै गर्नेवालै थियो, अनि त्यसमा बस्न त साह्रै साह्रो, त्यो चाहिँ एउटा। र त्यसपछि अब अलमोस्ट सिलेक्सन सिद्धियो, सिलेक्सन सिद्धिएपछि फाइनल डिआरओ इन्टरभ्यू, 2 इम्पोर्टेन्ट चिज। अरूमा चाहिँ किनभने म सबैमा कम्पिटेटर आएँ, तर डिआरओ इन्टरभ्यू र मेडिकलमा चाहिँ आफूलाई थाहा थिएन, अनि अब मेडिकल पनि पास भइसकेछ थाहा थिएन त्यो पनि, अनि फाइनल चाहिँ अब मेडिकल गरिसकेपछि डिआरओ इन्टरभ्यू हुन्थ्यो हामीलाई। अनि डिआरओ इन्टरभ्यूमा मलाई तिम्रो नाम के हो भन्नुभयो, अब कर्नल साहब हुनुहुँदो रहेछ त्यतिखेर, अब के थाहा था होइन,
1: नाम त त्यहीँ थियो नि त त्यतिकै सोधै होला
2: अब। अनि त्यहाँदेखि तिम्रो नाम के हो? मेरो नाम प्रकाश राउत हो। अहिलेको केटाले साप भन्न छोड्यो, अब साप भनेर के थाहा आफूलाई, अब अहिले केटाले साप भन्नु पनि छोड्यो भन्यो, अनि
1: ठाडै जवाब दिनुभयो?
2: होइन, त्यो त सिभिलियन त हो नि,
1: त्यो तन्किने सन्किने यस्तो थाहा
2: के थियो र त्यतिखेर थिएन, प्रकाश राउत हो भने, अनि अहिले केटाले साप भन्ने नि छोड्यो भने, अनि कता के साप भन्ने, असाप भने ला त्यहाँबाट, अनि त्यसपछि ल भन अब तिमी किन भर्ती जान्छौ, यस्तो साथीहरूसँग आइयो विदेश हेर्ने पैसा कमाउने, अब गल्लावल्ले अलिकति आइडिया त दिएको थियो नि, यसो भन्नुपर्छ है भनेर भन्यो। अनि राउत भनेको पहिले त उसले राई भने जस्तो सुन्नुभएछ होइन, तर म अब अनेस्टली छेत्रीमै आएको हो कि भर्ती हुँदै, मान्छेले ढाँटेर के गरेर आउँछ नि होइन, राउत नै भने, अनि पछि राउत भनेको के हो भन्नुभयो क्या उहाँले, राउत भनेको छेत्री हो साहब भने, छेत्री त भर्ती जाँदैन, एकदम कातर हुन्छ, डराउँछ होइन, कसरी
1: त्यसै भन्नुभयो,
2: डाइरेक्ट त्यसै भन्नुभयो उहाँले, किनभने उहाँ त ख्याकी हो नि त त्यो के मान्छेलाई भर्ती गर्दा गर्दा होइन, को कहाँ के भन्ने कुरो सबै थाहा थियो नि त उहाँलाई, त्यसो भन्नुभयो। अनि आई डोन्ट नो मेरो माइन्डमा कहाँबाट आयो, मैले भने साहब म छेत्री भयो भने म याखारा जिमी गाउँमा बस्छु, मेरो सबै छिमेकीहरू उहाँ हो, अनि रियलीमा पनि हो क्या हाम्रो गाउँ चाहिँ याखारा जिमी गाउँ हो, म त या हाम्रो साथीहरूलाई त चुटेर चुटेर सबै मसँग डराउँछ सब
1: गाउँको कुरा,
2: गाउँको कुरा भनेको त उसले लु त्यस तिमी भर्ती भयो भनिदियो मलाई त
1: ए त्यहीँ
2: त्यहीँ, किनभने उसको फाइनल इन्टरभ्यू हो नि त त्यो
1: त्यहीँ भर्ती भयो भनिदियो
2: त्यतिखेर हो, त्यतिखेरै उसले चाहिँ ल तिमी भर्ती भयो यता जानु, किनभने दुईवटा ग्रुप छुट्याउँथ्यो नि त, भर्ती भएकोलाई दाहिने, भर्ती नभएकोलाई देब्रेलीलाई पठाउँथ्यो,
1: होइन त्यो इन्टरभ्यू पछि त्यही उसैले छुट्याउँथ्यो
2: अन द स्पटमै उहाँले चाहिँ फाइनल इन्टरभ्यू हो कि त्यो सबै सिद्धिएर, अनि उहाँले चाहिँ भर्ती भएकोलाई चाहिँ उसको डिआरओ इन्टरभ्यू सिकेपछि भर्ती हुनलाई ल दाहिने जा भन्ने, भर्ती नहुनलाई त देब्रे जा भन्ने, कि दुईवटा ग्रुप छुट्याएको थियो कि उहाँले,
1: ए किनभने हाम्रो पालन सबै सकेर चौतारीमा लगेर छुट्याउँथ्यो नि त
2: भर्ती हुनलाई दाइने, भर्ती नहुनलाई देब्रे, अनि त्यो ल तिमी भर्ती भयो यता जाऊ भनिदियो उसले आफैले,
1: धन्न त्यसले काम गरेछ होइन,
2: त्यही त अब मैले अब मलाई पनि आई डोन्ट नो कहाँबाट आयो त्यो समय र परिस्थितिले त्यस्तै गर्यो के भयो थाहा भएन, त्यो कुरो कहाँबाट भन्न आयो किनभने म चाहिँ फेरि अब अहिले बरु खान्न, त्यतिखेर चाहिँ हाम्रो माइली बोजूहरू भन्ने हुनुहुन्थ्यो जाँड लिएर आउनुहुन्थ्यो कि दिउँसो, ए प्रकाश आइज डल्ली भइसक्यो मै खाना भन्नुहुन्थ्यो कि, अनि साँढेबाट जाँड खाने हामी,
1: जाँड रक्सी खानुहुन्थ्यो,
2: रक्सी खान्न थिएँ मैले, जाँड खान्थेँ कि मजाले, कोदोको जाँडहरू लिएर आउनुहुन्थ्यो बोजूले, अनि हो त्यो भएर अनि हामी साथीभाइ झगडा गर्दाखेरि अब म त डर थिएँ कि बच्चैबाट के, अनि त्यो भएर साथीभाइसँग नि त्यो रियालिटी भएको घटना हो खास बनाएको पनि होइन, अनि त्यही भएर मैले डिआरलाई भने साहब म त जिमी गाउँमा एका गाउँमा हुर्केको म त उहाँहरूलाई चुटेर मसँग डराउँछु सबै भनेपछि ल त भर्ती भइस भनिदिनु भयो उहाँले डाइरेक्ट,
1: त्यो नबोले भए त अहिले कहाँ कुरा गर्नु पाइन्थ्यो
2: त्यो त हुन्थेन होला हजुर, नेपालमा पुलिसको हल्लार भइन्थ्यो कि थाहा भएन,
1: अरू साफहरू पनि हुनुहुन्थ्यो होला नि त त्यहाँ दुई तिनजना उहाँहरूले चाहिँ सोध्नु भएन,
2: उहाँले त्यति भनिसकेपछि होइन डिआरओ भन्दा अगाडि अरू साबरको इन्टरभ्यू थियो नि त, फाइनल इन्टरभ्यू बल्ल डिआरको आइपुगेको हो नि त, त्यहाँ अरू अरू गुरुजीहरू पनि हुनुहुन्थ्यो त्यहाँ होइन, साबरको इन्टरभ्यू हुँदै उहाँले के सोध्नु थाहा भएन, तर मलाई उहाँले भनेको के तेरो नाम के हो र साप भन्न छोड्यो केटाहरूले भनेको थाहा भयो, अर्को चाहिँ राउत भनेको के हो भन्नुभयो, अनि मैले छेत्री भने, अनि छेत्री भने छेत्री त डर छोरो आउँछ कसरी भर्ती जाने भन्नुभयो उहाँले, अनि मैले त्यही भएर म याखा गाउँमा हुर्केको हो होइन म डराउँदिन भन्न खोजेको थिएँ खास मैले इन रियालिटीमा भन्नुपर्दा, तर अब कुरो के भने
1: तपाईँले चाहिँ अलिकति त्यहाँ बुट्टा भएर भन्नाले त्यसले पोइन्ट ल्याए,
2: पोइन्ट ल्याएर उहाँले डाइरेक्ट लु तसै त भर्ती भइस यता जा भनिहाल्नु भयो उहाँले,
1: कस्तो मिठो प्रसङ्ग रहेछ
2: त है, त्यही त हो त्यो हो त्यो कुरो, अब टिज बिचको भनौँ न अहिले त अब 44 इयर्स भयो स्टिल मलाई त्यो रिमेम्बर छ क्या त्यो कुरो,
1: अनि त्यो भर्ती भएपछि चाहिँ तपाईँलाई कति खुसी लाग्यो त गाउँ स्टिल बाबालाई थाहा छैन होला कि त अब बाबाले आमालाई कहाँ पठाइ छोरालाई भने होला,
2: अब भर्ती भएपछि चाहिँ प्रब्लम भयो मलाई त, त्यो भइस भने भर्ती हुनुभन्दा अगाडि एकदमै एक्साइटेड थियौँ, भर्ती भएपछि ला अब परिवार छोड्ने कहाँ जाने होला कस्तो छ होला कसरी चल्छ होला त्यहाँको डे टु डे लाइफ भने झन् पिर परेको थियो त्यहाँ,
1: खुसी पनि लाग्यो वरी पनि लाग्यो,
2: वरी खुसी त अब भर्ती भयो खुसी लागिहाल्यो, तब वरी चाहिँ के लाग्यो भन्दा कहाँ जाने होला परिवारबाट कहिले पनि टाढाको थिएन होइन परिवारबाट टाढा गइयो अनि त्यहाँको सिचुएसन के छ कोसँग भेटिन्छ कसरी चल्छ भन्ने कुरो चाहिँ ओरी लागेको थियो, अनि त्यसपछि हामी त्यहाँबाट चाहिँ बल्ल बसमा आयौँ, त्यतिखेरसम्म प्लेन पनि चढेको छैनौँ,
1: अब तपाईँ त ख्याल ख्यालमै भर्ती हुनुभएको छ, म जस्तै हो म चाहिँ तिन तालमा भर्ती भएँ, सुरुमा चाहिँ फाइनलमा फेल भइयो त्यसपछि सेकेन्डमा हात उठाएर गइयो थर्ड टाइममा फेरि भर्ती लागेर आएको, हाम्रो पनि एकजना विक्रम भन्ने साथी हुनुहुन्थ्यो उहाँले जाउँ भनेर चाहिँ क्याम्पमा त्यतिकै हुल हामी पनि हुलमुलमै गएको कि एक्सर्साइज केही थिएन, तपाईँ र मेरो स्टडी एउटै रहेछ, तपाईँ एकै तालमा भर्ती हुनुभयो तर म चाहिँ अब तिन तालमा,
2: यो एक तालमा भर्ती नभएको सायद म ट्राई पनि गर्ने थिइनँ होला, किनभने मैले इन रियालिटीमै भन्नुपर्दा अनेस्टली मेरो छातीमा हात राखेर भन्नुपर्दा भर्ती हुन्छु भन्ने मैले सोचेको पनि थिइनँ, अनि त्यही साथीहरूको कारणले आएँ अनि फर्स्टमै भर्ती भइहालेँ, इनकेस फर्स्टमा केही कारणले फेल भएको आई वुडन्ट बी ट्राइङ सेकेन्ड टाइम,
1: घरमा जानुहुन्थ्यो कहाँ गइस भन्नुहुन्थ्यो होला बाबाले अनि त्यतिमा भनेर गाली गर्नुहुन्थ्यो तपाईँ आउने कुरै भएन
2: हजुर, त्यसले गर्दाखेरि त्यो भर्ती भएपछि चाहिँ काठमाडौँमा आएर काठमाडौँमा आएपछि नै बल्ल
1: ओके अब यो प्रसङ्ग चाहिँ हामी पाँचौँ एपिसोडमा जोड्नेछौँ दाई, थ्याङ्क यू भेरी मच, इन्ट्रेस्टिङ कहानी है तपाईँको डिआरले लो भर्ती भएपछि भन्दाखेरि त्यो जमाना थियो
2: मेरो लाइफ भने नि मैले आइ एम ग्रेटफुल विथ द ब्रिगेड अफ वर्कर्स एन्ड द क्युओजिएलआर किनभने त्यहाँदेखि 2038 सालदेखि अहिलेसम्म एकदम इन्ट्रेस्टिङ छ हजुर मेरो लाइफको
1: दाई, थ्याङ्क यू भेरी मच, अर्को हप्ता भेटौँ होला,
2: थ्याङ्क यू हजुर,
1: हजुर प्रकाश दाईलाई धेरै धेरै धन्यवाद, उहाँ कसरी भर्ती हुनुभएको रहेछ भनेर त्यो भेरी वर्ड चाहिँ तपाईँले उहाँकै मुखबाट सुन्नुभयो, मलाई पनि एकदमै इन्ट्रेस्टिङ लाग्यो, दाईलाई धन्यवाद दिँदै र अर्को पाँचौँ एपिसोडमा भेट्ने भाषा राख्दै मैले नि बिदा मागेँ, हस् त नमस्ते।
3: Right, left, left, solitude on the march.

हजुर, कार्यक्रम छड्के सलाम साँच्ची नै एकदमै रोचक लाग्यो होइन। सायद यहाँहरूमध्ये धेरैले पनि सुन्ने मौका पाउनुभयो होला। हो, पहिले यसरी ब्रिटिस आर्मी जोइन गर्दा होइन, उहाँहरूको रमाइलो अनुभव, त्यो आफ्नै रमाइलोपन थियो र त्यो रमाइलोपनले पनि अहिले अतीतलाई सम्झेर पनि अझै रमाइलो बनाउन सकिन्छ भनिन्छ नि। कति कुराहरू तपाईँको जिन्दगीमा खुसी ल्याउनको लागि अतीतलाई पनि सम्झिनुपर्छ भने जस्तै हो। आजको गेस्ट हुनुहुन्थ्यो स्टाफ सर्जन रिटायर्ड प्रकाश राउतसँग सहकर्मी साथी योगराज राईजीले गर्नुभएको कुराकानी पछि भने आउनुहोस्। अब यो कार्यक्रम दोस्रो घण्टालाई समापन गर्नको लागि हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ। गाउने पालो भएको छ अन्जु पन्त। अन्जु पन्तले गाउनु हुने यो गीत होइन रहेछ श्रोता, यो गीतमा सुर भरेका छन् स्वरूप राज आचार्य।

0: pe live, buddy.
1: On air.
0: App-ma.
1: Ani smart speaker-ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरदेखि कमला पुलसम्मको 87 किलोमिटर सड़क खण्डमा कालोपत्रे सकिन लागेको सरकारले जनाएको छ। ग्रामीण क्षेत्रमा 4 लेन तथा शहरी क्षेत्रमा 4 लेनसहित 6 मिटरको सर्भिस लेन निर्माण हुने आयोजनाको भौतिक प्रगति 81% पुगेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। लहानको ओभरपास बाहेक अधिकांश निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य छ। सन् 2020 सुरु भएको यो आयोजना पछिल्लो समय ठेक्का तोड्नुपर्ने अवस्थासम्म पुगेको थियो। सशस्त्र प्रहरीका 1296 प्रहरी दीक्षित भएका छन्। सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान माता तीर्थ र अन्य शिक्षालयमा आधारभूत तालिम सम्पन्न गरेका जवान दीक्षित भएका हुन्। 11 महिनाको तालिम पुरा गरेका प्रशिक्षार्थी जवान दीक्षित भएका सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। सबभन्दा बढी संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना तालिम शिक्षालयबाट 233 जना दीक्षित भएका छन्। राप्रपाकी प्रमुख सचेतक खुसबु ओलीले संसदको बर्खे अधिवेशन कानून निर्माणका दृष्टिले प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ। संसदीय रिपोर्ट कार्ड सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले सत्तापक्ष र प्रतिपक्षबीच राजनैतिक आरोप प्रत्यारोपमा संसद केन्द्रित हुँदा जनसरकारका विषय र कानुनी बहस कमजोर बनेको उल्लेख गर्नुभएको छ।
4: यसपटकको सदनमा चाहिँ मेरो आफ्नो व्यक्तिगत अनुभवमा भन्नुपर्दा कानुन निर्माणमा हामी अलिकति कमजोर भयौँ भन्ने जस्तो लाग्यो। सिङ्गो संसदै सरकार व्यवस्थापिका चाहिँ सँगसँगै हिँड्न सकेन भन्ने पनि मेरो अनुभव रह्यो। प्रतिपक्ष पनि केही हदसम्म अरू बेला भन्दा एउटा बहुमतको सरकारसँग अलिकति कमजोर रहे तापनि प्रतिपक्षको भूमिकामा हामीले सक्दो जनताका मुद्दाहरू उठाउने र खबरदारी गर्ने प्रयासहरू पनि निरन्तर गर्यौँ। र मलाई के लाग्यो भने एज अ पार्लियामेन्टेरियन हामीलाई जनताले यत्रो ठुलो म्यान्डेट दिएर पठाइसकेपछि हाम्रो प्रमुख दायित्व चाहिँ ऐन बनाउनेमा हुनुपर्ने थियो। तर त्यो भन्दा पनि त्यो सिङ्गो सदन सत्तापक्षभित्र पनि र प्रतिपक्षमा अलिकति पोलिटिकल चार्जिङमा बढी डेभिएट भयो कि।
3: गुल्मी अर्घाखाँची र पाल्पाका कोटघर तथा शक्तिपीठ 2224 राज्यका युद्धसँग जोडिएका इतिहास हुन्। हरेक वर्ष यिनै कोट तथा शक्तिपीठमा दशैंको घट स्थापनासँगै भव्य तरिकाले पूजा हुन्छ। तर केही वर्ष यता भने बसाई सराईको कारण कोटघर र शक्तिपीठमा दशैं पूजाको रौनक घट्दै गएको छ। बुटवलबाट छवि पाण्डे।
5: पहिले जस्तो छैन, यो जेनेरेसनको कारण पनि हो सर। पहिले जस्तो हाम्रो बुवाहरूका पाला जस्तो हुने भएन, फेरि हाम्रो पाला जस्तो छोरा नातिया पाला हुन्न। यो त्यस्तै गर्दै गर्दै परिमार्जित आस्था गरून्, आस्था राखुन्, मान्छे चाहिँ कम माइग्रेसन हुन् भन्ने त छ, तर भनेर त भएन। फेरि
6: गुल्मी अर्जाईका माधव खनाल पहिलेको जस्तो गरी कोटघरका शक्तिपीठमा घट स्थापनादेखि 9 दिन हुने पूजाको रौनक हराउँदै गएको बताउँदै अर्जाईको कोटघरमा पहिले धेरै रमाइलो हुन्थ्यो, तर अहिले बसाई सराईकै समस्याले पूजाकै रमाइलो घट्दै गएको उहाँको भनाइ छ। अर्जाईमा मात्रै होइन, अर्घाखाँचीको छत्रकोटको कोटघरमा पनि पहिले जस्तो रमाइलो हुन छाडेको अर्घाखाँचीका टिकाराम पाण्डेको गुनासो छ।
7: अब हामी पनि कयौँ वर्ष भयो कोटा कोटातिर त अब निर्माण कार्य गाउँको अलिकति गरिरहेको, अब मान्छे त अब यस्तै छ, मान्छे नयाँ जनशक्ति विदेशतिर कता कता अम्ती अम्ती गर्छ, अब बुढौली पनि छ गाउँमा, छैन भन्नाले ठ्याक्कै हराइ भन्दाखेरि घट्दै गएको छ, अब मान्छे पनि छैन गाउँमा।
6: तर गुल्मीको धुरकोटमा रहेको रजस्थलको कोटघरमा भने बसाई सराईले कुनै प्रभाव नपरेको स्थानीय धुरकोट छ। रजस्थलका वडा अध्यक्ष कृष्ण बहादुर नेपाली दावी गर्नुहुन्छ,
8: बसाई सराईले कोटलाई प्रभाव पारेको छैन, कोट जाने अलिक चर्चित ठाउँ भएको भएर बसाई सराई त गएका पनि यहाँ आउनुहुन्छ, अनि पूर्णिमाका दिन त भिड भाडै हुन्छ, बसाई सराईको पनि आउनुहुन्छ, त्यहाँ हाम्रो ठुलो मेला लाग्छ धुरकोट कोटमा।
6: ऐतिहासिक कोटघर तथा विभिन्न शक्तिपीठमा घट स्थापनासँगै दशैं विशेष पूजा सुरु हुने गर्दछ। तत्कालीन 2224 राज्यका इसमा मुसिकोट, धुरकोट, चन्द्रकोट, चारपाला, घमिर, अर्जाई, रेसुङ्गा, मरभुम, अर्खाबाङ, वामी, छत्रकोट लगायतका शक्तिपीठमा परम्परागत रूपमा पूजा हुँदै आएको छ, तर बसाई सराईले भन्ने प्रभाव पारेकोमा स्थानीयको चिन्ता छ।
3: डिभिजन वन कार्यालय तनहुँले गएको आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानबाट 46 वटा वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरेको छ।
2: कार्यालयका प्रमुख मनोज राणाभाटका अनुसार उद्धार गरिएका वन्यजन्तुमा चितुवा, चरीबाघ, मृग, अजिङ्गर, सर्प, गिद्ध, बाँदर र स्याल लगायतका छन्। अधिकांश वन्यजन्तुलाई जीवितै उद्धार गरी प्राकृतिक वासस्थानमा छाडिएको छ। सो अवधिमा दुईवटा चितुवा र एउटा स्याल मृत अवस्थामा फेला परेका थिए भने एउटा चितुवा घाइते अवस्थामा भेटिएको थियो। यसै गरी वन्यजन्तुको आक्रमणबाट मानिस, पशुधन र कृषिबालीमा पुगेको क्षति बापत कार्यालयले 7,39,370 रुपियाँ राहत वितरण गरेको छ। बाँदर र भालुको आक्रमणबाट घाइते भएका मानिसलाई 2,18,000 रुपियाँ, पशुधनमा क्षति पुगेका किसानलाई 5,07,000 रुपियाँ र कृषि बालीमा क्षति पुगेका किसानलाई 14,250 रुपियाँ राहत उपलब्ध गराइएको।

युवाहरूको संसार युथ ड्रिम्स. यस कार्यक्रममा युवाहरूको चिन्तन मनन र युथ भिजनका बारेमा चर्चा हुनेछ. विश्वमा सामाजिक आर्थिक राजनीतिक शैक्षिक र विकास निर्माणमा युवाहरूको सक्रिय भूमिका र सफलता रहँदै आएको छ. युवा संसार अथवा युथ ड्रिम्समा युवाहरूको जीवनको सङ्घर्ष सफलता चाहना र भविष्यका योजनाहरू सेयर गर्नेछौँ. युवा समय भनेको जोस जाँगर र सृजनात्मक रचनात्मक नलेज एबिलिटिज एन्ड स्किल्सबाट नै घर परिवार र समाज अनि देशको लागि अघि बढ्ने समय हो. आउनुहोस् अब युवा शक्तिको बारेमा हामी कुराकानी गर्दै जानेछौँ.

0: बीएबीएस कर्का रेडियोबाट युथ ड्रिम्समा मेरो गेस्ट हुनुहुन्छ वान अर्जर बी कम्पनीबाट राइफलम्यान प्रवीण विष्ट इन्टेक 24 तपाईँलाई बीएबीएस कर्का रेडियोमा वेलकम छ।
1: धन्यवाद दिदी हजुरलाई।
0: अनि सोफार अहिलेसम्म पल्टन घरमा कस्तो भइरहेको छ भाइ, तपाईँको अनुभव सुनाउनुहोस्।
1: अहिलेसम्म दिदी रमाइलो भइरहेछ, गुर्जेहरू भाइहरू आइरहेछ, पल्टन घर चाहिँ रमाइलो भइरहेछ।
0: ओके, अहिले कति वर्ष भयो वान आर्जरमा आउनुभएको?
1: म वान आर्जरमा आएको 2 वर्ष अब 3 वर्ष हुन्छ दिदी।
0: यो वर्ष तपाईँहरूले दसैँ पार्टी पनि मनाइसक्नु भयो है?
1: हजुर दिदी, हामीले दसैँ पार्टी मनायो।
0: कतिको रमाइलो भएको थियो
1: योचोटिको दसैँ पार्टी? चाहिँ रमाइलो भयो, तर पहिलाको जस्तो चाहिँ अलि भएन, किनभने प्रायः जसो उता जर्मनीमा आर्टीमा डिप्लोय भइरहेको छ, त्यही भएर कम मान्छेले चाहिँ अलि तर रमाइलो भयो दिदी।
0: रमाइलो त रमाइलो भयो, मान्छे मात्रै कम भयो नि।
1: हजुर दिदी।
0: ओके, भनेपछि जेनजीहरू पछाडि हुनुहुन्थ्यो नि, बढी हल्ला गर्ने टिममा हो तपाईँहरू?
1: हजुर दिदी, त्यस्तै त्यस्तै हो हजुर, पछाडि
0: त्यस्तै त्यस्तै हो होइन। जे एकदमै रमाइलो भएको थियो है।
1: हजुर दिदी,
0: सबै प्रोग्राम सकिसकेपछि आरएसएम साहबले यस सबै जानुभयो,
1: सबै अगाडि पछि स्टेजमै जम्पिङ भएर
0: स्टेजमै जम्पिङ भएर हाम्रो डान्सर सरिस्मा मगर,
1: हजुर दिदी,
0: बबाल डान्स गर्ने,
1: बबाल डान्स, हजुर दिदी।
0: भाइलाई पनि डान्स गर्न आउँछ?
1: मलाई डान्समा त छैन दिदी, मेरो
0: गाउन आउँछ,
1: गाउन पनि छैन दिदी।
0: ओके, केही छैन। पल्टनको धेरैभन्दा धेरै मेम्बर्सहरू बाहिर जाने भएको हुनाले दसैँ छिटो मनाइयो होइन। अब बल्ल दसैँ आउँदैछ अनि तपाईँहरूले दसैँमा मालसरी ग्रुपमा भाग लिनुहुन्छ होइन?
1: हजुर दिदी, हामी पुजारी र मालसरी ग्रुप दुइटा अहिले त्यहाँ डिभाइड गर्नुभएको छ।
0: ओके,
1: छ छजनामा। हजुर,
0: तपाईँहरू 12 जना?
1: हजुर।
0: अनि कुन कुन इन्टेकको पढ्नु भएको छ?
1: हामी प्रायः त 24 र 25 छौँ। 25 भाइहरू अलिक धेरै छ, हामी 24 2 जना अनि 18 22 गुर्जीहरू हुनुहुन्छ।
0: ओके, भजन गाउनु कत्तिको आउँछ त? भजन नि गाउनुपर्छ मालसरीको टिममा भएपछि त।
1: हजुर दिदी, अब सिकिन्छ बिस्तारै।
0: हरेक कुरा आफै सिक्ने त हो नि होइन, यो जिन्दगीमा सिक्दै जाने हो।
1: हजुर दिदी,
0: पल्टन घरमा ट्रेनिङ लिँदै होइन धेरै अनुभवहरू सिकिसक्नु भएको छ।
1: हजुर, सबै सिकिन्छ परिआएपछि दिदी।
0: गुड, परिआएपछि सबै सिकिन्छ। ब्रिटिस आर्मी जोइन गर्ने क्रममा तपाईँ कुन एटेम्पमा भर्ती हुनुभयो?
1: म चाहिँ दोस्रो एटेम्पमा हो दिदी।
0: अनि फर्स्ट एटेम्पमा के भएको थियो?
1: फर्स्ट एटेम्पमा मेरो अलि नेग्लिजेन्सी नै भन्छु म, किनभने फाइनलमा पुगेको इन्टरभ्यूहरू त्यस्तो मैले पक्का प्रिपेयर चाहिँ गरेको थिएन त्यही कलरमा।
0: ब्रिटिस आर्मी जोइन गर्नुको लागि तपाईँहरू लक्की भएर जम्मा 200-300 वर्षमा आउनुहुन्छ एभ्री इन्टेकमा होइन?
1: हजुर।
0: तर 1000-1000 तपाईँहरू जस्तै यङ हाम्रो भाइहरू आउनुहुन्छ र उहाँहरू कति राम्रो हुँदा हुँदै पनि कोटाभित्र पर्न सक्नुहुन्न, तपाईँहरू लक्की हुनुभयो। जब तपाईँको नाम अनाउन्स गरियो त्यो खुसियालीलाई कसरी व्यक्त गर्नुभएको थियो?
1: त्यो नाम आउँदा चाहिँ दिदी अब सुरुमा त आउनै जस्तो लाग्थ्यो, यो चाहिँ बिग्रिरहेको थियो 24 अनि अब सबैको एसएस भन्दा हामी चाहिँ लास्ट ग्रुप थियो, लास्टको उमा लास्ट दिनको सबैजना लास्ट दिनको कम फाल्छ भन्ने थियो अनि सबैको फेरि राम्रो भइरहेको थियो अनि आउन आउन जस्तो लागिरहेको थियो अनि त्यसपछि भित्र गयो। त्यही अब गल्ला साहबले अब या वेलडन नामा कङ्ग्रेचुलेसन प्रवीण भन्नुभयो, एकछिन त विश्वास लागेन, पछि अहँ भइएछ भनेर उतापट्टि जाँदा चाहिँ त्यसपछि चाहिँ खुसी लाग्यो,
0: खुसी लाग्यो।
1: हजुर दिदी,
0: सबैभन्दा पहिला यो खुसी कसलाई सेयर गर्नुभयो?
1: त्यही घरमा फोन गरेँ दिदी मैले, अनि मम्मीलाई फोन गरेर भने अनि त्यही हो। अब
0: घरमा को को हुनुहुन्छ?
1: मेरो घरमा बहिनी, मम्मी, भाउजू अनि बाबा अनि दाइ छ अनि म चाहिँ माइलो।
0: ओके, तपाईँ छोराछोरीमा माइलो?
1: हजुर दिदी।
0: अनि बहिनी र दाई मात्रै?
1: बहिनी र दाई मात्रै।
0: दाई के गर्नुहुन्छ?
1: मेरो दाई चाहिँ नेपालमा यत्तिकै बस्नुहुन्छ, अहिले विदेश जाने भन्दै हुनुहुन्थ्यो, अब के हुन्छ।
0: ओके, र नेपालमा यस्तो छ नि, एउटाले कमाई गर्यो भने अरूले यति भए हुन्छ हाम्रो परिवारमा भन्ने त्यस्तो फिल हुन्छ नि होइन?
1: हजुर।
0: भनेपछि दाई म घरमै बस्छु, मेरो भाइ ब्रिटिस आर्मी जोइन गर्यो, अब मलाई के को कमी भन्नुभएको छ कि आफै म पनि केही गर्छु भन्नुभएको छ?
1: त्यस्तै त्यस्तै छ दिदी, अब मैले त्यही विदेश जानु भनेको, अब नेपालमा यसो पैसा पठाएपछि नेपालमा म केही गर्छु भन्नुहुन्छ। अब त्यही हो, नेपालको सबैको प्रायःको सोचै त्यही हुन्छ, अब एउटाले कमाउने भएपछि अब त्यहीले पालिहाल्छ भनेर पछि आफ्नो
0: त्यस्तै सोच छ होइन?
1: हजुर, प्रायःको त्यस्तै सोच हुन्छ।
0: तपाईँको घर कहाँ प्रवीण भाइ?
1: मेरो घर नेपालगञ्ज दिदी,
0: नेपालगञ्जको
1: कोहलपुर भन्ने ठाउँमा।
0: कोहलपुर?
1: हजुर,
0: कोहलपुर एक्सप्रेस भन्ने एउटा चलचित्र पनि थियो नि।
1: हजुर दिदी, त्यही हाम्रै कोहलपुरमा बनाएको त्यो मुभी।
0: ए, त्यही बनाएको हो त्यो चलचित्र। ओके, अनि नेपालगञ्जको अरू नयाँ कुरा सुनाउनुहोस् न, के छ?
1: अब नेपालगञ्ज अब दिदी बोर्डर साइडमा पर्छ रुपैडियामा, अनि त्यहाँ अब यसो सामानहरू लिन चाहिँ सस्तो पर्छ हामीलाई त्यहाँ नेपालगञ्ज प्रायः लाइक इन्डियनहरू भेटिन्छ कि दिदी हाम्रोतिर, अनि हामी मात्र प्रायः नेपाली कमै छ त्यही हो नेपालगञ्जको
0: नेपालीहरू कमै हुनुहुन्छ
1: हजुर दिदी, प्रायः इन्डियनहरू हुन्छ त्यो त।
0: तपाईँ त नेपाली स्पष्ट बोल्नु हुँदो रहेछ, इन्डियाको बोर्डरमा छिमेकी राष्ट्र भएको हुनाले अलिअलि लवज आउँछ नि होइन?
1: हजुर दिदी, फेरि त्यता नेपालगञ्जतिर गएपछि अब बोल्ने फेरि त्यो साथीहरू त्यस्तै त्यस्तै हुन्छ, फेरि त्यता पनि हिन्दी हल्का हल्का मिक्स हुन्छ,
0: हिन्दी हल्का हल्का होइन?
1: हजुर दिदी,
0: किनभने त्यो बानी हो, सबैले त्यही प्रयोग गर्छन्।
1: हजुर दिदी,
0: त्यही जस्तो बोल्यो उस्तै
1: उस्तै आउँछ। हजुर दिदी,
0: ब्रिटिस आर्मी जोइन गर्ने बेलामा कतिको साह्रो गाह्रो हुन्छ त्यो अनुभव सुनाउनुहोस् न।
1: ब्रिटिस आर्मी अब सुरुबाट भन्नुपर्दा चाहिँ मेरो एउटा साथी छ विशेष राणा भन्ने, विशेष राणा, उसले चाहिँ अब मेरो फर्म भरिदिएको रहेछ नागरिकता मागेर, मलाई चाहिँ थाहा थिएन त्यही बेलासम्म, मैले अब मेरो पासपोर्ट केही बनाएको थिएन, अनि उसले चाहिँ एक महिना अगाडि बना भनेर मलाई पोखरा बोलाएर अनि ट्रेनिङ सेन्टरमा घरबाट पैसा मागेर उसले चाहिँ ट्रेनिङ सेन्टर बसेँ फर्स्ट इयर, मलाई केही थाहा थिएन ब्रिटिस आर्मी, म चाहिँ त्योभन्दा अगाडि इन्डियन आर्मी भिड्दै थिएँ दिदी, इन्डियन आर्मी नखुलेर बस्दै थिएँ यत्तिकै, अनि उसले त्यहाँ बोलायो, अनि पढाइमा अलिक कमजोर थियो सरकारी स्कुल पढेको, त्यसपछि त्यही बिस्तारै मिहिनेत गर्दै गयो, त्यसपछि फाइनल पुग्यो, त्यो वर्ष भएन, अनि ठिकै रहेछ, गाह्रो हुँदो रहेछ तर नसकिने चाहिँ नरहेछ भनेर चाहिँ पछि ट्राई गर्दा चाहिँ भयो दिदी। हजुर,
0: तपाईँ नेपाली मिडियमबाट पढ्नु भएको है?
1: हजुर दिदी,
0: क्वेसनहरू इङ्ग्लिसमा आउँछ नि त होइन?
1: हजुर दिदी, इङ्ग्लिसमा आउँछ, त्यही अलिक साह्रो पर्दो रहेछ। हजुर,
0: आखिर कोसिस गर्यो भने ब्रिटिस आर्मी जोइन गर्नको लागि एजुकेसनमा बढी फोकस हुँदो रहेछ कि तपाईँको फिजिकल फिटनेस अनि ओभरअल एक्टिभिटिज?
1: अब सबैमा इक्वल हुन्छ दिदी, अब हजुरले लाइक अब एजुकेसन पनि राम्रै गर्नुपर्छ, अनि फिटनेस पनि, फिटनेसलाई अलि प्रायोरिटी दिन्छ, फिटनेस पनि हान्नै पऱ्यो, अनि एजुकेसन त त्यही इङ्ग्लिसहरूबाट सोध्छ प्रायः, क्वेसन आउटै हुन्छ त्यही आफ्नो बारेमा भन् त्यस्तो त्यस्तो त मात्र हुन्छ दिदी,
0: क्वेसन आउट हुन्छ
1: हजुर प्रायः, त्यही अलिअलि एक दुईवटा क्वेसन चाहिँ नयाँ आउँछ, अब त्यसलाई ट्याकल गर्यो भने एजुकेसन ठिकै हुनुपर्ने हो दिदी,
0: अनि लकले फेभर गर्यो,
1: लकले फेभर गर्ने हजुर दिदी, लक पनि चाहिन्छ,
0: अनि त्यसको लागि डिसिप्लिन हुनु पर्यो, अनि सबै कुरा जरुरी छ नि होइन?
1: हजुर,
0: अनि अघि यहाँले कुराकानी गर्दै हुनुहुन्थ्यो, मेरो साथीले मलाई इन्ट्रोड्युस गराउनु भयो ब्रिटिस आर्मीको ट्रेनिङ यहाँ हुन्छ त्यहाँ हुन्छ भन्नुभएको थियो नि, उहाँको नाम के पर्यो भाइ?
1: उसको नाम चाहिँ ब्रिजेश राणा।
0: ब्रिजेश राणा, अनि ब्रिजेश राणा भाइ चाहिँ कहाँसम्म पुग्नु भयो, अथवा उहाँ पनि तपाईँसँगै जोइन गर्नुभयो कि के भयो भाइ?
1: ऊ पनि फर्स्ट फेजमा चाहिँ रिजनलसम्म चाहिँ मैसँग पुगेको दिदी, अनि मेरो चाहिँ नाम आयो, उसको चाहिँ अलि नाम आएन
0: है।
1: हजुर, सेकेन्ड फेजमा फेरि उसको चाहिँ हाइपर एक्सटेन्सनमा नो रिएप्लाईमा नाम आएछ, त्यही अर्को सेकेन्ड फेजमा फेरि मलाई, त्यसपछि हाम्रो भेट पनि भएको छैन दिदी त्यही फेसबुकमा। हजुर,
0: कहिलेकाहीँ यो सोसियल मिडियाको माध्यमबाट कुराकानी भएको छैन?
1: कुराकानी त हुन्छ दिदी तर
0: प्रत्यक्ष
1: चाहिँ भेट भएको छैन।
0: ओके, अनि तपाईँलाई कस्तो लाग्छ, उहाँ जोइन गर्न सक्नु भएन, तपाईँ जोइन हुनुभयो होइन, तपाईँ सफल हुनुभयो, कस्तो लाग्छ तपाईँलाई?
1: अब आफ्नो लागि त खुसी लाग्यो दिदी, तर मलाई यहाँसम्म ल्याउने साथी चाहिँ अब उसको चाहिँ त्यो असफल हुँदा चाहिँ अर्कै लागेको थियो, तर उसले पनि पछि अहिले क्यानाडा छ दिदी, तर दुइटै अब ठिकै भइरहेछ, हाम्रो फेसबुकमा बोलचाल हुन्छ, त्यही अब पुरानो कुराहरू भएर रमाइलोको लागि भइन्छ, अलि दुइटा सँगै भइन्थ्यो भन्ने कुरा हुन्छ।
0: उहाँ पनि नेपालगञ्जदेखि नै हो?
1: हजुर, ऊ पनि मेरै छिमेकी हो दिदी, हामी पहिला त्यो दौड रनिङ गर्नेवाला भेटेको छिमेकीहरू, त्यसपछि चाहिँ ऊ क्यानाडा, म अहिले यता भएछ।
0: ओके, यो कुराकानीलाई एकैछिन रोकेर हामी साङ्गीतिक विश्राम लियौँ। प्रवीण भाइ
1: हुन्छ, धन्यवाद दिदी।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

0: बीएबीएस रेडियो सुनिराख्नु भएको छ र आजको मेरो गेस्ट हुनुहुन्छ राइफलम्यान प्रवीण बिष्ट. उहाँ वान अर्जर बी कम्पनीबाट हुनुहुन्छ, इन्टेक 24. प्रवीण भाइ, तपाईँलाई पुनः कार्यक्रममा स्वागत छ.
1: धन्यवाद दिदी.
0: भाइहरू, अब यो हामी सेकेन्ड फेजमा छौँ तपाईँसँग. भाइहरू भन्नाले पनि जुनियर भाइहरू पनि हुनुहुन्छ, हामी पछि कुराकानी गर्नेछौँ. अब एउटा रमाइलो गेम पनि खेलौँ. म केही रिडलहरू पनि सोध्छु है भाइ, एउटा रमाइलो प्रसङ्ग सुनाउँछु है. यो रिडल हो, कपडाको छाला फलामको हाड, खुम्च्याउँदा लट्ठी फुकाउँदा आड, के हो?
1: कपडाको छाला.
0: कपडाको छाला फलामको हाड, खुम्च्याउँदा लट्ठी फुकाउँदा आड हुन्छ, के हो?
1: त्यो त अलि आइडिया आएन दिदी.
0: आइडिया आएन, ठिकै छ. यो सबै आउँछ भन्ने पनि छैन, होइन? सिम्पल रिडल छ, यसमा सही एन्सर भनेर पुरस्कार पनि छैन. अनि एन्सर आएन भनेपछि अप्ठ्यारो मान्नु पनि पर्दैन. एउटा फन हो, एउटा रमाइलो कुराकानी हो है. अर्को एउटा रमाइलो प्रसङ्ग, इङ्ग्लिस वर्डहरूलाई नेपालीमा, प्रेसर कुकरलाई नेपालीमा के भनिन्छ?
1: प्रेसर कुकरलाई दिदी,
0: प्रेसर कुकरमा खाना पकाउनु भयो?
1: हजुर, पकायो दिदी.
0: पकायो, हामीले पकाएर दिनहुँ पनि खान्छौँ, होइन?
1: हजुर दिदी.
0: ओके, तपाईँहरू त मुगलिसै हुनुहुन्छ. यहाँ छ कि छैन तपाईँहरूको प्रेसर कुकर?
1: यहाँ पनि छ दिदी.
0: यहाँ पनि छ, होइन? तर हामी सबै प्रेसर कुकर प्रेसर कुकर भन्छौँ. यसको टिपिकल नेपाली नाम छ
1: अब दबाब कुकर.
0: दबाब कुकर,
1: हजुर, त्यस्तो लाग्यो दिदी. प्रेसर भनेपछि दबाब भयो, कुकर त नेपालमा कुकरै भन्छ.
0: कुकरलाई कुकर नै भन्छ,
1: हजुर दिदी, त्यस्तो लाग्यो.
0: COOKER कुकर, हजुर. ओके, म कुनै दिन हाम्रो श्रोताहरूलाई सुनाउने छु. अर्को एउटा रमाइलो प्रसङ्ग है,
1: हजुर दिदी,
0: माइक्रोस्कोपलाई नेपालीमा के भनिन्छ? माइक्रोस्कोपलाई नेपालीमा के भनिन्छ?
1: के यन्त्र भन्छ दिदी त्यसलाई चाहिँ? अब
0: हो, यन्त्र चाहिँ पक्का यन्त्र हो, होइन? के यन्त्र भनिन्छ होला भाइ?
1: त्यो त आइडिया भएन.
0: आइडिया भएन, केही छैन. रमाइलो फनको लागि हो. अब तपाईँहरू नेपाली मिडियमबाट पढेको, होइन? नेपाली उखान टुक्काहरू थुप्रै छन् क्या है, नेपालीहरूको एकदमै गजब गजबको नेपाली उखान टुक्काहरू छ. त्यो सुन्दा रमाइलो पनि लाग्छ है.
1: हजुर दिदी.
0: र यसै क्रममा म एउटा नेपाली उखान टुक्का तपाईँलाई सोध्छु, अनि त्यसको मिनिङ के हो है त. नेपाली उखान टुक्का तपाईँले कतिको प्रयोग गर्नुहुन्छ भाइ?
1: पहिला हेरिन्थ्यो दिदी, अलिअलि, आजकल त
0: ओके, ठिकै छ, केही छैन. नेपाली उखान टुक्कामा हामीले धेरै पटक सुन्ने गरेका छौँ. आमा भन्दा छोरी जान्ने के हो?
1: आमा भन्दा छोरी जान्ने रोक्नु दिदी, यो चाहिँ सुने सुने जस्तो लाग्यो मलाई.
0: सुने सुनेको होइन, आमा भन्दा छोरी जान्ने. अथवा अर्को भनौँ न त, कालो अक्षर भैँसी बराबर के हो?
1: त्यो चाहिँ पढ्न नजान्ने हो दिदी.
0: अनि त्यस्तै गरी, आफू नमरी स्वर्ग देखिँदैन.
1: त्यो चाहिँ आफू नमरी स्वर्ग देखिँदैन, सुँगुर के, होइन? आफू जबसम्म आफूलाई पढ्दैन दिदी, तबसम्म चाहिँ आफूले आफूलाई केही कुरा थाहा हुँदैन.
0: सफलता पाउनको लागि आफैले नै मेहनत गर्नु पर्यो, होइन? जबसम्म आफूलाई पर्दैन अनि थाहै हुँदैन, दुःख पर्यो भनेर एकदमै हतोत्साही हुनु पर्दैन. दुःखबाट नै फेरि हामी त्यो दुःख सधैँ एकै ठाउँ बस्दैन कि, दुःखलाई पार लगाउँदै हामी सुखानुभूति अनुभव गर्न सक्छौँ. ओके, एकदमै रमाइलो. अब डिफरेन्ट किङको विषयमा कुराकानी गरौँ है. किङ अफ डिफरेन्ट क्याटेगोरिज, जङ्गलको राजा कसलाई भनिन्छ?
1: सिंहलाई दिदी.
0: सिंहलाई. सिंहलाई किन राजा भनेको? हात्ती भन्दा ठुलो पनि छैन, होइन? अनि जिराफ भन्दा अग्लो पनि छैन, तर जङ्गलको राजा सिंह भनिन्छ नि, किन होला?
1: उसको आँटले गर्दा दिदी, उसको लाइक शक्तिले, अब उसले देखाउनै पर्दैन, उसले चाहिँ के भन्छ त्यसलाई, अब हप्काएर लाइक उसको करेजले नै उसलाई चाहिँ राजा बनाएको जस्तो लाग्छ.
0: सही कुरा. अब हात्ती जत्रो ठुलो पनि छैन, जिराफ भन्दा अग्लो पनि छैन, तर सिंह जङ्गलको राजा हो नि, होइन? उसको एउटा गर्जन, उसको एउटा स्वभाव र उसले सोच्ने तरिका नै के हो त, जङ्गलको राजा हो नि त्यो. ओके, स्पोर्ट्समा सबैभन्दा बेस्ट के हो? किङ अफ स्पोर्ट्स केलाई भनिन्छ?
1: किङ अफ स्पोर्ट्स भनेर त फुटबललाई भनिन्छ कि दिदी, के हो?
0: मिलाउनु भयो, फुटबल. तपाईँको इन्ट्रेस्ट?
1: मलाई त्यही फुटबल खेल्न मनपर्छ दिदी.
0: ए हो,
1: हजुर. अनि म रनिङहरू अलिअलि हान्छु दिदी.
0: रनिङ कतिको हान्नुहुन्छ त त्यसो भए?
1: रनिङ त ठिकै हो दिदी, हजुर.
0: भनेपछि तपाईँलाई बिएफटी सजिलो लाग्छ?
1: हजुर, बिएफटीहरू हानिरहन्छु.
0: गुड गुड. मान्छे पनि अलिक पातलो हुनुहुँदो रहेछ,
1: हजुर दिदी.
0: अनि फुटबल कुन पोजिसनबाट खेल्नुहुन्छ?
1: म चाहिँ स्ट्राइकर खेल्छु दिदी.
0: स्ट्राइकर,
1: हजुर.
0: नेपाल कपमा खेल्नुभयो?
1: नेपाल कपमा त खेल्न पाएको छैन.
0: ओके, अस्ति भएको थियो नि इन्टेक कप.
1: हजुर दिदी, त्यसमा चाहिँ खेलेँ दिदी.
0: इन्टेक कपबाट खेल्नुभयो?
1: हजुर खेलेँ दिदी.
0: गुड. यसपटक इन्टेक कप 23 विनर भएको होइन?
1: हजुर दिदी 23
0: अनि इन्टेक 24 कुन पोजिसनसम्म पुग्यो?
1: 24 त त्यो सेमी फाइनलमा बाहिर भयो.
0: सेमी फाइनलबाट आउट भएको?
1: हजुर दिदी.
0: तपाईँहरू राम्रो खेल्नु भएको थियो,
1: मैले
0: देखाएको थिएँ रातिको 10 बजेसम्म खेलेको नि होइन? यो चाहिँ कुन महिनामा भएको थियो रे?
1: इन्टेक कप अगस्टमा दिदी.
0: प्रेजेन्टेसन गर्ने बेलामा एकदमै डे लाइट गइसकेको थियो, अँध्यारो भइसकेको थियो होइन? कारबाट लाइट
1: बालेर
0: प्रेजेन्टेसन गरेको होइन?
1: हजुर, प्राइस गिभिङ सबै
0: एकदमै रमाइलो भएको थियो है.
1: हजुर.
0: अनि तपाईँको मनपर्ने कुनै स्पोर्ट प्लेयरहरू अथवा टिम भनौँ न, कुनै क्लब अथवा प्लेयर कसलाई सपोर्ट गर्नुहुन्छ?
1: मलाई चाहिँ अहिले क्लबमा भन्नुपर्दा दिदी, म चाहिँ अहिले बार्सिलोनालाई अलिक फलो गर्दैछु. त्यो कन्ट्री भन्नु पर्दा चाहिँ तर अर्जेन्टिना चाहिँ अलि मलाई तिनीहरूको टिमवर्क चाहिँ मनपर्छ दिदी. तिनीहरू खेल्ने टिममा तिनीहरूले लिडरलाई गर्ने बिहेभियर चाहिँ त्यो रेस्पेक्ट चाहिँ मलाई त्यो अर्जेन्टिनाले अलि बढी नै गर्छ, त्यही भएर त्यो अर्जेन्टिनालाई.
0: ओके. प्लेयर?
1: प्लेयर चाहिँ
0: लियोनेल मेस्सी.
1: हजुर.
0: लियोनेल मेस्सीले जस्तै ड्रिपलिङ गर्न आउँछ?
1: त्यस्तै त्यस्तै हो म पनि दिदी.
0: गुड, कोसिस छ होइन?
1: कोसिस छ,
0: एक्सलेन्ट. कोसिस गर्दै गर्नु होला. अनि गीत सङ्गीत कतिको मनपर्छ?
1: गीतहरू त सुन्छु दिदी, गीतहरू सुनेर सुतिरहन्छु म.
0: ओके. कुन जनरको गीत बढी मनपर्छ तपाईँलाई?
1: म अब दिदी गीतहरू चाहिँ मुड अनुसार सुन्छु. कहिले अब लाइक स्याड भएको बेला अब स्याड गीत सुन्छु, ह्याप्पी भएको बेला अब लाइक डिस्कोहरू त्यस्तो सुन्छु. कहिले सुजन चापा गाई अनि बाटिका किम राई उहाँहरूको सुन्छु.
0: तपाईँ अब पुजारी गर्दै हुनुहुन्छ दसैँभरि होइन? तपाईँहरूले मासु पनि नखाएर बस्नुहुन्छ नि है?
1: हजुर, मासु प्याज केही नखाने.
0: माछा मासु होइन? अनि अदुवा लसुन भटमास केही खानुहुन्न?
1: नखाने.
0: ओके. आजभन्दा पहिला गर्नुभएको थियो?
1: फर्स्ट टाइम हो दिदी मेरो यो.
0: अनि नेपालमा पूजा गर्नुहुन्थ्यो, यस्तो व्रत राख्नु भएको थियो?
1: व्रत त मैले प्राय राखेन दिदी.
0: दसैँ मान्नुहुन्छ?
1: दसैँ मान्नुहुन्छ.
0: तपाईँहरूलाई एकदमै धेरै धेरै शुभकामना. अब तपाईँले रोज्नु भएको मिठो गीत सुनाऊ. नेक्स्ट विक भने इन्टेक 25 हामी अर्को भाइसँग कुराकानी गर्नेछौँ, शिशिर भट्टराईसँग.
1: हुन्छ दिदी.
0: ओके, थ्याङ्क यू. बाई.

हजुर, आजको युथ ड्रिम्समा हामीले गोर्खा ब्रिगेडबाट यङ भाइहरूसँगको कुराकानी त सुन्यौँ श्रोता. आउनुहोस् अब भने हामीलाई मनु बहिनीले पनि गीत सुन्ने मौका पाउनु भयो.

0: सम्म त खाना पनि खाइसक्नु भयो होला। अनि त्यसै गरी कैलाश भाइ हुनुहुन्छ ननिटन युकेबाट, उहाँले पनि यो गोधुली कार्यक्रम सुनिराख्नु भएको रहेछ र समयले साथ दिएमा रूपा दिज्यू मलाई एउटा गीत सुनाइदिनु होला, अन्जु पन्तको कुनै पनि गीत भन्नुभएको छ र त्यो गीत उहाँलाई मनपर्छ। अनि त्यस्तै गरी सम्पूर्ण रिलेटिभ्स, फेसबुकका साथीहरू र गोधुली कार्यक्रम सुनेर बस्नुहुने सबै सबैलाई मिठो सम्झनासहित उहाँले सुनाउन चाहनु भएको छ। हामी अन्जु पन्तको स्वरमा एउटा गीत सुन्नेछौँ, तर यस गीतका अरिजिनल सिङ्गर भने तारा देवी रहेका छन्। तारा देवीले गाउनुभएको बसन्त नै बस्न खोज्छ यहाँ। यति बेला तपाईँ फुर्सदमा हुनुहुन्छ भने यो गीतमा छम छमी नाच्न सक्नुहुनेछ हाम्रा आदरणीय श्रोताहरू, र त्यो गीत म सुनाउने छु हाम्रो कैलाश भाइको लागि। त्यसभन्दा अगाडि भने छोटो विश्राम।
1: यो PFBS गोर्खा रेडियो हो।
2: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।

हजुर, माइती घर माइती घर नेपाली चलचित्र माइती घरबाट यो मिठो गीत हामीले सुनिरहेका थियौँ अन्जु पन्तको स्वरमा। यस गीतका अरिजिनल सिङ्गर भने तारादेवी हुन् र तारादेवीको नाम के हो, पुरा नाम तपाईँहरूलाई थाहा छ होला नि होइन? तारादेवीको पुरा नाम म कुनै दिन तपाईँलाई पनि सोध्नेछु, रेडी बनाएर राख्नुहोला भन्दै अहिलेको लागि भने उदित नारायण झा र दिपा झाले गाउनुभएको यो दसैँ आइरहेको छ, दसैँको अवसरमा हामी मिठा मिठा गीतहरू सुनौँ र तपाईँहरूको आफ्नो लोकल एरियामा पनि दसैँ मनाइसक्नुभयो होला र धेरैजसो स्थानहरूमा भने दसैँपछि दसैँ यस वर्षको लागि विकडेजमा परेको हुनाले पनि दसैँ तपाईँहरूले आफ्टर दसैँपछि पनि आफ्नो कम्युनिटीमा दसैँ मनाउँदै हुनुहुन्छ, त्यो पनि एउटा रमाइलो कुरा हो। जब दसैँ र तिहार सँगसँगै आइरहेको हुन्छ अनि दुवैको शुभकामना आदान प्रदान गर्नु पनि मजा आउँछ होइन? र तपाईँहरूको आफ्नो लोकल स्थानहरूमा दसैँका कार्यक्रमहरू मनाउँदै हुनुहुन्छ, तपाईँहरू सबै सबैलाई ह्याप्पी दसैँ भन्दै उदित नारायण झा र दिपा झाले गाउनुभएको अब यो दसैँको गीत सुनेर हामी रमाइलो गरौँ।

होइन उदित नारायण झाले गाउनु भएको. ओके, यो मिठो गीत सँगसँगै हामीलाई केही साथीहरूले, मैले अघि भनेको थिएँ अब यो गीतमा डान्स गर्नु होला भनेर, कैलाश भाइ वाउ क्या डान्सको स्टेप पठाइदिनु भएको रहेछ होइन. गीत छ बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर, कस्तो यो यसको स्टेप यस्तो राम्रो छ. तर तपाईँले माइकल ज्याक्सन टाइपको मुभमेन्ट पठाइदिनु भएको रहेछ, त्यो पनि अब त्यो पोखरी जुन एउटा ऊ छ नि पोखरीको छेउमैमा, अब त्यो त्यस्तै डान्स अलि धेरै स्टेप गर्ने हो भने त्यहाँबाट तल झर्न सकिन्छ है. एनिवे कैलाश भाइ, तपाईँ त्यसरी नाच्नुहुन्छ जस्तो मलाई लाग्दैन, तर बबाल पठाइदिनु भएको रहेछ, केही छैन. अनि रमाइलो हो यो गीतको स्टेप होइन, यो विशेष गरेर स्कुल पढ्दा हाम्रा बच्चाहरू, सायद हाम्रो दिदीबहिनीहरू पनि कति नाच्नुभयो होला होइन स्कुलको प्रोग्रामहरूमा, यो स्कुलको वार्षिकी इभेन्टहरू अथवा यो विभिन्न किसिमको इभेन्टहरू हुने गर्थ्यो त्यसमा पनि तपाईँहरूले पठाउनु, त्यसमा पनि भाग लिनुभयो होला भन्ने मैले अपेक्षा लिएको छु. इन्जोय गर्नुहोला भन्दै आउनुहोस्. अब यो कार्यक्रमबाट छुटिनुभन्दा अगाडि म तपाईँलाई एउटा रमाइलो गीत सुनाउँदै आजको यस कार्यक्रमबाट म पनि छुटिन्छु. तपाईँको बाँकी पल सुमधुर रहोस् र गीतमा स्वर भर्ने कलाकार रहेका छन् बद्री कुमार पङ्गेनी र ज्योति मगरले गाउनुभएको. अब यो गीत सुन्दै हामी पनि कार्यक्रमबाट छुट्यौँ र अन्य कार्यक्रमहरूमा हामी बढ्दै जानेछौँ. नमस्ते, गुड नाइट.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो
0: गोर्खा रेडियो
3: राष्ट्रको बहादुर गोलीको चलेर मृत्यु भएको दाङका एसपी दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। मोटरसाइकल चलेकाले नम्बर पहिचान हुन सकेको छैन। दुर्घटनामा दुईजना घाइते भएका छन्। अर्का एकजनाको अवस्था गम्भीर रहेको छ। घाइते दुवैको घोराई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। तीनजना चढेर तीव्र गतिमा रहेको मोटरसाइकल चालक पनि फरार रहेका जनाइएको छ। सुनसरीको देवानगंज गाउँपालिका एकमा असोज 3 गते भएको गोली प्रहार घटनामा संलग्न 5 जना पक्राउ परेका छन्। स्थानीय निरज यादवमाथि भएको गोली प्रहारमा संलग्न 5 जनालाई नियन्त्रणमा लिएको एसपी पुष्पराम मल्लले जानकारी दिनुभएको छ। असोज 3 गते दुई पक्षको झडपका क्रममा 24 वर्ष यादवमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। यादवको खुट्टामा गोली लागेपछि उपचारका लागि विराटनगर लगिएको थियो। दुईजना यसअघि नै पक्राउ परेका थिए। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपाली समाजमा वर्गीय विभेद केही घटे पनि जातीय तथा सामाजिक असमानता अझै कायम रहेको बताउनु भएको छ। एमाले केन्द्रीय कार्यालय च्यासलमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा उहाँले समाजको वर्ग संरचना परिवर्तन हुँदै गए पनि जात समुदाय र सामाजिक सम्बन्धमा आधारित सामन्तवादका अवशेष हट्न नसकेको बताउनु भएको हो।
4: हाम्रा नीतिहरू पनि अहिले पछिल्लो चरणमा वर्गीय भन्दा जात जाति र समुदायको आधारमा राज्यको संरक्षण राजकीय अवसर सुविधा सहुलियत पाइने व्यवस्थाहरू पनि त्यस अनुसार निर्धारण हुन थालेको हुनाले अब क्रमशः के देखिन थालेको छ भने निम्न वर्गलाई राज्यले संरक्षण र सहयोग गर्ने स्थिति चाहिँ कमजोर हुँदै जाने र हामी जातीय प्रणाली अनुसारका आरक्षणका विधिहरूमा जाने समाजलाई वैज्ञानिक भन्दा परम्परागत दृष्टिकोणले व्याख्या गर्ने त्यस्तो परिपाटी हामीले त्याग्न सकेका छैनौँ।
3: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको विकासका लागि प्रशासनिक प्रक्रिया सरल बनाउन सरकारसँग माग गर्नुभएको छ। उहाँले महासङ्घले सरकारको भ्रष्टाचार विरुद्धको अभियानलाई समर्थन गर्ने तर प्रमाण बिना उद्यमीलाई दोषी ठहर नगरी कानुनी कारवाही निष्पक्ष हुनुपर्नेमा जोड दिनुभएको छ।
5: भ्रष्टाचार विरुद्धको सरकारी अभियानलाई महासङ्घले पूर्ण समर्थन गर्दछ। कुनै पनि व्यवसाय वा कम्पनी कानुन भन्दा माथि हुँदैनन्, तर निष्पक्ष र चाहिँ कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै पनि उद्यमीले दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणको आधारमा व्यावहारिक र निष्पक्ष होस्। पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायमा अनावश्यक डर र अन्यल सिर्जना हुने गरी प्रयोग गर्नु हुँदैन। वास्तविक व्यावसायिक विवाद व्यवसायको असफलता र प्रक्रियागत त्रुटिलाई जानी जानी गरिएको ठगी भ्रष्टाचार अपराधिक कार्यबाट छुटाउनु पर्दछ।
3: सुदूरपश्चिम नाकामा दशैं मनाउन भारतबाट फर्किनेको लर्को लागेको छ। तर सुरक्षाकर्मी र भन्सार कर्मचारीबाट भने अनावश्यक शास्ति खेप्नु परेको उनीहरूको गुनासो छ। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
6: रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपालीहरू यति बेला दशैं मनाउन धमाधम घर फर्किरहेका छन्। कैलालीको त्रिनगर गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैद्यटीको झुलाघाट र दार्चुलाको धारचुला नाकाहरूबाट सयौं नेपालीहरू घर फर्किरहेका छन्। तर यसरी घर फर्किरहेका नागरिकहरूले सीमा नाकामा भने शास्ति खेप्नु परेको गुनासो सुनाएका छन्। विशेष गरी भारतीय कस्टम सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मी र गाडीवालाबाट उनीहरूले समस्या झेल्दै आएका छन्। यहाँका काम गर्न सक्ने उमेर समूहका अधिकांश नागरिकहरू रोजगारीका लागि भारतका विभिन्न सहर पुग्ने गरेका छन्। परिवार तथा बाल बच्चाका लागि ल्याएका कपडा समेत सीमा सुरक्षामा खटिएका दुवै तर्फका सुरक्षा कर्मीले फालिदिने, पैसा असुल्ने लगायतका दुःख दिइरहेको उनीहरूको गुनासो छ।
7: मेहनत गरेर कमाएर पैसा लिएर त्यो के अरे प्रमाण लिएर आउँछ अनि त्यसैको पैसा डबल लिएर
8: लगाउनु पुगेन अनि परदेशी जानै पर्यो, बाल बच्चाहरूलाई लिनै पर्यो। अहिले मै भनौँ, मेरो दुई बच्चा वहीँ छन्। पहिला मैले पनि यहाँ माइतीमा राखेर बच्चा पाले, अहिले बच्चाहरूलाई लिएर वहीँ पढाउँदैछु पाल्दैछु। एउटा मजबुरी भएर त जानु पर्यो। सबै चिज नेपालमा भइदियो भए अर्काको देशमा जानु कसलाई रहर हुन्छ?
9: धेरै पीडा छ हामीलाई। अब के गर्ने, यहाँ भएर हामीले त्यहाँ जानुपर्ने केही समस्या थिएन, होइन? यही गर्थे, अब के गर्ने, त्यसै भएर जानुपर्छ, आउनुपर्छ। यो दुःख कति छ हामीलाई।
6: यी समस्याका विषयमा हरेक वर्ष हुने सीमा सुरक्षाको बैठकमा कुरा उठ्ने गर्छ, तर समाधान भन्ने अहिलेसम्म हुन सकेको छैन। यस्ता समस्या समाधानका लागि दुवै तर्फका सुरक्षा अधिकारीहरू गम्भीर हुन जरुरी छ।
3: आइएसए फुटबल वर्ल्ड कपको 29 संस्करणमा सहभागी हुने नेपाली टोली शुक्रबार चीन जाने भएको छ। 20 खेलाडीसहित 29 सदस्य नेपाली टोली असोज 31 गतेदेखि 31 गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने कार्यक्रम छ। टोलीमा 16 देखि 18 वर्ष उमेरका खेलाडी सहभागी छन्। विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले प्रतिस्पर्धाबाट खेलाडी छानिएको बताउनु भएको छ। खबर यति नै, नमस्कार।

0: एस गोर्खा रेडियो
1: कुरा गर्ने गर्नको लागि गीता जी हुनुहुन्छ, गीता न्योपाने, र भदौ 10 दिन मैले उहाँलाई सम्पर्क गरेको थिएँ। उहाँ अहिले स्याउबारीमा हुनुहुन्छ, कालिका स्थान स्याउबारी रसोमा हुनुहुन्छ। उहाँलाई कार्यक्रममा स्वागत गरिहालेँ। गीताजी नमस्ते, स्वागत छ यहाँलाई।
2: धन्यवाद।
1: आराम हुनुहुन्छ? स्वास्थ्य पनि ठिक छैन, मन पनि ठिक छैन, होइन बहिनी? एनिवे, तपाईँ एक रेडियो कर्मी, हामीलाई त्यो दिन तपाईँले हामीलाई जुन चाहिँ इन्फर्मेसन दिन सक्नुभयो, सयौँ टेलिफोन आएको बेलामा पनि बिएफबिएस गोर्खालाई तपाईँले साथ सहयोग दिएर देश विदेशमा भएका हाम्रा आदरणीय श्रोतालाई जुन अपडेट दिनुभयो त्यो एकदम अविस्मरणीय छ। त्यसको लागि सबैको तर्फबाट धन्यवाद, होइन? अनि अब भदौ 10 गएको भनेपछि त आज धेरै दिन भइसक्यो, झन्डै 1.5 महिना नाग्यो क्यारे ठ्याक्कै, होइन? कति दिन भयो?
2: 47 दिन
1: भयो। अब हामीले त्यतिखेरको घटना, दुर्घटना, दुर्भाग्य जे भने पनि त्यसलाई त कभर गऱ्यौँ जेनतेन। अब त्यसलाई चट्ट बिर्सिनु भएन, कहाँ के भइरहेको छ त्यो ठाउँ, टिमुरे के भन्छ, टिमुरे के छ, भेत्राबतीमा के छ, देवीघाटमा के छ, तपाईँहरूको स्थानमा के छ, जनजीवन के छ भनेर बुझ्न तपाईँबाट चाहे अलिकति अपडेट दिनुहोस् न त बहिनी।
2: हजुर, हाम्रो रसुवामा चाहिँ हिजोदेखि सडक सञ्जाल जोडिएको छ।
1: ज्यू,
2: त्यसपछि आउने जाने चलिरहेको छ, अनि यहाँ अलिकति भए पनि राहत महसुस भएको छ। सडक सञ्जाल जोडिसकेपछि नागरिकहरूमा अलिकति खुसी बढेको छ सडक सञ्जाल जोडिएको कारणले गर्दा। देवी रसुवा जिल्लाकै कुराकानी गर्ने हो भने चाहिँ यता उत्तर गयाको एउटै गाउँपालिकाको पनि 1 र 2 चाहिँ सम्बन्ध विच्छेद भएको थियो पालिकासँग। अहिले त्यो चाहिँ ट्विन मार्फत जोडिएको छ, ट्विन सञ्चालनमा छ त्यहाँ अहिले। अनि त्यसै गरी स्याफ्रो बेसीमा पनि एउटा ट्विन राखेर रा, त्यहाँको नागरिकलाई चाहिँ आहुत जाहुत गर्नको लागि अलिकति राहत महसुस भएको छ। त्यहाँबाट आउने जाने सुरु भएको छ। कतिजना व्यक्तिहरूको चाहिँ व्यवसाय पसलहरू पनि बगाएको थियो, ती पसलहरू पनि कसै कसैले चाहिँ अन्यत्र ठाउँमा गएर फेरि पुनः सञ्चालन गर्न थालिसक्नु भएको छ। अलिकति पहिलाको दुःख त छ धेरैजनालाई, कतिजना त अझै पनि ट्रमामा हुनुहुन्छ, आफ्नै परिवार गुमाउने सदस्यहरू रसुवामा पनि त्यो नागरिक चाहिँ अझै धेरै हुनुहुन्छ। त्यो हुनाले केही गर्नुपर्छ भनेर केही केही नागरिकले चाहिँ आफ्नो कामलाई चाहिँ निरन्तरता दिन थाल्नु भएको छ।
1: ओके, अब तपाईँसँग कुरा गर्नुभन्दा पहिला मैले एउटा कथा सुनाएँ, तर साँच्चीकै भएको फ्याक्ट हो। यो चाहिँ साउथ अमेरिकामा भएको दुर्घटना, विमान दुर्घटनामा त्यहाँ पनि 47 ती व्यक्तिहरू सकुशल उद्धार भयो, दुईजनाको बहादुरीको कारणले गर्दा, होइन? त्यो तपाईँले पनि सुन्नुभयो नि मैले सुनाएको कथा, होइन बहिनी? ओके, त्यस्तै प्रकारको चमत्कार त्यहाँ भएको छिटपुट घटनाहरू कतै तपाईँहरूको इन्फर्मेसनमा आएको छ?
2: यस्तो चमत्कारै हुने गरी चाहिँ आएको छैन। नागरिकसँग कुराकानी गर्दाखेरि चाहिँ यो जुन बेत्रावतीको बेली ब्रिज बन्यो, यो बेली ब्रिज चाहिँ अझ छिटो बन्यो भन्ने उहाँहरूको आकलन छ। त्यो हुनाले हिजो हामी जो जो नागरिकहरूले त्यो बेली ब्रिज प्रयोग गरिरहनु भएको थियो उहाँहरूसँग कुराकानी गरेको थियौँ। पहिला भन्दा नि अझै ढिला हुन्छ भन्ने सोचेका थियौँ। हामीलाई खाद्यान्न, औषधि, हस्पिटल जान पनि गाह्रो भइरहेको थियो। यो सडक सञ्जाल अथवा यो बेली ब्रिज बनिसकेपछि चाहिँ हामीलाई हस्पिटल जान अनि त्यसै गरी हाम्रो दैनिक दिनचर्या बिताउनको लागि अझ सहज भएको छ। त्यसै गरी यहाँ उत्पादन भएका तरकारीहरू चाहिँ काठमाडौँसम्म लगेर बेच्नको लागि सहज भएको छ भनेर उहाँहरू खुसी व्यक्त गर्दै चमत्कारै त नभनौँ अलिकति खुसी हुनुभएको थियो
1: अलिकति। तर मैले अब जस्तो कि 11 त्यो टनलमा फसेको एकजना व्यक्तिलाई सुरमा फेला पारियो, एउटा चिना नागरिक भन्यो, त्यो पनि एउटा चमत्कारै थियो। 11 अन्धकार ठाउँमा कसैले आफ्नो आस्था अनुसारको भगवान्लाई भनौँ न पूजा गरिरहे अथवा चाहिँ प्रार्थना गरिरहे, त्यस्तो प्रकारले पछि पनि केही फेला पर्यो। अझै त्यसपछि हराएका व्यक्तिहरू, ल त यो त अब भेटिँदैन भनेर माया मारेकाहरू व्यक्ति पछि फर्केर आएको यस्तो कथा छ?
2: हजुर, माय मारिसकेको भन्ने त मिल्दैन सर. जस्तै त्यतिखेर सम्पर्क विच्छेद थियो सबैजनासँग, अनि सम्पर्क विच्छेद हुँदा चाहिँ मेरो व्यक्ति पनि मिसिङ हुनुभयो कि भनेर परिवारलाई चिन्ता थियो. पछि उहाँ हिँडेर आउनुभयो र अथवा पछि सम्पर्क जस्तै नेटवर्क सञ्चालन भइसकेपछि परिवारसँगको सम्पर्क भइसकेपछि चाहिँ परिवारलाई खुसी भएको कुरा चाहिँ हिजो मैले एकजना दिदीसँग भेट्दाखेरि पनि कुराकानी गर्नुभएको थियो. यस्तो त रोसवामा अहिलेको बाढी हेर्ने हो भने प्रत्येक एक घर बिराएर चाहिँ प्रत्येक घरको व्यक्तिहरू चाहिँ त्यस्तो हुनुभएको थियो. कतिजना त सम्पर्क आउनुभयो, कतिजना मिसिङ हुनुहुन्छ अझै. उहाँहरूलाई चाहिँ भेट्दाखेरि चाहिँ मेरो व्यक्ति पनि मिसिङ हुनुभएको थियो कि भन्ने डर थियो, उहाँ आएपछि खुसी भएको
1: थियो. गुड न्युज होइन. अब तपाईँ रेडियोकर्मी हुनुहुन्छ, तपाईँ रेडियोकर्मीको नाताले मैले सुरुमै तपाईँलाई कन्ट्याक्ट गर्न सफल भएँ, जसको लागि मैले बिबिसीका हाम्रा मित्र जितेन्द्रजीलाई धन्यवाद दिनुपर्छ. तपाईँको कन्ट्याक्ट उहाँलाई दिनुभयो होइन. अब तपाईँको रेडियोले पुऱ्याएको एउटा भनौँ न अब जानी नजानी आफ्नो कर्तव्य पुरा गर्ने क्रममा धेरैको ज्यान बच्यो भनेर मैले सुने. तपाईँले आफ्नै ज्यान पनि जोखिममा राखेर अब त्यहाँ बस्नुहुन्न, माथि आऊ माथिमा आऊ भन्दाखेरि त्यो ठाउँमा पछि हेर्दाखेरि त्यसलाई बगाइसकेको रहेछ. तपाईँको योगदान पनि कम छैन बहिनी होइन. अब तपाईँको कुरा सुनेर कतिको ज्यान बच्यो अथवा चाहिँ जानकारी पाएर आफू समयमा बाँच्न सफल भयो जस्तो लाग्छ तपाईँलाई बहिनी? तर पनि मान्छेले भन्छ नि, कुरा गर्छ नि, तिमीले गर्दाखेरि मैले जानकारी पाएँ अनि म भाग्न सफल भएँ, म भाग्ने प्रयत्न गरेँ भन्ने त होला नि कोही निको है.
2: जस्तै त्रिभुवनश्रेष्ठले माध्यमिक विद्यालयमा मेरो छोरा पनि पढ्थ्यो सर, त्यसैमा मैले त्रिभुवनश्रेष्ठले माध्यमिक विद्यालयको प्रहलाई फोन गरेर अब बाढी चाहिँ एकदम ठुलो आएको छ, विद्यालय बन्द गरेर विद्यार्थीलाई चाहिँ घर पठाइदिनु भयो भने धेरैजना बस्न सक्नुहुन्छ भनेको थिएँ. यति एउटा फोनले चाहिँ त्रिभुवनश्रेष्ठले माध्यमिक विद्यालयको 1650 विद्यार्थी चाहिँ अहिले बस्न सफल भएको छ. त्यसै गरी हामीले सूचना बजाइसकेपछि 216 मेगावाटमा काम गर्ने एउटा भान्से बहिनीले सुन्नुभएको रहेछ, उहाँसँग चाहिँ मैले पछि भेटेर नै कुराकानी गरेको थिएँ. अनि मसँगै 50 चाहिँ हामीले भाग्यौँ, अरूले पत्याउनु भएन, त्यही भएर नपत्याउने जति चाहिँ बित्नु भयो भनेर मसँग कुराकानी गर्दै हुनुहुन्थ्यो. यस्तो त धेरै नै छ होला, तर हामीसँग चाहिँ आइपुगेको छैन.
1: तर तपाईँसँग आउँदा तपाईँले कन्फर्म भन्न सक्ने त यो विद्यार्थी 1650 विद्यार्थी त्यो तपाईँले भान्सेको कुरा गर्दाखेरि त त्यति छन् भने अरू त सुनेर भागेकाहरू ज्यान बचाएर कति छन् बहिनी. एनी भए तपाईँको सन्दर्भमा हुनुहुन्न होला. अब तपाईँको रेडियोको नाम के रे एकताल फेरि भन्नुहोस् न मलाई, मैले बिर्सिन्छु.
2: हाम्रो रेडियोको नाम चाहिँ रेडियो लाङटाङ, 93.3 मेगाहर्जमा बज्छ.
1: रेडियो लाङटाङ हैन त?
2: हजुर.
1: कति मेगाहर्जमा?
2: 93.3.
1: अनि अनलाइनमा पनि छ?
2: अनलाइनमा पनि छ, radiolangtang.org.np छ. हाम्रो सामाजिक सञ्जाल फेसबुक पेज पनि रेडियो लाङटाङबाटै सञ्चालन छ, तिनटै एक्टिभ नै छ सर.
1: अहिले अहिले रेडियो पूर्ण रूपमा सञ्चालन छ कि आंशिक रूपमा?
2: रेडियो पूर्ण रूपमै सञ्चालन छ. हामी कहाँ चाहिँ अझै पनि विद्युत सेवा स्टेबल छैन. हिजो दिउँसो 1 बजेदेखि पनि हामीसँग हाफ लाइन मात्र थियो, जम्मा 76 भोल्ट मात्र आइरहेको थियो. अहिले 10 बजे मात्र पूर्ण सेवा भनौँ, 176 भोल्ट आएको छ अहिले चाहिँ. त्यही नहुँदाखेरि नै हामीले जेनेरेटरबाट चाहिँ रेडियो सञ्चालन गरिरहेका छौँ.
1: ओके. अब आफ्टर इभेन्ट होइन, यो दुर्घटना भइसकेपछि बाढी आइसकेपछि रेडियो पनि सञ्चालन छ भने कति श्रोताहरू तपाईँका सहभागी श्रोता आएर आफ्नो मनको कुरा गर्नुहुन्छ होला, आफ्नो दुःख पोख्नुहुन्छ होला, यो भए त्यो भए?
2: श्रोता समावेश हुँदाखेरि चाहिँ 10 जति हुनुहुन्छ. एउटा कार्यक्रममा फोन गर्ने कुराकानी गर्ने गर्दाखेरि हामी लगभग 3 कार्यक्रम चाहिँ हाम्रो लाइभ चल्छ, 10-30 चाहिँ हामी डेली कुराकानी गरिरहेको हुन्छौँ. त्यो चाहिँ रसवाको मात्रै पर्दैन, जस्तै नुवाकोट, धादिङ, गोर्खातिरबाट पनि हामीलाई फोन
1: गरिरहेको. अनि विदेशबाट पनि आउँछ होला नि फोन त?
2: विदेशमा जानुभएको रसुवाको नागरिकले चाहिँ फोन गर्नुहुन्छ, उहाँले उता बसेर सुनेर गर्नुहुन्छ. जस्तै जापान, अनि अमेरिका बस्ने चाहिँ धेरैजना हुनुहुन्छ, उहाँहरूले चाहिँ फोन गरिरहनु भएको हुन्छ। त्यस्तै गरी अन्य मुलुकका साथीहरूले पनि फोन गरिरहनु भएको हुन्छ।
1: हो बहिनी, रेडियोको एउटा चाहिँ शक्ति नै त्यही हो, यसले जोड्छ व्यक्तिलाई, सुखमा दुःख जोड्छ, दुःखमा जोड्छ, होइन। हामीले पनि धेरै घटनाहरू बेहोर्यौँ, अब भुइँचालोदेखि लिएर अनि बाढी पहिरोहरू कभर गर्दाखेरि देश विदेशका साथीहरू आएर आफ्नो सहयोग पनि गर्नुहुन्छ, सुख दुःखमा अलिकति दुई शब्द व्यक्त पनि गर्नुहुन्छ। आज मलाई विशेष गरी तपाईँको रेडियो रेडियो लाङटाङ 90.3 मेगाहर्ज होइन त को बारेमा अलिकति चर्चा गर्नु मलाई आएर, अनलाइनमा पनि छ र हाम्रो श्रोताले अहिले हाम्रो तपाईँ र मेरो संवाद सुन्दै हुनुहुन्छ भने अनलाइनमा गएर सुन्न सक्नुहुन्छ र सपोर्ट गर्न सक्नुहुन्छ, दुई शब्द व्यक्त गर्न सक्नुहुन्छ। अब तपाईँलाई एउटा अनुरोध गर्न चाहन्छु, तर यो तपाईँको खुसीको कुरा बहिनी, तपाईँ यो यत्रो विनाश हुँदाखेरि, यत्रो क्षति हुँदाखेरि तपाईँको आफ्नै परिवारमा पनि ठुलो ठुलो क्षति भएछ, सेयर गर्न चाहनुहुन्छ कि तपाईँको खुसी बहिनी?
2: मैले अगाडि भनिसकेको सर, यो विषयमा धेरै
1: नभनौ, त्यस कारणले मैले चाहिँ तपाईँलाई नै अप्सन दिएँ। तपाईँको इच्छा विपरीत म गर्न कुराकानी गर्न चाहन्न, कतिलाई सेयर गरेर मन हल्का भन्नुहुन्छ भन्छन्, कसरी नगर्दा हुन्छ भन्छ, त्यस कारणले मैले तपाईँलाई यो मौका दिएको, मैले बुझेरै कुराकानी गरेको है बहिनी। म तपाईँले मलाई सेयर गरेको कुरा पनि सेयर गर्दिनँ है त। ल आज यो अपडेट दिनुभयो, किनभने घटना भएको ठाउँमा मात्रै त्यो बेला मात्रै जाने, त्यसपछि चक्क बिर्सिने हामी गर्दैनौँ, आज के कस्तो छ भनेर बुझ्यौँ। एउटा मात्रै सोध्न चाहन्छु, हामीले यहाँ टेलिभिजनबाट देखेको, अर्काले खिचेको फोटो देख्दा टिमिरे बजारको पहिलाको ग्लोरी, पहिलाको स्थान र पछि हेर्दा जुन प्रकारको त्यो भयावह स्थिति थियो, तपाईँ त्यहाँ गएर त हेर्नु भएको छैन होला, अहिले स्थिति के छ, त्यहाँ मानिसहरू पुगेका छन् छैन, उद्धार के कसो छ, अलिकति केही भनिदिन चाहनुहुन्छ?
2: तिमीहरू बजारमा चाहिँ मान्छे जानुपर्ने अवस्था छैन सर, त्यही गाउँमा जतिजना हुनुहुन्छ थोरै व्यक्ति त्यति नै हुनुहुन्छ, यताबाट जान सक्ने अवस्था छैन, जानु नै भएको छैन, हेलीभन्दा बाहेकको त्यहाँ चाहिँ जान सक्ने अवस्था छैन, अब बिस्तारै सुरु हुन्छ होला जानको लागि चाहिँ, यति नै होला सर, जान सक्ने अवस्था छैन।
1: ल त म त्यो बुझ्न चाहन्थेँ, तपाईँका पनि आफन्त साथीभाइ, तपाईँका श्रोता, तपाईँका फ्यानहरू देश विदेश हुनुहुन्छ होला, कसैलाई केही सम्झना गर्न चाहनुहुन्छ बहिनी?
2: धेरै सम्झना त छैन सर, विजयादशमीको हामी नेपालीहरूको महान चाड पनि हो यो, आज तेस्रो दिन छ घटस्थापनाको, मैले पहिला त विजयादशमी 2083 सम्झन चाहन्छु, जतिजनाले मनाउनुहुन्छ उहाँहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु, जतिजनाको परिवार छिन्न भिन्न भएको छ उहाँहरूलाई शक्ति मिलोस् कि परिवारहरू चाहिँ यो बिदाको बेलामा भए पनि मिलेर आफ्नो परिवारमा जे जस्तो कुरा हुन्छ मिलेर एकताको रूपमा चाहिँ बसेर आफ्नो परिवारको खुसी साटासाट गर्ने अवसर मिलोस् उहाँहरूलाई शुभकामना दिन चाहन्छु। जतिजना शोकमा हुनुहुन्छ उहाँले आफ्नो तरिकामा जसरी मनाउनुहुन्छ मनाउनुहुन अनुरोध गर्न चाहन्छु, यति नै
1: भन्न चाहन्छु। हस् त बहिनी, थ्याङ्क यू सो मच, इन फ्युचर बेला बेलामा त्यहाँको अपडेटहरू लिनको लागि म सम्पर्क गर्नेछु, केही नयाँ कुरा आयो राम्रो भयो, केही सुधार भयो, बाटो बन्यो, बिजुली आयो, इन्टरनेट आयो भन्ने यस्ता यस्ता कुराहरू, औषधि मूलकको प्रबन्ध भयो, शिक्षा आयो बच्चाहरूको लागि भन्ने कुरा आयो भने हामीलाई सम्पर्क गर्नुहोला है त।
2: हुन्छ सर।
1: हस् नमस्कार बहिनी, थ्याङ्क यू।
2: नमस्कार, थ्याङ्क यू।

0: रेडियो।
1: तपाईं पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नुभयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

0: उहाँ संगम खर्ती मकर बागलुङ बाटो हुनुहुन्छ, उहाँले गुड न्युज दिन्छु भन्दै हुनुहुन्थ्यो। संगमजी नमस्ते, कार्यक्रममा स्वागत छ यहाँलाई।
1: सर नमस्कार,
0: आराम हुनुहुन्छ? केही दिन त अलिक बिसन्चो हुनुहुन्थ्यो क्यारे अघि।
1: हजुर, केही समय भन्दा पनि लगभग 15 दिन जति डेङ्गीले बिरामी भयो।
0: ओहो, त्यहाँ पनि गाउँ घर पहाडतिर पनि डेङ्गी छोइसक्यो, डेङ्गी आइसक्यो।
1: अहिले त बागलुङ त डेङ्गीको एपिसेन्टरै भयो। बागलुङमा देशभरिमै सबैभन्दा बढी डेङ्गी बागलुङमा फैलियो, त्यसको संक्रमणमा म पनि परे।
0: ओहो, पहिला चाहिँ बागलुङतिर अथवा चाहिँ पहाडी क्षेत्रमा लामखुट्टे देखिँदैन भनिन्थ्यो, अहिले डेङ्गीसम्म आइसकेछ होइन? पहिला के हो
1: तपाईँ,
0: त्यही त, तपाईँ केटकेटी हुँदाखेरि, सानो हुँदाखेरि यस्तो मलेरिया लामखुट्टे भन्ने कुरा सुन्नु भएको थियो कि थिएन त?
1: हामी त गाउँमा जन्मेको, हाम्रोमा त यस्तो लामखुट्टेले टोक्ने भन्ने त थाहा हुन्थेन। अब यो बजार झरिसकेपछि नै अब लामखुट्टेले टोक्छ, मलेरिया लाउँछ, डेङ्गी हुन्छ भन्ने कुरा त पछि आएर थाहा पायो नि
0: हामीले। जे होस्,
1: बिस्तारै यो जलवायु परिवर्तनको असर पनि देखिदिएको, अहिले गाउँ गाउँ पनि लामखुट्टे लाग्न थालिसक्यो।
0: हो नि, अनि अब डेङ्गी हुँदाखेरि असाध्यै पेनफुल हुन्छ, असाध्यै दुःख दिन्छ, दुःख हुन्छ भनेर, दुखाइ बढी हुन्छ भनेर सुन्थेँ, तपाईँको अनुभव?
1: एकदमै डेङ्गी सङ्क्रमण भइसकेपछि शरीरका सबै भागहरू एकदमै दुख्दो रहेछ, एकदमै त्यो कतै च्यापिए जस्तो, निचोरिए जस्तो हुने गरी शरीरका विभिन्न पाडहरू सबै भागहरू दुख्दो रहेछ, हड्डीदेखि मासुसम्म।
0: फेरि औषधि पनि छैन क्यारे, औषधि भर्खर भर्खर बन्ने क्रममा छ जस्तो भनेर सुनेको थिएँ होइन?
1: यो एउटा भाइरल भएको कारणले गर्दा यसको ठ्याक्कै निको हुने औषधि छैन। ज्वरो आउँदाखेरि सिटामोल खाने हो, टाउको दुख्दा सिटामोल खाने हो, त्यो बाहेक चाहिँ खानेकुरामा कुनै पनि खालको प्रतिबन्ध चाहिँ छैन रहेछ। सबै खालको खानेकुराहरू जति सक्दो धेरै खानुपर्छ, खानेकुराले नै जित्ने हो भन्ने खालको चाहिँ डक्टरहरूको सुझाव हुँदो रहेछ। र पछिल्लो समय त्यो सेतो रगतको मात्रा, प्लेटलेट्स भन्छौँ हामीले, त्यो सेतो रगतको मात्रा घटाउँदाखेरि त्यो चाहिँ डेङ्गीको सङ्क्रमणबाट त्यो चाहिँ एकदमै छिटो घट्दो रहेछ, सेतो प्लेटलेटको मात्रा। प्लेटलेटको मात्रा घटेकालाई पछिल्लो समय चाहिँ केही सलाइनहरू आएको रहेछ त्यो चढाउन मिल्ने, नभए त्यो रगत नै चढाउनु पर्थ्यो, सेतो रगत नै चढाउनु पर्थ्यो। पछिल्लो समय चाहिँ सलाइनहरूबाट केही औषधि दिएर त्यसले बढाउन मिल्ने रहेछ, तर त्यो बाहेक अरू औषधि चाहिँ पत्ता लागेको छैन। विशेष गरी यो भाइरलको औषधि नै बन्दैन भन्ने खालको रहेछ।
0: ओके, अब त्यो तपाईँ तन्दुरुस्त भएर आउनुभयो, खुसी लाग्यो। अब बिस्तारै काममा अलिक जोड दिनुहोला, बिस्तारै टाइम लिएर। अब तपाईँले अहिले गुड न्युज दिनुहुन्छ, पहुँच मार्ग जोड्ने पुल आजबाट सञ्चालन हुने गुड न्युज हो, यो चाहिँ सुनाइदिनुहोस् न प्लिज।
1: यो बागलुङबाट बाहिर निस्कनको लागि पर्वत, बागलुङ र पर्वत जोड्ने, जुन बागलुङ भएर पोखरा, काठमाडौँ लगायत देशका विभिन्न ठाउँहरूमा जाने, वीरगन्ज लगायतका, यो बागलुङ बाहिरिने पुल, मुख्य पुल रहेको थियो मालढुङ्गामा कालीगण्डकी नदीमाथि, त्यो पुलमा 9 र 10 गतेको अविरल वर्षाको कारणले आएको कालीगण्डकीको बाढीले क्षति पुऱ्याएको थियो। 10 गतेदेखि त्यो पुल चाहिँ अवरुद्ध भइरहेको थियो। त्यो पुल मर्मत गरिसकेपछि आज दिउँसोबाट, आज अगाडि केही बेर अगाडिबाट मात्रै सञ्चालनमा आएको छ। अब यति भइसकेपछि बागलुङ बजारबाट भित्र आउने, बागलुङ बजार आउने र बागलुङ बजारबाट बाहिरिनेलाई पनि सजिलो भएको छ। त्यति मात्रै होइन, यो पुल भएर बागलुङको बाटो भएर यो पूर्वी रुकुम क्षेत्रमा पनि सवारी साधनहरू, काठमाडौँबाट पूर्वी रुकुमसम्म सवारी साधनहरू सञ्चालन हुने गर्दछ। र यो सिजन भनेको पर्यटकीय सिजन पनि भएको हिसाबले यो बेला यो बागलुङको बाटो भएर रारासम्म पुग्ने, फोक्सुङ्गसम्म पुग्ने पर्यटकहरू पनि यहाँ विभिन्न सवारी साधनमा, बाइकमा आउने गर्नुहुन्थ्यो, उहाँहरू पनि यो पटक चाहिँ आउनु पाउनु भएको थिएन। अब यो दसैँको बिदा सुरु हुँदै गर्दाखेरि उहाँहरूलाई पनि त्यसरी घुम्न जानको लागि अब चाहिँ सजिलो हुने भएको छ, त्यो खालको वातावरण चाहिँ अब बनेको छ।
0: ओके, एकदमै राम्रो खबर सुनाउनु भयो। अब दसैँको माहौल सुरु भइसक्यो, घटस्थापना हिजो के छ, यही बेलामा हाम्रा विदेशिएका हाम्रा लाउरे समुदाय, दाजुभाइ दिदीबहिनीहरू ताँती लाएर आउने पहिला पहिला चलन थियो, रमाइलो हुन्थ्यो, गाउँघरमा दसैँको चहल पहल अर्कै हुन्थ्यो, त्यस्तो देखिया छ कि छैन त?
1: अहिले यो प्रकृतिले पनि एकदमै धेरै दुःख दियो हामीहरूलाई, त्यो कारणले गर्दाखेरि पनि दसैँको रौनक ठ्याक्कै चाहिँ सुरु भइसकेको छैन। बागलुङमा पनि फाटफुट विदेशबाट आउनेहरू आइ त रहनु भएको छ, आफ्नो घरमा आउनु भएको छ, तर पहिले पहिले जस्तो जुन खालको दसैँको रौनक हुन्थ्यो, दसैँमा नै घर जाने भन्ने खालको जुन खालको प्लान हुन्थ्यो, त्यो पनि अहिले बिस्तारै अलिक कम हुँदै गइरहेको छ। अरू अरू बेलामा पनि मानिसहरू आउन थाल्नु भएको छ, आफ्नो विशेष स्थान विशेषको चाहिँ विभिन्न समयमा सन्दर्भ पारेर आउनेहरू चलन पनि भएको देखिन्छ। र दसैँको सन्दर्भमा आउने चलन अहिले पनि छ, एकदमै छ। त्यति हुँदाहुँदै पनि यो प्रकृतिले गर्दाखेरि धेरै खालको विपत्तिहरू चाहिँ सामना गरिरहेको अवस्थामा अहिले बाटो छैन, समस्या छ, गाडी घुमेर जानुपर्छ भन्ने खालको, त्यो खालको हिसाबले गर्दाखेरि पनि धेरैजनाले आफ्नो यात्रा अहिलेसम्म पनि तय गरि नसक्नु भएको जस्तो देखिन्छ। बागलुङमा पनि आउनै पर्ने नआइ नहुनेहरू मात्रै आइरहनु भएको छ। बागलुङमा साइड त्यो बालढुङ्गाको पुल नचल्दाखेरि पनि फलेवासको पुल तरेर अथवा यता बेनी घाट भएर बेनी बजारमा पुगेर त्यहाँबाट पनि बागलुङ आउन मिल्थ्यो, तर त्यति हुँदाखेरि पनि एकदमै नआइ नहुने बाहेक जो चाहिँ अलि पछि गए पनि हुन्छ भन्ने हुनुहुन्थ्यो, उहाँहरू चाहिँ अहिले पनि पर्खेरै बस्नु भएको छ। सायद आजबाट पुल सञ्चालनमा आएको छ, अब उहाँहरू आउनुहुन्छ, गाउँतिर फर्किनुहुन्छ, अब सायद छलफल हुन्छ होला बागलुङमा पनि, गाउँघरमा पनि छलफल बिस्तारै सुरु हुन्छ होला भन्ने लाग्छ।
0: अब हुनको तपाईँको क्षेत्रमा होइन, यता बुढी गण्डकीतिर होइन, धादिङलाई एफेक्ट गर्यो अस्तिको हिजोको बाढीले, बिहानको बाढीले होइन, तर पनि हामी हिमाली क्षेत्रमा पहाडी क्षेत्रमा छौँ, तपाईँको भेगमा पनि त्यस्तो त्यस्तो हिम पहिरो गएर बाढी आउन सक्ने सम्भावना कतिको छ त? अस्ति मनासुलमा गयो, त्यहाँ पनि ठुलै क्षति भयो क्यारे होइन, तपाईँको एरियामा के छ, आम जनताहरू कतिको सजग भएर बस्नुपर्ने अवस्था आएको छ, त्यो के छ?
1: जस्तो ठ्याक्कै बागलुङ जिल्लामा चाहिँ हिमालहरू नभएको त्यस्तो हिम पहिरो नै जाने, तालै फुट्ने खालको त्यस्तो सम्भावना छैन। बाढी पहिरो गयो भने पहिरो जाँदाखेरि खोलाहरू बढेर अहिले पनि यसपल्ट पनि बागलुङको निसी खोलामा ठुलो क्षति पुर्यायो, 5 त्यहाँ स्थानीयहरूको मृत्यु पनि भयो, त्यहाँको स्थानीय आधारभूत अस्पतालको भवनदेखि लिएर विद्यालय भवनदेखि लिएर व्यक्तिका घरहरू पनि निसी खोलामा निकै नै बगाएको छ। त्यसै गरी खोला नजिक किनारमा भएको दरम खोला गलकोट नगरपालिकाको दरम खोलाको नदी किनारको छेउमा रहेको वडा नम्बर 9 वडा कार्यालय नै बगाइदिएको छ। त्यो सँगसँगै त्यहाँको स्थानीय होमबहादुर थापाले ट्राउट माछा पालन गरिरहनु भएको थियो दरम खोलामा, त्यो ट्राउट माछाको फर्म नै बगाइदिएको छ खोलाले, त्यो बाढी आएर त्यस्तो खालको समस्याहरू देखिएको छ। तारा खोलामा ठुलो यसपटक ठुलो बाढी पहिरो आयो, त्यहाँ पनि तारा खोलामा पनि बागलुङसँग जोडिने पहुँच मार्गै त्यहाँ विच्छेद भइरहेको थियो, हिजो मात्रै त्यो सञ्चालनमा आएको छ, हिजोबाट मात्रै त्यहाँ चाहिँ सडक निर्माण भएर अहिले बागलुङ तारा खोला यातायात सञ्चालन हुने अवस्था आइपुगेको छ। ठुलो क्षति पुर्याएको छ यसपटकको यो जुन 9 परेको पानीले हावाहुरीले गर्दाखेरि बागलुङका धेरै गाउँहरूमा क्षति पुर्याएको छ, जहाँ जहाँ खोलाको किनार छ त्यहाँ त्यहाँ बाढीले क्षति पुर्याएको छ। त्यो बाढीले क्षति नपुर्याएको कतिपय ठाउँहरूमा हावाहुरीले क्षति पुर्याएको, जस्तो बडीघाट गाउँपालिकाको वडा नम्बर 3-4 लगायतका क्षेत्रमा हावाहुरी ठुलो हावाहुरी आएर घरको छानै उडाइदिएर धेरै व्यक्तिहरूलाई चाहिँ आपतमा पारेको छ र धेरैको घरको छान उडाइदिएको अवस्था यसपटक रहेको छ, त्यो खालको समस्या छ। ठ्याक्कै बाढी

0: बाह्य पर्यटकहरू आइरहेको देखेँ, घोरेपानीको राम्रा राम्रा फोटोहरू देखेको थिएँ, के छ त्यो स्थिति, पर्यटकको स्थिति के छ, उहाँहरूले लोकल कम्युनिटी लोकल इकोनोमीलाई कसरी मद्दत गराउनुभएको छ?
1: पछिल्लो समय यो आन्तरिक पर्यटनहरू एक ठाउँबाट अर्को ठाउँमा घुम्न जाने भन्ने चाहिँ चलन एकदमै व्यापक बढेको छ। यो बेला भनेको त यति धेरै पर्यटकहरू आउने बेला हो कि बागलुङ पर्वत म्याग्दी र मुस्ताङमा अझ यो दसैँ हिजोबाट दसैँ सुरु भयो, दसैँ सुरु हुनुभन्दा अगाडि जुन सोह्र श्राद्ध हुन्छ, सोह्र श्राद्धमा मुक्तिनाथमा पुगेर सोह्र श्राद्धको आफ्ना सम्पूर्ण पितृ कार्यहरू गरियो भने पुण्य प्राप्ति हुन्छ र पितृहरूले पनि मोक्ष प्राप्त गर्छन् भन्ने जनविश्वास साथ भारतदेखि लिएर नेपालका विभिन्न ठाउँहरूबाट पर्यटकहरू आउने त्यहाँ चाहिँ धार्मिक कार्य गर्ने प्रचलन थियो। यसपटक चाहिँ त्यति धेरै मान्छेहरू त बाहिरबाट चाहिँ आउन पाउनु भएको छैन, र अहिले यस क्षेत्रको पर्यटकीय ठाउँहरूमा जे जति घुम्नु भएको छ प्राय स्थानीयहरू नै घुमिरहनु भएको छ, बाहिरको पहिलाको जस्तो चहलपहल छैन। अब बिस्तारै यो मौसमको सुधार हुँदै गयो, सडक सञ्जालको राम्रो व्यवस्थापन हुँदै गयो र सडकहरू सुधार हुँदै गयो भने पनि सजिलो हुन्छ भन्ने मलाई लाग्छ। अहिले जस्तो चाइनासँग जोड्ने एउटा मात्रै हामीसँग भन्सार नाका कोरोला नाका मात्रै अहिले सञ्चालन भइरहेको छ, त्यो पनि वान वे मात्रै सञ्चालन भइरहेको छ। पेनी जोमसम सडक जोड्ने नाका अहिले एकतर्फी मात्रै सञ्चालन भइरहेको छ, त्यहाँ पनि बाढी पहिरोले ठुलो क्षति पुर्याएको कारणले गर्दाखेरि केही समय बन्द भएको थियो, दुई तिन दिनदेखि मात्रै एकतर्फी सञ्चालन भइरहेको छ। र अहिले कोरोला नाकाबाट भित्रेका सामग्रीहरू त्यहाँबाट लेकाली च्याङ्राहरू बिस्तारै बजारतिर छिर्न सुरु गरेका छन् र त्यहाँबाट अन्य सामग्रीहरू पनि मुस्ताङबाट बेनी बजार हुँदै विभिन्न ठाउँहरूमा प्रवेश गरिरहेका छन्।
0: त्यो फोटो देख्न सक्छौँ हामी, च्याङ्राको बथान बथान ल्याउँदै गरेको देखिन्छ भने कता कता बागलुङको प्रसिद्ध कालिका मन्दिर यसपालि त्यति चहलपहल छैन भनेर पनि कता कता समाचार देखेको थिएँ, यसको के छ त कुरा?
1: बागलुङ कालिका मन्दिरमा पनि त्यो मुक्तिनाथ जानेहरू सोह्र श्राद्धमा मुक्तिनाथ जानेहरू फर्किँदाखेरि अथवा आउँदाखेरि कालिका मन्दिरमा पस्ने एकदमै धेरै चलन थियो, उहाँहरूले गर्दा चहलपहल हुन्थ्यो र यो हिजोबाट दसैँ सुरु भयो त्यसपछि त एकदमै धेरै मान्छेहरूको भिडभाडै हुने चलन हो। यसपटक भने त्यो सडकको सञ्जालको समस्याले गर्दाखेरि पनि मान्छेहरू नआउने भएर चाहिँ अहिले अलि सुनसान जस्तो, हिजो त लगभग खाली नै जस्तो थियो, आज मात्रै त्यो सडक सञ्जालन भएको छ, अब सायद भोलि पर्सिबाट केही मानिसहरूको सङ्ख्या बढ्छ होला, भक्तजनहरू आउनुहुन्छ होला। सहायक मार्गहरू थिए जस्तो पर्वतको फलिवास हुँदै जैमिनी घाट तरेर आउन सकिन्थ्यो अथवा बेनी बजार हुँदै गएर बेनीबाट पुल तरेर बागलुङतर्फ आउन सकिन्थ्यो, त्यो खालका मार्गहरू थिए, तर सजिलो सहज र सबैले प्रयोग गरिरहेको मालढुङ्गाको पुल छैन अथवा सञ्चालनमा छैन भन्ने भइसकेपछि त्यो खालले एक खालको दिमागमा मानसिकतामा के हुँदो रहेछ भन्दा अब त्यो पुलै सञ्चालनमा छैन भने नजाउँ भन्ने खालको पर्दो रहेछ, लामो बाटो घुमेर कसरी जानु अप्ठ्यारो हुन्छ भन्ने खालले पनि मानिसहरू एकदमै कम आउने गरेको देखिएको छ। अब मालढुङ्गाको पुल सञ्चालन भइसकेपछि अब वृद्धि हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ।
0: ल त धेरै अपडेट दिनुभयो त्यो भेकको, तपाईँलाई धेरै धन्यवाद छ, राम्रोसँग अझै 100% डेङ्गीबाट भनौँ न छुटकारा पाएपछि अझै धेरै धेरै पर पर गरेर रिपोर्ट ल्याउनु होला है त।
1: हुन्छ सर,
0: हस् ल, गेट वेल सुन ब्रदर, र ह्याप्पी दसैँ तपाईँलाई पनि है, हस् नमस्कार।
2: बीएफबीएस गोर्खा रेडियो, गोर्खा रेडियो।
3: कसरी पत्ता लाउने होला,
4: के पत्ता लगाउने,
3: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
4: के को बारेमा,
3: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको, साह्रै गाह्रो हुँदो रहेछ।
4: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
3: तिनकै बारेमा जान्न खोजेको?
4: ए, त्यो त सजिलै छ नि, फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
3: ओ, यो त अति राम्रो कुरा सुनाउनु भयो।
4: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: BFPS, BFPS. Gorkha Radio.

0: Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: आलोपत्री सकिन लागेको सरकारले जनाएको छ। ग्रामीण क्षेत्रमा चार लेन तथा सहरी क्षेत्रमा चार लेन सहित छ मिटरको सर्भिस लेन निर्माण हुने आयोजनाको भौतिक प्रगति 81% पुगेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। लाहानको ओभरपास बाहेक अधिकांश निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य छ। सन् 2020 सुरु भएको यो आयोजना पछिल्लो समय ठेक्का तोड्नुपर्ने अवस्थासम्म पुगेको थियो। यसै गरी गोर्खाको आरुघाट पुलमा बेलिब्रिज चढानको काम शनिबारसम्म सकिने भएको छ। मन्त्रालयले गोर्खातर्फ बेलिब्रिज चढानका लागि फाउन्डेसनको काम भइरहेको र पारिपट्टि डन्डी बाँध्ने काम भइरहेको जनाएको छ। नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले फुलपाती पढाइ समारोहको अन्तिम निरीक्षण गर्नुभएको छ। सैनिक मञ्च टुँडिखेल पुगेर सिग्देलले शान्ति र समृद्धिको कामना गर्दै हुने फुलपाती पढाइ तयारी हेर्नुभएको हो। शनिबार फुलपातीका अवसरमा पढाइ हुनेछ। सो अवसरमा प्रधान सेनापति सिग्देलले उत्कृष्ट कार्य सम्पादन गर्ने सैनिक तथा गैर सैनिक व्यक्तिहरूलाई प्रधान सेनापति प्रशंसा निशान प्रदान गर्नुभएको सेनाले जनाएको छ। मानार्थ उपसेनानी तथा प्राविधिक उपसेनानीमा बढुवा भएका सुबेदारलाई पनि दुर्जानी चिन्ह प्रदान गरिएको छ। सशस्त्र प्रहरीका 1296 प्रहरी दीक्षित भएका छन्। सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान माता तीर्थ र अन्य शिक्षालयमा आधारभूत तालिम सम्पन्न गरेका जवान दीक्षित भएका हुन्। 11 महिनाको तालिम पुरा गरेका प्रशिक्षार्थी जवान दीक्षित भएका सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। सबभन्दा बढी संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना तालिम शिक्षालयबाट 233 जना दीक्षित भएका छन्। पछिल्ला 3 ठूला विपदका कारण 134 पुलमा क्षति भएको छ।
4: पूर्वाधार विकास मन्त्रालयका अनुसार ती विपदले पक्की झोरुङ्गे र क्यान्टिलिभर अर्थात् भित्तामा खोपिएका समेत गरी 134 वटा पुलमा हानि पुर्याएको छ। गत भदौ 10 गते आएको भोटेको सिपाडीले 31 वटा पक्की पुल तथा 64 वटा झोलुङ्गे पुलमा क्षति गरेको छ। 64 मध्ये 53 वटा बगेका छन् भने 11 वटामा आंशिक क्षति पुगेको छ। यसै गरी यही असोज 9 देखि 11 गतेसम्म परेको वर्षाले कालीगण्डकी करिडोरमा ठूलो क्षति पुर्याएको छ। अविरल वर्षापछि पहिरो आउँदा 27 वटा झोलुङ्गे पुलमा क्षति पुगेको सस्पेन्सन डिभिजन ब्रिज कार्यालयले जनाएको छ। कार्यालयका अनुसार 27 पुलमध्ये 8 वटा पुल क्षतिग्रस्त भएका छन् भने बाँकी सबै बगेका छन्। असोज 25 गते बिहान बुढी गण्डकी नदीमा आएको बाढीले 2 वटा पक्की पुल तथा 9 वटा झोलुङ्गे पुल बगाएको छ। सडक विभागका अनुसार बुढी गण्डकी बाढीले आरुघाट गाउँपालिका 2 र 3 जोड्ने सोतीमा फलामे मोटर पक्की पुल तथा आरुघाट 9 आरुघाटबाट धादिङ जोड्ने पक्की पुल बगाएको छ। स्थानीय पूर्वाधार विकास मातहतका सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख शङ्कर बुढाथोकीका अनुसार बुढी गण्डकी बाढीले 9 वटा झोलुङ्गे पुल बगाएको छ। बुढी गण्डकी बाढीले गोर्खामा बुढी गण्डकीको किनारमा बनाइएको करिब 500 मिटर लामो क्यान्टिलेभर अर्थात् नदी छेउमा भित्ता काटेर हिँड्न बनाइएको पुल समेत बगाएको छ।
5: बाढीले थुनिएको म्याग्दीको उपचार स्थल सिङ्गा तातोपानी 18 दिनपछि खुल्यो। स्नान सुरु, 2 करोड भन्दा बढीको क्षति, पुनर्निर्माणका लागि स्थानीयदेखि सरकारसम्मको सहयोग खोजी। भैरवामा महोत्सवको रौनक बढ्दै व्यवस्थित प्रदर्शनी स्थलको अभावले सास्ती, सडकदेखि निजी जग्गासम्म कार्यक्रम, स्थानीय प्रदर्शनी स्थल बनाउन व्यवसायीको माग। 6 करोड 44 लाखको लगानीमा 5 थरको याङबरक पोखरीको रूप फेरियो। 5 वर्षमा पूर्वाधार निर्माण सम्पन्न, धार्मिक आस्थासँगै पर्यटनबाट आमदानीको खोजी। भरतपुर विमानस्थलको दुर्गन्ध र अव्यवस्थामाथि प्रश्न, सुधार गर्न प्रशासनको निर्देशन। बाढीले भत्काएको नारायणी किनार अब व्यवस्थित बनाइने, तटबन्धसँगै सौन्दर्यकरणको योजना, गुरु योजना बनाउन कार्यदल सक्रिय, बजार जोगाउँदै नदी किनारलाई मनोरञ्जन स्थल बनाउने लक्ष्य। दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदली बदली, 203 सैनिक मिसनमा खटिए, कार्यकाल पूरा गरेका 204 जना स्वदेश फिर्ता। परम्परागत खेती जोगाउन तनहुँको आबु खैरिनीका किसानलाई स्थानीय सरकारको साथ, हलगोरु पाल्ने 46 जनालाई अनुदान, प्रति परिवार 7,000 रुपियाँ सहयोग, आधुनिक खेतीसँगै पुरानो कृषि संस्कृतिलाई निरन्तरता दिने प्रयास। चितवनमा विद्युतीय तार वन्यजन्तुको मृत्युको कारण बन्दै 2064 सालदेखि अहिलेसम्म करेन्ट लागेर 2 हात्ती 5 गैंडा र 1 चितुवाको मृत्यु।
3: काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत पेसागततर्फ केन्द्रीय सदस्यमा डाक्टर केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित हुनुभएको छ। केसीले 3253 मत पाउनु भएको छ। पेसागत तर्फ केन्द्रीय सदस्यमा प्राध्यापक डाक्टर जगदीश चन्द्र पोखरेल, अधिवक्ता सीताराम केसी, डाक्टर प्रदीप मिश्र लगायत निर्वाचित हुनुभएको छ। खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेसेयरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk। EFBS गोर्खा रेडियो।

0: धनुषाको धनौची गाउँपालिका तिनका 233 सुवासी परिवारले जग्गाको लाल पूर्जा पाएका छन्। नापचाँच सम्पन्न भएको 11 वर्षपछि जग्गा धनी प्रमाण पूर्जा दिएको भूमि व्यवस्था मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको हो। ती क्षेत्रको नापचाँच कार्य 2072 सालमै सम्पन्न भएको थियो, तर नाप नक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पुर्याउन नसक्दा लामो समयसम्म जग्गा धनी प्रमाण पूर्जा वितरण हुन सकेको थिएन। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै पूर्जा वितरण गरिएको हो। पूर्जा वितरण भएपछि स्थानीय बासिन्दाले कानुनी तथा आर्थिक लाभ प्राप्त गर्न सक्नेछन्। सुनसरीको देवानगंज गाउँपालिका एकमा असोज 3 गते भएको गोली प्रहार घटनामा संलग्न 5 जना पक्राउ परेका छन्। स्थानीय निरज यादवमाथि भएको गोली प्रहारमा संलग्न 5 जनालाई नियन्त्रणमा लिएको एसपी पुष्पराम मल्लले जानकारी दिनुभएको छ। असोज 3 गते दुई पक्षको झडपको क्रममा 24 वर्ष यादवमाथि गोली प्रहार भएको प्रहरले जनाएको छ। यादवको खुट्टामा गोली लागेपछि उपचारका लागि विराटनगर लगिएको थियो। 2 जना यसअघि नै पक्राउ परेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबु ओलीले संसदको बर्खे अधिवेशन कानून निर्माणका दृष्टिले प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभएको छ। संसदीय रिपोर्ट कार्ड सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक आरोप प्रत्यारोपमा संसद केन्द्रित भएको जिकिर गर्नुभएको छ।
1: यसपटकको सदनमा चाहिँ मेरो आफ्नो व्यक्तिगत अनुभवमा भन्नुपर्दा कानुन निर्माणमा हामी अलिकति कमजोर भयौँ भन्ने जस्तो लाग्यो। सिङ्गो संसदै सरकार व्यवस्थापिका चाहिँ सँगसँगै हिँड्न सकेन भन्ने पनि मेरो अनुभव रह्यो। प्रतिपक्ष पनि केही हदसम्म अरू बेला भन्दा एउटा बहुमतको सरकारसँग अलिकति कमजोर रहे तापनि प्रतिपक्षको भूमिकामा हामीले सक्दो जनताका मुद्दाहरू उठाउने र खबरदारी गर्ने प्रयासहरू पनि निरन्तर गर्यौँ। र मलाई के लाग्यो भने एज अ पार्लियामेन्टेरियन हामीलाई जनताले यत्रो ठुलो म्यान्डेट दिएर पठाइसकेपछि हाम्रो प्रमुख दायित्व चाहिँ ऐन बनाउनेमा हुनुपर्ने थियो, तर त्यो भन्दा पनि त्यो सिङ्गो सदन सत्तापक्षभित्र पनि र प्रतिपक्षमा अलिकति पोलिटिकल चार्जिङमा बढी डेभिएट भयो कि।
0: प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्याङ्रा व्यापारले पुस्तौँदेखि निरन्तरता पाउँदै आएको छ। कुनै बेला हिमालपारीको व्यापारमा उन र नुनको कारोबार गर्ने मार्गको विरासत अहिले दशैंका बेला हिमाली च्याङ्रा झार्ने परम्पराले धानेको छ। मुस्ताङका च्याङ्रा व्यापारी निरज थकाली:
2: अब विशेष गरी अब जस्तै जुन च्याङ्रा मुस्ताङकै च्याङ्रा खाने साथीभाइहरूलाई म के भन्न चाहन्छु भने तपाईँहरू सर्वप्रथम चाहिँ त्यो च्याङ्राको विशेषता बुझ्नुहोस् र च्याङ्रालाई हेर्नुहोस् कि, किनभने अब धेरै ठाउँबाट आउँछ सबैले मुस्ताङको च्याङ्रा भनेर, जस्तै अब मुस्ताङको स्याउलाई चाइनिज स्याउ के चाइनिज स्याउलाई मुस्ताङ स्याउ भनेर बेचे जस्तो धेरै चिज झुकिन सक्छ।
0: मुस्ताङका लेकाली खर्कबाट सुरु हुने च्याङ्राको यात्रा म्याग्दी पर्वत बागलुङ चितवन काठमाडौँ पोखरा बुटवल च्याङ्जा र नुवाकोट लगायत ठाउँमा पुग्ने गरेको पशु चोप्या व्यापार सेवा सङ्घका अध्यक्ष ज्ञान कुमार श्रेष्ठको भनाइ छ।
3: यही एउटा नाकाबाट जति आएको सामान यो काठमाडौँ नेपाल आदि राज्यभरिलाई नै खपत हुने, 2-4 वटा अहिले ट्रान्सपोर्टेसन हुने हिसाबले खपत हुने हो, यही यति सामान हो। अब विशेषता त के हुन्छ भने अहिले सबैले मुस्ताङको च्याङ्रा भन्छ, विशेषता कस्तो हुन्छ भने अब मान्छेले यो मुस्ताङको च्याङ्रा 5 वर्षमा मात्रै बेच्छ, त्यसलाई खार्पा भन्छन्, 5 वर्ष भएपछि बेच्छ। 5 वर्षको च्याङ्रा हाम्रो खसीहरू 5 वर्षको भने छिपिन्छ, त्यसको मासु भुटेर पाक्दैन, पकाउनु गाह्रो हुन्छ भन्छ, तर यसको विशेषता भने भुटेर नर्मल मजाले पाक्ने हिसाबले नै यसको विशेषतालाई चाहिँ मनाइ।
0: हाल बजारमा च्याङ्राको मूल्य तल अनुसार प्रतिकोटा 40,000 रुपियाँदेखि 50,000 रुपियाँसम्म पर्छ। हिमाली बुकीका जडीबुटी खाएर 5 वर्षमा हुर्किने भएकाले च्याङ्राको मासु पौष्टिक हुने बताइन्छ। कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार यस वर्ष 13,817 भेडा च्याङ्रा निकासी भएका छन्। युक्रेनले रुसको सबभन्दा ठूलो मध्येको एक तेल प्रशोधन केन्द्रमा हमला गरेको छ। राष्ट्रपति जेलेन्स्कीले आक्रमण नियमित गर्ने बताएकै बेला आक्रमण भएको हो। जेलेन्स्कीले अमेरिकासँग समझदारी भएअनुसारको युद्ध विराम नगरेको आरोप पनि रुसमाथि लगाउनु भएको छ। जेलेन्स्की फाइनान्सियल टाइम्ससँग बोल्नु भएको छ।
4: All the energy, main infrastructure objects in Ukraine, mostly in the capital, and not only in Kharkiv and other cities, but mostly ballistic came to the capital, yes. They did it. That's it. Block is out.
0: ISF Football World Cup को 29 संस्करणमा सहभागी हुने नेपाली टोली शुक्रबार चीन जाने भएको छ। 20 खेलाडीसहित 29 सदस्य नेपाली टोली असोज 31 गतेदेखि 1-9 गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने कार्यक्रम छ। टोलीमा 16-18 वर्ष उमेर समूहका खेलाडी छन्। खबर यति नै। नमस्कार, म महेन्द्र।
5: यो BFBS गोर्खा रेडियो हो।

एफबीएस खोरका रेडियो सुन्दै हुनुहुन्छ श्रोता र कार्यक्रम हल्का फुल्काको आरम्भ भएको छ। यो दुई घण्टाको कार्यक्रममा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। आजको यस दिनमा म सुनिएको तर्फबाट कार्यक्रम हल्का फुल्का यो दुई घण्टाको कार्यक्रम सुन्न सक्नुहुन्छ श्रोता र आजको दिनमा अवश्य पनि म सुनेको साथमा रहनुहोला। मिठा मिठा गीत सङ्गीत र साथै इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू तपाईँको समक्षमा चाहिँ आज म सेयर गर्ने नै छु। र अब रोचक मात्र नभएर यो एकदमै इन्फर्मेटिभ फ्याक्ट्सहरू पनि हुने गर्दछ। आज कार्यक्रम सुन्नको लागि तपाईँले हामीलाई 105.4 मेगाहर्ज टिन गरेर सुन्न सक्नुहुन्छ। तपाईँको एरियामा रेड एक्सेस नभएको खण्डमा सिम्पली बिएफपिएस एप डाउनलोड गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले बिएफपिएस गोर्खा भनेर सुन्न सक्नुहुन्छ। र कार्यक्रम अहिलेको समयमा भने हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् भन्ने विषयमा पनि राख्ने नै छु। केही क्षणमा कार्यक्रम सुन्दै गर्नुहोला। अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFB Scorecard Radio Sunyan Unza, Karikram Halka Fukaku Pelingatama, Sorabo Matarza Gurney to Harmon Lee Hamru Mudra Bivarlai, Kasirini Indran Gorsan. हाम्रो वरिपरि रहेका मानिसहरूको व्यक्तित्वमा कुनै विशेषता हुन्छ जसले उनीहरूलाई अरूभन्दा फरक बनाउँछ कसैलाई धेरै उत्साही देखिन्छ कोही शान्त र धैर्यवान हुन्छन् भने कोही सानो कुरामै तनाव वा रिसमा आउँछन् आखिर मानिसको मूड र व्यवहारमा यस्ता फरक किन देखिन्छन् मानिसको मूड व्यवहार र भावनामा चाहिँ न्युरो ट्रान्समिटर तथा हार्मोनको महत्त्वपूर्ण भूमिका हुन्छ अब कसरी काम गर्छ त मस्तिष्क मानव मस्तिष्कलाई एउटा जटिल सञ्चार प्रणालीका रूपमा बुझ्न सकिन्छ मस्तिष्क र शरीरका विभिन्न भागबीच सन्देश आदान प्रदान गर्न विशेष रासायनिक पदार्थले काम गर्छन् जसलाई न्युरो ट्रान्समिटर भनिन्छ यिनै न्युरो ट्रान्समिटरले मस्तिष्कबाट शरीरमा विभिन्न भागमा सन्देश पुर्याउने काम गर्छन् गम्भीर रोग केही औषधिको साइड इफेक्ट वा उमेर बढ्दै जाँदा न्युरो ट्रान्समिटरको उत्पादन वा गतिविधिमा परिवर्तन आउन सक्छ यसले मानिसको मुड व्यवहार निन्द्रा तथा सोच्ने क्षमतालाई समेत असर पार्न सक्छ र यसै गरी केही क्षणमा हुनेछ ऊर्जावान र प्रेरित बनाउने डोपामिनको बारेमा पनि चर्चा अहिलेको लागि आउनुहोस् लागौँ फेरि पनि यो गीत सुन्ने क्रमतर्फ

0: SBS Gorkha Radio.
1: के तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
2: BFBS, BFBS, Gorkha Radio.

Podcast Gorkha Media. BFB's Gorkha Radio सुन्नुहुन्छ अहिले कार्यक्रम हामी छौँ श्रोता यो समय हल्का फुल्काको पहिलो घण्टामा र यो समयमा म चर्चा गरिरहेको छु हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् भन्ने विषयमा र यसै गरी ऊर्जावान र प्रेरित बनाउने डोपामिन डोपामिन मस्तिष्कको महत्त्वपूर्ण न्युरो ट्रान्समिटर हो यसले ध्यान केन्द्रित गर्ने सिक्ने स्मरण शक्ति समस्या समाधान गर्ने क्षमता र कुनै लक्ष्य हासिल गर्न प्रेरित हुने प्रक्रियामा भूमिका खेल्छ कुनै नयाँ काम गर्न र आफूले तय गरेको लक्ष्यतर्फ अघि बढ्न मानिसलाई उत्प्रेरित गर्ने प्रक्रियामा डोपामिनको महत्त्वपूर्ण भूमिका हुन्छ निन्द्रा तथा शरीरमा अन्य धेरै प्रक्रियामा पनि यसको भूमिका हुन्छ डोपामिनको असन्तुलनले मुड र व्यवहारमा असर पार्न सक्छ विशेष गरी लत सम्बन्धी व्यवहारमा मस्तिष्कको रिवार्ड सिस्टम र डोपामिनको भूमिका महत्त्वपूर्ण मानिन्छ त्यसैले स्वास्थ्य व्यवहारका लागि डोपामिनको सन्तुलन आवश्यक हुन्छ र यसै गरी सेरोटोनिनको साथ यो बारेमा पनि म चर्चा गर्नेछु श्रोता किचनमा हुनेछ अहिलेलाई पनि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफबी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी घर संसारमा छौँ र म चर्चा गरिरहेको छु यस समयमा हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् भन्ने विषयमा रहेको छ। यसै गरी सेरोटोनिनको साथ सेरोटोनिनलाई मुड, निन्द्रा, भोक तथा यौन इच्छा सहित विभिन्न शारीरिक प्रक्रियासँग जोडिएको न्युरो ट्रान्समिटरका रूपमा बुझिन्छ। यसको उचित स्तरले मुडलाई सन्तुलन राख्न सहयोग गर्छ। सेरोटोनिनको असन्तुलनले डिप्रेसन लगायत मानसिक स्वास्थ्य समस्यासँग सम्बन्ध देखाउन सक्छ। यसको प्रभाव निन्द्रा र भोकमा समेत पर्न सक्छ। अत्यधिक उतार चढाव हुँदा मुडमा असामान्य परिवर्तन देखिन सक्छ। र अवश्य पनि यसै क्रममा यो चर्चा गर्ने क्रममा श्रोता प्रेम र भावनात्मक सम्बन्धसँग जोडिएको अक्सिटोनिस को बारेमा पनि म यो राख्ने नि छु चर्चा। तर त्योभन्दा अगाडि अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ र त्यस पछाडि कार्यक्रममा हामी यो इन्ट्रेस्टिङ फ्याक्ट साथै इन्फर्मेटिभ फ्याक्ट राख्ने क्रमलाई अगाडि बढाउनेछौँ।

TVS Gorkha Radio. साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk

BFBS Gorkha Radio. Gorkha Radio. BFBS Gorkha Radio सुन्ने हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता यो समय हल्का फुल्काको पहिलो घण्टामा र म चर्चा गरिरहेको छु हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् भन्ने विषयमा रहेको छ यसै गरी प्रेम र भावनात्मक सम्बन्धसँग जोडिएको टोनिस रहेको छ अक्सिटोनिसलाई प्रेम विश्वास भावनात्मक सम्बन्ध र हेरचाहसँग जोडिएको हार्मोनका रूपमा चिनिन्छ स्तनधारी जीवमा पाइने यो हार्मोन महिलामा प्रसूतिको समस्या समयमा विशेष रूपमा महत्त्वपूर्ण हुन्छ प्रसवका बेला अक्सिटोनिसले पाठीघरको सङ्कुचनमा सहयोग गर्छ स्तनपानका क्रममा दुध बाहिर निकाल्ने प्रक्रियामा पनि यसको महत्त्वपूर्ण भूमिका हुन्छ बच्चा जन्मेपछि आमामा बच्चाप्रतिको भावनात्मक सम्बन्ध विकास हुनुमा अक्सिटोनिस सहित विभिन्न जैविक तथा मनोवैज्ञानिक प्रक्रियाको भूमिका हुन्छ तर अक्सिटोनिसलाई मात्र आमाको प्रेम वा भावनाको एकमात्र कारण मान्ने भन्ने मिल्दैन र कार्यक्रममा रद्दी गर्नु श्रोता अहिलेको लागि आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ

0: Gorkha Radio.
1: BFB's Gorkha Radio सुन्ने हुनुहुन्छ कार्यक्रम मैले हामी हल्का फुल्काको यो पहिलो घण्टामा सौरमा चर्चा गरिरहेको छु तपाईँको समक्षमा हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् भन्ने विषयमा चर्चा गरिरहेको छु र भविष्य गरी प्राकृतिक पेन किलर जस्तै काम गर्ने एन्डोर्फिन एन्डोर्फिन शरीरले प्राकृतिक रूपमा उत्पादन गर्ने रासायनिक पदार्थ हो जसले पीडा कम गर्न तथा तनावसँग जुझ्न सहयोग गर्छ शरीरमा चोटपटक वा पीडा हुँदा मस्तिष्कले एन्डोर्फिनको उत्पादन बढाउन सक्छ यसले पीडा सहने क्षमता बढाउन सहयोग गर्छ आपतकालीन अवस्था तथा अत्यधिक शारीरिक परिश्रमका बेला पनि यसको स्तर बढ्न सक्छ प्रसवका क्रममा महिलाको शरीरमा पनि एन्डोर्फिनको भूमिका हुन्छ जसले प्रसव पीडा व्यवस्थापन गर्न शरीरलाई सहयोग गर्दछ र अवश्य पनि श्रोता कार्यक्रम हल्का फुल्काको पहिलो घण्टामा आउनुहुन्छ हामी चर्चा गरिरहेका छौँ अहिलेकै समयमा चाहिँ हर्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् भन्ने विषयमा रहेको छ र कार्यक्रमको अहिले दोस्रो घण्टामा पनि म राख्ने छु तपाईँको माझमा चाहिँ कठिन परिस्थितिमा सक्रिय हुने कोर्टिसोल यो बारेमा पनि चर्चा हुने नै छ तपाईँको समक्षमा राख्दै गर्नेछु श्रोता स्टेडियम भन्न चाहन्छु र अहिलेको लागि भने यो मिठो गीत पनि राख्नेछु तपाईँको समक्षमा रहेको छ स्वप्न सुमन र यसै गरी सुशान्त केसीको आवाजमा रहेको छ हराउन देऊ यो मिठो गीत पनि इन्जोय गर्नुहोला र कार्यक्रमको हामी दोस्रो यानि कि आखिरी घन्टामा समाचार पश्चात भेट्ने नै छौँ सुन्दै गर्नुहोला अहिलेको लागि बिएफबिएस गोर्खा रेडियो

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या 9 पुगेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला र सामान्य प्रशासन मन्त्रालयले सो जानकारी दिएको हो। मन्त्रालयले थप 4 पालिकालाई स्वीकृति दिएपछि संख्या बढेको हो। मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाउँपालिका, दुर्गोट गाउँपालिका र पाल्पाको रिब्दीकोट गाउँपालिकालाई भूमि ब्याङ्क स्थापना गर्न स्वीकृति दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। भूमि ब्याङ्क मार्फत स्थानीय तहमा रहेका बाँझो तथा उपयोगविहीन निजी जग्गाको पहिचान, अभिलेखीकरण र व्यवस्थापन गरी कृषि उत्पादनमा प्रयोग गरिन्छ। जग्गा धनीको स्वामित्व कायम रहने गरी सम्झौताका आधारमा जग्गा उपभोगमा दिइने र त्यसबापत जग्गा धनीले तोकिएको प्रतिफल प्राप्त गर्ने व्यवस्था हुनेछ। यसअघि तनहुँको ब्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका, कास्कीको रूपा गाउँपालिका र बाजुराको बढीमालिका नगरपालिकालाई भूमि ब्याङ्क स्थापना गर्न स्वीकृति दिइएको थियो। नेपाल कोरिया नगरपालिका अस्पतालमा 1500 अत्याधुनिक सघन उपचार कक्ष मोडुलर आइसियू सञ्चालनमा आएको छ। अस्पताल स्थापना भएको 27 वर्षपछि मध्यपुर थिमी नगरपालिकाले चलाएको अस्पतालमा आइसियू सुरु भएको नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले बताउनु भएको छ। अस्पतालमा अहिले दैनिक 1100 बढी बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालले छिट्टै मुटुरोग सेवा समेत सञ्चालन गर्ने तयारी गरेको र मुटुरोगका बिरामीलाई सहजताका लागि ए ग्रेडको एम्बुलेन्स समेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ। कङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत पेसागततर्फ केन्द्रीय सदस्यमा डाक्टर केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित हुनुभएको छ। केसीले 3253 मत पाउनुभएको छ। पेसागततर्फ केन्द्रीय सदस्यमा प्राध्यापक डाक्टर जगदीश चन्द्र पोखरेल, अधिवक्ता सीताराम केसी, डाक्टर प्रदीप मिश्र लगायत निर्वाचित हुनुभएको छ। कङ्ग्रेसलाई विशेष महाधिवेशन हुँदै 15 नियमित महाधिवेशनमा डोर्याउन अग्रणी भूमिका खेलेका महामन्त्री गुरुराज घिमिरे भने पार्टीभित्रको चुनावमा आफै पराजित हुनुभएको छ। विशेष महाधिवेशनका सहयात्री प्रदीप पौडेल र उदय शमशेर राणा निर्वाचित हुँदा घिमिरे महामन्त्रीमा पराजित हुनुभएको हो। बिएपिएस काठमाडौँसँगको कुराकानीमा घिमिरे।
4: विशेष महाधिवेशनको नायक गुरुराज घिमिरे नियमित महाधिवेशनमा स्वीकृत हुन किन सकेन?
5: अब यो निर्वाचनमा गएपछि निर्वाचनको परिणामलाई स्वीकार्नु एउटा प्रजातन्त्रवादीको कर्तव्य हो। त्यसैले मैले निर्वाचनसम्म पार्टीलाई डोर्याउनका लागि र तपाईँले अघि भूमिकामा भने जस्तो पार्टीको रूपान्तरणका निम्ति, पुस्तान्तरण सहितको नेतृत्व परिवर्तनका निम्ति, नीतिगत पुनरावलोकनका निम्ति र पार्टीलाई समय सापेक्ष आन्तरिक रूपबाट व्यवस्थित गरेर यसको संगठनात्मक आधारलाई बलियो बनाएर जनताको बिचमा यसको छविलाई उजी ल्याएर आम जनताको विश्वास र चाहिँ एउटा आस्थाको धरोहर पार्टीको रूपबाट अगाडि बढाउनका निम्ति मैले आफूले सकेको योगदान गरिरहेको छु र भविष्यमा पनि गर्नेछु। विशेष महाधिवेशन नेपालको विशेष परिस्थितिमा, पार्टीभित्रको विशेष परिस्थितिमा सम्पन्न भएर नेतृत्व परिवर्तन भएपछि 9 महिना पश्चात हामीले पार्टीको 15 महाधिवेशन पनि सम्पन्न गऱ्यौँ। अब केही साथीहरूको केही पदहरूको चाहिँ मतगणना लगभग अन्त्यतिर त्यो पुगिसकेका छ। त्यसो भएको हुनाले महाधिवेशन सम्पन्न हुने अन्तिम चरणमा हामी गएका छौँ, पुगेका छौँ र अब निर्वाचनको जित हारको प्रसङ्गलाई मैले अस्वाभाविक रूपमा लिएको छैन। तपाईँले भने जस्तो साथीहरूको विश्वास मैले जित्न सकिनँ, यसका केही आन्तरिक कारणहरू पनि छन्, मेरा वैयक्तिक कारण पनि होलान्, साथीहरू पनि कारण हुनुहोला होइन, र धेरै कारणहरू छन्। त्यसको हामी यथा समयमा समीक्षा गर्नेछौँ।
4: अलिकति अन्याय नै त नभनौ, न्याय चाहिँ अलिक गरेनन् जस्तो चाहिँ लागेको छ कि छैन तपाईँलाई?
5: होइन, मेरो त आग्रह के छ भने तपाईँहरूको विवेकले तपाईँहरूले नेता छान्नुहुन्छ, तपाईँहरूले पदाधिकारी छान्नुहुन्छ, सभापति छान्नु भएको छ, तपाईँहरूले पदाधिकारी सदस्य छान्नु भएको छ, तपाईँहरूको आफ्नो विवेकले, त्यो विवेकमा म प्रश्न गर्दिनँ। तर एउटा कुरा चाहिँ मैले उहाँहरूलाई आग्रह गर्नुपर्छ कि अब मलाई तपाईँहरूले समर्थन गरिदिएको भए, मलाई निर्वाचित गरिदिएको भए त्यो हिजोको अभिभावक पुरा गर्ने कुरामा इमान्दारीपूर्वक म काम गर्थेँ, म परिणाम निकाल्थेँ। त्यो
3: नेता घिमिरेसँगको विस्तृत कुराकानी शुक्रबार बहसमा प्रसारण हुनेछ। दाङमा 2 मोटरसाइकल आपसमा ठोक्किएर आग लागि हुँदा 1 जनाको मृत्यु भएको छ। घोराई दुई रामपुरका टोपबहादुर बोलेको चलेर मृत्यु भएको दाङका एसपी दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। मोटरसाइकल चलेकाले मोटरसाइकल नम्बर पहिचान भने हुन सकेको छैन। अहिलेसम्मका खबर यति नै। नमस्कार।

BFB scorecard video sunne and sasrata karikram le hame halka fulka ko yo dusro khanda ma purpose karika so ra abish pani yo samay ma interesting facts haru yani ke rochak tathya haru tapai ko ma sama rakhine raheko chu ra hamile agadi nai dehi charcha garireka chau hormone le hamro mood ra byabahar lai kasari niyantran garchan bhanne bishay ma abish pani nirantarta ma rakhne nai chu aile ko samay ma ra kathin paristhiti ma sakriya hune cortisol ko bare ma hami nirantarta diyu कोर्टिसोललाई प्राय स्ट्रेस हार्मोन भनिन्छ तनाव वा चुनौतीपूर्ण परिस्थिति आउँदा शरीरलाई त्यससँग जुझ्न तयार पार्न यसको भूमिका हुन्छ तनावपूर्ण अवस्थामा कोर्टिसोल बढ्दा शरीर सतर्क हुन्छ र तत्काल निर्णय तथा प्रतिक्रिया दिन तयार हुन्छ छोटो समयका लागि यस्तो प्रतिक्रिया उपयोगी हुन सक्छ तर लामो समयसम्म कोर्टिसोलको स्तर उच्च रहिरहँदा स्वास्थ्यमा नकारात्मक असर पनि पर्न सक्छ यसै गरी प्रजननसँग सम्बन्धित हार्मोन यो बारेमा पनि म चर्चा गर्ने नै छु श्रोता अहिलेलाई भने आउनुहोस् लागौँ यो गीत सुन्ने क्रमतर्फ

पिएफपी स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी हल्का फुल्काको दोस्रो यानि कि आखरी घण्टामा छौँ र म चर्चा गरिरहेको छु हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् यस विषयमा चर्चा गरिरहेको छु र यसै गरी हामी चर्चा गर्ने नै छौँ अहिलेलाई पनि प्रजननसँग सम्बन्धित हार्मोन किशोर अवस्थामा शरीरमा एस्ट्रोजन पोरेट स्टेरोन र यसै गरी टेस्टो स्टेरोन जस्ता यौन तथा प्रजननसँग सम्बन्धित हार्मोनको उत्पादनमा परिवर्तन आउँछ यी हार्मोनले शारीरिक विकास प्रजनन प्रणाली तथा अन्य जैविक प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छन् तर व्यक्तित्वका गुणहरू जस्तै महिलाको रुचि हेरचाह जस्ता कुरामा हुने पनि अनि पुरुष साहसी हुने जस्ता अवस्थामा कुनै एउटा हार्मोनसँग जोडेर व्याख्या गर्न मिल्दैन मानिसको व्यवहार र व्यक्तित्वमा जैविक मनोवैज्ञानिक सामाजिक तथा वातावरणीय धेरै पक्षको संयुक्त प्रभाव हुन्छ महिला र पुरुष दुवैको शरीरमा एस्ट्रोजन प्रोजेस्टोरेन र यसै गरी टेस्टोस्टेरोन विभिन्न मात्रामा पाइन्छ यी हार्मोनको भूमिका लिङ्ग अनुसार मात्र सीमित हुँदैन र कार्यक्रममा रद्द गर्नुहोस् केही क्षणमा थाइरोइड हर्मोन र मुड बारेमा पनि म चर्चा गर्ने नै छु अहिलेलाई पनि आउनुहोस् लागौँ यो गीत सुन्ने क्रमतर्फ

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोल्दै थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

बीएफबी स्कोरकार्ड भिडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी हल्का फुल्काको दोस्रो घण्टामा छौँ श्रोता र यसै गरी म चर्चा गरिरहेको छु हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् यस विषयमा चर्चा भइरहेको छ र विशेष गरी लागौँ थाइरोइड हार्मोन र मुडतर्फमा घाँटीमा रहेको थाइरोइड ग्रन्थीले मुख्य रूपमा थाइरोक्सिन D4 र यसै गरी ट्राइआयोडोथाइरोनिन D3 हार्मोन उत्पादन गर्छ यी हार्मोनले शरीरको मेटाबोलिजम ऊर्जा उत्पादन र विभिन्न शारीरिक प्रक्रियालाई नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् थाइरोइड हार्मोन कम हुँदा थकान सुस्तता कब्जियत तौल बढ्ने चिसो बढी लाग्ने तथा मुडमा नकारात्मक परिवर्तन जस्ता समस्या देखिन सक्छन् कतिपयमा डिप्रेसन जस्ता लक्षण पनि देखिन सक्छन् त्यस्तै थाइरोइड हर्मोन बढी हुँदा मुटुको धड्कन बढ्ने घबराहट बेचेनी निन्द्रामा समस्या तौल घट्ने अत्यधिक पसिना आउने वा पखाला जस्ता समस्या हुन सक्छन् थाइरोइड सम्बन्धी समस्या महिला र पुरुष दुवैमा हुन सक्छ तर केही प्रकारका थाइरोइड रोग महिलामा बढी देखिन्छन् र अन्तमा बिर्सन नहुनुपर्ने कुराहरू पनि म राख्ने नै छु यस सम्बन्धीमा श्रोता जानकारी तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ फेरि पनि यो गीत सुन्ने क्रमतर्फ

BFB's Gorkar Radio sunen unsa ra karyakram le hami chhaunsurda yo samay halka fulka ko dosro yani ki akhir ghanta ma ra charcha garireko chu harmony hamro mood ra byabahar lai kasari niyantran garchan bhanne bishay ma raheko cha yesari antama hamile kehi kura chai birsanu hudaina नियमित व्यायाम र बिहान हिँड्ने पानीले शारीरिक तथा मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ। व्यायामका क्रममा शरीरमा एन्डोर्फिन लगायतका विभिन्न रासायनिक पदार्थको गतिविधिमा परिवर्तन आउँछ, जसरी मूड सुधार्न सहयोग गर्न सक्छ। राम्रो स्मरण शक्ति र मानसिक स्वास्थ्यका लागि पर्याप्त तथा गुणस्तरीय निन्द्रा आवश्यक हुन्छ। वयस्कलाई सामान्यत प्रत्येक रात 7-9 घन्टा निन्द्रा आवश्यक पर्छ। सुडोकु, पहेली, चेस लगायतका मानसिक गतिविधिले मस्तिष्कलाई सक्रिय राख्न र ध्यान तथा सोच्ने क्षमताको अभ्यास गर्न सहयोग गर्न सक्छन्। तनावका बेला चकलेट वा स्वादिला खानेकुरा खाँदा केही मानिसलाई क्षणिक रूपमा राम्रो महसुस हुन सक्छ। तनाव कम गर्ने मुख्य उपायका रूपमा यस्ता खानेकुरामा निर्भर हुनु उचित हुँदैन। सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त निन्द्रा र आवश्यक परे मानसिक स्वास्थ्य विशेषज्ञको परामर्श बढी लिनु महत्त्वपूर्ण हुन्छ। धुम्रपानबाट टाढा रहनु तथा वायु प्रदूषणबाट सकेसम्म जोगिनु पनि मस्तिष्क र समग्र स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छ। धुम्रपान तथा प्रदूषणमा रहेका विभिन्न विषाक्त पदार्थले स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छन्। र अवश्य पनि श्रोता, आज मैले यो बारेमा चर्चा गरेको छु अवश्य फाइदाजनक भएको छ भनी म आशा गर्दछु। र कार्यक्रममा रद्दै गर्नुहोस्, अहिलेको लागि आउनुहोस्, फेरि पनि लागौँ यो गीत सुन्ने क्रमतर्फ।

0: BFBS Gorkha Radio.
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

BFB is going to be ready to the end of the day. I'm going to be talking to you some. I'm going to be talking to you some. I'm going to be talking interesting matanabere. Tami motopone fact rakna chahan so chinta kahili samasya bancha ta. Dheriko life ma aile chinta chahi yo ekdamai jatil topic baneko cha jasle garda khiri le ekdamai thulo hani haru pani purauna sakcha kasaiko jivan ma parivar ma ra yo bare ma chahi charcha garne nai chu ra pahilo chahi raheko cha kahile kai tanav man ashanta hunu wa bhavishyalai liyera chinta lagnu samane ho. तर यस्तो अवस्था लामो समयसम्म रहिरह्यो दैनिक जीवन प्रभावित हुन थाल्यो र आफूलाई मनपर्ने काममा समेत रुचि हरायो भने मानसिक स्वास्थ्यमा समेत यो समस्या भएको सङ्केत चाहिँ हुन सक्छ यी सङ्केतलाई चाहिँ व्यवस्था नगर्नुहोस् लामो समयसम्म अत्यधिक चिन्ता उदासी निन्द्रामा परिवर्तन खानपानमा असामान्यता वा मानिसहरूबाट टाढिँदै जानु सामान्य भएर व्यवस्था गर्नुहुँदैन पहिले खुसी दिने काममा समेत रुचि हराउँदै जानु र काम पढाइ र सम्बन्धमा असर पर्नु पनि महत्त्वपूर्ण चेतावनीका सङ्केत हुन् अब यसैमा चाहिँ तनाव डिप्रेसन र एन्जाइटी एउटै होइन तनाव प्राय कुनै विशेष परिस्थिति वा घटनासँग जोडिएको हुन्छ र परिस्थिति सुधारिँदैसँगै कम हुन सक्छ तर डिप्रेसन र एन्जाइटी लामो समयसम्म सोच भावना र दैनिक जीवनमा असर पार्न सक्छ नियन्त्रण गर्न नसकिए अत्यधिक चिन्ता एन्जाइटीको सङ्केत हुन सक्छ मनोवैज्ञानिक कि अब मनोचिकित्सक भन्ने विषयमा चाहिँ मनोवैज्ञानिकले सोच भावना र व्यवहारसँग जोडिएका समस्यामा परामर्श तथा विभिन्न मनोचिकित्सकीय विधि मार्फत चाहिँ सहयोग गर्न छन् मनोचिकित्सक भनेको चिकित्सक हुन् भने जसले आवश्यकता अनुसार औषधि सहित उपचार गर्न सक्छन् कतिपय अवस्थामा दुवै विशेषज्ञले मिलेर पनि उपचार गर्न सक्छन् त्यसै गरी अहिलेको समयको चाहिँ सामाजिक सञ्जालले पनि असर गर्न सक्छ लगातार रिल्स छोटा भिडियो र विभिन्न सामग्री हेरिरहँदा एकपछि अर्को भावनात्मक अनुभव भइरहन्छ धेरै सूचना एकपटक ग्रहण गर्दा ध्यान केन्द्रित गर्न कठिन हुने दिमागलाई धेरै कुरा चलिरहने र ब्रेन फग जस्तो अनुभव हुन सक्ने बताइन्छ त्यसैले सामाजिक सञ्जालको समय सीमित गर्नु उपयोगी हुँदछ र यसबारेमा म चर्चा गर्दै गर्ने नै छु श्रोता अहिलेलाई आउनुहोस् लागौँ फेरि पनि यो गीत सुन्ने क्रमतर्फ

0: SBS Gorkha Radio.
1: BFB's Gorkha Radio सुन्ने हुनुहुन्छ श्रोता र अहिलेको यी समय हामी कार्यक्रम हल्का फुल्काको दोस्रो यानि कि आखिरी घण्टामा छौँ र यही समयमा चाहिँ तपाईँको समक्षमा इन्ट्रेस्टिङ फ्याक्ट्स यानि कि रोचक तथ्यहरू राख्ने गर्दछु. इन्ट्रेस्टिङ मात्र नभएर एकदमै एजुकेसनल इन्फर्मेटिभ फ्याक्ट्सहरू पनि तपाईँको समक्षमा हुने गर्दछन्. र अहिलेको समयमा चाहिँ मैले चर्चा गरिरहेको छु यो चिन्ताकोले चाहिँ कस्तो समस्याहरूले छ भन्ने विषयमा रहेको छ. मानसिक स्वास्थ्यको लागि अब दैनिक के गर्ने त? नियमित हिँडडुल वा व्यायाम, सन्तुलित खाना, पर्याप्त आराम, ध्यान र गहिरो सास प्रश्वासको अभ्यास उपयोगी हुन सक्छ. काम र व्यक्तिगत जीवनबीच सीमा बनाउनु पनि आवश्यक हुँदछ. यसै गरी समस्या लुकाउनु हुँदैन. मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिँदैमा व्यक्ति जीवनभर त्यही अवस्थामा रहँदैन. उपचार परामर्शबाट सुधार सम्भव हुन्छ. मानसिक स्वास्थ्यमा आएको परिवर्तनले दैनिक जीवन, काम, सम्बन्ध वा आफ्नो हेरचाहमा असर पार्न थाले मानसिक स्वास्थ्य विशेषज्ञसँग समयमै परामर्श लिनुचित हुन्छ. सहयोग माग्नु कमजोरी होइन. र अवश्य पनि आजको दिनमा चाहिँ चर्चा गरिसकेको छु मैले श्रोता यो टपिक रहेको थियो चिन्ता कहिले समस्या बन्दछ र यसको रोकथाम गर्ने तरिकाहरू के कस्ताहरू रहेका छन् भन्ने विषयमा पनि मैले चर्चा गरेको छु. निकै नै फाइदाजनक भएको छ भन्ने म आशा गर्छु. र पनि श्रोता यसैको साथमा कार्यक्रम हल्का फुल्काको यो दुई घन्टा कार्यक्रमबाट पनि बिदा लिने समय आइ नै सकेको छ. र अवश्य पनि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू, रोचक तथ्यहरू तपाईँको माझमा रहेको थियो, फाइदाजनक भएको छ भने म आशा गर्दछु. तपाईँले हामीलाई हरेक हप्ता बिएफबिएस गोर्खा रेडियो 105.4 मेगाहर्ज ट्युनिङ गरी सुन्न सक्नुहुन्छ. यदि तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा तपाईँले आफ्नो एप्पल डिभाइस वा एन्ड्रोइडमा बिएफबिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये बिएफबिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ. साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले बिएफबिएस गोर्खा भनेर सुन्न सक्नुहुन्छ. र पनि यसैको साथमा श्रोता कार्यक्रमबाट बिदा लिने समय आएको छ. हामी अर्को हप्ता भेट्ने नै छौँ यस्तै जानकारीमूलक कुरा ल्याउने छु भन्दै म सुनिया पनि अहिलेको लागि बिदा लिनेछु. नमस्ते, बाई.

0: भोटेपछि त्रिशुली नदीको रुडरमा बाढीका कारण क्षतिग्रस्त भएका 18 जोलङ्गी पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ। स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीका कारण त्रिशुली करिडोरमा रहेका 18 जोलङ्गे पुलमा क्षति पुगेको थियो। ती सबै पुल मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले जानकारी दिनुभएको छ। पुल मर्मतका लागि 5.5 करोड रुपियाँ खर्च भएको उहाँको भनाइ छ। एबीच भोटेपछिमा भदौ 10 गते आएको बाढीपछि बेपत्ता भएका काभ्रेका 37 जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ। स्थानीय तहले वडा कार्यालय मार्फत बढीमा 5 दिनको समय दिएर निवेदन आह्वान गर्ने व्यवस्था गरिएको विपद व्यवस्थापन समितिका संयोजक सिडिओ गोपाल कुमार अधिकारीले बताउनु भएको छ। धनुषाको धनौजी गाउँपालिका 3 का 233 सुभाषी परिवारले जग्गाको लाल पूर्जा पाएका छन्। नापजाँच सम्पन्न भएको 11 वर्षपछि जग्गा दाने प्रमाण पूर्जा दिइएको भूमि व्यवस्थापन मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। ती क्षेत्रको नापजाँच कार्य 2072 सालमै सम्पन्न भएको थियो, तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पुरा हुन नसक्दा लामो समयसम्म जग्गा दाने प्रमाण पूर्जा वितरण हुन सकेको थिएन। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै पूर्जा वितरण गरिएको हो। पूर्जा वितरण भएपछि स्थानीय बासिन्दाले कानुनी तथा आर्थिक लाभ प्राप्त गर्न सक्नेछन्। पछिल्ला 3 ठूला विपदका कारण 134 पुलमा क्षति पुगेको छ।
1: पूर्वाधार विकास मन्त्रालयका अनुसार ती विपदले पक्की चोरुङ्गे र क्यान्टिलिभर अर्थात् भित्तामा खोपिएका समेत गरी 134 वटा पुलमा हानि पुर्याएको छ। गत भदौ 10 गते आएको भोटेकोसी बाढीले 31 वटा पक्की पुल तथा 64 वटा चोरुङ्गे पुलमा क्षति गरेको छ। 64 मध्ये 53 वटा बगेका छन् भने 11 वटामा आंशिक क्षति पुगेको छ। यसै गरी यही असोज 9 देखि 11 गतेसम्म परेको वर्षाले कालीगण्डकी करिडोरमा ठूलो क्षति पुर्याएको छ। अविरल वर्षापछि पहिरो आउँदा 27 वटा झोलुङ्गे पुलमा क्षति पुगेको सस्पेन्सन डिभिजन ब्रिज कार्यालयले जनाएको छ। कार्यालयका अनुसार 27 पुलमध्ये 8 वटा पुल क्षतिग्रस्त भएका छन् भने बाँकी सबै बगेका छन्। असोज 25 गते बिहान बुढी गण्डकी नदीमा आएको बाढीले 2 वटा पक्की पुल तथा 9 वटा झोलुङ्गे पुल बगाएको छ। सडक विभागका अनुसार बुढी गण्डकी बाढीले आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सोतीमा फलामे मोटर पक्की पुल तथा आरूघाट 9 आरूघाटबाट धादिङ जोड्ने पक्की पुल बगाएको छ। स्थानीय पूर्वाधार विकास मातहतका सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रमुख शङ्कर बुढाथोकीका अनुसार बुढी गण्डकी बाढीले 9 वटा झोलुङ्गे पुल बगाएको छ। बुढी गण्डकी बाढीले गोर्खामा बुढी गण्डकीको किनारमा बनाइएको करिब 500 मिटर लामो क्यान्टिलेभर अर्थात् नदी छेउमा भित्ता काटेर हिँड्न बनाइएको पुल समेत बगाएको छ।
2: बाढीले थुनिएको म्याग्दीको उपचार स्थल सिङ्गा तातोपानी 18 दिनपछि खुल्यो। स्नान सुरु, 2 करोड भन्दा बढीको क्षति, पुनर्निर्माणका लागि स्थानीयदेखि सरकारसम्मको सहयोग खोजी। भैरवामा महोत्सवको रौनक बढ्दै व्यवस्थित प्रदर्शनी स्थलको अभावले सास्ती, सडकदेखि निजी जग्गासम्म कार्यक्रम, स्थानीय प्रदर्शनी स्थल बनाउन व्यवसायीको माग। 6.44 करोड लगानीमा 5 थरको याङबरक पोखरीको रूप फेरियो। 5 वर्षमा पूर्वाधार निर्माण सम्पन्न, धार्मिक आस्थासँगै पर्यटनबाट आमदानीको खोजी। भरतपुर विमानस्थलको दुर्गन्ध र अव्यवस्थामाथि प्रश्न, सुधार गर्न प्रशासनको निर्देशन। बाढीले भत्काएको नारायणी किनार अब व्यवस्थित बनाइने, तटबन्धसँगै सौन्दर्यकरणको योजना, गुरु योजना बनाउन कार्यदल सक्रिय, बजार जोगाउँदै नदी किनारलाई मनोरञ्जन स्थल बनाउने लक्ष्य। दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदली बदली, 203 सैनिक मिसनमा खटिए, कार्यकाल पूरा गरेका 204 जना स्वदेश फिर्ता। परम्परागत खेती जोगाउन तनहुँको आबु खैरिनीका किसानलाई स्थानीय सरकारको साथ, हलगोरु पाल्ने 46 जनालाई अनुदान, प्रति परिवार 7,000 रुपियाँ सहयोग, आधुनिक खेतीसँगै पुरानो कृषि संस्कृतिलाई निरन्तरता दिने प्रयास। चितवनमा विद्युतीय तार वन्यजन्तुको मृत्युको कारण बन्दै 2064 सालदेखि अहिलेसम्म करेन्ट लागेर 2 हात्ती 5 गैंडा र 1 चितुवाको मृत्यु।
0: फ्रान्सले साउदी अरबको सहयोगका लागि फौजी सहायता दिन थालिएको जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ता पास्कल कन्फाभ्रोले साउदी अरबको तेल भण्डार सुरक्षा दिने सहमति अनुसार परिचालन गरिएको बताउनु भएको छ। साउदीलाई दिएको सहायताको स्वरूप पनि उहाँले खुलाउनु भएको छैन। यसअघि राष्ट्रपति इमानुएल मैक्रोनले लाल सागरको तटीय बन्दरगाह सुरक्षाका लागि सेना पठाउने बताउनु भएको थियो। हुती लडाकु समूहले यमनमा गरेको पछिल्लो आक्रमणमा 5 जनाको ज्यान गएको छ र अध्यक्ष सियानी इन्फेन्टिनोले फिफा परिषद बैठकमा माफी माग्नु भएको छ। विश्वकपको साझेदारी निजी क्षेत्रलाई बेच्ने योजनालाई लिएर उहाँले माफी माग्नु भएको हो। खबर यति नै, नमस्कार।
3: यो बीएफबीएस कुलकर्म रेडियो हो।

0: Radio. Gorkha Radio. सशस्त्र प्रहरीका 1296 प्रहरी दीक्षित भएका छन्। सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान माता तीर्थ र अन्य शिक्षालयमा आधारभूत तालिम सम्पन्न गरेका जवान दीक्षित भएका हुन्। 11 महिनाको तालिम पुरा गरेका प्रशिक्षार्थी जवान दीक्षित भएका सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। सम्बन्ध बढी संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना तालिम शिक्षालयबाट 233 दीक्षित भएका छन्। कङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत पेसागततर्फ केन्द्रीय सदस्यमा डाक्टर केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित हुनुभएको छ। केसीले 3,253 मत पाउनुभएको छ। पेसागततर्फ केन्द्रीय सदस्यमा प्राध्यापक डाक्टर जगदीश चन्द्र पोखरेल, अधिवक्ता सीताराम केसी, डाक्टर प्रदीप मिश्र लगायत निर्वाचित हुनुभएको छ। काङ्ग्रेसलाई विशेष महाधिवेशन हुँदै 15 नियमित महाधिवेशनमा डोराउन अग्रणी भूमिका खेलेका महामन्त्री गुरुराज घिमिरे पार्टीभित्रको चुनावमा आफै पराजित हुनुभएको छ। बिए विशेष महाधिवेशनका सहयात्री प्रदीप पौडेल र उदय शमशेर राणा निर्वाचित हुँदा घिमिरे महामन्त्रीमा पराजित हुनुभएको हो। बिएपिएस काठमाडौँसँगको कुराकानीमा घिमिरे,
1: विशेष महाधिवेशनको नायक गुरुराज घिमिरे नियमित महाधिवेशनमा स्वीकृत हुन किन सकेन?
2: अब यो निर्वाचनमा गएपछि निर्वाचनको परिणामलाई स्वीकार्नु एउटा प्रजातन्त्रवादीको कर्तव्य हो। त्यसैले मैले निर्वाचनसम्म पार्टीलाई डोर्याउनका लागि र तपाईँले अघि भूमिकामा भने जस्तो पार्टीको रूपान्तरणका निम्ति पुस्तान्तरण सहितको नेतृत्व परिवर्तनका निम्ति नीतिगत पुनरावलोकनका निम्ति र पार्टीलाई समय सापेक्ष आन्तरिक रूपबाट व्यवस्थित गरेर यसको संगठनात्मक आधारलाई बलियो बनाएर जनताको बिचमा यसको छविलाई उजी ल्याएर आम जनताको विश्वास र चाहिँ एउटा आस्थाको धरोहर पार्टीको रूपबाट अगाडि बढाउनका निम्ति मैले आफूले सकेको योगदान गरिरहेको छु र भविष्यमा पनि गर्नेछु। विशेष महाधिवेशन नेपालको विशेष परिस्थितिमा, पार्टीभित्रको विशेष परिस्थितिमा सम्पन्न भएर नेतृत्व परिवर्तन भएपछि 9 महिना पश्चात हामीले पार्टीको 15 महाधिवेशन पनि सम्पन्न गऱ्यौँ। अब केही साथीहरूको केही पदहरूको चाहिँ मतगणना लगभग अन्त्यतिर त्यो पुगिसकेको छ। त्यसो भएको हुनाले महाधिवेशन सम्पन्न हुने अन्तिम चरणमा हामी गएका छौँ, पुगेका छौँ र अब निर्वाचनको जित हारको प्रसङ्गलाई मैले अस्वाभाविक रूपमा लिएको छैन। तपाईँले भने जस्तो साथीहरूको विश्वास मैले जित्न सकिनँ, यसका केही आन्तरिक कारणहरू पनि छन्, मेरा वैयक्तिक कारण पनि होलान्, साथीहरू पनि कारण हुनुहोला होइन, र धेरै कारणहरू छन्, त्यसको हामी यथासमयमा समीक्षा गर्नेछौँ।
1: अलिकति अन्याय नै त नभनौ, न्याय चाहिँ अलिक गरेनन् जस्तो चाहिँ लागेको छ कि छैन तपाईँलाई?
2: होइन, मेरो त आग्रह के छ भने तपाईँहरूको विवेकले तपाईँहरूले नेता छान्नुहुन्छ, तपाईँहरूले पदाधिकारी छान्नुहुन्छ, सभापति छान्नु भएको छ, तपाईँहरूले पदाधिकारी सदस्य छान्नु भएको छ, तपाईँहरूको आफ्नो विवेकले, त्यो विवेकमा म प्रश्न गर्दिनँ। तर एउटा कुरा चाहिँ मैले उहाँहरूलाई आग्रह गर्नुपर्छ कि अब मलाई तपाईँहरूले समर्थन गरिदिएको भए, मलाई निर्वाचित गरिदिएको भए त्यो हिजोको अभिभावक चाहिँ पुरा गर्ने कुरामा इमान्दारीपूर्वक म काम गर्थेँ, म परिणाम निकाल्थेँ, त्यो विश्वास चाहिँ तपाईँहरूलाई मैले दिलाउन सकिनँ। त्यो विश्वास दिलाएको भए तपाईँहरूको सायद समर्थन प्राप्त गर्थेँ होला। अब अर्को कुरा, तपाईँहरूले मत हालेर मात्रै चुप बस्ने कुरा हुँदैन, चुप लागेर बस्ने कुरा हुँदैन, तपाईँहरूले गरेको विश्वास सार्थक हुन्छ कि हुँदैन त्यो कुरालाई निर्वाचित हुनुभएका साथै अगाडि बढाउँदै हुन्न, त्यसको खबरदारी तपाईँहरूले गर्नुपर्छ। बेला बेलामा तपाईँहरूले चाहिँ नि झगझगाउनु पर्छ, हिजो पोलेका कुराहरू कति सार्थक भए भन्ने कुराको सम्झना चाहिँ गराउनुपर्छ पार्टी नेतृत्वलाई। त्यसका लागि सचेततापूर्वक चाहिँ नि लाग्नका लागि म आग्रह गर्न चाहन्छु।
0: नेता घिमिरेसँगको विस्तृत कुराकानी शुक्रबार बसमा प्रसारण हुनेछ। अध्यक्ष जियानी इन्फान्टिनोले फिफा परिषद बैठकमा माफी माग्नु भएको छ। विश्वकपको साझेदारी निजी क्षेत्रलाई बेच्ने योजनालाई लिएर उहाँले माफी माग्नु भएको हो। तर इङ्ल्यान्ड फुटबल सङ्घका अध्यक्ष डेभी हेभिटले इन्फान्टिनोलाई फिफा अध्यक्ष पद नसुहाउने बताउनु भएको छ। जोरिसमा भएको विस्तृत बैठकका बावजुद इन्फान्टिनोले कागज देखाउन सक्नुपर्ने हेभिटको भनाइ छ।
3: For me, trust comes back to behaviour, and today it's not possible for me to say whether Gianni Infantino's behaviour has changed. All he did was listen. That is something new. Secondly, he apologised. That's something new. But now it's what he does.
0: र ISF फुटबल वर्ल्ड कपको 29 औं संस्करणमा सहभागी हुने नेपाली टोली आज चीन जाने भएको छ। 20 खेलाडी सहित 29 सदस्य नेपाली टोली असोज 31 गतेदेखिका 9 गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने कार्यक्रम छ। अहिलेसम्मको खबर यति नै। नमस्कार, म महेन्द्र।

0: SBS Gorkha Radio. Gorkha Radio.
1: नमस्ते बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम प्रभातकालीन आवाजबाट म धनराज राईको र आजको तीन घन्टे प्रभातकालीन आवाज कार्यक्रमको बसाइलाई लिएर म आइपुगिसकेको छु तपाईँहरूको सेवामा र आशा गर्दछु तपाईँहरू सन्चै हुनुहुन्छ, सुविस्तै हुनुहुन्छ, कुशल हुनुहुन्छ र दसैँको माहौलमा छौँ हामी र तपाईँहरू सम्पूर्णलाई एकपल्ट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। नेपालीहरूमा ज जसले चाहिँ दसैँ पर्व मनाउनुहुन्छ तपाईँहरू सम्पूर्णलाई एकमुष्ट शुभकामना, मङ्गल रहोस्, शुभ रहोस् यो साल तपाईँहरूको भन्ने कामना सहित कार्यक्रममा उपस्थित भइसकेको छु। नेपाल अजित घिमिरेले गाउनुभएको मिठो देशभक्तिले भरिपूर्ण भएको गीत हामीले सुन्यौँ। गुन्द्रुक ढेँडो खाएको कुरा, नेपाली झन्डा फहराएको कुरा, झन्डा लिएर कुच्छु भन्ने कुरा, हजुर देश प्रेमले भरिएको यो गीतकाबाट नै कार्यक्रमको सुरुवात भयो। पहिलो घन्टामा छौँ श्रोता प्रभातकालीन आवाज कार्यक्रमको। हजुर आज शुक्रबार श्रोता, ब्रुनाईमा त शुक्रबार सुरु भयो श्रोता र शुक्रबारै कार्यक्रम हो यो। 16 अक्टोबर 2026 सालको तदनुसार असोज 30 गते विक्रम सम्वत 2083 साल, आज नवरात्रको छैठौँ दिन, आज नौ दुर्गाको छैठौँ रूप स्वरूप भनौँ, रूप भन्दा पनि माता कात्यायनीको पूजा गरेर धुमधामका साथ पूजा अर्चना गरेर मानिन्छ। साहस शक्ति र विजयकी प्रतीक मानिने देवी कात्यायनीले चाहिँ यो उनकी उनका भक्तहरूको भय हटाएर आत्मविश्वास र सफलताको आशीर्वाद प्रदान गर्छिन् भन्ने चाहिँ धार्मिक विश्वास रहेको छ र सोही अनुरूप आज हामी हिन्दू धर्म ज जसले मान्दछौँ उनको पूजा अर्चना गरेर दसैँको छैठौँ दिनलाई मानिरहेका छौँ। कतिपय ठाउँमा त अब हिजो पाँचौँ दिनको पूजा पनि गर्दै हुनुहुन्छ, कति अबेर कामबाट बिहान पूजा गर्न भ्याउनु भएन होला, कामबाट फर्केर चोहो नितो भएर पाँचौँ दिनको पूजा आराधना पनि गर्दै हुनुहुन्छ होला। हजुर समय यस्तै छ, फरक फरक समयमा छौँ, देश बाहिर छौँ र आफूले भ्याएको समयमा पाएक परेको बेलामा पूजा जे पनि पूजा मात्र होइन जे गर्नु छ फुर्सदको समयमा गर्ने हामीले गर्दछौँ। हजुर आजको बसाई तीन घन्टे पनि विभिन्न किसिमका गीत सङ्गीत जानकारी चियो चर्चो र ब्रिटिस फोर्सेस ब्रुनाईमा रहनुहुने श्रोताका लागि विभिन्न जानकारीहरू अपडेट सहित उपस्थित भएको छु र तपाईँहरू पनि यदि हामीसँग जोडिएर कुनै पनि किसिमका गीत सङ्गीतहरू सुन्न सुनाउन अथवा अहिले अब दसैँकै कुरा भएको दसैँका सन्देशहरू पठाउन चाहनुहुन्छ कसैलाई अथवा केही कसैको विशेष दिन परेको होला, कसैको एनिभर्सरी बर्थडे त्यस्तो दिनहरू परेका छन् भने हामीसँग सम्पर्कमा आउनुहोला र गीत सङ्गीत अनुरोध र समर्पण गर्न सक्नुहुनेछ। विभिन्न माध्यमहरू छन्, तपाईँले फोन गर्न सक्नुहुन्छ 673 ब्रुनाईको कन्ट्री कोड हो 3224167 अथवा 3220098 सम्पर्क गर्नुहोला अथवा मिलिटरी एक्सटेन्ड क्वेसनको पहुँच छ भने तपाईँसँग 9419332844 डायल गर्नुहोला। वाट्सएप पनि चलाउँछौँ हामीले 673864 4931 यो नम्बरमा वाट्सएप पनि गर्न सक्नुहुन्छ। इमेल गरेर लेखेर पठाउन चाहनुहुन्छ भने bfbsgorkha@bfbs.com लेखेर पठाउनुहोला र अर्को सजिलो माध्यम भनेको फेसबुकको म्यासेन्जर। पहिलोपल्ट फेसबुक चलाउँदै हुनुहुन्छ र कहाँ खोज्ने भन्ने तपाईँलाई अन्धोलमा हुनुहुन्छ भने फेसबुक पेजमा ती एउटा गोलो घेरा भित्र चाहिँ नीलो ब्याकग्राउन्डमा खुकुरी क्रस भएको बिएफपिएस गोर्खा लेखिएको लोगो छ, त्यो लोगोलाई सेलेक्ट गर्नुहोस्, लाइक गर्नुहोस्, त्यस पछाडि तपाईँ चाहिँ हामीसँग मेसेन्जर मार्फत जोडिन सक्नुहुनेछ। हजुर, यो तपाईँले अब के लेखौँ के गीत मगाउँ भनेर सोच्दै गर्नुहोस्, म तपाईँलाई एउटा गीत सुनाउँछु, बेक्चा फिचरिङ पम्फा चामलिङ, उठौँ कि बसौँ म भन्ने गीत सुनाउनतर्फ लान्छु।

देख्छ अनि पम्फा चामलिङले गाउनुभयो यो गीतलाई। श्रोता, अब एकैछिन मौसमको चर्चा गरौँ। ब्रुनाईमा बिहानको 7:18 गयो श्रोता। 31 डिग्री सेल्सियस अधिकतम तापक्रम सेरियाको, 24 डिग्री सेल्सियसको वरिपरि न्यूनतम तापक्रम रहने अनुमान गरिएको छ आज भने। आज सेरियाको आकाश खुलेको छ तर मौसमी पूर्वानुमान भने अलि थन्डरी सावर्स एन्ड जेन्टल ब्रिज भनिएको छ। मध्याह पख भने अलि बदली भई बर्सात हुने सङ्केतहरू छन् र त्यो क्रम चाहिँ साँझ र भोलि बिहानसम्म नै देखा परेको छ। नेपालमा बिहानको 5:04 गयो श्रोता। अहिले काठमाडौँ उपत्यकामा 15 डिग्री सेल्सियस तापक्रम रहेको छ। कुहिरोले काठमाडौँ उपत्यकाको आकाश ढाकिएको छ, तुवालोले ढाकिएको छ र मन्द गतिमा हावा चलिरहेको छ भने आज दिनभरि काठमाडौँको तापक्रम न्यूनतम 13 डिग्री सेल्सियस र अधिकतम तापक्रम 25 डिग्री सेल्सियसको वरिपरि हुने अनुमान गरिएको छ भने घमाइलो रहने आज दिनभरि। जसो नै काठमाडौँ उपत्यकाको मौसम मन्द गतिको हावा चलेको पनि महसुस गर्नुहुनेछ भने मध्याह्न पख भने अलिकति बदली हुने सङ्केतहरू देखा परेका छन् काठमाडौँ उपत्यकाको। बेलायतमा बिहानभन्दा पनि मध्यरातको 12:20 गएको छ श्रोता। 15 डिग्री सेल्सियस लन्डनको तापक्रम रहेको छ अहिले र मन्द गतिमा हावा चलिरहेको छ। कतै कतै भने सिमसिम पानी परेको पनि पाउनुहुनेछ लन्डनवासी श्रोताले भने। आज दिनभरिमा 6 डिग्री सेल्सियस न्यूनतम तापक्रम, निकै चिसो बढिसकेछ लन्डनमा पनि, बेलायतमा पनि अहिले श्रोता। 16 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम रहने अनुमान गरिएको छ। र बिहान पख भने 6-7 बजे पछाडि भने निकै भारी बर्सात हुने सङ्केतहरू छन् र त्यस पछाडि बदली भएर मध्याह्न पछि भने सुक्खा रहनेछ। 1-2-3 बजेतिर तपाईँहरूको आकाश खुला रहनेछ र त्यस पछाडि मन्द गतिको हावा पनि चल्नेछ आज। हजुर, यी 3 ठाउँका मौसम हामीले भन्यो। तपाईँहरू अन्य ठाउँमा पनि हुनुहुन्छ, हामीलाई सुन्ने गर्नुहुन्छ र तपाईँहरूले अवश्य पनि यसो तपाईँहरूको क्षेत्रको एरियाको मौसम के कस्तो छ ताजा विवरणहरू पठाउन सक्नुहुन्छ। कतिले त स्क्रिनसट पठाएर त्यो वेदर रिपोर्ट पठाउनुहुन्छ, कतिले लेखेरै पठाउनुहुन्छ, जे जसरी भए पनि पठाउने, यसो फुर्सद मिल्छ भने, लेख्ने समय मिल्छ भने लेखी पठाउनुहोस् है श्रोता। हामी पनि थाहा पाउँछौँ, अन्य श्रोताले पनि ए त्यो ठाउँमा त यस्तो हुँदै रहेछ भन्ने थाहा पाउने गर्नुहुन्छ र त्यो नै हो हामी यताको खबर, उता उताको खबर, यता राम्रो नराम्रो खै खबरहरू आदान प्रदान गर्छौँ, चियो चर्चो त्यसरी नै गर्छौँ। अब हामी एउटा गीत सुनौँ, यो पछि मान्छेको माया, स्वर सम्राट नारायण गोपाल अनि ज्ञानु राणाको आवाजमा।

यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

झिल्के झिल्के भन्ने गीत गाउने कलाकार हुनुहुन्थ्यो सुगम पोखरेल। प्रभातकालीन आवाज कार्यक्रममा हुनुहुन्छ श्रोता, र अहिले ब्रुनाईमा बिहानको 7:30 भएको छ। शुक्रबारको प्रभातकालीन आवाज कार्यक्रमको बसाइका क्रममा छौँ श्रोता, र हामी पहिलो घन्टाको कार्यक्रम सञ्चालन गरेर रहेका छौँ। आज ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोताहरूका लागि बिङ्गो एन्ड बबल्स नाइट हुँदैछ। द प्याटियो बार, यो मुमोङ कम्युनिटी सेन्टर अवस्थित छ, र बेलुकी 7 बजे चाहिँ त्यहाँको ढोका खोलिन्छ, अनि 7:30 बजेदेखि खेला सुरु हुन्छ श्रोता। तपाईँहरूले चाहिँ त्यो बिङ्गोको बन्डल किन्नुपर्ने हुन्छ, बुक $10 चाहिँ तपाईँहरूले पाउनुहुन्छ, 4-5 पन्ना जति हुन्छ त्यसमा, र तपाईँहरूले चाहिँ त्यो सबै खेलिन्जेल सकिन्जेल खेल्नुपर्ने हुन्छ किनिसकेपछि। र त्यो $10 बुक किने बापत तपाईँले ग्लास अफ बबल्स तपाईँको चोइसको पाउनुहुनेछ, पेय पदार्थ भनौँ न, अब तपाईँको चोइसको पेय पदार्थ। अब वाइन पिउनेले वाइन पिउनुहुन्छ, कोक पिउनेले कोक पिउनुहुन्छ, कति चाहिँ पानी मात्रै पिउने पनि गर्नुहुन्छ, पानी मात्रै पनि तपाईँहरूले त्यो $10 पाउनुहुनेछ। 7:30 बजेदेखि चाहिँ खेल सुरु हुन्छ, आइज डाउन भनिएको छ, र क्यास प्राइज हुनेछ जित्ने बिङ्गोमा जित्ने खेलाडीहरूलाई। आज सदिलो हुनुहुन्छ, ब्रुनाई बाहिर मिरीतिर लाबुवानतिर जाने प्लानमा हुनुहुन्न भने सपरिवार साथीभाइसहित र तपाईँका पल्टन घरका साथीभाइ दाजुभाइ साहेब गुर्जी नम्बरी भाइहरूसँग जानुहोस्, रमाइलो गर्नुहोस्। दसैँको सिजन छ, तर फेरि सिजन छ भन्दैमा अलिकति कन्ट्रोल गरेर चाहिँ पिउनु पर्ने हुन्छ कतिपय पेय पदार्थहरू, त्यो तपाईँलाई अवगत नै छ। साह्रै धेरै पिउँदाखेरि के कस्तो अभिगत हुन्छ भनेर।

हजुर, जाने बेला मिलन तामाङले गाउँदै हुनुहुन्थ्यो यो गीतलाई श्रोता प्रभातकालीन आवाज कार्यक्रमको बसाइका क्रममा। बिएफबिएस ब्रुनाईले द बिग सल्युट च्यारिटीका लागि सिओज पिटी रन गर्ने भएको छ। यो ग्यारिजनका दाजुभाइहरूलाई अलिकति इङ्गित गरेर, र यो खासै धेरै ठुलो कुरो त छैन, हुन त 15 केजीको भारी बोकेर 1.2 किलोमिटर कुद्नुपर्नेछ। तपाईँहरू एक्लै कुद्नुहुन्न, टिम बनाएर यसो फन रन जस्तो हो। यसमा कुनै पनि फर्स्ट आउने, सेकेन्ड आउने अथवा थर्ड आउने त चाहिँ लास्ट, यो टिम चाहिँ लास्ट आयो भन्ने होइन, फन रन हो। यो च्यारिटीका लागि बिएबिएसको इनिसिएटिभ, बिएबिएस ब्रुनाईको इनिसिएटिभमा चाहिँ चेन अफ कमान्डसँग अप्रुभ भइसकेको इभेन्ट छ। आउँदो शुक्रबार 30 अक्टोबरका दिनमा चाहिँ बिहानको 7 बजेदेखि ब्रिटिस फोर्सेस ब्रुनाईका सम्पूर्ण सेवारत दाजुभाइहरू, कतिपय दिदीबहिनीहरू पनि हुनुहुन्छ भने तपाईँहरूले पनि भाग लिन लिनुहुनेछ यो दिन। र बिएफबीको मन्दिर परिसरको ठुलो त्यो ओपन कार पार्कबाट सुरु हुन्छ र त्यहीँ आएर अन्त हुन्छ। 1.2 किलोमिटर कुद्नुपर्ने हुन्छ, तपाईँले फन रन हो, त्यो भएर बेस्ट स्पिड दिनु पनि पर्दैन। यसो रमाइलो गर्दै साथीभाइहरूसँग हँसी मजाक गर्दै 15 केजीको लोड बोकेर चाहिँ तपाईँले त्यो दुरी पुरा गर्नुपर्नेछ। र तपाईँले चाहिँ त्यो गर्नुभए बापत यसो बिएफबिएसलाई च्यारिटी पनि दिनुहुन्छ। द बिग सलुटमा हामी पनि अब अभाइलेबल को हुन्छौँ, बिएफबिएस टिम उपस्थित हुनेछौँ, र भयो भने हामी पनि तपाईँहरूसँग एउटा टिमसँग मिलेर बा हामी पनि कुद्छौँ कि भन्ने एउटा अपेक्षा गर्दै गर्नुहोस् है त श्रोता। अब डेभिड लिम्बुलाई सुनौँ पुरानो कुपीमा।

0: BFBS Gorkha Radio. Gorkha Radio.
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
2: अ हो।
1: के गर्दै गरेको?
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु।
1: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोशल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिशिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यति सम्म कि BFBS का प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
2: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोशल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर, उकुस मुकुस हुन्छ मन, त्यही पनि पर्खी बसौँला, अलिकति अप्ठ्यारो छ अहिले, एकैछिन पर्ख है भन्ने खालको भाव थियो गीतमा श्रोता राजेन्द्र शिवाकोटी अनि मिलन नेवारले गाउनु भएको थियो यो गीतलाई। अब आजका लागि नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दरभावको जानकारी लिनतर्फ लागौँ। सुरुमा अमेरिकी डलर एकको खरिद दर 151.80 रुपियाँ, बिक्री दर 152.40 रुपियाँ। पाउन्ड स्टर्लिङ एकको खरिद दर 201.30 रुपियाँ, बिक्री दर 202.06 रुपियाँ। युरो एकको खरिद दर 170.27 रुपियाँ, बिक्री दर 170.95 रुपियाँ। स्विस फ्रान्क एकको खरिद दर 182.99 रुपियाँ, बिक्री दर 183.71 रुपियाँ। अस्ट्रेलियन डलर एकको खरिद दर 104.96 रुपियाँ, बिक्री दर 105.38 रुपियाँ। कनेडियन डलर एकको खरिद दर 106.88 रुपियाँ, बिक्री दर 107.30 रुपियाँ। सिङ्गापुर डलर एकको खरिद दर 118.39 रुपियाँ, बिक्री दर 118.85 रुपियाँ। जापानी जेन 10 को खरिद दर 9.63 रुपियाँ, बिक्री दर 9.66 रुपियाँ। चाइनिज युआन 1 को खरिद दर 22.69 रुपियाँ, बिक्री दर 22.78 रुपियाँ। साउदी अरेबियन रियाल 1 को खरिद दर 40.45 रुपियाँ, बिक्री दर 40.61 रुपियाँ। कतारी रियाल 1 को खरिद दर 41.64 रुपियाँ, बिक्री दर 41.81 रुपियाँ। थाई भाट 1 को खरिद दर 4.53 रुपियाँ, बिक्री दर 4.55 रुपियाँ। युएई दिरहाम 1 को खरिद दर 41.33 रुपियाँ, बिक्री दर 41.49 रुपियाँ। मलेजियन रिंगिट 1 को खरिद दर 37.18 रुपियाँ, बिक्री दर 37.33 रुपियाँ। साउथ कोरियन वन 100 को खरिद दर 11.29 रुपियाँ, बिक्री दर 11.33 रुपियाँ। स्वेडिस क्रोनर 1 को खरिद दर 15.22 रुपियाँ, बिक्री दर 15.28 रुपियाँ। डेनिस क्रोनर 1 को खरिद दर 22.78 रुपियाँ, बिक्री दर 22.87 रुपियाँ। हङकङ डलर 1 को खरिद दर 19.34 रुपियाँ, बिक्री दर 19.42 रुपियाँ। कुवेती दिनार 1 को खरिद दर 492.62 रुपियाँ, बिक्री दर 494.56 रुपियाँ। बहराइन दिनार 1 को खरिद दर 401.96 रुपियाँ, बिक्री दर 403.55 रुपियाँ। ओमानी रियाल 1 को खरिद दर 394.28 रुपियाँ र बिक्री दर 395.84 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र बैङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरभाव पुरा भयो। अब हामी गीत सुनौँ। प्रेम लामाले गाउनुभएको छ यो गीतलाई, सानो म भन्ने छ गीतको बोल।

हजुर, कुरिरहन्थे सानो म तपाईँ हामीले पनि धेरै समय पहिला अथवा केही समय पहिला वा हालैमा पनि कति आफ्नो प्यारो मान्छेलाई कुरिरहेका छौँ होला, थियौँ होला, हुनुहुन्थ्यो होला। र यो गीतले त्यसैको झल्को दियो। मिठो गीत प्रेम लामाको आवाजमा। ग्रेस फोर्सेस ब्रुनेका श्रोता, तपाईँहरूको लागि एउटा जानकारी र विशेष जानकारी नै भन्न पर्यो श्रोता। यो विशेष गरी बिएफबी चिल्ड्रेन्स लाइब्रेरी, यो केटाकेटीहरूको लाइब्रेरी जो चाहिँ चिटचाट कम्युनिटी सेन्टरमा रहेको छ, त्यो चाहिँ अब आउने सोमबार 19 अक्टोबरका दिन बन्द हुने भएका छ। विशेष कारण नखुलाए पनि त्यो दिन चाहिँ अरू अफिसियल कमिटमेन्टहरूले गर्दाखेरि बन्द हुन गएको छ, हुन बन्द गर्न परेको छ। यसले पर्न गएको असुविधाप्रति चाहिँ हाम्री लाइब्रेरियन बहिनी प्रभा गुरुङले क्षमा याचना गर्नुभएको छ र तपाईँले बुझिदिनु भएकोमा पनि धन्यवाद ज्ञापन गर्नुभएको छ। अनि यसो तपाईँलाई रिमाइन्डर पनि गर्नु पर्यो, ओपनिङ आवर श्रोता सोमबार बिहानको 8 बजेदेखि 5 बजेसम्म, सोमबार, मङ्गलबार, बुधबार र बिहिबार चाहिँ बिहानको 8:30 बजेदेखि साँझको 5 बजेसम्म हुन्छ र शुक्रबार भने बिहानको 8:30देखि 1:30सम्म हुन्छ। हजुर, अब हामी एउटा रमाइलो गीत सुन्दै सुन्दै कार्यक्रमको पहिलो घण्टालाई समापन गर्छौँ। श्रोता काली मन पर्यो, नेत्र भण्डारी अनि पूर्णकला बिसीले गाउनुभएको छ यो गीतलाई। र यो रमाइलो गीत सुने पश्चात तपाईँले समाचार सुन्नुहुनेछ अनि त्यस पछाडि हामी फेरि दोस्रो घण्टामा भेटौँ है त। यो गीत रमाइलो गरेर सुन्नुहोस् र बिएबिएस गोर्खा रेडियोलाई साथ दिँदै गर्नुहोस्।

0: Pilain Padi.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नवरात्रको छैठौँ दिन दशैँ घरुवा पूजा कोठामा नौ दुर्गामध्येकी छैठौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैठौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। कुनै समय देवताहरूको कार्य सम्पादन गर्न भगवती देवी कात्यायन ऋषिको आश्रममा अत्यन्त सुन्दरी कुमारीका रूपमा अवतार लिन्छन्। उनको बाल सौन्दर्यबाट मुक्त भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गरेछन्। यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरदेखि कमला पुलसम्मको 87 किलोमिटर सडक खण्डमा कालोपत्रे सकिना लागेको सरकारले जनाएको छ। ग्रामीण क्षेत्रमा 4 लेन तथा सहरी क्षेत्रमा 4 लेन सहित 6 मिटरको सर्भिस लेन निर्माण हुने, आयोजनाको भौतिक प्रगति 81% पुगेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। लहानको ओभरपास बाहेक अधिकांश निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य छ। 2020 सुरु भएको यो आयोजना पछिल्लो समय ठेक्का तोड्नुपर्ने अवस्थासम्म पुगेको थियो। यसै गरी गोर्खाको आरुघाट पुलमा बेलिब्रिज चलानको काम शनिबारसम्म सकिने भएको छ। पूर्वाधार विकास मन्त्रालयले गोर्खातर्फ बेलिब्रिज चलानका लागि फाउन्डेसनको काम भइरहेको र पारिपट्टि डन्डी बाँध्ने काम भइरहेको जनाएको छ। राष्ट्रिय सभा सदस्यहरूले जलवायु न्यायका लागि नेपालले छुट्टै अलायन्स बनाउन सल्लाह दिएका छन्। विकास आर्थिक मामिला तथा सुशासन समिति बैठकमा सदस्य उर्मिला अर्यालले काम नलागेमा अहिलेका संरचना नमाने पनि हुन्छ भन्नुभएको छ।
4: हामी जस्ता देशहरू मिलेर एउटा एलायन्स बनाएर राम्रो दमदार तरिकाले प्रस्तुत नभइकन हामी गयो लड्यौँ गऱ्यौँ, एउटा विधि पुर्याए परम्परा ढिटियो, यो तरिकाले चाहिँ हुँदैन। अब यसको लागि चाहिँ नेपालले एकदमै कडा पहल कदमी लिएर यसको लिडरसिप लिने किसिमले पहल गऱ्यौँ भने अलि हाम्रो पनि आफ्नो सेयर रहन्छ र अलिकति यो इस्युहरूमा जनताहरूले पनि कमसेकम हाम्रो देशले यो इस्युलाई चाहिँ ग्लोबल इस्यु बनायो भन्ने किसिमले जान सक्ने किसिमले। अब यहाँहरू विज्ञ हुनुहुन्छ, यहाँहरूलाई धेरै ज्ञान छ।
3: कमला पन्तले पैसा र नीतिले मात्र नहुने भन्दै पीडितले राहत पाउनु अवस्था बन्नुपर्ने उल्लेख गर्नुभएको छ।
5: जलवायु न्याय र जलवायु वित्त यो दुईटाले अहिले तत्काललाई कसरी राहत दिन सक्छ त नागरिकलाई, जनतालाई? पैसाले मात्रै पनि त हुँदो रहेछ, अहिले त उठेको बजेटहरू पनि खोइ सरकारले कता अब न बालबच्चा पढाउने ठाउँमा लगानी गरेको छ, न त्यो बस्ती बसाउने कुरामा गरेको छ, घरबार विहीन भएर नागरिक बसेको अहिलेको अवस्था छ। हामी ठुलो कुरा गर्न भन्दा पनि अब क्षति भएकोलाई त्यो परिवारलाई कहाँ लगाएर राख्ने र कसरी यिनीहरूको संरक्षण गर्न सकिन्छ?
3: सुनसरीको देवानगंज गाउँपालिका 1 असोज 3 गते भएको गोली प्रहार घटनामा संलग्न 5 जना पक्राउ परेका छन्। स्थानीय निरज यादवमाथि भएको गोली प्रहारमा संलग्न 5 जनालाई नियन्त्रणमा लिएको एसपी पुष्पराम मल्लले जानकारी दिनुभएको छ। असोज 3 गते दुई पक्षको झडपका क्रममा 24 वर्षीय यादवमाथि गोली प्रहार भएको प्रहरले जनाएको छ। यादवको खुट्टामा गोली लागेपछि उपचारका लागि विराटनगर लगिएको थियो। 2 जना यसअघि नै पक्राउ परेका थिए। प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्याङ्ग्रा व्यापारले पुस्तौँदेखि निरन्तरता पाउँदै आएको छ। कुनै बेला हिमाल पारीको व्यापारमा उन र नुनको कारोबार गर्ने मार्गको विरासत अहिले दशैँका बेला हिमाली च्याङ्ग्रा झार्ने परम्पराले थानेको छ। मुस्ताङका च्याङ्ग्रा व्यापारी निरज थकाली:
6: अब विशेष गरी अब जस्तै जुन च्याङ्रा मुस्ताङकै च्याङ्रा खाने साथीभाइहरूलाई म के भन्न चाहन्छु भने तपाईँहरू सर्वप्रथम चाहिँ त्यो च्याङ्राको विशेषता बुझ्नुहोस् र च्याङ्रालाई हेर्नुहोस् कि, किनभने अब धेरै ठाउँबाट आउँछ सबैले मुस्ताङको च्याङ्रा भनेर, जस्तै अब मुस्ताङको स्याउलाई चाइनिज स्याउ के चाइनिज स्याउलाई मुस्ताङ स्याउ भनेर बेच्छ जस्तो धेरै चिज झुकिन सक्छ।
3: मुस्ताङका लेकाली खर्कबाट सुरु हुने च्याङ्राको यात्रा म्याग्दी पर्वत, बागलुङ, चितवन, काठमाडौँ, पोखरा, बुटोल, साङ्जा र नुवाकोट लगायत ठाउँमा पुग्ने गरेको पशु चौपाया व्यापार सेवा सङ्घका अध्यक्ष ज्ञान कुमार श्रेष्ठको भनाइ छ।
7: यही एउटा नाकाबाट जति आएको सामान यो काठमाडौँ नेपाल आदि राज्यभरिलाई नै खपत हुने, 2-4 वटा अहिले ट्रान्सपोर्टेसन हुने हिसाबले खपत हुने हो, यही यति सामान हो। अब विशेषता त के हुन्छ भने अहिले सबैले मुस्ताङको च्याङ्रा भन्छ, विशेषता कस्तो हुन्छ भने अब मान्छेले यो मुस्ताङको च्याङ्रा 5 वर्षमा मात्रै बेच्छ, त्यसलाई खार्पा भन्छन्, 5 वर्ष भएपछि बेच्छ। 5 वर्षको च्याङ्रा हाम्रो खसीहरू 5 वर्षको भने छिपिन्छ, त्यसको मासु भुटेर पाक्दैन, पकाउनु गाह्रो हुन्छ भन्छ, तर यसको विशेषता भने भुटेर